प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ। बागमती प्रदेश सरकारले आर्थिक वर्ष 2082-83 क्यान्सर रोगीको उपचारका लागि 6,96,88,000 रुपियाँ भुक्तानी गरेको छ। गत आर्थिक वर्षमा प्रदेशभर 3,525 जनाले सहुलियतपूर्ण उपचार सेवा लिएका छन्। क्यान्सर तथा हृदयघातका बिरामीलाई उपचार सहुलियत प्रदान गर्ने कार्यक्रमको माग बढ्दै गए पनि चालु आर्थिक वर्षमा मुटु रोग तथा हृदयघातका बिरामीको उपचारका लागि विनियोजित बजेट भने घटेको छ। बजेट सीमित भए पनि कार्यक्रमलाई निरन्तरता दिने बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिर बहादुर तामाङले बताउनु भएको छ। आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नहुने उहाँको भनाइ छ। महिलाको पाठेघरको मुख्य क्यान्सरको उपचारका लागि प्रदेश सरकारले प्रति व्यक्ति थप 50,000 रुपियाँसम्म सहयोग उपलब्ध गराउँदै आएको मन्त्री तामाङले बताउनुभयो। संघीय सरकारले उपलब्ध गराउँदै आएको 1,00,000 रुपियाँ प्रदेश सरकारले थप 50,000 रुपियाँ उपलब्ध गराउने व्यवस्था रहेको उहाँले जानकारी दिनुभएको छ। सम्पत्ति शुद्धिकरण विभागले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र उहाँ निकटका केही व्यक्तिहरूको घरमा छापा मारेको छ। विभागको टोलीले बुधबार दिउँसो जबरासित नमराज थपलिया, दीपक तिमल सेना र नवीन राज बस्नेत लगायतका व्यक्तिहरूको निवासमा एकैसाथ छापा मारेको हो। उनीहरूको पूर्व प्रधान न्यायाधीश जबरासँग निकट सम्बन्ध रहेको र कतिपय मुद्दा मामिलामा मिलेमतो देखिएको विभागको दावी छ। प्रहरीले यही असोज 10 गते राति पूर्व प्रधान न्यायाधीश जबरालाई घरबाट पक्राउ गरेको थियो। सुरक्षा चुनौतीको कारण भनिए पनि यो घटनाले अनुसन्धानको दायरा फराकिलो बन्दै गएको देखाएको छ। यसअघि नै प्रहरीले जबराका निकट मानिने इनाम सापकोटालाई पक्राउ गरी अनुसन्धान गर्दा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहालसँगको सम्पर्क खुलेपछि दाहाललाई समेत निलम्बन गरिएको छ। दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरी कास्कीका 7 ठाउँमा नागरिक यात्रु सहायता कक्ष स्थापना गरिएको छ। चाड पर्वका समयमा सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने तथा बढी भाडा असुली, टिकटमा कालोबजारी, ठगी चोरी नियन्त्रणका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरी वरिष्ठ नायब निरीक्षक एमनाथ पनेरुले जानकारी दिनुभएको छ। उहाँका अनुसार पोखरा बस पार्क, बेगनास बस पार्क, तालचोक, छोरी पाटन, बर्को बोट, बागलुङ बस पार्क र हरिचोकमा कक्ष स्थापना गरिएको छ। सहायता कक्ष मार्फत यात्रुलाई आवश्यक सूचना उपलब्ध गराउने, यात्राका क्रममा देखिएका समस्या र गुनासो तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाइएको प्रहरी वरिष्ठ नायब निरीक्षक पनेरुले बताउनुभयो। चाडपर्वका समयमा यात्रा गर्दा सर्वसाधारणले टिकट तथा भाडाका विषयमा सचेत रहन, अपरिचित व्यक्तिले दिएको सामान नलिन तथा आफ्ना साथमा रहेका महत्वपूर्ण कागजात, नगद तथा सामानको सुरक्षा आफैले गर्न प्रहरीले अनुरोध गरेको छ। तनहुमा निर्माणाधीन 140 मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको 78% काम सकिएको छ। रिसिङ गाउँपालिका 1 झापुटारमा निर्माणाधीन आयोजनाको 3 प्याकेजको भौतिक प्रगति 78% सकिएको हो। आयोजनाको प्याकेज 1 अन्तर्गत बाँध लगायतका संरचना, प्याकेज 2 अन्तर्गत मुख्य सुरुङ, विद्युत गृह तथा सम्बन्धित उपकरण र प्याकेज 3 अन्तर्गत दमौली भरतपुर 220 केभी प्रसारण लाइनको काम भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभएको छ। प्याकेज 1 अन्तर्गत बाँध लगायतका संरचनाको 63% भौतिक प्रगति सम्पन्न भएको छ। मुख्य बाँध निर्माणका लागि डाँडा कटान, पहुँच सडक, सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध, 2 डाइभर्सन सुरुङ लगायतका संरचनाको निर्माण सम्पन्न भएको छ। प्याकेज 2 अन्तर्गत विद्युत गृह तथा सम्बन्धित उपकरणको काम सिनो हाइड्रो कर्पोरेसन चीनले गरिरहेको छ। अधिकांश संरचनाको सिभिल निर्माण कार्य सम्पन्न भएको भण्डारीले बताउनुभयो। विद्युत गृह, केबल सुरुङ, सर्च ट्याङ्क लगायतका मुख्य कंक्रिटिङ कार्य सम्पन्न भएको यो प्याकेजको भौतिक प्रगति 79% पुगेको छ। प्याकेज 3 प्रसारण लाइन अन्तर्गत केसी इन्टरनेसनल लिमिटेड भारतले दमौली भरतपुर 220 केभी क्षमताको प्रसारण लाइनमा पर्ने 94 अहिलेसम्मका खबर यति नै। नमस्कार। यो BFBS गोर्खा रेडियो हो।

0: Bulgar Radio.
1: नमस्ते, पुनः स्वागत छ आजको यो प्रभातकालीन आवाज कार्यक्रममा। हामी भर्खरै कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गऱ्यौँ। इथोस ब्यान्डको गीत तिमीलाई चाहिसकेँ मैलेबाट। आज बिएफपिएस बिग सल्युटको अपरेसन समिट, यो फन्ड रेजिङ क्याम्पेनको दिन हो र हामीले बिहानैदेखि आज रिक्वेस्ट एन्ड डेडिकेसन अन्तर्गत गीतहरू प्रसारण गरिरहेका छौँ, सुनाइरहेका छौँ र तपाईँ पनि यो रिक्वेस्ट एन्ड डेडिकेसनमा भाग लिएर बिएफपिएस बिग सल्युटलाई केही डोनेट गर्न चाहनुहुन्छ भने हामी खुला दिलले स्वागत गर्छौँ र तपाईँले जस्ट गिभिङ पेजमा गएर पनि डोनेट गर्न सक्नुहुन्छ। justgiving.com/campaign/bfbs-op-summit यसमा गएर तपाईँले डोनेट गर्न सक्नुहुन्छ। अन्यथा रिक्वेस्ट एन्ड डेडिकेसनमा भाग लिएर $5 प्रति गीत हो, त्यसमा भाग लिएर पनि सहयोग गर्न सक्नुहुन्छ। कार्यक्रमको यो दोस्रो घण्टामा अबको केही क्षणमा म आजको राशिफल सुनाउनेछु अनि दोस्रो घण्टामा हामीलाई प्राप्त रिक्वेस्ट लान्स कोप्रल सञ्जय राई 2RJR, W2 डगेन राई बी कम्पनी 2RJR, रिजु राई QM's डिपार्टमेन्ट 2RJR अनि डिसान MT प्लेटुन 2RJR। यी चार महानुभावहरूको अनुरोध हामीलाई प्राप्त भएको छ र उहाँहरू सबैको अनुरोध हामी कार्यक्रमको यो दोस्रो घण्टामा समावेश गर्नेछौँ। एकैछिन प्रतीक्षा गर्दै गर्नुहोला। अब कार्यक्रममा पालो भएको छ आजको लागि यो राशिफल। ढिला नगरिकन म त्यसतर्फ लागिहालेँ। आजको राशिफल सुरु गरौँ मेष राशिबाट। अवसरका साथै चुनौती समेत देखा पर्ने समय छ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई बाँड्नु पर्ला अनि निर्णय लिन अलमल गर्दा काममा पछि परिएला। वृष राशि, फाइदा मात्र हेर्दा आलोचित भइएला। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ अनि प्रक्रिया नमिल्नाले काम दोहोऱ्याउनु पर्ने हुन सक्छ। मिथुन राशि, बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ अनि प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मेहनतको फल प्राप्त हुनेछ। कर्कट राशि, बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला अनि आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुमाउनु पर्ला। सिंह राशि, सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले काम गर्न थप हौसला प्रदान गर्नेछ अनि बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। कन्या राशि, धेरै लगानी गर्दा काम कम मात्र फाइदा हुनेछ। अर्थ अभाव खट्किनाले काम पुरा गर्न समस्या पर्नेछ अनि नियमित काम बीचमा रोक्नुपर्ने स्थिति आउन सक्छ। तुला राशि, दैनिक आवश्यकता पूरा हुनेछन् भने मेहनतको फल प्राप्त हुनेछ अनि आमदानी बढ्नाले उत्साह जाग्नेछ तुला राशि हुनेहरूको। वृश्चिक राशि, विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ अनि मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ वृश्चिक राशि हुनेहरूलाई। धनु राशि, आफ्नो कमजोरी बाहिरिनाले समस्या पर्न सक्छ अनि सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न केही समय लाग्ने देखिन्छ। मकर राशि, परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ अनि अवसर आए पनि नयाँ काम थाल्नु अघि राम्ररी विचार पुर्याउनु होला। कुम्भ राशि, केही विवादमा परिने योग छ, सचेत रहनुहोला अनि बाध्यताका काममा जुट्नुपर्ने देखिन्छ। दिन भने आज मनोरञ्जनपूर्ण रहनेछ कुम्भ राशि हुनेहरूको। मीन राशि मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ अनि प्रतिस्पर्धामा विजयी भइनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन्। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पुरा भयो। अब हामी गीत सङ्गीततर्फ नै लाग्छौँ र रिक्वेस्ट एन्ड डेडिकेसनतर्फ म यहाँहरूको फेरि ध्यान आकर्षण गराउँछु। अब पालो परेको छ लान्स कोप्रल सञ्जय राईको। टु आरजिआरका एक सक्रिय सदस्य हुनुहुन्छ र उहाँले आफ्नो आमाप्रति एउटा गीत डेडिकेट गर्नुभएको छ। लक्ष्मी थापाले गाउनुभएको गीत छ आमा बोलको र यो गीत इटहरी बिस सुनसरी नेपालमा हुनुहुने उहाँको आफ्नै आमाप्रति समर्पित हो यो गीत लक्ष्मी थापा मगरको स्वरमा। अब लास्ट कोप्रल सञ्जय राईको अनुरोधको गीत अब सुनौ हामी।

0: एसबीएस गोर्खा रेडियो।
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

बदलामाको माया बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी यतिखेर कार्यक्रमको दोस्रो घण्टामा छौँ र आज बिएफएस बिग सल्युटको अपरेसन समिट क्याम्पेनको दिन हो, पक्का एक्चुअल डे। र विश्वभरि बिएफएस रेडियो स्टेसनहरूमा आज यो फन्ड रेजिङ क्याम्पेन चलिरहेको छ र बिएफएस गोर्खा रेडियो ब्रुनाईमा हामीले रिक्वेस्ट एन्ड डेडिकेसन कार्यक्रम सञ्चालन गरिरहेका छौँ र तपाईँहरू जस जसले $5 तिरेर गीत रिक्वेस्ट गर्नुभएको छ उहाँहरूका गीत हामी बजाइरहेका छौँ कार्यक्रममा। र कार्यक्रमको यो दोस्रो घण्टामा बज्ने गीतहरूको लिस्ट भन्दाखेरि पनि अनुरोधकर्ताहरूको नाम म यहाँ जताउन चाहेँ र केही समय अगाडि लान्स कोप्रोल सञ्जय राईको अनुरोधको गीत सुनिसक्नु भएको छ। र अब बाँकी कार्यक्रमको दोस्रो घण्टामा डब्ल्यु टु डगेन राई, बी कम्पनी टु आर्जिया, रिजु राई, क्युएम्स डिपार्टमेन्ट टु आर्जिया अनि डिसान एमटी प्लटुन टु आर्जिआरका हुनुहुन्छ, उहाँहरूको अनुरोधको गीत हामी कार्यक्रमको यो दोस्रो घण्टामा समावेश गर्नेछौँ। त्यसका अलावा यदि तपाईँ हामीसँग जोडिन चाहनुहुन्छ र गीत सङ्गीत रिक्वेस्ट गर्न चाहनुहुन्छ अनि $5 यो बिएफएस बिग सल्युटलाई डोनेट गर्न चाहनुहुन्छ भने हामी सहर्ष स्वीकार्नेछौँ। ब्रिटिस फोर्सेस बनाईवासीका लागि यो सरोकारको विषय हुनसक्छ। पनागा क्लब समर फेस्ट 2026 भोलि शुक्रबारदेखि आउँदो आइतबार 9 तारिकदेखि 11 तारिकसम्म पनागा क्लबको फिल्डमा यो समर फेस्ट आयोजना हुँदैछ र यसमा सपरिवार पाल्नुभई भरपूर मनोरञ्जन लिन सक्नुहुन्छ र यो समयमा मेम्बरसिप पनि खुला गरिएको छ एकदमै सस्तोमा, $30 भनेर भनिएको छ। $30 पनागा क्लबको मेम्बरसिप भनेको त यो एकदमै राम्रो हो, तर यहाँ एउटा क्याच हुनसक्छ किनभने मेम्बरसिप फ्रम जस्ट $30 भनेर भनिएको छ। यो म डिटेलमा बुझ्दिनँ, त्यसको लागि तपाईँ त्यही जानुपर्ने हुन्छ। अनि फ्री मर्चेन्डाइज फर द फर्स्ट 50 न्यू मेम्बर्स पनि भनिएको छ, प्लस अ चान्स टु विन इन आवर ग्रान्ड लकी ड्र। भनेपछि पनागा क्लबको समर फेस्टमा भाग लिनुभयो भने केही पुरस्कारहरू जित्ने मौका पनि छ अनि सस्तोमा मेम्बरसिप लिन पनि सकिन्छ। र 9 तारिकदेखि 11 तारिकसम्म 3 दिनसम्म यो कार्यक्रम पनागा क्लबको फिल्डमा चल्नेछ। अब रिक्वेस्ट एन्ड डेडिकेसनतर्फ नै म लाग्छु। यतिखेर हामीलाई डब्ल्यु टु डगेन राईजीको यहाँ हामीलाई सम्पर्क गर्नुभएको छ र उहाँको पालो परेको छ भनौँ, र उहाँले सुन्न चाहनुभएको गीत स्वप्न सुमन र समीर श्रेष्ठको हो, जे छौ तिमी छौ भन्ने गीत। यो गीत विशेष गरी उहाँले आफ्नो प्यारी श्रीमती सृजनालाई समर्पित गर्नुभएको छ अनि आफ्नी ब्युटिफुल डटर नुनुखालाई पनि। अनि यो गीत बी कम्पनी टु आरजिआरका सबै सदस्यहरूलाई र यतिखेर बिएफएस गोर्खा रेडियो सुन्नुहुने सबैलाई टक्र्याउन चाहनुहुन्छ र विशेष डेडिकेसन उहाँको आफ्नो बिलभेड वाइफ सृजना अनि ब्युटिफुल डटर नुनुखालाई, जे छौ तिमी छौ। इन्जोय।

जे छौ तिमी छौ स्वप्न समानलाई सुन्दै हुनुहुन्थ्यो अनि साथमा समीर श्रेष्ठ पनि र यो गीत W2 डगन राई जो CSMB कम्पनी 2 आजिआर हुनुहुन्छ उहाँले स्पेसली आफ्नी प्यारी श्रीमती र छोरीलाई समर्पित गर्नुभएको थियो र साथमा बी कम्पनीका सम्पूर्ण सदस्यहरू लगायत BFS गोर्खा रेडियो सुन्नुहुने सबैलाई टक्र्याउन चाहनुभएको गीत भर्खरै हामीले सुन्यौँ स्वप्न सुमन र समीर श्रेष्ठको स्वरमा जे छौ तिमी प्रभातकालीन आवाज कार्यक्रममा BFS बिग सल्युट अपरेसन समिटको रिक्वेस्ट एन्ड डेडिकेसन कार्यक्रम जारी छ र यो श्रृङ्खलामा तपाईँ पनि जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला हामीलाई फोनद्वारा भेटाउन सक्नुहुन्छ इमेल गर्न सक्नुहुन्छ वा फेसबुक मेसेन्जरबाट सम्पर्क गर्नुभए पनि हुन्छ र तपाईँ BFS बिग सल्युटलाई केही चन्दा दिन चाहनुहुन्छ भने जस्ट गिभिङ पेज म एकपटक फेरि म दोहोऱ्याउँछु जस्ट गिभिङ पेज छ justgiving.com/campaign/BFBS-op-summit यसमा गएर आफ्नो गच्छे अनुसार र चाहना अनुसारको चन्दा दिन सक्नुहुन्छ अब अर्को अनुरोध गीततर्फ म लागिहालेँ र यतिखेर हामीलाई 2RGR QM's डिपार्टमेन्टका एक सक्रिय सदस्य रिजु राईको अनुरोध प्राप्त भएको छ र उहाँले सुन्न चाहनुभएको गीत अथवा डेडिकेट गर्न चाहनुभएको गीत स्वप्निल शर्माको हो अर्को जन्ममा भन्ने गीत छ र उहाँकै शब्दमा डेडिकेसन लुक्स लाइक दिस टु माई फ्युचर वाइफ नाम भने उहाँले उल्लेख गर्नुभएको छैन है टु माई फ्युचर वाइफ आई कान्ट वेट टु बिल्ड अ लाइफ फिल्ड विथ लभ लाफ्टर एन्ड एन्डलेस मेमोरिज टुगेदर यु आर माई ग्रेटेस्ट एन्ड माई फर एभर यो भनाइ हो रिजु राईको QM's डिपार्टमेन्ट 2RGR सदस्य हुनुहुन्छ र उहाँले यो गीत टु माई फ्युचर वाइफ भनेर डेडिकेट गर्नुभएको छ अर्को जन्ममा

अर्को जन्ममा स्वप्निल शर्मालाई सुन्दै हुनुहुन्थ्यो र यो गीत रिजु राई जो क्युएम्स डिपार्टमेन्ट 2 RGRमा कार्यरत हुनुहुन्छ उहाँले आफ्नो फ्युचर वाइफ प्रति समर्पित गर्नुभएको थियो। बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ, यो प्रभातकालीन आवाज कार्यक्रम हो। आज बिएफएस बिग सल्युटको अपरेसन समेट क्याम्पेन, फन्डरेजिङ क्याम्पेन हो यो। हामी बिहानैदेखि आज प्रभातकालीन आवाज कार्यक्रममा रिक्वेस्ट एन्ड डेडिकेसन कार्यक्रम सञ्चालन गरिरहेका छौँ र यसपछिका अन्य कार्यक्रमहरू, मझेरी कार्यक्रम अनि साङ्गीतिक तरङ्ग कार्यक्रममा पनि आज हामी रिक्वेस्ट एन्ड डेडिकेसन समेट्नेछौँ र एउटा गीत सुनाए बापत $5 लाग्नेछ। यदि तपाईँ इच्छुक हुनुहुन्छ र यो फन्ड रेजिङ इभेन्टमा हातेमालो गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकको मेसेन्जर प्रयोग गरेर हामीलाई सम्पर्क गर्नुभए पनि हुन्छ। र तपाईँ कुनै गीत रिक्वेस्ट गर्न चाहनुहुन्छ, कसैलाई डेडिकेट गर्न चाहनुहुन्छ भने $5 लाग्नेछ। र अहिले जति पनि हामीले गीतहरू सुनाइरहेका छौँ, हामीलाई पहिले नै प्राप्त भएका अनुरोधहरू हुन्, त्यसैलाई मध्यनजर गरेर हामीले गीत सुनाइरहेका छौँ। र तपाईँ हामीसँग तुरुन्तै जोडिन चाहनुहुन्छ भने पनि हामी खुला दिलले स्वागत गर्नेछौँ। आउँदै गर्नुहोला र यो फन्ड रेजिङ क्याम्पेनमा सहभागी भएर केही हामीलाई सपोर्ट गर्नुहोला। ब्रिटिश फोर्सेस ब्रुनाईवासीका लागि प्याटियो बार शनिबार 10 तारिक खुल्नेछ, बेलुकी 7 बजीदेखि रातको 11 बजीसम्म। मुमङ कम्युनिटी सेन्टरमा रहेको यो प्याटियो बार सबैका लागि 10 तारिक शनिबारको दिन बेलुकी 7 बजे खुल्नेछ। स्मरण रहोस्, प्याटियो बारमा क्यास ओन्ली भनेर भनिएको छ, कार्ड भने नचल्ने भयो, क्यास साथमा बोकेर जान नबिर्सनुहोला। बिहानै आज दसैँ आयो भन्ने गीत सुनिसक्यौँ कोदो फुल्यो बारीमा, र कोदो फुल्यो बारीमा भन्ने गीत सुन्ने बित्तिकै दसैँ आएको महसुस हुन्छ हामीलाई। हो पनि, किनभने आइतबार 11 अक्टोबरका दिन घटस्थापना पूजा हो। घटस्थापना भनेपछि दसैँको पहिलो दिन हो। ब्रिटिस फोर्सेस ब्रुनाईको मन्दिरमा बिहान 8 बजे सुरु हुन्छ घटस्थापना पूजा, र दसैँको आगमन हो। त्यसर्थ सबै भेला भएर दसैँको स्वागत गरौँ। 8 बजे सुरु हुन्छ ब्रिटिस फोर्सेस ब्रुनाईको मन्दिरमा घट स्थापना पूजा, आइतबार 11 तारिक। अब गीत सुनौ विमोचना लोमजेलको सपना मेरो।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ,
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थता

सपनीमा केआर सिंहले मैले गाउनु भएको मिठो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। यो बिएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रम हो। हामी यतिखेर कार्यक्रमको दोस्रो घण्टामा छौँ। तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। बिएफएस गोर्खा रेडियोमा आज बिएफएस बिग सल्युटको अपरेसन समिटको क्याम्पेनिङ चलिरहेको छ। फन्ड रेजिङ क्याम्पेन हो यो, र तपाईँले गीत सुन्न चाहनुहुन्छ, कसैलाई डेडिकेट गर्न चाहनुहुन्छ भने $5 तिर्नुपर्ने हुन्छ। र अहिले हामीले कार्यक्रममा बिहानैदेखि रिक्वेस्ट एन्ड डेडिकेसन समेटिरहेका छौँ, र तपाईँ पनि सहभागी बन्न चाहनुहुन्छ र यो पुनित कार्यमा हातेमालो गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। र जस्ट गिभिङ पेज मार्फत तपाईँ डोनेट गर्न चाहनुहुन्छ भने justgiving.com/campaign/bfp-op-summit गएर तपाईँले डोनेट गर्न सक्नुहुन्छ। र मिलिट्री च्यारिटिजका लागि हामी हरेक वर्ष फन्ड रेज गरिरहेका छौँ, र त्यसैको सिलसिला हो यो। र यतिखेर अर्को अनुरोधको गीतको पालो परेको छ। हामीलाई एमटी प्लेटुन 2 RGRका सदस्य दिसानको अनुरोध प्राप्त भएको छ, र उहाँले सम्पूर्ण ब्रिटिस फोर्सेस ब्रुनाई परिवार अनि आफ्नो परिवारजनका सदस्यहरू जो नेपालमा छन् उहाँहरू र उहाँको प्यारी श्रीमती एन्जललाई यो गीत समर्पित गर्नुभएको छ। मेलिना राईको स्वरमा रहेको गीत छ, सिक्का नोटैमा। इन्जोय।

सिक्का नोटैमा मेलिना राय र समीर खरेलको मिठो गीत सुन्यौँ हामीले भर्खरै. दिशान टु आज या एमटी प्लेटुनमा कार्यरत दिशानले रोज्नु भएको गीत हो. उहाँले आफ्नी प्यारी श्रीमती एन्जललाई यो गीत समर्पित गर्नुभएको थियो भने साथमा उहाँका परिवारजनका सदस्यहरू जो नेपालमा हुनुहुन्छ लगायत ब्रिटिस फोर्सेस ब्रुनाई परिवारलाई पनि उहाँले समर्पित गर्नुभएको गीत. हामी प्रभातकालीन आवाज कार्यक्रमको दोस्रो घन्टामा छौँ. दोस्रो घन्टाको अन्ततिर आइपुगेको अवस्था हो र मैले अब कार्यक्रमलाई बिट मार्नुपर्ने हुन्छ दोस्रो घन्टालाई भनौँ. त्यसपछि तेस्रो घन्टामा हाम्रो भेट हुनेछ. तर तेस्रो घन्टामा रिक्वेस्ट एन्ड डेडिकेसन कस कसको छ भन्ने तपाईँलाई जिज्ञासा छ भने कोप्रल सुमन राई ए कम्पनी टु आरजिआर, मोनिब भट्टी पिसिएमएफ, शान्ति गुरुङ राई टु आरजिआर, सुभाष राई बी कम्पनी टु आरजिआर अनि अर्चना राई पिसिएमएफ, यहाँहरूको अनुरोधको गीत हामी कार्यक्रमको तेस्रो घन्टामा समेट्नेछौँ. अब दोस्रो घन्टाको अन्तिम कोसेली म टक्र्याउँछु. दि एलिमेन्ट्स ब्यान्डको सपनाको मायालु.

0: रेडियो हो, गोर्खा रेडियो हो। नेपाली काङ्ग्रेसको 15 महाधिवेशनमा नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। 7,255 प्रतिनिधिले काङ्ग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन्। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले मतदानका लागि काठमाडौँका 3 ठाउँमा 7 मतदान केन्द्र तोकिएको जानकारी दिनुभयो। समितिले राष्ट्रिय सभागृह, खुला मञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका 40 जनाले उम्मेदवारी फिर्ता लिएका छन्। महाधिवेशन प्रचार प्रसार समितिले पदाधिकारीमा सभापतितर्फ किशोर सिंह राठौर, उपसभापतितर्फ डाक्टर मिनेन्द्र रिजाल र देवराज चालिसेले दावेदारी फिर्ता लिनुभएको जनाएको हो। पार्टी प्रवक्ता चालिसेका अनुसार क्लस्टरतर्फ 15 जना उम्मेद्वारले समेत आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। मुस्ताङको लेतेदेखि कोरला नाकासम्म झण्डै 500 कन्टेनर सडकमा रोकिएका छन्। यही असोज 8-11 गतेसम्मको वर्षापछिको बाढी, पहिरो र हिमपातले सडक अवरुद्ध भएपछि एक हप्तादेखि कन्टेनर रोकिएका हुन्। यस्तै 70 भन्दा धेरै कन्टेनर र 100 भन्दा धेरै विद्युतीय गाडी जोमसुममा रहेको बस पार्कमा राखिएका छन्। कालीगण्डकी करिडोर सडक आयोजनाले जोमसुम कोरला खण्डमा अवरुद्ध सडक मर्मत गरेपछि मुस्ताङ भन्सार बन्दरगाहमा रोकिएका केही मालवस्तुवाहक कन्टेनर जोमसुम ल्याइएको हो। म्याग्दीको पोखरी, बगर, कुनौटे र बैसरी लगायतका ठाउँमा अवरुद्ध सडक मर्मत भइरहेको छ। सडक सञ्चालनका लागि अझै कम्तीमा 1 हप्ता लाग्ने सडक आयोजनाका प्राविधिकहरूले बताएका छन्। चीनबाट कोरला नाका हुँदै नेपाल भित्राइएको दशैं तिहार लक्षित मालवस्तु समयमै गन्तव्यमा पुर्याउन नसक्दा व्यापारीसँगै उपभोक्ता समेत समस्यामा परेका छन्। कर्णाली प्रदेश सरकारले जुम्लामा आज सार्वजनिक बिदा दिएको छ। हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन प्रसिद्ध धार्मिक स्थल चन्दननाथ र भैरवनाथ मन्दिरमा लिङ्गो तान्ने कार्यक्रम हुने भएकाले सार्वजनिक बिदा दिइएको मुख्यमन्त्री कार्यालयका प्रदेश सचिव लक्ष्मी कुमार विकले जानकारी दिनुभयो। हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन मन्दिरको वार्षिक स्थापना दिवसका अवसर पारेर पुरानो लिङ्गो निकाली नयाँ लिङ्गो ठड्याउने परम्परा रहिआएको नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले जानकारी दिनुभयो। सम्पत्ति शुद्धिकरण विभागले पूर्व प्रधान न्यायाधीश चोरेन्द्र शमशेर जबरा र उहाँ निकटका केही व्यक्तिको घरमा छापा मारेको छ। विभागको टोलीले हिजो दिउँसो जबरासहित नवराज थपलिया, दीपक तिमलसेना र नवीन राज बस्नेत लगायतका व्यक्तिको निवासमा एकैसाथ छापा मारेको हो। उनीहरूको पूर्व प्रधान न्यायाधीश जबरासँग निकट सम्बन्ध रहेको र कतिपय मुद्दा मामिलामा मिलेमतो देखिएको विभागको दावी छ। प्रहरीले यही असोज 10 गते राति पूर्व प्रधान न्यायाधीश जबरालाई घरबाटै पक्रेको थियो। सुरक्षा चुनौतीका कारण भए पनि यो घटनाले अनुसन्धानको दायरा फराकिलो बन्दै गएको देखाएको छ। यसअघि नै प्रहरीले जबरा निकट मानिने इनाम सापकोटालाई पक्राउ गरी अनुसन्धान गर्दा सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहालसँगको सम्पर्क खुलेपछि दाहाललाई समेत निलम्बन गरिएको छ। आफूसँग भएका जहाज समेत पूर्ण क्षमतामा सञ्चालन गर्न नसकेको नेपाल वायु सेवा निगमले फेरि लीजमा जहाज थप्ने प्रक्रिया अघि बढाउने तयारी गरेको छ। निगमका 5 चिनिया जहाज वर्षौंदेखि व्यावसायिक उडानमा छैनन्। एउटा ट्विन अटर लामो समयदेखि ग्राउन्डेड छ भने अन्तर्राष्ट्रिय उडानका 4 मध्ये एउटा वाइड बडी इटालीमा मर्मतका क्रममा लामो समयदेखि उतै छ। निगमका अनुसार अवस्था अनुसार अन्तर्राष्ट्रिय उडानमा अहिले 3 वटा जहाज मात्रै सञ्चालनमा छन्। आन्तरिकतर्फ भने 4 वटा जहाज उडिरहेकोमा एउटा बिग्रेर बसेको नेपाल वायु सेवा निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुनले जानकारी दिनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले निगम व्यवस्थापनलाई लीज मोडलबाट जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्न निर्देशन दिनुभएको छ। सिंहदरबारमा गत सोमबार बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा मन्त्री पौडेलले तत्काल नयाँ जहाज किन्न सम्भव नभएकाले लीजमा जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्यमा उडान विस्तार गर्न निगम व्यवस्थापनलाई निर्देशन दिएको जानकारी दिनुभएको थियो। प्रहरीले बडा दशैं तिहार, नेपाल सम्बत र छठ पर्वको सुरक्षा व्यवस्थालाई भरपर्दो र विश्वसनीय बनाउन चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ। पर्वको समय आम नागरिकको जनजीवन सामान्य बनाउन, बैंक तथा वित्तीय संस्थासँग हुने कारोबार सुरक्षित बनाउन, विभिन्न गन्तव्यमा जाने यात्री समेतलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षा योजना लागू गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिनुभयो। विस्फोटक पदार्थ, ओसार प्रसार, भन्सार चली, बैंक वित्तीय संस्थामा चोरी डकैती, लुटपाट, खाद्यान्न, लत्ता कपडा र उपभोग्य वस्तुको कृत्रिम अभाव, कालोबजारी, म्याद गुज्रिएका वा मिसावटयुक्त सामग्रीको बिक्री चोरी, हुण्डी र नक्कली नोट कारोबार लगायतलाई प्रहरीले सुरक्षा चुनौती मानेको छ। चाडपर्वमा सुरक्षा व्यवस्था चुस्त बनाउन करिब 50,000 बढी प्रहरी खटाइएको केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेले जानकारी दिनुभयो। 408 ठाउँमा यात्रु सहायता र अन्तर्राष्ट्रिय सीमा नाकामा 108 सहायता कक्ष स्थापना गरिएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा कमान्ड पोस्ट स्थापना गरिएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
1: यो BFBS गोर्खा रेडियो हो।

नमस्ते, स्वागत छ फेरि पनि आजको यो प्रभातकालीन आवाज कार्यक्रममा। तपाईँ यतिखेर लाल शाहीको साथमा हुनुहुन्छ। हामी भर्खरै कार्यक्रमको तेस्रो घन्टामा प्रवेश गऱ्यौँ र सुनिरहेका थियौँ सबिन राई एन्ड द फेरोको यो गीत सम्झन्छु। बिएफएस गोर्खा रेडियोमा अहिले बिएफएस बिग सल्युटको अपरेसन समिट फन्ड रेजिङ क्याम्पेन चलिरहेको छ र तपाईँ पनि यो क्याम्पेनमा हातेमालो गर्न चाहनुहुन्छ, केही सहयोग गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। र हामीले बिहानैदेखि, भन्नुको मतलब ब्रुनाईको समय बिहान 7 बजेदेखि प्रभातकालीन आवाज कार्यक्रममा रिक्वेस्ट एन्ड डेडिकेसन कार्यक्रम सञ्चालन गरिरहेका छौँ र जस जसले हामीलाई अनुरोध पठाउनु भएको छ उहाँहरूको अनुरोधका गीतहरू बजाइरहेका छौँ र तपाईँ पनि यसमा सम्मिलित हुन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्दै गर्नुहोला। र यो भनिरहँदा हामीलाई नेपालबाट सम्पर्क गर्नुभएको छ हर्क योन्जन तामाङजीले। हजुर, हाम्रो एकदमै परिचित मित्र हुनुहुन्छ, युकेमा बसोबास गर्दै आउनुभएको छ तर अहिले नेपाल बिदामा हुनुहुन्छ र उहाँले धरानबाट हामीलाई सम्पर्क गर्नुभएको हो र एउटा गीत उहाँले सुन्नको लागि अथवा कसैलाई समर्पित गर्दै हुनुहुन्छ र त्यो गीत एकैछिनमा म बजाउनेछु र उहाँले डोनेसनको लागि लिङ्क पनि सोध्नुभएको थियो। मैले भर्खरै उहाँलाई यो जस्ट गिभिङ पेजको लिङ्क पठाएको छु, अवश्य पनि तपाईँले त्यसमा डोनेट गर्नुहुनेछ र तपाईँको अनुरोधको गीत म केही क्षणमा बजाउनेछु। एकैछिनको प्रतीक्षा साँच्दै गर्नुहोला। र म भने रिक्वेस्ट एन्ड डेडिकेसनतर्फ नै लागेँ किनभने हामीलाई केही दिन अगाडिदेखि नै प्राप्त भएको हो र कार्यक्रमको यो तेस्रो घन्टामा समेटिएका अनुरोधकर्ताहरू को हुनुहुन्छ म नाम पढेर सुनाउँछु। कोपल सुमन राई, ए कम्पनी टु आरजिआर, मोनी भट्टी पिसिएमएफ, सुभाष राई बी कम्पनी टु आरजिआर, शान्ति गुरुङ राई टु आरजिआर अनि अर्चना राई पिसिएमएफ र भर्खरै जोडिनु भएको छ हर्क योन्जन तामाङ धरानबाट। अब ढिला नगरिकन म लागिहाल्छु कोप्रल सुमन राईको अनुरोधको गीततर्फ र उहाँले आफ्नी प्यारी श्रीमती सम्झना राई, आमा उषा राई र बाबा हर्कराज राईप्रति समर्पित यो गीत छ जोन राईको को छ र। हजुर, उहाँको परिवारजनका सदस्यहरू सबै अहिले धरानमा हुनुहुन्छ र उहाँहरूलाई कोप्रल सुमन राईले समर्पित गर्नुभएको गीत अब सुनौ हामी। क्षमा चाहे, यो गीत होइन, म एकदमै क्षमा प्रार्थी छु। उहाँले सुन्न चाहनु भएको गीत यो नभएर जोन राईको को छ र हो, त्यो अबको चरणमा

0: यो PFBS गोर्खा रेडियो हो।
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा NHS.UK मा गएर सर्भिकल स्क्रिनिङ

एक्स ब्यान्डको मुस्कान विशेषज्ञ सुन्दै हुनुहुन्थ्यो। बिएफएस गोर्खा रेडियोको यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी यतिखेर कार्यक्रमको दोस्रो घण्टामा छौँ। आज बिएफएस बिग सल्युट अपरेसन समिट क्याम्पेन चलिरहेको छ। फन्ड रेजिङ क्याम्पेन हो हाम्रो। हरेक वर्ष हामी एउटा थिम बोकेर तपाईँ सामु उपस्थित हुन्छौँ र यस वर्ष थिम हो अपरेसन समिट। र हामीले यस अन्तर्गत बढी से बढी अर्थ सङ्कलन मिलिट्री च्यारिटिजका लागि गर्ने हो। यसमा तपाईँहरूले हातेमालो गरिराख्नु भएको छ, हामी एकदमै आभार व्यक्त गर्दछौँ। त्यसै सिलसिलामा आज बिएफएस गोर्खा रेडियो ब्रुनाईमा अहिले चलिरहेको छ रिक्वेस्ट एन्ड डेडिकेसन्स। रिक्वेस्ट एन्ड डेडिकेसन यो क्रममा अब पालो परेको छ मनिब भट्टीको, डेन्टिस्ट फ्रम पिसिएमएफ। र उहाँले डेडिकेसनमा यसो भन्नुभएको छ, साजन विल जे जे, सरी इफ आई मिसप्रोनाउन्स हिज नेम, Sergeant Will Adeji, Farm Tech at PCMF. Thank you for being the PCMF's Chammak Challo. Wale dedicate garnu bhayeko geet ho Monib Bhatile, Chammak Challo.

उत्तराखण्डको छमक छल्लो र यो गीत सुन्नको लागि मणि भट्टीले हामीलाई सम्पर्क गर्नुभएको थियो पिसिएमएफ ब्रिटिस फोर्सेस ब्रुनाईबाट. उहाँ डेन्टिस्ट पनि हुनुहुन्छ र उहाँले विशेष गरी फार्मटेकलाई डेडिकेट गर्नुभएको गीत हो यो. सार्जेन्ट विल अडेजे फार्मटेक एट पिसिएमएफ, थ्याङ्क यू फर बिङ द पिसिएमएफ छमक छल्लो. र यो गीत सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला श्रोताले पनि. बिएफएस बिग सल्युट अप समिट यो फन्ड रेजिङ इभेन्टमा हाम्रा श्रोताले साथ दिइराख्नु भएको छ र एकदमै खुला दिलले डोनेट गर्नुहुनेहरूको नाम म केहीको लिन चाहेँ. खेलमती लिम्बु, माया राणा, मिनी कालीकोटे राई, एनएम गुरुङ, नीता राई, विष्णु गुरुङ, ख्याम मोती, ओम प्रसाद थापा, त्यसै गरी अञ्जना गुरुङ तामाङ, ललित गुरुङ, यशोदा गुरुङ, छवि, तारा प्रसाद चेम्जोङ, धनु गुरुङ, क्याप्टेन राम मल्ल, टङ्क शेर्चन, तुलपुन, रामकुमारी पुन, कृष्ण गुरुङ, दिव्य महर्जन, मीना गुरुङ र त्यसै गरी कति त अनोनिमस पनि हुनुहुन्छ, उहाँहरूले आफ्नो नाम दिन चाहनु भएको छैन. त्यो एकदमै तपाईँको जुन दिल छ, खुला दिलले डोनेट गर्नुभएको छ र नाम लिन चाहनु भएको छैन, त्यहाँभन्दा ठुलो तपाईँको हार्ट अरू कसको हुनसक्छ. त्यसै गरी वीरबहादुर पुन खड्क 5@yahoo.co.uk नाम दिनुभएको छैन. दुर्गा राई, उत्तम शेर्चन, भूपजित राई, देवेन्द्र गुरुङ, दुर्गा बहादुर गुरुङ, स्विन्डन, बिएफएस गोर्खा रेडियोलाई यसरी माया गरेर डोनेट गर्नुहुने थुप्रै महानुभावहरू हुनुहुन्छ, जसमध्ये पर्नुहुन्छ राजु बोहरा, सन्तोष राई, समष्टि तुलाचन, पुष्पकला राई, शोभा राई, योगा गुरुङ, शेरबहादुर घरती आदि आदि. मैले सबैको नाम लिन सकिनँ भने क्षमा चाहे. अब अर्को अनुरोध गीततर्फ लाग्छु. हामीलाई यतिखेर धरानबाट सम्पर्क गर्नुहुने श्रोता हुनुहुन्छ हर्क योन्जन तामाङ र उहाँले आफ्नी प्यारी श्रीमती अनि छोरा बुहारी जो ओल्ड सर्ट युकेमा, माफ गर्नुहोला, सान्डहर्स्ट युकेमा हुनुहुने प्यारी श्रीमती अनि छोरा र बुहारीलाई सम्झना टक्र्याउन चाहनुहुन्छ. अनि ओल्ड सर्टमा बस्नुहुने छोरी ज्वाइँ, नाति नातिनी, सासु ससुरा, बहिनी भान्जाहरू सबैलाई यो गीत सुनाउन चाहनुभएको छ. धरान धनकुटा भेडेटा राजेश पाल राई र लीला राईको स्वरमा. अब ढिला नगरिकन म त्यसतर्फ लागिहालेँ. धेरै धन्यवाद छ हर्क योन्जनजी. बिदामा हुँदाखेरि पनि धरानबाट यो हाम्रो फन्ड रेजिङ क्याम्पेनमा सहभागी बन्नुभयो र अवश्य पनि उहाँले एउटा लिङ्क माग्नु भएको थियो यो अप समिटको, बिएफएस बिग सल्युट अप समिटको. त्यो लिङ्क मैले पठाएको छु, त्यसमा उहाँले डोनेट गर्नुहुनेछ. थ्याङ्क यू भेरी मच.

धरन धनकुटा भेडेटार राजेश पायल राई र लीला राईले गाउनु भएको बडो मिठो गीत मैले भर्खरै सुनाएँ हर्क योन्जन तामाङजीको अनुरोधमा। गीत सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला। अब अर्को गीततर्फ म लागिहाल्छु किनभने समय धेरै छैन कार्यक्रमको र एकपछि अर्को गीत सुनाउँदै जानुपर्ने हाम्रो आजको यो अवस्था छ। र आजको यो कार्यक्रममा तपाईँ बिएफएस गोर्खा रेडियोको बिहानको कार्यक्रम होस् अथवा त्यसपछि अब मझेरी कार्यक्रम र त्यसपछिको आफ्टरनुन सो साङ्गीतिक तरङ्ग कार्यक्रममा पनि हामी रिक्वेस्ट एन्ड डेडिकेसन कार्यक्रम सञ्चालन गर्ने नै छौँ। र यो बिएफएस बिग सल्युटको अपरेसन समिट फन्डरेजिङ क्याम्पेनका लागि हो। तपाईँहरू खुला दिलले हातेमालो गरिराख्नु भएको छ, डोनेट गरिराख्नु भएको छ, उहाँहरू सबैलाई हामी एकमुष्ट रूपमा आभार व्यक्त गर्न चाहन्छौँ। अब अर्को अनुरोध गीततर्फ लाग्छु। हामीलाई कला सार्जेन्ट सुभाष राईले सम्पर्क गर्नुभएको छ र उहाँको अनुरोधको गीततर्फ म लाग्छु। बी कम्पनी 2RGRका सिकिएमएस हुनुहुन्छ कला सार्जेन्ट सुभाष राई र उहाँले सुन्न चाहनुभएको गीत छ गोपाल योञ्जनको स्वरमा घर त मेरो हिमाली पाखा। बडो मिठो गीत छ र उहाँले यो गीत सबै रेडियो प्रेमी श्रोतालाई समर्पित गर्नुभएको छ, विशेष गरी गोर्खाली दाजुभाइहरूप्रति समर्पित छ यो गीत कलशाजन सुभाष राईको अनुरोधमा।

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: BFPS, BFPS. गोर्खा रेडियो।

शरण बलामीको तिमी र म मिठो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। यो बिएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रम हो र आजको दिन बिएफएस विक सल्युट अपरेसन समिट फन्ड रेजिङ क्याम्पेनको दिन हो। विश्वभरि नै बिएफएसका सबै स्टेसनबाट आज मिलिट्री च्यारिटिजका लागि फन्ड रेज गर्ने कार्यक्रम छ र अपरेसन समिट नामकरण गरिएको कार्यक्रम हो यो। र यसै सिलसिलामा हामी रिक्वेस्ट एन्ड डेडिकेसन कार्यक्रम सञ्चालन गरिरहेका छौँ बिएफबिएस गोर्खा रेडियोमा। अर्को अनुरोध हामीलाई शान्ति गुरुङ राईको परेको छ। टु आरजिआरका W1 यादेश राई आरएसएम हुनुहुन्छ, उहाँकी धर्मपत्नी शान्ति गुरुङ राईले हामीलाई सम्पर्क गर्नुभएको छ र उहाँले एउटा गीत सुन्ने इच्छा व्यक्त गर्नुभएको छ। रितो राईबा र लिसा मिश्राको स्वरमा रहेको गीत हेर राजा, र यो गीत उहाँले आफ्नो

रितो राईबा एन्ड लिसा मिश्राको स्वरमा बडो मिठो गीत सुन्यौँ, हेर राजा। यो गीत सुन्नको लागि हामीलाई शान्ति गुरुङ राईजीको अनुरोध प्राप्त भएको हो टु आरजेआरबाट, र यो रिक्वेस्ट एन्ड डेडिकेसन कार्यक्रममा भाग लिएर हामीलाई केही सहयोग गरिदिनु भएकोमा धेरै धन्यवाद छ यहाँलाई। समयको पाबन्दी छ, कार्यक्रमको हामी अन्त अन्ततिर आइपुगेका छौँ, र मैले अर्को अनुरोध गीत टक्र्याउनु पर्ने हुन्छ, र त्यसैले म त्यसतर्फ लागिहालेँ ढिला नगरिकन। रक हेड्स नेपालको गीत हजार जन्म अबको पालोमा। यो गीत सुन्नको लागि हामीलाई अर्चना राईजीको अनुरोध परेको छ। उहाँले हामीलाई पिसिएमएफबाट सम्पर्क गर्नुभएको हो। पिसिएमएफमा कार्यरत हुनुहुन्छ, टु आरजेआरका सदस्य हुनुहुन्छ, र उहाँले आफ्नो प्यारो श्रीमानप्रति यो गीत समर्पित गर्नुभएको छ, हजार जन्म। अनि यतिखेर बिएफएस गोर्खा रेडियो सुनिरहनुभएका सबैलाई र उहाँहरूका परिवारजनलाई पनि उहाँले यो गीत टक्र्याउनु भएको छ। रक हेड्स नेपालको गीत

रकहेड नेपालको हजार जन्म र यो गीत सुन्नको लागि हामीलाई अर्चना राईजीको अनुरोध प्राप्त भएको थियो पिसिएमएफबाट, ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताले अहिले रिक्वेस्ट एन्ड डेडिकेसन कार्यक्रममा भाग लिइराख्नु भएको छ र यो रिक्वेस्ट एन्ड डेडिकेसनको सिलसिला जारी रहन्छ। हुन त हामी प्रभातकालीन आवाज कार्यक्रमको अन्ततिर आइपुग्यौँ, मैले तपाईँहरूसँग विदा लिने बेला हुनै आँट्यो। मैले विदा लिएर गए पनि अब मझेरी कार्यक्रममा फेरि यो सिलसिला जारी रहन्छ। हजुर, कार्यक्रमको अन्तमा आइपुगेकै हो र मैले यहाँहरूसँग विदा लिने बेला भएकै हो। म विदा हुन्छु, जाँदा जाँदै गौरव आङ्बोले गाउनुभएको गीत तिम्रो सहरबाट जाँदैछु यो यहाँहरूलाई सुम्पदै विदा हुन्छु र यो गीतको समाप्तिपछि 10 बजेको समाचार सुन्नुहुनेछ। समाचारपछि मझेरी कार्यक्रम लिएर आउनुहुनेछ हाम्रा सहकर्मी धनराज राईजी र उहाँलाई पनि रिक्वेस्ट एन्ड डेडिकेसनमा तपाईँले साथ दिन सक्नुहुन्छ र बिएफएस बिग सल्युटको अप समिट यो फन्ड रेजिङ क्याम्पेनमा सहभागी भएर केही डोनेट पनि गर्न सक्नुहुन्छ। म पनि बिदाको अनुमति चाहन्छु। गौरव आङ्बोको यो गीत स्वीकार्नुहोस्। हस्त, म बिदा भएँ, भोलि बिहान भेटौँला। बाई बाई।

0: गण्डकी प्रदेश सरकारको वैधानिकतालाई लिएर तेस्रो पटक विवाद भएको छ। गण्डकी सरकार विरूद्ध उत्प्रेषणको माग गर्दै एमाले दर्ता गरेको रिट निवेदनमा सर्वोच्च अदालतले दीर्घकालीन महत्वका विषयमा कुनै पनि निर्णय नगर्न आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले निवेदकको माग अनुसार अन्तरिम आदेश जारी गर्दै रिटको अन्तिम टुङ्गो नलागेसम्म दीर्घकालीन महत्वका विषयमा कुनै निर्णय काम कार्यवाही नगर्नु नगराउनु भनी विपक्षीको नाममा आदेश जारी भएको हो। गण्डकी प्रदेश सरकारबाट एमाले बाहिरिएको भन्ने विषयको पत्र सुदलका नेताले 10 भदौमा प्रदेश प्रमुखलाई दिएको भन्ने निवेदन साथ पेश गरेको पत्रको प्रतिलिपिबाट देखिएको र निवेदनमा नेपालको संविधानको धारा 188 2 बमोजिम 30 दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्ने व्यवस्थाको कार्यान्वयन नगरिएको भन्ने निवेदन दावी देखिँदा सुविधा सन्तुलनको दृष्टिबाट प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म दीर्घकालीन महत्वका विषयमा कुनै निर्णय काम कार्यवाही नगर्नु नगराउनु आदेशमा भनिएको छ। मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले 1 महिनासम्म पनि प्रदेशसभामा विश्वासको मत नलिएको भन्दै सरकारको वैधानिकतालाई लिएर एमाले सर्वोच्चमा रिट निवेदन हारेको थियो। संविधानको धारा 188 उपधारा 2 भएको व्यवस्था अनुसार मुख्यमन्त्रीले विश्वासको मत नलिएको भन्दै एमाले गण्डकी संसदीय दलका उपनेता लीलबहादुर थापाले 3 जनालाई विपक्षी बनाउँदै उत्प्रेषणको माग गर्दै सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो। निवेदनमा प्रदेश प्रमुखको कार्यालय मुख्यमन्त्री र सभामुखलाई विपक्षी बनाइएको छ। गण्डकीमा सरकारको वैधानिकतालाई लिएर भएको यो तेस्रो विवाद हो। यसअघि चैत 25, 2080 सभामुखको समेत गणना गर्दै आवश्यक बहुमत पुर्याएपछि एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो। बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा क्यान्सर रोगीको उपचारका लागि ₹6,96,88,000 भुक्तानी गरेको छ।
1: गत आर्थिक वर्षमा प्रदेशभर 3,525 सहुलियतपूर्ण उपचार सेवा लिएका छन्। क्यान्सर तथा हृदयघातका बिरामीलाई उपचार सहुलियत प्रदान गर्ने कार्यक्रमको माग बढ्दै गए पनि चालु आर्थिक वर्षमा मुटु रोग तथा हृदयघातका बिरामीको उपचारका लागि विनियोजित बजेट भने घटेको बजेट सीमित भए पनि कार्यक्रमलाई निरन्तरता दिने बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिर बहादुर तामाङले बताउनु भएको छ। आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नहुने उहाँको भनाइ छ। महिलाको पाठेघरको मुख्य क्यान्सरको उपचारका लागि प्रदेश सरकारले प्रति व्यक्ति थप ₹50,000 सहयोग उपलब्ध गराउँदै आएको मन्त्री तामाङले बताउनुभयो। संघीय सरकारले उपलब्ध गराउँदै आएको ₹1,00,000 प्रदेश सरकारले थप ₹50,000 उपलब्ध गराउने व्यवस्था रहेको उहाँले जानकारी दिनुभएको छ।
0: आइसिसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अन्तिम सिजनका लागि ओमानमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले हिजो एकमात्र अभ्यास खेलमा 2 विकेटले जित निकालेको छ। नेपालले ओमानको क्रिकेट एकाडेमी टर्फ 2 ओमानकै ए टोली विरुद्ध प्रतिस्पर्धा गरेको थियो। सुरुवाती ब्याटिङ गरेको ओमान 160 रनमा अल आउट भयो। नेपाल 161 रनको लक्ष्य पाए तर लक्ष्य कम हुँदा बढाएर 240 रन पछ्याउने गरी खेल्ने निर्णय गरिएको थियो। ओमान एसँग औपचारिक खेल नभएकाले नेपाली टोलीले थप रन बनाएको हो। यस किसिमको अभ्यास खेलमा जित हारले अर्थ राख्दैन। बढी लक्ष्य पाउँदा विश्वकप लिग 2 तयारीमा रहेको नेपाली ब्याट्सम्यानले क्रिजमा बढी समय बिताउने अवसर पाए। यो किसिमको प्रयोगमा ब्याट्सम्यान र बलरले नयाँ पिचबारे जानकारी लिन अवसर पाउँछन्। यस्तै अभ्यासका कारण नेपालले 240 रनको नयाँ लक्ष्य पाएको हो। नेपालले 48.4 ओभरमा 8 विकेट गुमाएर जित निकाले। नेपालका लागि इशान पाण्डेले सर्वाधिक 72 रन बनाउनु भयो। आसिफ शेखले 37 रनको योगदान दिनुभयो। देव खनाल 34 रनमा अभिजित रहनुभयो। अलराउन्डर गुलसन झाले 30 रन जोड्नु भयो। टस हारेर ब्याटिङको निम्तो पाएको ओमान एले 39.5 ओभरमा अल आउट हुँदै 160 रन बनाएको थियो। ओमानका लागि कप्तान हम्माद मिर्जाले सर्वाधिक 54 रन बनाउनु भयो। जिक्रिया इस्लामले 35 तथा सन्जु सजीवले 34 रन बनाउनु भयो। नेपालकी टेनिस खेलाडी अभिलाषा विष्टले पाकिस्तानको इस्लामाबादमा चलिरहेको सर्किट 1 महिला एकलमा पाकिस्तानकी रेमिसा मल्लिकलाई 6-1 र 6-0 सोझो सेटमा पराजित गर्नुभएको छ। जितसँगै अभिलाषा प्री क्वार्टर फाइनलमा प्रवेश गर्नुभयो। प्री क्वार्टर फाइनलमा उहाँले रुसी खेलाडीसँग आज प्रतिस्पर्धा गर्नुहुनेछ। डब्ल्युटिए विश्ववरीयतामा अभिलाषा 1510 स्थानमा हुनुहुन्छ। नेपाल टेनिस सङ्घका सचिव अजय विष्टका अनुसार 11 अक्टोबरसम्म चल्ने प्रतियोगिताको कुल पुरस्कार राशि $15,000 छ। र क्लाइम्बिङ ब्रान्ड ब्ल्याक डायमन्ड र ला स्पोर्टिभा नेपालका लागि आधिकारिक वितरक सामत ट्रेडिङ प्रणालीले स्पोर्ट्स क्लाइम्बर रोनक उप्रेती र स्वस्तिका चौधरीलाई 1%

नमस्ते बीएफबीएस गोर्खा रेडियो कार्यक्रमको कार्यक्रम मझेरीबाट म धनराज राईको उपस्थित भइसकेको छु। श्रोता, म आज सदा जस्तै मझेरी कार्यक्रम लिएर, सदा जस्तै भन्दा नि हिजो ब्रेक लागेको थियो श्रोता, हिजो प्रभातकालीन आवाजमा हाम्रो भेट भएको थियो र आज फेरि मझेरी कार्यक्रम लिएर उपस्थित भइसकेको छु। स्वागत छ सम्पूर्णलाई। करण परियार अनि गङ्गा सोनमले गाउनुभएको मिठो पिरतीको गीत सुन्यो श्रोता। म भन्छु एउटा कुरा मात्र होइन, हामीले धेरै कुरा भनेका सुन्यौँ दुईजना कलाकारले र तपाईँहरूले यो गीतलाई पक्कै पनि रुचाउनु भयो र यो गीतबाट नै हाम्रो कार्यक्रमको सुरुवात भयो श्रोता। पहिलो पाइला टेकिसक्यौँ हामीले। आजको कार्यक्रम हो बुधबारको श्रोता, 8 अक्टोबर 2026 सालको, तदनुसार असोजको 21 गते हो श्रोता आज, र विक्रम सम्वत 2083 साल हो श्रोता। पक्कै पनि आराम कुशल नै हुनुहुन्छ, सन्चो सुबिस्तै हुनुहुन्छ, स्वास्थ्य हुनुहुन्छ, खुसी हुनुहुन्छ अनि सुखी हुनुहुन्छ भन्ने अभिप्रायसहित म आज उपस्थित भएको छु। हजुर, आज बिहानदेखि नै तपाईँहरूले अनुरोधका गीतहरू सुनिराख्नु भएको थियो, विभिन्न किसिमका गीतहरू माग्नु भएको छ, विशेष गरी ब्रुनाई गारिजनका श्रोताले। यो चाहिँ हामीले अप समिट बिएफबिएसको यो बिग सल्युटको लागि यो वर्षको थिम अप समिट रहेको थियो, त्यस अन्तर्गत रहेर रिक्वेस्ट एन्ड डेडिकेसन्स कार्यक्रम सञ्चालन गर्दैछौँ। आजका दिन आज दिनभरि नै तपाईँहरूले विशेष गरी ब्रुनाई ग्यारिजन 2RGR र ग्यारिजन सपोर्ट ट्रुप का दाजुभाइ दिदीबहिनीहरूले पठाउनु भएको, विशेष गरी लिफामा लेखेर पठाउनु भएको थियो उहाँहरूले पैसासहित, उहाँहरूले अनुरोध गर्नुभएको गीतहरू सुन्ने अनि सुनाउनेछौँ। बिहानदेखि नै यो क्रम जारी छ, प्रभातकालीन आवाजमा पनि सोही चाहिँ कार्यक्रम सञ्चालन भएको थियो र अहिले मझेरीमा पनि सोही कार्यक्रम हुन्छ। अनि साङ्गीतिक तरङ्ग कार्यक्रम जो चाहिँ स्थानीय श्रोताले मात्रै श्रवण गर्नुहुन्छ, उहाँहरूले पनि मोटामोटी आजको धेरै रिक्वेस्ट एन्ड डेडिकेसन्सहरू प्राप्त भएको छ, ती गानाहरू नै हामी सुन्ने अनि सुनाउनेछौँ। हजुर, अब ढिला किन गरौँ, अहिले फेरि भ्याइँदैन बिचरा, थुप्रोले मेरो गीत बज्छ होला भनेर पालो पर्खिराख्नु भएको छ। अब रिक्वेस्ट एन्ड डेडिकेसन्सबाट नै अर्को चरणमा लागौँ हामी कार्यक्रमको। हामीलाई प्राप्त भएको छ सृजना गुरुङ बहिनीको अनुरोध, क्योजेला डिट्याचमेन्टबाट हुनुहुन्छ उहाँ र उहाँको श्रीमान। फुलपाती भाकेर मनोकामना, यो मिठो गीत चाहिँ उहाँले आफ्नो प्यारो श्रीमान रवि र सम्पूर्ण बिएफबिएस गोर्खा का श्रोताहरूलाई जो चाहिँ संसारभर छरिएर बस्नुभएको छ उहाँहरूको लागि पनि यो गीत समर्पण गर्न चाहनुभएको छ, विशेष गरी उहाँको प्यारो श्रीमान रविलाई। अब हामी ढिला नगरिकन यो गीत सुन्न जाउँ। उदित नारायण झा र साधना सरगमले गाउनुभएको छ फुलपाती भाकेर।

हजुर, मि चोगी सुन्यो फुलपाती भाके र उदयनारायण झा अनि साधना सरगमले गाउनुभएको थियो यो गीतलाई। र अनुरोधकर्ता श्रोता हुनुहुन्छ सृजना गुरुङ, क्युओजेला डिटेचमेन्टको परिवार हुनुहुन्छ र उहाँले चाहिँ आफ्नो श्रीमान रवि र बिएफएस गोर्खा रेडियोका सम्पूर्ण श्रोतालाई यो गीत अनुरोध गर्न चाहनुभएको थियो। तपाईँ हामीलाई यो अफ समिटमा हात बढाउनु भएकोमा धेरै धेरै धन्यवाद सृजना बहिनी। हृदयमा बिहानको 10:17 गयो श्रोता। 24 डिग्री सेल्सियस एरियाको तापक्रम रहेको छ। 30 डिग्री सेल्सियससम्म आजको अधिकतम तापक्रम पुग्ने अनुमान गरिएको छ भने मेघगर्जनसहित वर्षात हुने र मन्द गतिमा हावा चल्ने अनुमान गरिएको छ। मेघगर्जनसहित वर्षात त भएको छैन, तर घाम पनि मजाले लागेको छैन, बादलले पनि पुरै ढाकेको अवस्था चाहिँ छैन सेरिया। घाम बादलको अवस्था छ अहिले सेरिया ब्रुनेईमा। नेपालमा बिहानको 8:02 गयो श्रोता। काठमाडौँमा 14 डिग्री सेल्सियस तापक्रम रहेको छ भने 24 डिग्री सेल्सियससम्म अधिकतम तापक्रम पुग्ने अनुमान गरिएको छ। काठमाडौँमा पनि आज दिनभरि जसो नै मेघगर्जनसहित वर्षात हुने र मन्द गतिमा हावा चल्ने अनुमान गरिएको छ। काठमाडौँका श्रोता, तपाईँले सुनिराख्नु भएको छ भने के कसो छ, निकै भारी वर्षात भइरहेको सङ्केतहरू छ मौसमी विवरणमा, पानी पर्दैछ छैन यसो जानकारी गराउनुहोस्। साँझ पख भने बदली भई सुखा रहने अनुमान गरिएको छ आज काठमाडौँ। बेलायतमा बिहानको 3:18 गयो श्रोता। 8 डिग्री सेल्सियस लन्डनको तापक्रम रहेको छ। आकाश खुला छ, मन्द गतिमा हावा चलिरहेको छ। आज दिनभरिमा 11 डिग्री सेल्सियसको वरिपरि न्यूनतम तापक्रम र 15 डिग्री सेल्सियसको वरिपरि अधिकतम तापक्रम हुने अनुमान गरिएको छ भने घमाइलो छ आज लन्डनको मौसम श्रोता, रमाइलो छ, मन्द गतिको हावा चलेको महसुस गर्नुहुनेछ। सुक्खा प्राय छ लन्डन आज। अन्य स्थानका श्रोता, तपाईँले पनि यसो मौका मिल्यो भने तपाईँको स्थानीय मौसम के कसो छ, अन्य जानकारीहरू दिन मन लाग्छ भने हामीसँग अवश्य पनि सम्पर्कमा आउन सक्नुहुन्छ। सम्पर्क गर्ने माध्यमहरू तपाईँलाई थाहा छँदैछ, फोन गर्न सक्नुहुन्छ, वाट्सएप मार्फत पनि तपाईँले जानकारी पठाउन सक्नुहुन्छ, इमेल अथवा फेसबुक मेसेन्जर मार्फत पनि सम्पर्क गरेर भन्न सक्नुहुनेछ। अब फेरि ढिला नगरी एउटा अनुरोधको गीत सुन्न जान्छौँ श्रोता। 2RGRबाट विवेक गुरुङले अनुरोध गर्नुभएको छ। गुलाम अलीले गाउनुभएको मिठो कालजयी गीत छ यो, गाजलु ती ठुला ठुला आँखा। र उहाँले यो गीत चाहिँ आफ्नो मङ्गेतर फियोन्सी आकाङ्क्षा गुरुङलाई उहाँकै शब्दमा मिस यु भनेर सन्देश पठाउनु भएको छ। आकाङ्क्षा गुरुङ बहिनी अहिले पोखरा नेपालमा हुनुहुँदो रहेछ र सुन्दै हुनुहुन्छ भने तपाईँको लागि विवेक गुरुङ भाइले पठाउनु भएको छ यो मिठो गीत। प्लिज विवेक भाइ, तपाईँ पनि सुनेर रमाइलो गर्नुहोला, हामी पनि रमाइलो गरौँ श्रोता।

0: तपाईँलाई कोर्सेस डिस्काउन्टको बारेमा थाहा छ, थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
1: यो BFPS पुर्खा रेडियो हो।

तिम्रो फिगर कोकाकोला सुन्यो प्रहलाद तिमिल सिन्हा अनि जेनिसा होइन जोनिसा पौडेल रहेछ उहाँको नाम. गायिकाको नाम मिठो गीत सुन्यो, जोसिलो गीत सुन्यो, यसो टाउको हल्लाउनु पनि भयो, कम्मर मर्काउनु भयो भन्ने पूर्ण विश्वासका साथ मैले यो दावा गरिरहेको छु श्रोता. हजुर, आज बुधबारको कार्यक्रम हो श्रोता, र बुधबारको कार्यक्रममा हामी केही छलफलहरू गर्ने गर्दछौँ. तर आज यो रिक्वेस्ट एन्ड डेडिकेसन, यो अप समिटका लागि जो तपाईँहरूले हामीलाई सदा सहायता देखाउनु भएको छ, ओभरवेल्मिङ भन्छ नि अङ्ग्रेजीमा, त्यो प्राप्त भएकोले गर्दाखेरि आज कन्टेन्ट अलिकति भन्नु नपाइला जस्तो भइरहेको छ. गीतहरू निकै बजाइदिनु पर्नेछ श्रोताहरूको, पैसा पनि बुझाइ सक्नु भएको छ तपाईँहरूले, र तपाईँहरू पनि यदि कोही इच्छुक हुनुहुन्छ, यो अपरेसन समिट भनेर नाम दिइएको छ आजको यसपालिको यो सालको यो बिएबिएसको बिग सल्युटको थिम, र तपाईँहरू पनि यसमा सहभागिता जनाउन चाहनुहुन्छ भने अवश्य पनि गर्न सक्नुहुनेछ. तपाईँहरूले जस्ट गिभिङ पेजमा क्याम्पेन /BFBS-OP-Summit गएर चाहिँ यसो डोनेट गर्न सक्नुहुन्छ जे जति सक्नुहुन्छ, धेरै थोरै सकेको जति गर्नुभयो भने एभ्री लिटल हेल्प्स भन्छ नि यो टेस्कोको स्लोगन, त्यस्तै हो श्रोता. तपाईँहरूले एक पैसै दिनुभए पनि एक पाइला अगाडि बढ्ने हौसला मिल्छ हामीलाई. हजुर, थुप्रै श्रोताहरूले दिनुभएको छ, दिइराख्नु भएको छ, र नामहरू हामी केही क्षणमा अवश्य नै पढ्दै जानेछौँ. यो समयमा भने एउटा हिन्दी गीतको अनुरोध आइपुगेको छ. मणि बाटी हुनुहुन्छ, पिसिएमएफको डेन्टिस्ट हुनुहुन्छ, तपाईँ ब्रुनाई ग्यारिजनका श्रोताले पक्कै चिन्नुहुन्छ उहाँलाई. उहाँकोमा जानु पनि भएको छ अपोइन्टमेन्ट लिएर दाँत बनाउनेलाई, दाँत किरा खाने नानी केटाकेटीदेखि लिएर हामी एडल्ट मान्छेहरू सबैलाई उहाँले सेवा प्रदान गर्नुहुन्छ, र यो पुनित कार्यमा उहाँ पनि जोडिनु भएको छ. उहाँले चाहिँ आशिकी टूको तुम ही हो भन्ने गीत अनुरोध गर्नुभएको छ नाजरिन अख्तरलाई. नाजरिन अख्तर चाहिँ चिटच्याट कम्युनिटी सेन्टरको हाइबमा काम गर्नुहुन्छ. चिटच्याट कम्युनिटी सेन्टरभन्दा पनि उहाँ चाहिँ पर मुमङको हाइबमा प्राय त्यहाँ बेस गर्नुहुन्छ, तर उहाँहरूको मुख्य अफिस चिटच्याट कम्युनिटी सेन्टर हो. र मुनि भाटीले चाहिँ के भन्नुभएको छ भने उहाँकै शब्दमा, थ्याङ्क यू फर द बेस्ट 10 years अफ माई लाइफ भन्नुभएको छ. अवश्य पनि अब हामी यो अनुरोधको गीत सुन्न जाउँ, तुम ही हो.

हजुर, धुम ही हो अरिजित सिंहको आवाजमा सुन्यो श्रोता, र यो गीत अनुरोध गर्नुभएको थियो मोने भाटीले, पिसिएमएफको डेन्टिस्ट हुनुहुन्छ उहाँ, र उहाँले पक्कै पनि सुन्ने मौका पाउनुभयो होला। एनपी परदेशीले सम्पर्क गर्नुभएको थियो, नमस्कार भन्नुभएको छ। नमस्कार अनि स्वागत छ तपाईँलाई। आज त बिहिबार हो नि हजुरले बुधबार भन्नुभयो भन्नुभएको रहेछ, मेरो गल्ती भयो श्रोता, तपाईँहरूलाई मैले गलत मिति दिएको रहेछु। बिहिबार 8 अक्टोबर भन्नुपर्ने, बुधबार 8 अक्टोबर भनेछु। असोजको 22 गतेको कार्यक्रम सञ्चालन हुँदैछ है श्रोता। अब फेरि पनि ढिला नगरौँ, अर्को अनुरोध गीततर्फ लागौँ श्रोता। फेरि पनि डेन्टल सेन्टर सेरिया प्र्याक्टिस म्यानेजर हुनुहुन्छ उहाँ, समर्पण लावती, स्टाफ सर्जन समर्पण लावतीले तिम्रो माया भन्ने गीत अनुरोध गर्नुभएको छ, कबवेब ब्यान्डको द 30th एडिसन। र उहाँले चाहिँ उहाँकै शब्दमा, आई वुड लाइक टु डेडिकेट दि सङ टु माई डियर वाइफ जुना, माई किड्स कुसाङ एन्ड लारा भन्नुभएको छ। त्यस्तै my work colleagues intake 06 and families and to all the listeners भनेर उहाँले मैले उहाँकै सन्देश सर्ती पढिदिएँ। र यो गीत अब तपाईँहरू हामी सबैलाई समर्पण गर्नुभएको छ, विशेष गरी उहाँको प्यारी श्रीमती जुना अनि छोरा कुसाङ अनि छोरी लारालाई भन्नुभएको छ। हामी पनि यो गीत सुनेर रमाइलो गरौँ है त।

BFBS गोरखा रेडियो साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ तर उचित सावधानी नअपनाउँदा कहिलेकाही बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस् जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस् अध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ टाढैबाट देखिनुहोस् सुरक्षित रहनुहोस् थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk BFBS गोर्खा रेडियो

द येलो ह्यामरले गाउनुभयो सधैँ सधैँ श्रोता मझेरी कार्यक्रममा हुनुहुन्छ तपाईँ। म धनराज राई छु तपाईँको साथमा र ब्रुनाईमा अहिले बिहानको 11 बज्नको लागि करिब करिब 14:30 बाँकी रहेको छ। ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोता तपाईँहरूका लागि अत्यन्तै जरुरी सूचना हुन त कतिले थाहा पाइसक्नु भएको छ यो कुरा, र आज र भोलि बिहिबार अनि शुक्रबार पोस्ट अफिस नधाउनु होला। पैसा झिक्ने काम अथवा पार्सलहरू पोस्ट गर्ने रिसिभ गर्ने कामका लागि नधाउनु होला, बन्द रहेको छ। उहाँहरूको चाहिँ इन्सपेक्सन चलिरहेको छ, अब यो वार्षिक इन्सपेक्सन हो, उहाँहरूले राम्रो गर्नुपर्ने हुन्छ, नत्र भने फेरि उहाँहरूको पोइन्ट टिपोट हुन्छ र त्यसमा सुधार गर्नुपर्ने हुनसक्छ। अब त्यो रिपोर्ट त अब हामीलाई थाहा हुँदैन, तर आज र भोलि चाहिँ उहाँहरूको निकै व्यस्तता छ। इन्सपेक्सन टोलीलाई देखाउनु पर्ने हुन्छ, उहाँहरूले माग्नुभएको कागजपत्रहरू बुझाउनु पर्ने हुनसक्छ, ले गर्दाखेरि आज र भोलिका लागि चाहिँ बन्द गरिएको छ पोस्ट अफिस। अब एकैचोटि सोमबार मात्रै खुल्छ, सुचारु हुनेछ, र यसले तपाईँहरू हामीहरूप्रति पर्न गएको असुविधाप्रति पोस्ट अफिसले क्षमा याचना गरेको छ। पोस्ट अफिसको कुरा चिरचाट कम्युनिटी सेन्टरको फोर्सेस पोस्ट अफिस हो, यता बटालियनको पोस्ट अफिस होइन श्रोता।

स्ट्रेन्थ स्टेबिलिटी एन्ड अ ब्राइट फ्युचर. जय महाकाली आयो गोर्खाली. पक्कै पनि कति राम्रो सन्देशसहित उहाँले यो गीत अनुरोध गर्नुभएको छ र तपाईँहरू हामीहरू सबैलाई यो सन्देशले पक्कै पनि आङ सिरिङ्ग बनायो होला भन्ने मैले चाहिँ लिएको छु. श्रोता, अब सुख शान्ति एकता होइन अनि राम्रो लिडरसिप हामी सबैलाई चाहिएको छ. नेपाल हामी सबैको देश हो र हामीलाई त्यस्तो भयो भने हाम्रो देश विकास हुन कुनै पनि धेरै समय लाग्ने छैन. अब त्यही गीत सुन्नतर्फ लागौँ. जय महाकाली, बालेन फिचरिङ स्वप्निल.

हजुर, जय महाकाली सुन्यो श्रोता, निकै जोसिलो गीत सुन्यो र नेपाल उठेको हामी कसलाई हेर्न मन पर्दैन, यही भाव बोकेको थियो। यसरी उठाउँ त्यसरी उठाउँ, बल गरौँ हामी सबैले, त्यस्तो विभिन्न जुक्ति लगाउने कुरा थियो यो गीतमा। ब्रिटिस फोर्सेस ब्रुनेका श्रोता, तपाईँहरूका लागि आउँदो मङ्गलबार 20 अक्टोबरका दिन बी चिल्ड्रेन्स लाइब्रेरीमा चाहिँ यो दसैँ स्टोरी सेसन कार्यक्रम तय गरिएको छ। चिटच्याट कम्युनिटी सेन्टरमा यो चिल्ड्रेन

एन्स लाइब्रेरी तपाईँहरू सबै प्रायःले चिनिसक्नु भएको छ, पुगिसक्नु भएको छ, र यो सेसनलाई चाहिँ लिड गर्दै हुनुहुन्छ रचना निरौलाजीले। उहाँले चाहिँ बिहानको 10 बजेदेखि सुरु गर्नुहुन्छ र यो विशेष गरेर चाहिँ दसैँ सम्बन्धी कथाहरू उहाँले भन्ने कुराहरू चाहिँ बुझिएको छ। ब्रिटिस फोर्सेस ब्रुनाईमा भएका सम्पूर्ण साना ठुला नानीहरूलाई खुला निमन्त्रणा गरिएको छ र एक किसिमले मलाई मन परेको कार्यक्रम हो श्रोता। हाम्रा छोराछोरीलाई दसैँ किन मानिन्छ, के कारणले अब उहाँले अब यो कथाका रूपमा चाहिँ नानी केटाकेटीहरूलाई भावी पुस्तालाई पक्कै पनि मजाले बुझाउने कोसिस गर्नुहुनेछ र उहाँसँग हामी कुनै दिन यो कार्यक्रम हुनभन्दा कुनै दिन अगाडि यसो लिएर हामी बसेर कुराकानी गर्नेछौँ। उहाँले केका लागि गर्न खोज्नुभएको, किन भन्ने यावत कुराहरू हामी छलफल गर्नेछौँ। तपाईँहरूले पनि पक्कै यो स्टोरी सेसनलाई चाहिँ व्यग्रताका साथमा पर्खिराख्नु भएको होला भन्ने आशा गरेको छु। हजुर, अब एउटा गीत सुन्छौँ, द एज ब्यान्डको गीत परेको छ र यो पनि यो अफ समिटका लागि नै अनुरोध भएर आएको गीत हो, रिक्वेस्ट एन्ड डेडिकेसन अन्तर्गत विपुल लिम्बूले पठाउनु भएको छ यो अनुरोधलाई। टुआरजिआरका सर्भिस पर्सन हुनुहुन्छ उहाँ र उहाँले चाहिँ प्रिया लिम्बूलाई भनेर नचाहेको होइन तिमीलाई भन्ने गीत माग्नुभएको छ। उहाँहरू एक्स हुनुहुँदो रहेछ, एक्स लभर्स, र उहाँको सन्देश अब जस्ताको तस्तै सुन्नेछौँ। उहाँ भन्नुहुन्छ, आई लभ यु सो मच, हाउ एभर वी आर नट इन रिलेसनसिप एनिमोर, बट आई लभ यु अलट, टेक केयर एन्ड ह्याभ ग्रेट फ्युचर अहेड, भनेर सन्देश पठाउनु भएको छ विपुल लिम्बूले प्रिया लिम्बूलाई। अन्तिममा चाहिँ योर एक्स विपुल लिम्बू भनेर दस्तखत पनि गर्नुभएको छ। यो नौलो किसिमको अनुरोध गीत लाग्यो, तर श्रोताले अनुरोध गर्नुभएको गीत मिठो छ, अलिकति सन्देश त्यही अनुसारले उहाँले लेख्नुभएछ, सुनिसक्नुभयो जस्ताको तस्तै। अब हामी यो गीत सुन्दै सुन्दै कार्यक्रमको पहिलो घन्टाको बसाइबाट बिदा हुन्छौँ। दोस्रो घन्टामा पनि निकै गीतहरू लाइनअप भएका छन् अनुरोधका, हामी ती सबै सुन्नेछौँ मध्याह्नको 4 बजीसम्म। साङ्गीतिक तरङ्ग कार्यक्रममा पनि यो रिक्वेस्ट एन्ड डेडिकेसन सुचारु नै हुन्छ। हामी भने दोस्रो घन्टामा भेटौँ मझेरी कार्यक्रमको।

0: Pilain Buddy.
1: On air.
0: Appma.
1: And smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: नेपाली काङ्ग्रेसको 15 महाधिवेशनमा नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। 7255 प्रतिनिधिले काङ्ग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन्। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले मतदानका लागि काठमाडौँका 3 ठाउँमा 7 मतदान केन्द्र तोकिएको जानकारी दिनुभयो। समितिले राष्ट्रिय सभागृह, खुला मञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका 40 जनाले उम्मेदवारी फिर्ता लिएका छन्। महाधिवेशन प्रचार प्रसार समितिले पदाधिकारीमा सभापतितर्फ किशोर सिंह राठौर, उपसभापतितर्फ डाक्टर मिनेन्द्र रिजाल र देवराज चालिसेले दावेदारी फिर्ता लिनुभएको जनाएको हो। पार्टी प्रवक्ता चालिसेका अनुसार क्लस्टरतर्फ 15 जना उम्मेद्वारले समेत आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। मुस्ताङको लेतेदेखि कोरला नाकासम्म झण्डै 500 कन्टेनर सडकमा रोकिएका छन्। यही असोज 8-11 गतेसम्मको वर्षापछिको बाढी, पहिरो र हिमपातले सडक अवरुद्ध भएपछि एक हप्तादेखि कन्टेनर रोकिएका हुन्। यस्तै 70 धेरै कन्टेनर र 100 धेरै विद्युतीय गाडी जोमसुममा रहेको बस पार्कमा राखिएका छन्। कालीगण्डकी करिडोर सडक आयोजनाले जोमसुम कोरला खण्डमा अवरुद्ध सडक मर्मत गरेपछि मुस्ताङ भन्सार बन्दरगाहमा रोकिएका केही मालवस्तु वाहक कन्टेनर जोमसुम ल्याइएको हो। म्याग्दीको पोखरी बगर, कुनौटे र बैसरी लगायतका ठाउँमा अवरुद्ध सडक मर्मत भइरहेको छ। सडक सञ्चालनका लागि अझै कम्तीमा एक हप्ता लाग्ने सडक आयोजनाका प्राविधिकहरूले बताएका छन्। चीनबाट कोरोला नाका हुँदै नेपाल भित्राइएको दशैं तिहार लक्षित मालवस्तु समयमै गन्तव्यमा पुर्याउन नसक्दा व्यापारी सँगै उपभोक्ता समेत समस्यामा परेका छन्। कर्णाली प्रदेश सरकारले जुम्लामा आज सार्वजनिक बिदा दिएको छ। हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन प्रसिद्ध धार्मिक स्थल चन्दननाथ र भैरवनाथ मन्दिरमा लिङ्गो तान्ने कार्यक्रम हुने भएकाले सार्वजनिक बिदा दिएको मुख्यमन्त्री कार्यालयका प्रदेश सचिव लक्ष्मी कुमार विकले जानकारी दिनुभयो। हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन मन्दिरको वार्षिक स्थापना दिवसका अवसर पारेर पुरानो लिङ्गो निकाली नयाँ लिङ्गो ठड्याउने परम्परा रहिआएको नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले जानकारी दिनुभयो। सम्पत्ति शुद्धिकरण विभागले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र उहाँ निकटका केही व्यक्तिको घरमा छापा मारेको छ। विभागको टोलीले हिजो दिउँसो जबरासहित नवराज थपलिया, दीपक तिमलसेना र नवीन राज बस्नेत लगायतका व्यक्तिको निवासमा एकैसाथ छापा मारेको हो। उनीहरूको पूर्व प्रधान न्यायाधीश जबरासँग निकट सम्बन्ध रहेको र कतिपय मुद्दा मामिलामा मिलेमतो देखिएको विभागको दावी छ। प्रहरीले यही असोज 10 राति पूर्व प्रधान न्यायाधीश जबरालाई घरबाटै पक्रेको थियो। सुरक्षा चुनौतीका कारण भए पनि यो घटनाले अनुसन्धानको दायरा फराकिलो बन्दै गएको देखाएको छ। यसअघि नै प्रहरीले जबरा निकट मानिने इनाम सापकोटालाई पक्राउ गरी अनुसन्धान गर्दा सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहालसँगको सम्पर्क खुलेपछि दाहाल समेत निलम्बन गरिएको छ। आफूसँग भएका जहाज समेत पूर्ण क्षमतामा सञ्चालन गर्न नसकेको नेपाल वायु सेवा निगमले फेरि लीजमा जहाज थप्ने प्रक्रिया अघि बढाउने तयारी गरेको छ। निगमका 5 चिनिया जहाज वर्षौंदेखि व्यावसायिक उडानमा छैनन्। एउटा ट्विन अटर लामो समयदेखि ग्राउन्डेड छ भने अन्तर्राष्ट्रिय उडानका 4 मध्ये एउटा वाइड बडी इटालीमा मर्मतका क्रममा लामो समयदेखि उतै छ। निगमका अनुसार अवस्था अनुसार अन्तर्राष्ट्रिय उडानमा अहिले 3 जहाज मात्रै सञ्चालनमा छन्। आन्तरिकतर्फ भने 4 जहाज उडिरहेकोमा एउटा बिग्रेर बसेको नेपाल वायु सेवा निगमका प्राविधिक वक्ता देवेन्द्र पुनले जानकारी दिनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले निगम व्यवस्थापनलाई लीज मोडलबाट जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्न निर्देशन दिनुभएको छ। सिंहदरबारमा गत सोमबार बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा मन्त्री पौडेलले तत्काल नयाँ जहाज किन्न सम्भव नभएकाले लीजमा जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्यमा उडान विस्तार गर्न निगम व्यवस्थापनलाई निर्देशन दिएको जानकारी दिनुभएको थियो। प्रहरीले बडा दशैं तिहार, नेपाल सम्बत र छठ पर्वको सुरक्षा व्यवस्थालाई भरपर्दो र विश्वसनीय बनाउन चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ। पर्वको समय आम नागरिकको जनजीवन सामान्य बनाउन, बैंक तथा वित्तीय संस्थासँग हुने कारोबार सुरक्षित बनाउन, विभिन्न गन्तव्यमा जाने यात्री समेतलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षा योजना लागू गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिनुभयो। विस्फोटक पदार्थ ओसार प्रसार, भन्सार छली, बैंक वित्तीय संस्थामा चोरी डकैती, लुटपाट, खाद्यान्न, लत्ता कपडा र उपभोग्य वस्तुको कृत्रिम अभाव, कालोबजारी, म्याद गुज्रिएका वा मिसावटयुक्त सामग्रीको बिक्री बिक्री, हुन्डी र नक्कली नोट कारोबार लगायतलाई प्रहरीले सुरक्षा चुनौती मानेको छ। चाडपर्वमा सुरक्षा व्यवस्था चुस्त बनाउन करिब 50,000 बढी प्रहरी खटाइएको केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेले जानकारी दिनुभयो। 408 ठाउँमा यात्रु सहायता र अन्तर्राष्ट्रिय सीमा नाकामा 108 सहायता कक्ष स्थापना गरिएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा कमान्ड पोस्ट स्थापना गरिएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरुषी।

बर पिपल छायामा अम्दा दत्त भट्ट अनि रेखा जोशीले गाउनुभएको यो मिठो पुरानो लोकगीतसँगै हामी कार्यक्रम मझेरीको दोस्रो घण्टामा प्रवेश गरिसकेका छौँ। श्रोता सम्पूर्णलाई हार्दिक नमस्कार अनि फेरि पनि स्वागत छ दोस्रो घण्टे बसाइमा। हजुर, आज बिहिबारको कार्यक्रम सञ्चालन हुँदैछ श्रोता। असोज 22 अक्टोबरको 8 तारिकको कार्यक्रम हो श्रोता। अघि कार्यक्रमको सुरुवाती चरणमा मैले अलिकति अन्यथा भन्न गएछु आजको मिति ले गर्दाखेरि, त्यसका लागि म क्षमा प्रार्थी छु, तर पछि सच्याएको थिएँ। तपाईँहरूले भेउ पाउनुभयो कि भएन, एकजना श्रोताले त भेउ पाउनु भएछ र उहाँले नै सच्याउन दिनुभयो। एनपी परदेशीजीले सान फ्रान्सिस्को क्यालिफोर्नियाबाट नर्थ क्यारोलिनाबाट पठाउनु भएको थियो करेक्सन। हजुर, ब्रुनाईमा अहिले बिहानको 11:11 गएको छ श्रोता। सेरियामा मौसमी परिवर्तन खासै भएको छैन। पहिलो घन्टामा हामीले जस्तो मौसम पाएका थियौँ त्यस्तै रहेको छ। 24 डिग्री सेल्सियस न्यूनतम तापक्रम, 30 डिग्री सेल्सियसको वरिपरि नै अधिकतम तापक्रम रहेको छ। र आज हामी विशेष गरी यो बिएपिएस बिग सल्युट अन्तर्गत अप समिट का लागि चाहिँ रिक्वेस्ट एन्ड डेडिकेसन्सका गीतहरू बजाइदिइरहेका छौँ। अनुरोध गर्नुभएको त श्रोताले लिफामा हालेर पठाउनु भएको थियो र केही रकम पनि उहाँहरूले, केही रकम भन्दा नि $5 ब्रुनाई डलर तिरेर उहाँहरूले गीत अनुरोध गर्नुभएको थियो र त्यही गीतहरूलाई नै हामी सुनाउने क्रममा छौँ। पहिलो घन्टा, दोस्रो घन्टा, त्यसै गरी प्रभातकालीन आवाजमा पनि तपाईँहरूले सुन्नुभयो। अब दोस्रो घन्टाका लागि पनि केही गीतहरू लाइनअप भइसकेका जन विश्वराज राई 2RGR-बाट, अनुषा प्लस अश्मिन गुरुङ 2RGR-बाटै हुनुहुन्छ, सिमरन पौडेल हुनुहुन्छ, उहाँहरूले पनि माग्नुभएको छ गीत। त्यस्तै गरी कुमार पूर्जा पुनले पनि अनुरोध गर्नुभएको छ, दिप्ति कुलुङ राई दिप्ति मात्रै भन्नुभएको छ, कुलुङ राई चाहिँ मैले दिप्ति बहिनी हो कि PCMF-बाट भनेर भनिरहेको छु, उहाँले पनि माग्नुभएको छ। श्यामबहादुर सुब्बा RQMS मेन्ट हुनुहुन्छ 2RGR-का, उहाँले पनि माग्नु भएको छ, र सबिन तामाङ। दोस्रो घन्टामा यी श्रोताहरूको चाहिँ गीत हामी अनुरोध बजाउनेछौँ र यो क्रमलाई अब ढिला नगरी एउटा अर्को अनुरोधको गीत सुन्छौँ। र यो अनुरोध गर्ने श्रोता हुनुहुन्छ एनपी परदेशीजी। अघि हामीले भन्यौँ नर्थ क्यारोलाइनाबाट उहाँले अघि सन्देश पठाउनु भएको थियो र टाइम मिलेमा भुसालजीले लेख्नुभएको कुनै एउटा गीत सुनाइदिनु, साउदीमा बस्नुहुने मिज्यू भनेर उहाँले परदेशी घिमिरे माइलोलाई इङ्गित गर्दै हुनुहुन्छ र इजरायल बस्नुहुने नुतनजीलाई सुनाउन अनुरोध राखे है सर भन्नुभएको छ अवश्य पनि। अब हामी एउटा गीत सुन्छौँ, कैदी विश्व नेपालीले गाउनु यो गीतलाई नूतन भुसालजीको रचनामा, एनपी परदेशीको अनुरोधमा परदेशी घिमिरे माइलोजी र नूतन भुसालजीलाई अनुरोध गर्नुभएको छ। र साथसाथमा एनपी परदेशीले आजको फन्ड रेजिङको लागि लिङ्क पनि माग्नु भएको थियो, मैले लिङ्क पठाइसकेको छु। आशा छ उहाँले पनि धेरै थोरै पक्कै डोनेट गर्नुहुन्छ, जे जति गर्नुभयो पनि हामी आभारी छौँ। अब अनुरोध गीत सुन्नतर्फ लागौँ।

कैदी बनाओ मलाई तिम्रो मुटुको जेल जेलमा विश्व नेपालीले गाउनुभयो। नूतन भुजालजीको रचनामा थियो यो गीत र एनपी परदेशीजीको अनुरोधमा सुन्यो र डेडिकेट पनि गर्नुभएको थियो उहाँले भुजालजी र परदेशी घिमिरे माइलोजीलाई सुनेर थम्स अप पठाइसक्नु भएको छ एनपी परदेशीजीले। ब्रिटिस फोर्सेस ब्रुनाईमा आउँदो 13 अक्टोबरका दिन मङ्गलबारको दिन पर्छ श्रोता, बिहानको 9:30 बजेदेखि 11 बजेसम्म आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्ट टिमले एडल्ट क्यानभस पेन्टिङ कार्यक्रम आयोजना गरेको छ छिटचाट कम्युनिटी सेन्टरमा। हाई पेजमा चाहिँ क्युआर कोड उपलब्ध गराइएको छ र त्यहाँ यसो स्क्यान गरेर आफ्नो सहभागिता जनाउँदै गर्नुहोला। $6 प्रति व्यक्ति यो सेसनका लागि लाग्नेछ। हजुर, अब यो पछाडि अनुरोध सङ्गीततर्फ लाग्छौँ। अब हामी तिनजना श्रोताले एउटै गीत मगाउनु भएको छ, सुगम पोखरेलले गाउनुभएको दसैँ गीत र सुरुमा विश्वराज राईले लेख्नुभएको सन्देशतर्फ लागौँ। टुआरजिआरबाट हुनुहुन्छ विश्वराज राई। अल माई फ्यामिली ब्याक इन नेपाल एन्ड होल टुआरजिआर एन्ड ब्रिटिस फोर्सेस ब्रुनाई फ्यामिली भन्नुभएको छ। धेरै धेरै माया अनि सम्झना, ह्याप्पी दसैँ एन्ड चिह टु एभ्री वान, उहाँको सन्देश यस्तो छ। त्यस्तै अनुषा प्लस अश्मिन गुरुङ, उहाँहरू टुआरजिआर डेल्टा कम्पनीबाट हुनुहुन्छ र उहाँहरूले पनि सुगम पोखरेलद्वारा गाइएको यो दसैँ गीत नै अनुरोध गर्नुभएको छ। उहाँहरूको सन्देश जस्ताको तस्तै, टु अल आवर फ्यामिलीज ब्याक होम इन नेपाल, वी मिस यु अल लट during festival times, lots of love, hope to be together in festival time someday, thank you bhannu bhayeko cha ra arko shrota simran paudel ka lagi yesudeep rizal bhai le chai signal platoon 2rgr ka hununcha simran paudel ka lagi anurodh garnu bhayeko cha baini chai aile kathmandu janu bhayeko raicha nepal ra wish you many happy returns of the day, उहाँको बर्थडे पनि परेको रहेछ, कहिले हो त्यो चाहिँ उल्लेख गर्नुभएको छैन। एन्ड ह्याप्पी दसैँ टु यु एन्ड योर फ्यामिली भन्नुभएको छ। अब हामी यी हाम्रा तिनजना श्रोताले अनुरोध गर्नुभएको एउटै गीत सुगम पोखरेलले गाउनुभएको दसैँ आयो भन्ने गीत सुन्नतर्फ लागौँ। तपाईँहरू पनि इन्जोय गर्नुहोस्। दसैँ पनि अब नजिकै दिएछ श्रोता, 11 तारिक त अब घटस्थापना सुरु भइसक्यो।

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू लेखेँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनु पर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
3: यो PFBS, गोर्खा रेडियो हो।

0: चल गोविन्द चल गोविन्द होइन गोविन्दे चाहिँ रहेछ श्रोता सुरेश शाही अनि पूर्णकला बिसीले गाउनु भयो श्रोता. मलाई आजको यो अनुरोध सङ्गीतको लागि चाहिँ हात बढाउनका लागि वृन्दा राई बहिनी पनि आइपुग्नु भएको छ र वृन्दा बहिनीलाई स्वागत गरिहालौँ. वृन्दा बहिनी स्वागत छ.
1: थ्याङ्क यू दाजु, धन्यवाद.
0: तपाईँहरू यो कतिको मनपर्छ यस्तो गीतहरू बहिनी, यो विशेष गरी देउडा भाकाका गीतहरू?
1: हजुर दाजु, एकदमै राम्रो लाग्छ. अब नेपाल त्यसै पनि होइन, चार जात 36 वर्ण भन्दै हामी केटाकेटी हुँदादेखि पढ्दै आइरहेका थियौँ होइन, र यस्तो गीतहरू, यो विभिन्न भाषा, यो मौलिकता बोकेको गीतहरू सुन्दा चाहिँ एक मनले चाहिँ मनमा आनन्द पनि आउँछ दाजु.
0: हजुर पक्कै पनि. हामीले यो गीत सुन्यो श्रोता, र यो गीत चाहिँ अनुरोध सङ्गीत रहेको थियो. परदेशी घिमिरे माइलीजीले साउदी अरेबियाबाट पठाउनु भएको थियो र उहाँले चाहिँ नमस्ते राई सर भन्नुभएको छ. नमस्ते अनि स्वागत छ घिमिरेजी, तपाईँलाई पनि हामी दुवैको तर्फबाट. र एज युजल आज पनि हजुरको लभली प्रोग्राम सुन्दै 7.33 किलोमिटर पुरा गरी अब साउको मेलोको तयारीमा छु है भन्नुभएको छ बहिनी. अनि हिजो चाहिँ उहाँले कुद्न जाने बेलामा म्यासेज गर्नुभएको थियो अनि लेख्नुभएको थियो नि, हिजो चाहिँ उहाँ 7.07 किलोमिटर कुद्नुभएछ. उहाँको दैनिकी हो यो बहिनी, तपाईँले यो पक्कै याद गरिराख्नु भएको होला. अब हजुरको समय मिलेमा एउटा देउडा गीत भनेर हामीले गीत पनि सुनाइसक्यो भए आभारी हुनेछु भन्दै बिदा, ह्याभ अ वन्डरफुल डे अहेड भनेर बिदा हुनुभएको छ. र अन्तिममा चाहिँ उहाँले लास्ट इयरको हजुरहरूको बिग सल्युट च्यारिटी प्रोग्राममा मैले पनि मेरो रन्स माइलेज दिएर सहभागिता जनाएको थिएँ, यो पटक भने फाइनेन्सियली मात्र रहेछ है भन्नुभएको छ. हजुर हामीले यसपालि अफ समिटका लागि गत दुई हप्ता अगाडि नै एउटा डाँडा चढिसकेका छौँ घिमिरेजी, मैले तपाईँलाई अघि मेसेन्जरमा पनि लेखिसकेको छु. र उहाँले चाहिँ यो गीत चाहिँ उहाँको मित्यु एनपी परदेशीजीलाई पनि डेडिकेट गर्नुभएको थियो बहिनी. हामी पक्कै एमपीजीले पनि सुन्नुभयो होला. परदेशीजी दुइटै परदेशी हुनुहुन्छ फेरि पाखरिनजी
1: होइन दाजु, दाईहरूले विभिन्न माध्यमबाट र विभिन्न रूपबाट हामीलाई सहयोग गरिराख्नु भएको छ होइन, त्यसको लागि त हामी एकदम आभारी छौँ.
0: तपाईँलाई एउटा कुरा भनौँ बहिनी फेरि,
1: हजुर
0: एनपी परदेशीजीले हाम्रो यो अप समिटका लागि भर्खरै मात्रै डोनेट पनि गर्नुभएको छ. हामी उहाँलाई धन्यवाद नदी कहाँ बस्न सक्छौँ र होइन, अमेरिकामा अब उहाँ काम सकेर एकैछिनमा घर फर्किने तयारीमा हुनुहुन्छ. मुरी मुरी धन्यवाद दिउँ होइन बहिनी,
1: हामी साथ सहयोग सधैँभरि हामीमा यसरी नै बर्सात भइरहोस् होइन दाजु.
0: हजुर पक्कै पनि. बहिनी आउनु भएको छ यही मौकामा, तपाईँले हात बटाउनको लागि आउनुभएको, केमा हात बढाउन आँट्नु भयो यसो जानकारी दिनुहोस् न बहिनी.
1: आज हुनु चाहिँ म, मेरो कार्यक्रम छैन आज है, तर म अफिसमा मेरो काम चाहिँ छ होइन, र म काम गरिरहेको बेला पनि हेरेँ दाजुहरू आज एकदम बिजी हुनुहुन्छ है. यो हाम्रो हामीले केही दिन अगाडि हामीले रकम सङ्कलन गरेको थियौँ हाम्रो श्रोताहरूबाट, ब्रिज फोर्सेस ब्रुनाईको श्रोताहरूबाट, उहाँहरूलाई गीत बजाइदिने बाचा पनि गरेका थियौँ होइन, र आज त्यो दिन परेको छ र हजुरहरूको व्यस्तता देखेर मलाई पनि यसो दाईहरूलाई मैले हात बटाउनु पर्छ कि भन्ने चाहिँ मलाई लागेर म आज यहाँ प्रस्तुत भएकी छु.
0: कति राम्रो सोच, धन्यवाद तपाईँलाई पनि बहिनी.
1: धन्यवाद दाजु. र अहिलेको लागि चाहिँ मसँग एउटा यो चिट रहेको छ कुमार पूर्जा पुन को, उहाँ चाहिँ 2RGRMT प्लटुनबाट हुनुहुन्छ र उहाँले चाहिँ सम्पूर्ण श्रोताहरूको लागि चाहिँ सम्बोधन बाई 1974 AD को चाहिँ गीत चाहिँ उहाँले अनुरोध गर्नुभएको छ दाजु.
0: हजुर कति मिठो गीत अनुरोध गर्नुभएको रहेछ कुमार पूर्जा पुनले, र 2RGRको एमटी प्लटुनको सदस्य हुनुहुन्छ. उहाँको अनुरोधमा अब यो अप समिटको लागि डोनेट पनि गरिसक्नु भएको छ, उहाँले पनि सधन्यवाद, हामी आभारी छौँ. अब गीत सुन्नतर्फ लागौँ होइन बहिनी, 1974 AD को सम्बोधन सम्पूर्ण श्रोताका लागि.

हजुर श्रोता, आजको हाम्रो यो रिक्वेस्ट एन्ड डेडिकेसनको क्रमलाई नै अगाडि बढाउन चाहन्छु। अहिलेको लागि रहेको छ दीप्ति राईको रिक्वेस्ट, जो चाहिँ डेन्टल सेन्टर सेरियामा कार्यरत हुनुहुन्छ 2RGRबाट। उहाँले चाहिँ सबैजना सुनिराख्नु भएको सम्पूर्ण श्रोताहरूलाई चाहिँ यो गीत डेडिकेट गर्न चाहनु भएको छ र उहाँले सबैजनालाई चाहिँ ह्याप्पी दसैँ पनि भन्नुभएको छ र उहाँको गीत रहेको छ निमा रुम्बाको ओ ओ ओ आउ आउ न। स्वीकार्नुहोस् अहिलेको लागि निमा रुम्बाको आउ आउ न।

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
3: यो BFBS गोर्खा रेडियो हो।

हजुर श्रोता सुन्यौ निकै नै रमाइलो गीत नरेन्द्र कुलुङ र कृष्ण अधिकारीको आवाजमा सैलुङ्गे डाँडैले। हजुर र हाम्रो यो अप समिट बिग सल्युट च्यारिटीको आजको हाम्रो रिक्वेस्ट एन्ड डेडिकेसन क्रमलाई नै जारी राख्न चाहन्छु श्रोता। अहिलेको लागि हामीसँग सम्पर्कमा आउनुभएको छ श्याम बहादुर सुब्बा जी दाई भनौँ न, उहाँ चाहिँ टुआर जिआरसिएसएस को क्युएम डिपार्टमेन्टमा कार्यरत हुनुहुन्छ र उहाँको सन्देश चाहिँ यस प्रकार रहेको छ। From Brunei to the UK, I would like to dedicate Maya Le by Joan Rye to you all. Whenever this song plays, it brings face to mind and reminds me of how favorite I am. Sorry, maaf garnu hola, how fortunate I am to have such a lovely family. भनेर उहाँले एउटा रातो अक्षरमा स्विट मेसेज पनि लेख्नु भएको छ उहाँको मिसेस हाङमा लाउती दिदीलाई र दुई छोराहरू स्याम्युक र सेमिकको लागि। डिस्टेन्स मे सेपरेट अस बट माई हार्ट इज अलवेज विथ यु, लभ यु एन्ड मिस यु मोर देन वर्ड्स क्यान से। एकदमै स्विट मेसेज रहेको थियो, सायद आशा छ दिदीले पनि सुनिराख्नु भएको होला होइन। र अहिलेको लागि भने सुनौ श्याम बहादुर सुब्बा दाजुले रिक्वेस्ट गर्नुभएको गीत मायाले बाई जोन राई।

हजुर श्रोता, हामीलाई फेसबुकमा यतिखेर सम्पर्क गर्नुभएको छ डम्मर कुरुम्बाङजीले। उहाँले गुड मर्निङ, गुड आफ्टरनुन एन्ड गुड इभिनिङ एन्ड नमस्ते सेवारो सम्पूर्ण बिएफबिएस गोर्खा रेडियो परिवारमा र नमस्कार डम्मरजी, हजुरलाई पनि म रेडियोद्वारा सुन्दैछु हजुर भनेर भन्नुभएको छ। र नुगेन सेवारो अल फ्यामिली, धेरै धेरै धन्यवाद डम्मरजी, हजुरले हामीलाई रेडियो सुनेर साथ दिइराख्नु भएको रहेछ होइन, र बिएफबिएस गोर्खा रेडियो सदा सुनेर रहनुहोला भन्न चाहे मैले। र यसै प्रसङ्गमा आजको हाम्रो रिक्वेस्ट एन्ड डेडिकेसनको क्रमलाई नै जारी राख्न चाहन्छु र यो हाम्रो दोस्रो घण्टाको अन्तिम रिक्वेस्ट रहनेछ। र यो रिक्वेस्ट चाहिँ हामीलाई सबिन तामाङ भाइले, जो चाहिँ 2RGR MT प्लटुनमा कार्यरत हुनुहुन्छ, उहाँले चाहिँ हावा हुरी भन्ने बोलको गीत अभया एन्ड द स्टिम इन्जिन्सको रिक्वेस्ट गर्नुभएको छ सम्पूर्ण एमटी प्लटुन फ्यामिली र 2RGRलाई, र साथसाथै ह्याप्पी दसैँ एन्ड तिहार भनेर पनि उहाँले लेख्नु भएको छ। र श्रोता, हाम्रो दोस्रो घण्टालाई बिट मार्ने समय पनि भइसकेको छ मजेरीको, र पक्कै पनि तेस्रो घण्टामा हाम्रो धनराज दाजुसँग तपाईँहरूको भेट पनि हुनेछ, मौका मिले म पनि आउनेछु होइन। र जाँदा जाँदै तपाईँहरूलाई हावाहुरी अभया एन्ड द स्टिम इन्जिन्सको गीत राख्दै, र त्यसपछि तपाईँहरूले गीतपछि सुन्नुहुन्छ नेपालबाट प्रसारण हुने समाचार, र त्यसपछि हाम्रो भेट फेरि पनि हुनेछ तेस्रो घण्टामा। अहिलेको लागि स्वीकार्नुहोस् यो निकै नै रमाइलो गीत। हस्त नमस्ते, बिएफबिएस गोर्खा रेडियो सुन्दै रहनुहोला।

0: लाइव भरी
1: ऑन एयर
0: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
2: प्ले बीएफबीएस
0: यो बीएफबीएस गोरखा रेडियो हो
1: गोरखा रेडियो हो
3: गण्डकी प्रदेश सरकारको वैधानिकतालाई लिएर तेस्रो पटक विवाद भएको छ। गण्डकी सरकार विरूद्ध उत्प्रेषणको माग गर्दै एमाले दर्ता गरेको रिट निवेदनमा सर्वोच्च अदालतले दीर्घकालीन महत्वका विषयमा कुनै पनि निर्णय नगर्न आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले निवेदकको माग अनुसार अन्तरिम आदेश जारी गर्दै रिटको अन्तिम टुङ्गो नलागेसम्म दीर्घकालीन महत्वका विषयमा कुनै निर्णय काम कारवाही नगर्नु नगराउनु भनी विपक्षीको नाममा आदेश जारी भएको हो। गण्डकी प्रदेश सरकारबाट एमाले बाहिरिएको भन्ने विषयको पत्र सुदलका नेताले 10 भदौमा प्रदेश प्रमुखलाई दिएको भन्ने निवेदन साथ पेश गरेको पत्रको प्रतिलिपिबाट देखिएको र निवेदनमा नेपालको संविधानको धारा 188 2 बमोजिम 30 दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्ने व्यवस्थाको कार्यान्वयन नगरिएको भन्ने निवेदन दावी देखिँदा सुविधा सन्तुलनको दृष्टिबाट प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म दीर्घकालीन महत्वका विषयमा कुनै निर्णय काम कारवाही नगर्नु नगराउनु आदेशमा भनिएको छ। मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले 1 महिनासम्म पनि प्रदेशसभामा विश्वासको मत नलिएको भन्दै सरकारको वैधानिकतालाई लिएर एमाले सर्वोच्चमा रिट निवेदन हारेको थियो। संविधानको धारा 188 उपधारा 2 भएको व्यवस्था अनुसार मुख्यमन्त्रीले विश्वासको मत नलिएको भन्दै एमाले गण्डकी संसदीय दलका उपनेता लीलबहादुर थापाले 3 जनालाई विपक्षी बनाउँदै उत्प्रेषणको माग गर्दै सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो। निवेदनमा प्रदेश प्रमुखको कार्यालय मुख्यमन्त्री र सभामुखलाई विपक्षी बनाइएको छ। गण्डकीमा सरकारको वैधानिकतालाई लिएर भएको यो तेस्रो विवाद हो। यसअघि चैत 25, 2080 सभामुखको समेत गणना गर्दै आवश्यक बहुमत पुर्याएपछि एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो। बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा क्यान्सर रोगीको उपचारका लागि ₹6,96,88,000 भुक्तानी गरेको छ।
4: गत आर्थिक वर्षमा प्रदेशभर 3,525 सहुलियतपूर्ण उपचार सेवा लिएका छन्। क्यान्सर तथा हृदयघातका बिरामीलाई उपचार सहुलियत प्रदान गर्ने कार्यक्रमको माग बढ्दै गए पनि चालु आर्थिक वर्षमा मुटु रोग तथा हृदयघातका बिरामीको उपचारका लागि विनियोजित बजेट भने घटेको छ। बजेट सीमित भए पनि कार्यक्रमलाई निरन्तरता दिने बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिर बहादुर तामाङले बताउनु भएको छ। आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नहुने उहाँको भनाइ छ। महिलाको पाठेघरको मुख्य क्यान्सरको उपचारका लागि प्रदेश सरकारले प्रति व्यक्ति थप ₹50,000 सहयोग उपलब्ध गराउँदै आएको मन्त्री तामाङले बताउनुभयो। संघीय सरकारले उपलब्ध गराउँदै आएको ₹1,00,000 प्रदेश सरकारले थप ₹50,000 उपलब्ध गराउने व्यवस्था रहेको उहाँले जानकारी दिनुभएको छ।
3: आइसिसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अन्तिम सिजनका लागि ओमानमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले हिजो एकमात्र अभ्यास खेलमा 2 विकेटले जित निकालेको छ। नेपालले ओमानको क्रिकेट एकाडेमी टर्फ 2 ओमानकै ए टोली विरुद्ध प्रतिस्पर्धा गरेको थियो। सुरुवाती ब्याटिङ गरेको ओमान 160 रनमा अल आउट भयो। नेपालले 161 रनको लक्ष्य पाए तर लक्ष्य कम हुँदा बढाएर 240 रन पछ्याउने गरी खेल्ने निर्णय गरिएको थियो। ओमान एसँग औपचारिक खेल नभएकाले नेपाली टोलीले थप रन बनाएको हो। यस किसिमको अभ्यास खेलमा जित हारले अर्थ राख्दैन। बढी लक्ष्य पाउँदा विश्वकप लिग टूको तयारीमा रहेको नेपाली ब्याट्सम्यानले क्रिजमा बढी समय बिताउने अवसर पाए। यो किसिमको प्रयोगमा ब्याट्सम्यान र बलरले नयाँ पिचबारे जानकारी लिन अवसर पाउँछन्। यस्तै अभ्यासका कारण नेपालले 240 रनको नयाँ लक्ष्य पाएको हो। नेपालले 48.4 ओभरमा 8 विकेट गुमाएर जित निकाल्यो। नेपालका लागि इशान पाण्डेले सर्वाधिक 72 रन बनाउनु भयो। आसिफ शेखले 37 रनको योगदान दिनुभयो। देव खनाल 34 रनमा अभिजित रहनुभयो। अलराउन्डर गुलसन झाले 30 रन जोड्नु भयो। टस हारेर ब्याटिङको निम्तो पाएको ओमान एले 39.5 ओभरमा अल आउट हुँदै 160 रन बनाएको थियो। ओमानका लागि कप्तान हम्माद मिर्जाले सर्वाधिक 54 रन बनाउनु भयो। जिक्रिया इस्लामले 35 तथा सन्जु सजीवले 34 रन बनाउनु भयो। नेपालकी टेनिस खेलाडी अभिलाषा विष्टले पाकिस्तानको इस्लामाबादमा चलिरहेको सर्किट 1 महिला एकलमा पाकिस्तानकी रेमिसा मल्लिकलाई 6-1 र 6-0 सोझो सेटमा पराजित गर्नुभएको छ। जितसँगै अभिलाषा प्री क्वार्टर फाइनलमा प्रवेश गर्नुभयो। प्री क्वार्टर फाइनलमा उहाँले रुसी खेलाडीसँग आज प्रतिस्पर्धा गर्नुहुनेछ। डब्ल्युटिए विश्ववरीयतामा अभिलाषा 1510 स्थानमा हुनुहुन्छ। नेपाल टेनिस सङ्घका सचिव अजय विष्टका अनुसार 11 अक्टोबरसम्म चल्ने प्रतियोगिताको कुल पुरस्कार राशि 15,000 अमेरिकी डलर छ। र क्लाइम्बिङ ब्रान्ड ब्ल्याक डायमन्ड र ला स्पोर्टिभा नेपालका लागि आधिकारिक वितरक सामत ट्रेडिङ प्रणालीले स्पोर्ट्स क्लाइम्बर रोनक उप्रेती र स्वस्तिका चौधरीलाई एक वर्षका लागि स्पोन्सर गरेको छ। हवस् त तपाईँले

0: SBS Gorkha Radio. Gorkha Radio.
1: नमस्ते परिवर्तन सुन्यो समृद्धि राईको आवाजबाट र यो गीतसँगै मझेरी कार्यक्रमको तेस्रो घण्टा पनि सुरु भयो. श्रोता, म धनराज राईले यो कार्यक्रमलाई सञ्चालन गरिरहेको छु र तपाईँहरूले भरपूर साथ दिइराख्नु भएको छ. श्रोता कतिले सहभागी भएर, कतिले कमेन्ट गरेर, कतिले सुनेर मात्रै पनि साथ दिइराख्नु भएको छ. हामी आभारी छौँ. आज बिहिबारको कार्यक्रम सञ्चालन हुँदैछ. श्रोता, असोज 22 गतेको 8 अक्टोबरको कार्यक्रम हो यो र हामी कार्यक्रमको अन्तिम चरणमा आइपुगेका छौँ. अन्तिम घण्टामा, अन्तिम घण्टाको बसाइमा मध्याह्नको 12:10 गएको छ. श्रोता, ब्रुनाईमा र सेरियामा आज मौसम त्यति उत्साहप्रद देखिँदैन. घमाइलो हुन हुन खोज्दा खोज्दै फेरि कालो बादलले आकाश ढाकिहाल्छ, पानी परिहाल्छ कि भन्ने पनि भइरहेको छ. पानी पर्छ जस्तो लागेर म पनि बिहान साइकल चलाउने गर्न थालेको थिएँ. 3 हप्ता जस्तो भएको थियो. हिजो आज चाहिँ फेरि 2 दिन भयो मैले गाडीमै घर टु काम, काम टु घरको यात्रा गर्न थालेको. कार्बन उत्सर्जन अलिक घटाइन्छ कि भनेर साइकल चलाउन थालेको. जस 3 हप्ताका लागि मैले कार्बन उत्सर्जनमा अलिकति कम योगदान चाहिँ गरेँ. हजुर, आज विशेष गरी बिएफबिएस द बिग सल्युट च्यारिटीका थिममा रहेको अप समिटमा रहेर हामीले विभिन्न गीत सङ्गीतहरू, अनुरोधका सङ्गीतहरू, डेडिकेसनका सङ्गीतहरू, गीतहरू सुनिरहेका छौँ. त्यो क्रम अझै पनि बाँकी रहेको छ. अब मेरो हातमा साह्रै धेरै बाँकी रहेन. सागर पाहिम, तिलक शाही अनि उज्जवल राई र रकी गुरुङको अनुरोध बाँकी रहेको छ मेरो हातमा. तपाईँहरू पनि अझै केही समय छ मझेरी कार्यक्रम सकिनलाई. आउन चाहनुहुन्छ भने विभिन्न माध्यम चलाएर आउनु सक्नुहुन्छ. तपाईँहरूलाई थाहा छँदैछ कसरी कुन माध्यमबाट सम्पर्क गर्ने भन्ने. अब मानस घले गाउनुभएको गीत सुन्छौँ, त्यस पछाडि कार्यक्रममा अगाडि बढ्छौँ हामी फेरि.

हजुर, मिठो गीत तिमी मेरो मनमा मानस घलीले गाउनु भएको गीत सुने श्रोता मजेरी साप्ताहिक प्रश्नोत्तर। अब आज बिहिबार भयो श्रोता, अब भोलि शुक्रबार छिनोफाना हुन्छ, भोलिसम्म उत्तर पठाउँदै गर्नु होला है। प्रश्न मेरो उत्तर तपाईँको हो र प्रश्न एकपल्ट फेरि दोहोऱ्याउन चाहे, आज यो अनुरोध र डेडिकेसनको यो के अरे भिडले अलिकति प्रश्न राख्न मैले अघि छुट्याएछु। जति दौडिए पनि एउटै ठाउँमा बसिरहन्छ के हो? प्रश्न सजिलो छ, उत्तर पठाउनु पर्ने हुन्छ। तपाईँहरूले हामीलाई फोन गरेर भन्न सक्नुहुन्छ उत्तर, इमेल गरेर, वाट्सएप मार्फत अथवा फेसबुक मेसेन्जर मार्फत चाहिँ उत्तर पठाउन सक्नुहुन्छ। मलाई मेरो पर्सनल मोबाइलमा चाहिँ कृपया गरी उत्तर नपठाइदिनु होला ब्रुनाईका श्रोता विशेष गरी। र यस हप्ताका लागि चाहिँ उपहार राम्रो छ श्रोता, भाउचर रहेको छ 40 ब्रुनाई डलरको बुकानियर रेस्टुरेन्टको। तपाईँहरूले चाहिँ यो जित्नुभयो भने यसो परिवार साथीभाइसँग गएर रमाइलो गरी बिताउन सक्नुहुनेछ उक्त रेस्टुरेन्टमा, 40 डलरको छ। हजुर, उत्तरहरू नमिले पनि हामी तपाईँलाई भनिहाल्छौँ, त्यस पछाडि फेरि पनि प्रयास गर्नुहोला, प्रयास गरिराख्नुहोला, मिलेको नमिलेसम्म पठाउँदै गर्नुहोला, के थाहा अन्तिममा मिलेर तपाईँ नै पो विजेता बन्न सक्नु होला कि। हजुर, अब एउटा गीत सुन्न जाउँ, को छ र जन चामलिङ राईको आवाजमा छ यो गीत श्रोता, र यो गीतलाई अनुरोध गर्नुभएको छ सागर पाहिम भाइले, 2RGRबाट हुनुहुन्छ। उहाँले चाहिँ आफ्नो आमा इन्द्रकुमारी लिम्बू तरहरा विकास चोक भन्नुभएको छ, आमा इन्द्रकुमारी लिम्बूले सुन्दै हुनुहुन्छ भने छोरा सागर पाहिमकोबाट तपाईँको लागि यो गीत अनुरोध गरिएको छ, डेडिकेट गरिएको छ। र सागर भाइलाई हामी बिएफबिएस गोर्खा रेडियोको तर्फबाट यो हाम्रो रिक्वेस्ट एन्ड डेडिकेसनमा सहभागी हुनुभएकोमा धेरै धेरै धन्यवाद।

0: यो BFBS गोर्खा रेडियो हो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर BSD हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
2: BFBS गोर्खा रेडियो।

करण भट्टले गाउनुभयो महारानी श्रोता, र हामी कार्यक्रम मझेरीको तेस्रो घन्टामा छौँ। श्रोता, हृदयमा मध्याहको 12:26:27 जानै आँटेको छ। श्रोता, आज विश्व दृष्टि दिवस साइट डे, वर्ल्ड साइट डे परेको रहेछ। यो प्रत्येक वर्ष यो बिहिबार सेकेन्ड थर्सडे प्रत्येक अक्टोबरको मनाइँदो रहेछ। अब म जस्तो चस्मा लगाउने श्रोतालाई त अब साइट आँखाको देख्ने कमजोरी हुनेहरूलाई त यसको महत्त्वबारे थाहा छँदैछ। अब आँखा तेजिलो हुनेहरूलाई त अब यसबारे साह्रै वास्ता पनि भएन होला। तर यसो आँखा कोही कोही बेला भन्दा नि वर्षमा एकपल्ट मिनिमम चेक गर्न चाहिँ सुझाव दिने गरिँदो रहेछ। आजको दिन विशेष गरी स्वास्थ्य दृष्टिले जीवनलाई चाहिँ यो वर्ल्ड साइट डेले चाहिँ अझै सुन्दर अनि सुरक्षित बनाउँछ, र त्यसलाई हेर्ने नजरको लागि राम्रो साइट हुनुपर्छ। तपाईँ हामी सम्पूर्णलाई यो वर्ल्ड साइट डेको शुभकामना। अर्को पनि दिवस परेको रहेछ श्रोता, वर्ल्ड अक्टोपस डे। अक्टोपसलाई नेपालीमा के भन्दो रहेछ यसो खोतली हेरेको, अष्टबाहु भन्दो रहेछ अक्टोपसलाई चाहिँ, र अष्टबाहु दिवस आज परेको छ। यो चाहिँ के भन्छ, समुद्रमा बस्ने अति बुद्धिमान अक्टोपसबारे चाहिँ जनचेतना फैलाउने, यसको संरक्षणको महत्त्व बुझाउनका लागि मनाइने गरिँदो रहेछ। यसको अब अक्टोपस भन्ने बित्तिकै 8 रङ परिवर्तन गर्ने क्यापेबिलिटी, क्षमता भनौँ, र समस्या समाधान गर्ने असाधारण बुद्धिका लागि अक्टोपस चाहिँ प्रख्यात छ, प्रसिद्ध छ। त कति भिडियोहरू तपाईँले हेर्नुभएको होला, अब कसरी यसले यो सल्युसन निकाल्छ भन्ने कुराहरू वैज्ञानिकहरूले स्टडी गरेका क्रममा चाहिँ निकालेको भिडियोहरू तपाईँहरूले पक्कै पनि हेर्नुभएको छ। हजुर, अब एउटा अनुरोधको गीत सुन्नतर्फ लाग्छौँ श्रोता, र अनुरोध गर्ने श्रोता हुनुहुन्छ कैलाश अनिता लिम्बू, ननिटन बेलायतबाट। उहाँले केही समय अगाडि यो अनुरोध गर्नुभएको थियो, र उहाँले चाहिँ दाई थर्सडेको कार्यक्रम मझेरी सुनेर इन्जोय लिँदैछु भन्नुभएको छ। तपाईँलाई पनि नमस्कार अनि स्वागत छ, रमाइलो गर्दै मान्दै हुनुहुँदो रहेछ, खुसी लाग्यो। दाई, हजुरकै रोजाइमा सिङ्गर एसडी योगीको कुनै एउटा सङ्ग राखिदिनु पर्यो भन्नुभएको छ, किन नहुने र कैलाश भाइ तपाईँले अनुरोध गर्नुभयो, हामीले राखिदिनु परि नै हाल्छ। अब आफ्नै अभिरुचिमा टु माई रिलेटिभ्स, फेसबुक फ्रेन्ड्स, मझेरी कार्यक्रम लिसनर्स अनि लाई चाहिँ सङ सुनाउन चाहन्छु भनेर ननिटन बेलायतबाट कैलाश लिम्बूजीको भाइको अनुरोधको गीत अब हामी सुनिहालौँ। एसडी योगी अनि रेशमा पुन मगरको आवाजमा सात भन्ज्याङ भन्ने गीत मेरो रोजाइमा परेको छ। कैलाश भाइ, अब यही गीत हामी सुनौँ र तपाईँ पनि सुन्नुहोस्।

एस्तो योगी अनि रेशमा पुन मगरले गाउनु भएको सात भन्ज्याङ सुन्यो श्रोता कैलाश लिम्बू भाइको अनुरोधमा ननिटन बेलायतबाट सुनेर प्रतिक्रिया पनि दिइसक्नुभयो। धेरै धेरै धन्यवाद धनराज दाई भन्नुभएको छ र यसै गरी सधैँ आउने गर्नुहुन्छ, तपाईँलाई पनि धन्यवाद र आभार छ। हजुर, आज रिक्वेस्ट एन्ड डेडिकेसनको कार्यक्रम चलिरहेको छ श्रोता बिएबिएस गोर्खा रेडियो ब्रुनाईमा, र यसै क्रममा एउटा गीत अब एकैछिनमा राख्छु, तर यसका लागि योभन्दा अगाडि एउटा छोटो जानकारी। आज ज जसले यो रिक्वेस्ट एन्ड डेडिकेसनमा तपाईँहरूले सहभागिता जनाउनुभयो, भरे साङ्गीतिक तरङ्ग कार्यक्रममा पनि ब्रुनाईका श्रोताले त सुन्नुहुनेछ, बिना गुरुङ बहिनीले साङ्गीतिक तरङ्ग कार्यक्रमको अन्तिम अन्तिम क्षणमा चाहिँ आज सहभागी हुने श्रोताहरू मध्येबाट तिनजना लक्की ड्र विनर को नाम घोषणा गर्नुहुनेछ। अब कतिजना 40-45 जना जति हुनुहुन्छ जस्तो लाग्यो आज अहिलेसम्म मेरो हिसाबमा, भरेसम्ममा बढ्न सक्छ। उहाँ तपाईँहरूबाट चाहिँ तिनजना लक्की ड्र हुनेछ र हामीले छोटो भिडियो पनि खिचेर हाल्नेछौँ लक्की ड्र कसरी गरियो भनेर। त्यही भएर तपाईँहरूले रेडियो चाहिँ भरै अन्तिमसम्म नै सुन्नुपर्ने हुन्छ, विशेष गरी ब्रुनाईका श्रोताहरूले 89.5 MHz FM चाहिँ सुनिराख्नु होला, कान खोलेर यसो बा मेरो नाम पो आइहाल्छ कि चिट्ठामा भनेर। मिस गर्नुभयो भने पनि हामीले भिडियो चाहिँ सिग्नल ग्रुप अथवा यो आरजिआरको च्याट ग्रुपतिर एक्सेस भएसम्म पठाइदिनेछौँ र तपाईँहरू सम्पूर्णलाई गुड लक। अब एउटा अनुरोधको गीत सुन्न जान्छौँ, संसारी माया विचित्र भन्ने गीत सुन्छौँ श्रोता, र यो गीतलाई तिलक शाही र उज्ज्वल राई टु आरजिआरका भाइहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ विशाल राई उहाँहरूको नम्बरी जस्तो लाग्यो, डेडिकेटेड टु आवर बेस्ट टु विशाल राई इन्टेक 2022 भन्नुभएको छ। सर्ट आउट योर जीवन इस्यु, कम ब्याक स्ट्रङ्गर एज मेन्टल्ली फिजिकल्ली स्पिरिचुअली एन्ड फाइनेन्सियली स्ट्रङ्गर भनेर भन्नुभएको छ, र ब्रिङ 5 बन्डल अफ शिखर आइस एन्ड सुकुटी पनि भन्नुभएको छ, हेभ अ गुड टाइम इन नेपाल भनेर उहाँहरूले आफ्नो सन्देश अन्त्य गर्नुभएको छ। तिलक शाही र उज्ज्वल राई भाइ तपाईँहरू दुईजनाले तपाईँको नम्बरै बेस्ट टू भन्नुभयो, विशाल राईलाई चाहिँ तपाईँले डेडिकेट गर्नुभएको गीत संसारी माया विचित्र अबको बसाइमा सुन्छौँ, रत्नबहादुर घिसिङको आवाजमा रहेको छ यो गीत।

0: गोरखा रेडियो तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो
1: हो
0: के गर्दै गरेको
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु
0: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि यतिसम्म कि BFPS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन् तर स्मरण रहोस् BFPS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस् यो एउटा स्क्याम हुन सक्छ भनेर
1: यसर्थ तिनको उत्तर नदिनुहोस् आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस् छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस् आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस् विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

चमेली एकदेव लिम्बुले गाउनुभयो श्रोता यो गीतलाई, मिठो गीत, तपाईँहरूले पक्कै पनि रुचाउनु भयो। मुभी डे हुँदैछ, ब्रिटिस फोर्सेस ब्रुनाईमा आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्टले यो मुभी डे आयोजना गर्दैछ। 16 अक्टोबर 2026 सालका दिन मध्यदिनभन्दा पनि 3 बजे, र यो चलचित्र चाहिँ बिएबिएसले उपलब्ध गराएको चलचित्र हो ब्रिटिस फोर्सेस ब्रुनाईका लागि। र यसपालि भने निकै प्रतीक्षित चलचित्र मोवाना हुँदैछ सुरु, र मेन हलमा हुन्छ चिटच्याट कम्युनिटी सेन्टरमा। सबै एजका नानी केटाकेटीहरूलाई पनि यो मुभी चाहिँ हेर्न चाहिँ

अवश्य पनि मामालाई नमस्कार छ र स्वागत पनि छ सधैँ जस्तै, र सधैँ चाहिँ समय मिलेमा एउटा गीत सुनाइदिन विनम्र अनुरोध गर्दछु पनि भन्नुभएको छ। अवश्य मामा, तपाईँले अनुरोध गर्नुभएको गीतहरू हामी बजाइदिने प्रयास हर पल्ने गरिराखेका हुन्छौँ। कोही कोही बेला अब नमिलेको नभएको खण्डमा चाहिँ अर्कै गीतले हामीले तपाईँलाई मनोरञ्जन दिलाउने प्रयास गरिरहेका हुन्छौँ। उहाँले चाहिँ तारा देवीले गाउनुभएको फुलको थुङ्गा भन्ने मिठो पुरानो गीतमा अनुरोध गर्नुभएको छ। सम्झनामा हजुर लगायत सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै सम्झना गर्न चाहन्छु, धन्यवाद भनेर नमस्ते भन्दै बिदा हुनुभएको छ। हामी पनि लागौँ मामाको अनुरोधमा फुलको थुङ्गा, तारा देवीको आवाजमा।

हुनुहुन्थ्यो खर्क गुरुङ मामा, तपाईँ हामी सबैले इन्जोय गऱ्यौँ। ब्रिटिस फोर्सेस ब्रुनेका श्रोता, तपाईँहरूको लागि अत्यन्तै जरुरी सूचना, जिम कतिको चलाउने गर्नुहुन्छ? ब्रिटिस फोर्सेस ब्रुनेको यो ग्यारिजम जिम्नेजियम र यसभित्र पनि इन्डोर बास्केटबल कोर्ट रहेको छ। उक्त कोर्ट चाहिँ रिफर्बिसको लागि चाहिँ अहिले बन्द भएको छ, डिआइओ ब्रुनेले कन्स्ट्रक्सन गर्दै हुनुहुन्छ र अहिले आउट अफ बाउन्ड भएको छ यो एरिया। तपाईँहरू जिममा गएर बास्केटबलहरू खेल्ने अथवा अन्य इन्डोर खेलहरू खेल्ने प्लान गर्दै हुनुहुन्छ भने अब केही दिनलाई चाहिँ थाती राख्नुपर्ने हुन्छ। अब यो कन्स्ट्रक्सन पुरा रिफर्बिसमेन्ट पुरा नभइन्जेलसम्म चाहिँ तपाईँहरूले खर्खप्नुपर्ने हुन्छ। रिफर्बिसमेन्ट कहिले पुरा हुन्छ भनेर मिति तोकिएको छैन, मिति तोकिएपछि हामी तपाईँलाई अवश्य नै जानकारी दिइहाल्नेछौँ। अब मझेरी कार्यक्रममा आजका लागि अन्तिम अनुरोध र डेडिकेसन गीत सुन्छौँ श्रोता सिक्का नोटैमा, र यो गीतलाई अनुरोध गर्ने श्रोता हुनुहुन्छ रकी गुरुङ, 2RGR CSS प्लटुनबाट कम्पनीबाट हुनुहुन्छ। अल BFE मेम्बर्सलाई चाहिँ ह्याप्पी दसैँ 2083 अनि ह्याप्पी तिहार भन्नुभएको छ। अब यो गीत सुन्छौँ श्रोता हामी, र यो गीत सुन्दै आजको मझेरी कार्यक्रमबाट म पनि बिदा लिने तर्खर गर्दैछु श्रोता। यो गीत पछाडि नेपालबाट प्राप्त भएको ताजा समाचार सुन्नुहुनेछ 5 मिनटका लागि, त्यस पछाडि ब्रुनेका श्रोताले साङ्गीतिक तरङ्ग कार्यक्रम सुन्नुहुनेछ भने अन्य श्रोताले चाहिँ नेटवर्कको कार्यक्रम नमस्ते युकेसँग जोडिनुहुनेछ। हामी भोलि फेरि प्रभातकालीन आवाजमा पनि होइन मझेरीमा नै भेट्नेछौँ, र भोलि हामी छिनोफानो पनि गर्नेछौँ मझेरीको साप्ताहिक प्रश्नोत्तर, प्रश्न मेरो उत्तर तपाईँको, उत्तर पठाउँदै गर्नुहोला श्रोता। हामी भोलि भेटौँ, म अहिलेका लागि बिदा हुन्छु, नमस्ते।

0: प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा प्रधान न्यायाधीश भएदेखि नै सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनलाई लिएर विवाद हुँदै आएको छ। विवाद बढ्दै जाँदा हिजो संवैधानिक इजलास बस्दै नबसी उठेको छ। हिजो इजलासमा 32 मुद्दा पेशीमा थिए। प्रधान न्यायाधीश शर्माले सपना प्रधान मल्ल, हरि फुयाल, नकुल सुवेदी र अब्दुल अजिज मुसलमानलाई इजलासमा राख्नु भएको थियो। तर वरिष्ठतामा तेस्रो नम्बरमा रहेका न्यायाधीश कुमार रेग्मीलाई राखिएको थिएन। इजलासमा रहेका न्यायाधीश हरि फुयालले इजलास गठनको आधारबारे प्रश्न उठाउनु भएको थियो। उहाँले वरिष्ठताका आधारमा इजलास गठन गर्ने हो भने कुमार रेग्मीलाई पनि राखिनुपर्ने बताउनुभयो। प्रधान न्यायाधीश शर्माले संवैधानिक इजलासमा न्यायाधीश तोक्ने अधिकार प्रधान न्यायाधीशकै भएको जवाफ दिनुभएको थियो। तर न्यायाधीश फुयालले स्पष्ट मापदण्ड बनाएर मात्र इजलास गठन गर्नुपर्ने अडान लिनुभयो। विवाद भएपछि न्यायाधीशहरूले यो विषय फुलकोर्टमा लैजान प्रस्ताव गरेका थिए, तर प्रधान न्यायाधीश शर्मा त्यसका लागि तयार नभएपछि न्यायाधीशहरू इजलासबाट उठेका हुन्। नेपाल बार एसोसिएसनले पनि संवैधानिक इजलास गठनको विषयमा गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। बारले संवैधानिक इजलास वरिष्ठताका आधारमा गठन गर्नुपर्ने र वस्तुगत कारणले त्यसो गर्न नसकिने अवस्था भए गोला प्रथाबाट न्यायाधीश छान्नुपर्ने माग गर्दै आएका छन्। बारले संवैधानिक इजलास गठनलाई प्रधान न्यायाधीशको व्यक्तिगत तजबिजको विषय बनाउन नहुने बताएको छ। स्पष्ट मापदण्ड बिना न्यायाधीश छान्दा न्यायपालिका प्रतिको विश्वासमै प्रश्न उठ्ने बारको भनाइ छ। दसैँ तिहार नजिकै गर्दा कोशी प्रदेशमा बजारमा घिउ, नौनी र धुलो दुधको अभाव देखिएको छ। माग बढे पनि आपूर्ति बढ्न नसक्दा एक महिनामै घिउको मूल्य प्रति किलो 200 रुपियाँसम्म बढेको छ। उपभोक्ता र मिठाई व्यवसायीले चरको मूल्य तिर्न तयार हुँदा पनि घिउ र नौनी सहजै पाउन नसकेको बताएका छन्। अहिले नौनीको मूल्य प्रति किलो 950 देखि 1000 रुपियाँ र घिउको मूल्य 1250 देखि 1300 पुगेको छ। सरकारी स्वामित्वको दुग्ध विकास संस्था NDDC दुध उत्पादन घटेकोले अभाव भएको बताएको छ। विराटनगर दुग्ध वितरण आयोजनामा अहिले घिउ, नौनी र धुलो दुधको मौजदात सकिएको छ। आयोजना प्रमुख नवीन किशोर शर्माका अनुसार अहिले दैनिक करिब 7000 लिटर मात्रै दुध सङ्कलन भइरहेको छ। विगतमा फ्लश सिजनमा दैनिक 17 देखि 18 हजार लिटरसम्म दुध सङ्कलन हुने गरेको थियो, तर निजी डेरी उद्योगीले भने दुध उत्पादन नघटेको बताएका छन्। सूर्योदय डेरीका सञ्चालक मनोज यादवका अनुसार भारतबाट हुने अनधिकृत आयात रोकिएपछि स्वदेशी उत्पादनमै माग बढेको हो। चाडपर्व लगातार परेकाले माग बढेको र बजार केही समय टाइट भए पनि हाहाकारका अवस्था नरहेको उहाँको भनाइ छ। 10-15 दिनपछि बजार सहज हुन सक्ने उहाँले बताउनु भयो। दुधको अभावले धुलो दुध उत्पादन समेत प्रभावित भएको छ। झापा लगायतका क्षेत्रमा रहेका छुर्पी उद्योगले पनि ठूलो परिमाणमा दुध खपत गरिरहेकाले डेरी उद्योगमा थप दबाव परेको उद्योगीहरूको भनाइ छ। त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठक तथा वार्षिक दिवस बैठक आज बस्दैछ। शिक्षा मन्त्री एवं त्रिविका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बस्ने बैठकमा चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरी स्वीकृत गर्ने मुख्य एजेन्डा छ। बैठकमा त्रिविका रजिस्ट्रार डाक्टर रविन्द्र शिवाकोटीले नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्नुहुनेछ। त्यस्तै विश्वविद्यालयका विभिन्न नियम, विनियम, कार्यविधि र निर्देशिका अनुमोदन सम्बन्धी प्रस्ताव पनि पेश हुनेछ। सरकारले निजी तथा सार्वजनिक प्रतिष्ठानको ऊर्जा खपतको पनि लेखाजोखा तथा परीक्षण गराउने व्यवस्था गर्न लागेको छ। ऊर्जा मन्त्रालयले तयार पारेको विधेयकको मसौदामा तोकिएको सीमाभन्दा बढी ऊर्जा खपत गर्ने उद्योग, व्यवसाय, भवन, अस्पताल, विद्यालय लगायतका प्रतिष्ठानले हरेक 3 वर्षमा ऊर्जा अडिट गराउनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। यस्ता प्रतिष्ठानले ऊर्जा खपतको मासिक अभिलेख राख्नुका साथै बढी ऊर्जा खपत गर्ने उपकरणलाई दक्ष उपकरणले प्रतिस्थापन गर्ने योजना बनाउनुपर्नेछ। ऊर्जा अडिटमा पेट्रोलियम पदार्थ, जलविद्युत, सौर्य, वायु, जैविक, बायोग्यास र भूतापीय लगायत सबै खाले ऊर्जाको खपत समेटिनेछ। नेपाली काङ्ग्रेसको जारी 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनका लागि आज मतदान हुँदैछ। बिहान 10 बजेदेखि सुरु हुने भनिएको मतदान तयारी नपुगेपछि दिउँसो 1 बजेसम्मका लागि सारिएको निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो। मतदानमा महाधिवेशनका 7255 जना प्रतिनिधिले भाग लिँदैछन्। प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको 75 वर्षको उमेरमा निधन भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार गोवास्थित निवासमा हृदयघात भएपछि उहाँलाई अस्पताल लगिएको थियो। उपचारका क्रममा उहाँको निधन भएको हो। उहाँका छोरा मल्हार पाटेकरले निधनको पुष्टि गर्नुभएको छ। नाना पाटेकर पछिल्लो समय पनि अभिनयमा सक्रिय हुनुहुन्थ्यो। उहाँ पछिल्लो पटक शाहिद कपूर र तृप्ति डिम्री अभिनीत ओ रोमियोमा देखिनु भएको थियो। त्यसअघि उहाँ हाउसफुल 5, वनवास र अनिल कपूरको सुबेदारमा पनि देखिनु भएको थियो। हिन्दी र मराठी चलचित्रमा सशक्त अभिनयका लागि चर्चित पाटेकरले लामो समयदेखि भारतीय चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउनु भएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै।
1: BFBS, Gorkha Radio.

बिहा बिहा स्कोर खारेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपटी दाहालको शुभ प्रभातम। बिहा बिहा स्कोर खारेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिहा बिहा स्कोर खारेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज बिहिबार हो आदरणीय श्रोता, बिहिबार हामी भगवान विष्णुका विविध स्वरूपमा रहनुभएका शक्तिहरूको उपासना गर्ने गर्दछौँ। त्यसमा खास गरेर देवीहरूको उपासना बिहिबारका दिन हुने गर्दछ। त्यसै गरी भगवान् विष्णुकै स्वरूपमा रहनुभएका देवताहरूका गुरु बृहस्पतिको पनि यो बिहिबारका दिन स्मरण गर्ने गरिन्छ, ज्ञान रूपमा र गुरु रूपमा र अरू भगवान् विष्णुका विविध स्वरूपहरूमा रहेका देवीहरूका अनेक लीलाहरूको यस दिन स्मरण गर्ने गरिन्छ र हामी पनि त्यतातर्फ अग्रसर हुन सकौँ यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिह बिहस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रम अन्तर्गत केही चर्चाहरू गरिरहेका छौँ र यस्ता चर्चाहरूबाट हाम्रो हृदयलाई प्रफुल्लित पार्ने प्रयास गरिरहेका छौँ र आजको यस कार्यक्रममा श्राद्धको अनिवार्यताको विषयमा छोटो चर्चा गर्नेछु, किनभने हामीले हाम्रा विविध पक्षका कर्तव्यहरूको निर्वाहपूर्वक जीवनलाई यापन गरियो भने हाम्रो जीवन सफल हुन्छ र त्यो सफल जीवनले सुख शान्ति र समृद्धितर्फ शरीर छोडेपछि पनि लाने गर्दछ। त्यो लाने केवल धर्मयुक्त आचरण, धर्मयुक्त व्यवहार र धर्मयुक्त जीवनशैलीले हो। त्योभन्दा बाहिर मनको वेगका आधारमा जिएको जीवनले केवल नरकमा लाने गर्दछ र प्रेत योनिमा लाने गर्दछ, जुन अत्यन्तै दुःखको भुमरी हो, जुन त्योभन्दा दुःख, त्योभन्दा तलको दुःख पाउने अन्यत्र कुनै पनि स्थान छैन भनेर शास्त्रले उल्लेख गरेको छ। त्यसैले हामीले यी विविध विषयहरूको चर्चा गर्नुपर्दछ, यी विविध विषयहरूको जानकारी राख्नुपर्दछ, जुन हाम्रा जीवनसँग जोडिएका शास्त्रीय विषयहरू छन् र हामीलाई त्यो थाहा छैन र थाहा भए पनि हामीले त्यसलाई गम्भीरताका रूपमा लिएका छैनौँ र गम्भीर रूपमा लिए पनि विधि विधानलाई हामीले खासै वास्ता गरेका छैनौँ र विधि विधानको वास्ता गरे पनि हामीले सामग्रीहरूको अशुद्धताका कारण त्यसलाई राम्रोसँग सम्पन्न गर्न सकेका छैनौँ भन्ने यदि हामीलाई लाग्छ भने वास्तवमा त्यो भावको शुद्धिबाट ती सबै समस्याहरूको समाधान हुन सक्छ र त्यो केवल आफ्नाहरूप्रतिको श्रद्धा र विश्वासले नै प्रकट हुन सक्छ, प्राप्त गर्न सकिन्छ र त्यो प्राप्त गर्ने पितृहरूको एउटा सेवा र भगवानको सेवा। पितृहरू पनि भगवान अन्तर्गतै हुनुहुन्छ, त्यस कारणले भगवानको सेवा सम्पूर्ण जगतको सेवा र पितृहरूको सेवा भगवत भावमा गरिएको सेवा त्यो भगवानकै सेवा। त्यसैले पितृहरूको कृपाबाट भगवानको भक्ति प्राप्त हुन्छ र भगवानको भक्ति प्राप्त भयो भने सम्पूर्ण जगतमा रहेका सम्पूर्ण व्यवहारहरूलाई समेटेर भगवानको चरण आश्रित भइन्छ र चरण आश्रित भइसकेपछिका स्थिति हामीले बताइरहन सक्दैनौँ, त्यो केवल अनुभूतिको विषय हो भनेर उल्लेख गरिएको छ। त्यसैले हामी त्यहाँसम्मको यात्रामा हामी प्रयास गर्छौँ भगवानको चरणको जबसम्म शरण परिँदैन। त्यसैले यी विविध शास्त्रीय आज्ञाहरूको पालनाबाट नै त्यतातर्फको हाम्रो यात्रा सुनिश्चित हुने गर्दछ। त्यसैले यो श्राद्धको अनिवार्यता अथवा नगर्दा पनि हुन्छ कि, अथवा यसो अलिअलि सिधा साधा गरेर हुन्छ कि, अथवा ब्राह्मणलाई दक्षिणा दिएर मात्रै पो हुन्छ कि, वास्तवमा यी सबै सम्भावनाहरू हाम्रा मनका खोजीहरू हुन्। शास्त्रले जे भन्छ त्यो मात्रै धर्मपूर्वक गरिएको, विधिपूर्वक गरिएको कर्म हो। त्यसैले श्राद्ध कर्मको अनिवार्यता हामीले बुझ्नै पर्दछ। पुत्र शब्दको व्याख्याको प्रसङ्गमा पुमनाम नामक नरकबाट पितालाई बचाउने नै पुत्र हो भनेर, पुत्र को हो भनेर अथवा के हो पुत्र भनेको भनेर जिज्ञासा गर्दा पुम नामक नरक छ, त्यसबाट आफ्ना पिता अथवा पितृहरूलाई जसले बचाउँछ अथवा श्राद्ध कर्म मार्फत जसले आफ्नो पितृहरूलाई तृप्त गर्छ अथवा भगवानको भजन मार्फत जो आफ्ना पितृहरूलाई सन्तुष्ट पार्छ त्यसले वास्तवमा पुत्रको संज्ञा प्राप्त गर्छ। केवल जन्मिएर सम्पत्तिको उपभोग गर्दैमा, सम्पत्तिमाथिको अधिकारमा दाबी गर्दैमा पुत्र भइँदैन, शास्त्रले त्यसरी पुत्र मानिँदैन भनेर उल्लेख गरेको छ। हाम्रो परम्परामा शास्त्रको स्थानमा प्रमुख रूपमा गणनामा आउने मनुस्मृति भन्छ, पुमनाम्नो नरकात् यस्मात् त्रायते पितरं सुतः तस्मात् पुत्र इति प्रोक्त स्वयमेव स्वयम्भुवा भनेर। पुत्र शब्दले आफ्ना पितृहरूलाई जसले नरकबाट त्राण दिलाउँछ त्यही पुत्र हो भनेर उल्लेख गरेको यो मनुस्मृतिको वचनले पनि त्यही कुरालाई इङ्गित गरेको छ। आदरणीय श्रोता, हामी बिह बिहस गोर्खा रेडियोको
प्रातकालीन शुभ जागरण कार्यक्रम अन्तर्गत श्राद्धको अनिवार्यता अथवा गर्नै पर्ने एउटा कर्मको रूपमा श्राद्ध कर्मलाई उल्लेख गरेको विषयको चर्चा गरिरहेका छौँ। श्राद्ध तथा तर्पण नगर्नेका लागि शास्त्रले यसो भनेको छ, नास्तिक्या दथवा लौल्यान न तर्पयति वैसुतः पिबन्ति देहिन श्रावम पितरोस्य जलार्थिनः। अर्थात् नास्तिकता अथवा चञ्चलताले जसले तर्पण गर्दैन त्यसको पितृ पिपासित हुन्छन् र शरीरबाट निक्लिएको अपवित्र जल पिउन बाध्य हुन्छन् भनेर भयङ्कर एउटा अवस्थाको चित्रण गरेको छ शास्त्रले। यो शास्त्रको वचन हो, शास्त्रलाई हामीले झुटो कदापि मान्न सकिँदैन र व्यवहार हामीले शास्त्र बमोजिम गरियो भने वास्तवमा सबै कुरा ठिकठाक हुने गर्दछ। नास्तिकता अथवा चञ्चलताले अथवा मद मात्सर्यले अथवा यो आधुनिकताको एउटा कुसङ्गी प्रभावले जसले श्राद्ध अथवा तर्पण गर्दैन त्यसका पितृहरू अथवा पिता हजुरबा हजुरबाका पिता यो जो हाम्रो शास्त्रले बताएको छ पितृहरू भनेर उहाँहरू पिपासित हुनुहुन्छ अरे अथवा तिर्खाएको अवस्थामा अत्यन्त तिर्खालु हुनुहुन्छ अरे र त्यो तिर्खाएको अवस्थामा शरीरबाट निक्लिएको अपवित्र जल शरीरबाट कहाँबाट कसरी जल निक्लिन्छ यसलाई हामीले भनिरहनु पर्दैन। त्यस्तो अपवित्र जल पिउन बाध्य हुन्छन् अरे, नपाएपछि आदरणीय श्रोता के गरिन्छ त्यो हामीले पनि अनुभव गर्न सक्छौँ। किनभने भोक तिर्खा वास्तवमा यही त हो मनुष्यहरूलाई अगाडि बढाउने साधन। यदि यदि नहुने हो भने मनुष्य कर्ममा प्रवृत्त अवश्य पनि हुँदैन थियो, त्यस्तै देखिन्छ म हुन्न थिएँ। किनभने खानु पिउनु नपर्ने भएपछि वास्तवमा अब के नै चाहिन्छ र त्यो यदि व्यवस्था हुन्थ्यो भने भन्ने हाम्रो कल्पना त अनावश्यक कल्पना हो। किनभने जे छ त्यही यो भगवानको व्यवस्था हो, यसबाट हामीले पलायन हुन सक्दैनौँ। किनभने यही व्यवस्थालाई स्वीकार गरेर भगवान्सँग सम्झौता गरेर भजन गर्नका लागि मनुष्य शरीरमा हामी आइसकेका छौँ र भगवानलाई झुटो र सम्झौता बमोजिमको कार्य नगरेर हामीले भगवानको अवहेलना गरिरहेका छौँ। त्यसबाट नोक्सान हाम्रो हुन्छ, भगवानलाई कुनै असर छैन, भगवानलाई हतार छैन। कुनै न कुनै दिन अवश्य पनि कुनै न कुनै जन्ममा कुनै न कुनै कल्पमा हामी भगवानको कृपाले भगवानको चरणको दास हुने अवसर प्राप्त गर्नेछौँ। त्यतैतर्फ अगाडि बढ्नका लागि शास्त्रको निर्देशमा जो कर्महरू गर्न भनिएको छ ती कर्महरू गर्दै रहनाले अवश्य पनि त्यतातर्फको यात्रा हुने गर्दछ। आदरणीय श्रोता, पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिह बिहस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा यो श्राद्धको अनिवार्यताको विषयमा चर्चा गरिरहेका छौँ र ती शास्त्रीय वचनहरूको हामी चर्चा गरिरहेका छौँ जसले ती कर्महरू गर्नलाई मनुष्यलाई प्रेरित गरिरहेका छन् र शास्त्रहरूले वचन मार्फत प्रेरित गरेका छन्, आज्ञा दिएका छन् र त्यसलाई हामीले कुन रूपमा लिन्छौँ त्यो हाम्रो चित्तको अवस्थाले गर्ने हो। तर हामीले जो भगवान् आफै सशरीर शरीरमा आएर मनुष्य शरीर धारण गरेर भगवान्ले आफैले नै त्यस्तो कर्महरू गरेर देखाइदिनु भएको छ जुन कर्महरू हाम्रा लागि गर्नै पर्ने अनिवार्य कर्महरू हुन्, त्यसै अन्तर्गत भगवान् श्रीरामले आफ्नो पिताको पनि भरतजीबाट मृत्यु भएको सुनेर चित्रकूटमा दक्षिण दिशातर्फ मुख गरेर यसरी तर्पण गर्नुभयो भनेर यो रामायणले उल्लेख गरेको छ। वाल्मीकि महाराजले यो कुरालाई यसरी उल्लेख गर्नुभएको छ, एतत्ते राजशार्दूल विमलम तोयमक्षयम पितृलोकगत स्याद्य मद्दत्तमुपतिष्ठतु। भगवान् आफै पुत्र हुनुहुन्छ, त्यस्ता चक्रवर्ती राजा जो दशरथ मर्नु भएको छ र स्वर्गमा विश्राम गर्दै हुनुहुन्छ र त्यस्ता पितालाई भगवान्ले समेत वनवासको समयमा गएर भरतजीले जब पिताको मृत्युको समाचार सुनाउनु भयो तब उहाँले गुरु पुरोहितको आज्ञा लिएर वशिष्ठजीको आज्ञा लिएर पितालाई तर्पण दिनुभएको कुरा यहाँ यसरी उल्लेख गरिएको छ। उहाँ भन्नुहुन्छ भगवान् श्रीराम, हे मेरा पूज्य पिता राज शिरोमणि महाराज दशरथ, आज मैले दिएको यो निर्मल जल पितृलोकमा जानुभएका तपाईँलाई अक्षय रूपले प्राप्त होस् भन्दै तर्पण गर्नुभएको प्रसङ्ग यहाँ उल्लेख गरिएको छ। ब्राह्मणगण परलोकवासीलाई स्वर्ग प्राप्ति गराउनका लागि जुन पितृ सम्बन्धी मन्त्रहरूको जप बताउने गर्दछन् ती सबै मन्त्रहरूको जप भगवान् श्रीरामले गर्दै जटायुको अग्नि संस्कार तथा श्राद्धादि कार्य गर्नुभयो भन्दै वाल्मीकि मुनि श्री रामायणमा भन्नुहुन्छ, यद् यत् प्रेतस्य मर्तस्य कथयन्ति द्विजातयः तत् स्वर्गगमनं पित्र्यं तस्य रामो जजापः। आदरणीय श्रोता, भन्नै पर्छ, हामीले यो भनेकै छौँ र हामीले सुन्नै पर्छ, सुनेकै छौँ। वास्तवमा भगवान्ले दशरथ राजाको जो आफ्नो पिता हुनुहुन्छ उहाँलाई तर्पण गर्नुभयो यो त हामीले सुन्यौँ, तर ब्राह्मणहरू जो परलोकवासीलाई अर्थात् आफ्ना पितृहरूलाई स्वर्ग प्राप्ति गराउनका लागि जुन पितृ सम्बन्धी मन्त्रहरूको जप बताउने गर्दछन्, मन्त्रहरूको उच्चारण बताउने गर्दछन्, ती सबै मन्त्रहरूको जप भगवान् श्रीरामले गर्नुभयो र जटायुको अग्नि संस्कार तथा श्राद्धादि कार्य गर्नुभयो भनिएको छ। जटायु तिनै हुन् जो प्रेत योनिमा नपरुन् र स्वर्ग प्राप्ति गरून् भनेर भगवान्ले अग्नि संस्कार अथवा क्रिया अन्तिम संस्कार जो चितामा राखेर जलाउने संस्कार हो त्यो गर्नुभयो र श्राद्धादि कर्म पनि गर्नुभयो, तर्पण आदि पनि गर्नुभयो। जटायु मासु खाने गिद्धको शरीरमा हुनुहुन्थ्यो र गिद्धको समेत भगवान्ले श्राद्ध गर्नुभयो भने आफ्ना पितृहरूको श्राद्ध आदरणीय श्रोता कति महत्त्वपूर्ण रहेछ भगवान्ले हामीलाई बताउनु भएको छ। आफैले गरेर यो कुनै भनेर भाषण गरेर आफू सोफामा बसेर आनन्दसँग भोग गर्दै लौ यसो गर भनिएको होइन, यो त वनवासको समयमा भगवान् जस्तो एउटा विशिष्ट व्यक्तित्वले आफै त्यो दुःख कष्टको भुमरीमा रहँदा आफ्नै पत्नीको हरण भएको छ, आफ्नो बसोबासको ठेगान छैन, खाने ठेगान छैन, खुट्टामा जुत्ता छैन, त्यस्तो दिव्य चक्रवर्ती राजाको पुत्र स्वयं भगवान्को अवतार त्यति मल्ने त्यति महीन शरीर त्यस्तो कमजोर शरीरले कति दुःख पायो होला, त्यस्तो अवस्थामा मरेको एउटा गिद्धको श्राद्ध र संस्कार गरेर देखाउने भगवान्को चरणमा हामी शरण पर्न सकौँ यही भगवान्सँग प्रार्थना गर्दै यो श्राद्धको अनिवार्यतातर्फ हाम्रो अधिकारानुसार दृष्टि जाओस्, यही
भगवानसँग प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेसमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। उमा कहूँ मै अनुभव अपना, सतहरी भजन जगत सब सपना। नमस्कार।

EFBS गोर्खा रेडियो, आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथै यसको प्रयोगमा

0: हजुर सुगम पोखरेलले गाउनु भएको कि तपाईँले सुन्दै हुनुहुन्थ्यो आदरणीय श्रोता। बिहानको 6:42 गइसकेको छ। आज पनि म अनि हाम्रो दिदी रूपा राणा उपस्थित भएका छौँ। यहाँहरू सबैलाई नमस्कार। ल दिदी नमस्कार, हजुरलाई पनि
1: नमस्कार योग भाइ, साथै सम्पूर्ण श्रोताहरूमा पनि नमस्कार। म रूपा राणाको
0: हजुर हामी रेडी छौँ आजको कार्यक्रमको लागि।
1: एकदमै हामी त रेडी छौँ। हाम्रो श्रोताहरू कतिको रेडी हुनुहुन्छ, सायद यति बेला त हाम्रा धेरै श्रोताहरू उठिसक्नु भयो होला र आफ्नो नित्य कर्म पुरा गरिसक्नु भएको छ र बिएबिएस गर्खा रेडियोको नमस्ते युके कार्यक्रमको लागि एकदमै तत्पर हुनुहुन्छ।
0: आज पनि हामी रिक्वेस्ट गर्नको लागि बिग सेल्युट डे हो, आज एक्चुअल डे हो, त्यसले गर्दा आज पनि तपाईँहरूलाई यसो रिक्वेस्ट गर्नको लागि आएका छौँ। आशा छ तपाईँहरूले चाहिँ सहयोगको हातहरू पक्कै पनि फैलाउनु हुनेछ। हिजो पनि धेरै श्रोताले डोनेट गर्नुभयो, थ्याङ्क यू भेरी मच भन्न चाहन्छु। आज अलिकति जाडो जाडो छ लाग्यो मलाई, तपाईँलाई कस्तो लाग्यो?
1: हो मलाई पनि त्यस्तै लाग्यो योग भाइ, आज अलिकति चिसो छ हिजोको तुलनामा र मौसमविदहरूले पनि त्यही भनेका छन्। आज चाहिँ यो अब अलि मौसम चिसो हुँदै गएपछि अब वातावरण पनि चिसो हुँदै जानेछ भनेर बताइएको छ।
0: हो यहाँ चाहिँ एकदमै वत्तै बढ्यो जस्तो लाग्यो। ल विष्णु गुरुङ भाइ ब्लान्डफोर्टबाट सुन्दै हुनु रहेछ, गुड मर्निङ तपाईँलाई पनि, र तपाईँ पनि काममा जानको लागि उठिसक्नुभयो कि के हो होइन, जो चाहिँ अब लभली डे भन्न चाहन्छु। अनि तपाईँहरूले पनि यसो डोनेट गर्न चाहनुहुन्छ, आज एक्चुअल डे हो, लिङ्कहरू चाहिएको छ भने हामीलाई जानकारी गराउनु होला। हामी 9 बजेसम्म तपाईँहरूको सेवामा आज पनि रहनेछौँ र तपाईँहरूले रिक्वेस्ट गर्नुभएको गीतहरू पनि सुनाउनेछौँ। अनि मेनली आज चाहिँ जो आज अन्तिम दिन भएको कारणले गर्दा तपाईँहरूले यसो सक्दो डोनेट गर्न चाहिँ सक्नुहुन्छ, त्यही नै हामीले रिक्वेस्ट गरिरहेका छौँ र यो महिना भनौँ न यो हप्ताभरि नै।
1: हजुर र हाम्रा आदरणीय श्रोताहरू, अब यो वर्ष यहाँहरूले एकदमै हामीलाई केही क्वेसन पनि गर्नुभएको छ योग भाइ, जस्तो कि उहाँहरूले भन्नुभएको छ लास्ट इयर त केही पिक्चरहरू तपाईँहरूको आउटसाइड एक्टिभिटिज अथवा इनसाइड होइन यो राख्नुहुन्थ्यो, यो वर्ष के भयो दिदी भन्नुभएको थियो?
0: यसपटक चाहिँ अब यो त्यो समय पनि त्यस्तै भयो क्या, नेपालतिर बाढी पहिरो जानु होइन, सबै कुरा ध्यान त्यतातिर पनि केन्द्रित भयो अनि त्यसले गर्दा पनि हो अब नेक्स्ट इयर चाहिँ केही गर्नु पर्ला होइन।
1: अवश्य अवश्य हामी नेक्स्ट इयरको लागि पनि तयारी गर्ने नै छौँ, केही नयाँ कुरा। अनि यो वर्षको थिम पनि आउटसाइड एक्टिभिटिज नै रहेको थियो,
0: आउटसाइड एक्टिभिटिज। अब यो डाँडा चढ्नु पर्ने हुन त मेसिनतिर चढ्दा पनि हुन्थ्यो होइन, गर्दा त्यो तपाईँहरूले कति त चढ्नु पनि भयो होला, हाम्रो गोरा साथीहरूले कति त्यो गरेको पनि यहाँ देखिन्छ, तर अब अलिकति हाम्रो चाहिँ नेपालको स्थितिले गर्दा क्वाइट भयो। अब नेक्स्ट इयरको थिम के हुन्छ त्यही अनुसारले अब हामी अलिकति एक्टिभिटी त सोसियल मिडियातिर देखायो भने जस धेरैले थाहा पाउनु पनि हुन्थ्यो, गर्दा थ्याङ्क यू भेरी मच तपाईँहरूको एडभाइसको लागि। अनि डोइट प्रोग्रामको लागि पनि धेरै श्रोताले रमाइलो भयो भनेर प्रतिक्रिया दिनुभएको थियो, थ्याङ्क यू भेरी मच। अब के गर्ने, सधैँ दुईजना आउन त मन लाग्छ तर अब स्टाफको प्रब्लम हुन्छ, हामी स्टाफ अलिक कम्ती छौँ त्यसले गर्दा पनि हो। ल त आदरणीय श्रोता, तपाईँले डोनेट गर्न चाहनुहुन्छ भने हामी लिङ्कहरू पठाइदिनेछौँ, गीतहरू सुन्न चाहनुहुन्छ भने पनि जानकारी गराउनु होला। हिजो निकै श्रोताहरूले साथ दिनुभयो, आज पनि साथ दिनुहुन्छ भन्ने हामीले आशा राखेका छौँ। र अब हाम्रो राशिफल एक्सचेन्ज सेटहरू त वेदर रिपोर्ट अलिक दिदीले तयार पार्नुभएको होला, हामीले यथावत नै हुनेछ, गर्दा अरू चाहिँ
1: सधैँ मैले भन्ने गर्छु आज चाहिँ योग भाइको आवाजमा हामी सुनौँ न
0: त, तपाईँको जस्तो राम्रो हुँदैन, मेरो त एकदम
1: राम्रो नराम्रो यस्तो हो भाइ, अब यो सबैले भन्ने तरिका नै त्यही हो होइन,
0: तपाईँहरूको मेरो त एकदमै समग्रमा हुन्छ, गर्दा जस्तै
1: पनि ठिक छ, केही छैन,
0: तपाईँको अलिकति राम्रो हुन्छ तपाईँहरूको किन गरिराख्नुहुन्छ। एनिवे ल दिदी, अब एउटा गीत सुनौ, आस्था राउत र साथीहरूले गाउनु भएको गीतहरू सुन्न चाहनुहुन्छ भने यसो जानकारी गराउनु होला। गुड मर्निङ एभ्रीवन हामी भन्दैछौँ यहाँ स्टुडियोबाट, ल गीततर्फ लागौँ है त दिदी।
1: अवश्य भाइ।
0: अनि आज एउटा अन्तर्वार्ता थियो हाम्रो मेजर ज्ञान डेङ्गा साहबको, मैले उहाँलाई टेक्स्ट पनि गरिसकेको छु, भोलिको बिहान कार्यक्रममा सुन्न सक्नुहुन्छ, भोलि चाहिँ हाम्रो सोनिया बहिनी आउनुहुन्छ।

0: हजुर आस्था राउत र साथीहरूले गाउँदै हुने थिए गीतलाई गुड मर्निङ छ 6:49 गइसकेको छ। हिजो त धनु बहिनी आउनुभएको थियो, कविता पनि सुनाउनु भएको थियो दिदी, अब ल धनु बहिनी सुन्दै हुनुहुन्छ भने आज पनि मौका छ है।
1: हजुर उहाँले सुन्दै हुनुहुन्छ र काममा पनि जाँदैछु दिदी भन्नुभएको छ, अनि कहिलेकाहीँ त दाईको आवाजमा पनि वैदेशिक विनिमय दर सुनाउ न भन्नुभएको छ उहाँले।
0: ओके सुनाउला सुनाउला बहिनी, थ्याङ्क यू भन्छ। एक काममा हिँडिसक्नु भएको छ उहाँ?
1: हजुर बिहानै हिँड्नुहुन्छ। अब आज यो कार्यक्रम हिजो जस्तै आज पनि एकदमै रमाइलो हुने म अनुमान गरेको छु दिदी, र दाईको आवाज, दाई सधैँ जोगिन चाहनुहुन्छ तर उहाँको आवाज मिठो छ भनेर पठाउनु भएको छ।
0: ल ल तपाईँले फुर्काइदिनु भयो, धेरै धेरै धन्यवाद बहिनी, अनि तपाईँलाई पनि हेभ अ लवली डे, जस अनि जस सेफ ड्राइभ भन्न चाहन्छु। उहाँको त काम त दिनभरि ड्राइभिङ गर्नुपर्ने हुन्छ होइन,
1: साहसी महिला
0: हो, कन्सन्ट्रेसन पनि गर्नुपर्ने हुन्छ, निकै साह्रो काम पनि हो नि त।
1: अनि फेरि कुन ठाउँबाट कुन डेस्टिनेसनमा जाने हो भन्ने कुरा नै निश्चित हुँदैन, उहाँ यो युके भरि नै ड्राइभिङ गर्नुहुन्छ है, कस्तो राम्रो।
0: उहाँ त अब त्यो त्यो एरियातिर ड्राइभिङ गरिराख्नु हुन्छ होला, यो क्याम्बरली एरियातिर होइन,
1: क्याम्बरली, लन्डन, बर्मिङ्गम, यो कुन कुन हस्पिटलबाट कुन कुन ठाउँमा जानुपर्ने हो होइन, उहाँ डेली रूपमा उहाँको रुटिन फिक्स हुँदैन।
0: ए राइट, भनेपछि त अहिले त त्यो एरिया त साउथतिर त पक्का आँखा चिम गरेर पनि चलाउन सक्नुहुन्छ होला।
1: ड्राइभिङ त एकै एकछिनमा के भनिन्छ नि, कति मान्छेहरूले त एकैछिनमा कहाँ पुर्याइदिइरहे भने जस्तै हो उहाँको पनि।
0: तर अहिले त टमटमले सजिलो छ, पहिला हामी 94 आउँदा चाहिँ त्यो पहिला सुरुमा आएको, अब यहाँ आएको त नम्बरै नम्बर देख्छु गाडीमा, के अरे बाटोमा त होइन, अनि के रहेछ यो, कसरी गाडी कुदाउने होला भनेर त्यो श्रोता पनि लाग्थ्यो। अनि पछि एटलस हेरेर हामीले रुट कार्ड, भोलि अब जस्तै अब बर्मिङ्हाम कता कता जानु छ भने चाहिँ रुट कार्ड बनाउनु पर्ने क्या, होइन कुन गेट नम्बरबाट निस्किने, रोड नम्बर होइन, अब यहाँ चाहिँ रोड नम्बर फलो गरेर पुग्यो भने पुग्छ नि त मजाले। तर के हो भने अब कता जाने, अब एउटै बाटो दुईतिर गएको हुन्छ, त्यो चाहिँ डाइरेक्सन चाहिँ याद राख्नु पर्यो। अनि हामीले एकदम मजा पनि आउँथ्यो त्यो उमा कुदाउन, के त्यो एटलसमा कुदाउन
1: एकदम
0: रिडिङ गर्न सक्यो भने म्याप रिडिङ राम्रो छ भने एक्युरेट हुन्थ्यो, नत्र भने त फेरि उही।
1: अनि त्यही भएर पहिले पहिलेको जुन लामो समयसम्म ड्राइभिङ गर्नुभयो नि तपाईँहरू जस्तै अन्य व्यक्तिहरू, उहाँहरूको ड्राइभिङ एकदमै पर्फेक्ट हुन्छ क्या, उहाँहरूलाई अलरेडी त्यो माइन्डमा हुन्छ कि अहिले पनि होइन, अनि हामी चाहिँ टमटमले जहाँ भन्छ त्यहीँ मात्रै जानियो।
0: त्यो सजिलो पनि छ तर यस्तो हुँदो रहेछ कि त्यो म्याप थाहा छैन भने चाहिँ टमटमले जता लग्यो त्यो एकदमै त्यो कता कुन सहर कता भन्ने थाहा नहुँदो रहेछ कि। पहिला पहिला हामीले गर्दा चाहिँ म यो सहरतिर अथवा यो ठाउँमा हिँड्दैछु है भनेर पक्का थाहा हुन्थ्यो, तर म पनि अहिले त्यस्तै गर्छु, टमटम त्यति साह्रो चलाउँदिनँ, त्यो पक्का ठाउँमा पुगेपछि मात्रै यस चलाउँछु कहिले काहीँ होइन, तर त्यो प्रायःसो म पनि त्यति साह्रो चलाउँदिनँ अब त्यो टमटम।
1: अब पहिले पहिले यहाँ युकेमा ड्राइभिङ गर्नुभएका जति पनि हाम्रो एक्स आर्मीहरू हुनुहुन्छ, मेरो श्रीमानले पनि त्यही भन्नुहुन्छ यो एरियामा यो यस्तो यस्तो है, यहाँ यस्तो छ अनि यहाँनिर आइपुग्यौँ, मलाई चाहिँ म त्यो टमटमले जे भन्छ त्यही हो जाने ठ्याक्कै,
0: होइन होइन त्यही नै हो, किनभने तपाईँ अलिक पछि आउनुभयो, पहिला चाहिँ त्यस्तै थियो नि त। एनिवे आदरणीय श्रोता ल तपाईँहरू जस अब अहिले उठिसक्नुभयो होला, कामतिर जाने तर्खरमा पनि हुनुहुन्छ होला, गर्दा तपाईँहरू कोही भाग लिन चाहनुहुन्छ, गीत सुन्न चाहनुहुन्छ भने जानकारी गराउनु होला। यो बिचमा हाम्रो दुर्गा गुरुङज्यू स्विन्डनबाट फोन गर्नुभएको थियो, र उहाँ यस्तो व्यक्ति लाग्छ कि उहाँले गीत मगाउनुहुन्छ, सुनेपछि सुने है भनेर फेरि फोन गर्नुहुन्छ कि, एकदमै त्यो के भन्नु एकदमै त्यो अब हाम्रो कैलाश भाइ पनि हुनुहुन्छ नि, गीत सुनाएपछि फेरि फलाना र फलानाले गाएको फलानाले रचेको गीत मैले सुने है दाई भनेर फेरि रिक्वेस्ट गर्नुहुन्छ, त्यसरी भन्नुहुन्छ नि होइन, एउटा डेडिकेसन जस्तै लाग्छ। अब उहाँले चाहिँ एउटा दसैँको गीत मगाउनु भएको छ, हिजो दसैँको कार्ड पनि पाइयो भनेर भन्नुभएको छ, गत बबुल गिरी र चाहिँ बबी लिम्बूले गाउनु भएको गीत राख्न चाहन्छु। हाम्रो शोभा गुरुङ दिदी हुनुहुन्छ, उहाँले के भन्नुभएको छ, गुड मर्निङ रूपा बहिनी एन्ड योग भाइ एन्ड सबैलाई ह्याप्पी थर्सडे भनेर भन्नुभएको छ है त। ल दिदीलाई नमस्कार।
1: नमस्कार हामी दुवैजनाको।
0: हजुर ल त ह्याप्पी दसैँ भन्दै यो गीत सुनाउला, हाम्रो दुर्गा गुरुङज्यूलाई पनि दसैँको धेरै धेरै शुभकामना। यो यसपटक मेरो तर्फबाट चाहिँ यो पहिलो दसैँ गीत त तपाईँले पनि बजाउनु भएको छैन होला यसपटक?
1: हजुर मैले पनि यसपटक सुनाउने मौका पाएको छैन, अब दसैँ सुरु भइसक्यो भन्दा पनि फरक पर्दैन होइन।
0: हजुर 11 तारिकबाट सुरु हुन्छ, 11 तारिक चाहिँ घटस्थापना हो, दस

कोइका आफ्ना बिते होलान कोइका पर भए आउने जाने चलिरहन्छ भन्दै मन बुझाए कोही छन् आर्मी पुलिस

0: Pelaajan Buddy. On air. Appma. Ani smart speaker ma bunhos. Play BFBS. You, BFBS Gorkha Radio Ho. Gorkha Radio Ho. नेपाली काङ्ग्रेसका सभापति गगन थापाले पार्टीको मूल्य र मान्यता कमजोर भएको अवस्थामा त्यसलाई सुधार्न र बदल्न आफू अडिक रहेको बताउनु भएको छ। काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत बन्द 17 समापनमा बोल्दै थापाले भदौ 23 र 24 पछि देशमा नयाँ परिस्थिति बने पनि आफूले नयाँ पार्टी खोल्ने भन्दा काङ्ग्रेसलाई नै सुधार्ने बाटो रोजेको बताउनु भएको हो। उहाँले नयाँ पार्टी गठन गरेर नेतृत्व गर्न आफूलाई प्रस्ताव आए पनि 14 वर्षदेखि झण्डा बोकेको काङ्ग्रेसलाई सुधार्न आफू यहीँ बसेको बताउनु भएको छ। थापाले काङ्ग्रेसमा रहेका नेता तथा कार्यकर्ता को संघर्ष र योगदानलाई पार्टीले बुझ्नुपर्नेमा जोड दिनु भएको छ। देशभर काङ्ग्रेससँग जोडिएका संघर्ष र पीडाका कथा रहेको भन्दै उहाँले काङ्ग्रेसलाई एउटा परिवारका रूपमा बुझ्नुपर्ने बताउनु भयो। लुम्बिनीलाई भारतको उत्तर पूर्वी राज्यहरूसँग जोडेर बृहत्तर बौद्ध तथा सांस्कृतिक सर्किट निर्माण गर्ने विषयमा दुई देशका पर्यटन व्यवसायी बीच भएको समझदारीले फेरि एकपटक लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीमा आशाको संचार गरेको छ। फुटबलबाट छवि पाण्डे।
1: भारतको उत्तर पूर्वी क्षेत्रका 8 राज्यका पर्यटन व्यवसायी र लुम्बिनी होटल संघबीच समझदारी भएको हो। लुम्बिनीका पर्यटन व्यवसायी प्रदीप कुमार उदयले नेपालका धार्मिक पर्यटक भारत जाने र भारतका धार्मिक पर्यटक नेपाल आउने परम्परा अझै विकसित गर्न यो समझदारीले सहयोग पुग्ने बताउनु भयो।
2: छिमेकी मुलुक भारतको चाहिँ पर्यटकहरूको आगमनको लागि त हाम्रो लागि राम्रो कुरा हो। अब नेपालबाट पनि त धार्मिक पर्यटकहरू त भारतमा त चारधाम भयो होइन, धेरै धार्मिक पर्यटकहरू पनि नेपालबाट हामी यहाँबाट चाहिँ पर्यटकहरू गएको देखिन्छ नि त। उताबाट पनि नेपालमा आउने, नेपालबाट पनि भारतमा जाने पहिलेदेखि नै चलिआएको एउटा हुँदै हो।
1: नेपाल टुर्स एन्ड ट्राभल्स एजेन्ट सङ्घ नाट्टाका लुम्बिनी प्रदेश अध्यक्ष चन्द्र थापाले यो समझदारीले नेपाल र भारतको धार्मिक पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने दावी गर्नुभयो।
3: स्वाभाविक रूपमा यस्तो गतिविधिहरू हुनुपर्छ, यसले राम्रो प्रभाव पार्छ नै। भारतीय पर्यटकको बसाइ चाहिँ नेपालमा होस्, नेपालमा बढोस्, लुम्बिनी क्षेत्रमा यी पेरिफेरीमा चाहिँ पर्यटकीय गतिविधि छ, पर्यटनको एउटा चाहिँ प्रचारात्मक अभियान चाहिँ जाम, सरकारको पनि एउटा हुनुपर्छ, इनिसिएसन हुन्छ, लगानी हुनुपर्छ, साझेदारी हुनुपर्छ, अनि सरकारले पनि एउटा चाहिँ अलिकति प्राथमिकतामा राखेर यसले चाहिँ टेवा पुग्न जान्छ।
1: समझदारीमा लुम्बिनी र उत्तर पूर्वी भारतलाई जोडेर पर्यटन तथा तीर्थयात्राको संयुक्त प्रावधान गर्ने, दुई देशबीच पर्यटकको बसाइ अवधि लम्ब्याउने तथा बौद्ध तथा हिन्दू तीर्थस्थल सहित सांस्कृतिक र इको पर्यटन गन्तव्यलाई जोड्ने उल्लेख गरिएको छ।
0: दसैँ तिहार नजिकै गर्दा कोशी प्रदेशका बजारमा घिउ, नौनी र धुलो दुधको अभाव देखिएको छ। माग बढी पनि आपूर्ति बढ्न नसक्दा एक महिनामै घिउको मूल्य प्रति किलो 200 रुपियाँसम्म बढेको छ। उपभोक्ता र मिठाई व्यवसायीले चरको मूल्य तिर्न तयार हुँदा पनि घिउ र नौनी सहजै पाउन नसकेको बताएका छन्। अहिले नौनीको मूल्य प्रति किलो 950 देखि 1000 रुपियाँ र घिउको मूल्य 1250 देखि 1300 सम्म पुगेको छ। सरकारी स्वामित्वको दुग्ध विकास संस्था NDDC दुध उत्पादन घटेकोले अभाव भएको बताएको छ। विराटनगर दुग्ध वितरण आयोजनामा अहिले घिउ, नौनी र धुलो दुधको मौजदात सकिएको छ। आयोजना प्रमुख नवीन किशोर शर्माका अनुसार अहिले दैनिक करिब 7000 लिटर मात्रै दुध संकलन भइरहेको छ। विगतमा फ्लस सिजनमा दैनिक 17 देखि 18 हजार लिटरसम्म दुध संकलन हुने गरेको थियो, तर निजी डेरी उद्योगीले भने दुध उत्पादन नघटेको बताएका छन्। सूर्योदय डेरीका संचालक मनोज यादवका अनुसार भारतबाट हुने अनधिकृत आयात रोकिएपछि स्वदेशी उत्पादनमै माग बढेको हो। चाडपर्व लगातार परेकाले माग बढेको र बजार केही समय टाइट भए पनि हाहाकारका अवस्था नरहेको उहाँको भनाइ छ। 10-15 दिनपछि बजार सहज हुन सक्ने उहाँले बताउनु भयो। दुधको अभावले धुलो दुध उत्पादन समेत प्रभावित भएको छ। झापा लगायतका क्षेत्रमा रहेका छुर्पी उद्योगले पनि ठूलो परिमाणमा दूध खपत गरिरहेकाले डेरी उद्योगमा थप दबाव परेको उद्योगीहरूको भनाइ छ। भारतले नेपालका लागि नयाँ राजदूतमा वरिष्ठ कूटनीतिज्ञ सुधाकर दलेलाको नाम प्रस्ताव गरेको छ। भारतीय विदेश सेवाका अधिकारी दलेलालाई राजदूत नियुक्तिका लागि भारतले नेपालको परराष्ट्र मन्त्रालयमा नोट वर्बल पठाएको परराष्ट्र स्रोतले जनाएको छ। नेपालको मन्त्री परिषदले सहमति दिएपछि भारतले उहाँको नियुक्तिका लागि एग्रिमो पठाउने प्रक्रिया अघि बढ्नेछ। दलेला अहिले भारतीय विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवको जिम्मेवारीमा हुनुहुन्छ। सन् 1993 भारतीय विदेश सेवामा प्रवेश गर्नुभएका उहाँले इजरायलको तेल अभिवबाट कूटनीतिक करियर गर्नु भएको हो। उहाँले
4: ब्राजिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पू र वासिङटन डिसी स्थित भारतीय नियोगमा विभिन्न जिम्मेवारी सम्हालिसक्नु भएको छ। सन् 2022-25 उहाँ भुटानका लागि भारतीय राजदूत हुनुहुन्थ्यो। नेपाल र भुटान मामलामा पनि दलीलाको लामो अनुभव छ। भारतीय विदेश मन्त्रालयको नेपाल र भुटान हेर्ने उत्तर विभागमा उहाँले निर्देशक र सहसचिवका रूपमा काम गरिसक्नु भएको छ। व्यापार तथा आर्थिक नीतिमा समेत उहाँको अनुभव छ। विश्व व्यापार संगठन डब्ल्युटिओमा रहेको भारतीय स्थायी नियोगमा दुईपटक जिम्मेवारी सम्हाल्नु भएका दलीला सन् 2014-16 भारतका डेप्युटी स्थायी प्रतिनिधि हुनुहुन्थ्यो। हवस् त, अहिलेसम्मका खबर यति नै।

0: हजुर, शीतल गुरुङ र शीतलाम था परियारले गाउनुभएको यो गीत सुन्दै थियो। हामी सेकेन्ड आवरमा प्रवेश गरेका छौँ, 7:09 गइसकेको छ र यसो कुकहाउसबाट ब्रेकफास्ट लिएर पनि हामी खाँदैछौँ। कस्तो लाग्यो त दिदीले त कहिले काहीँ त्यति साह्रो खानुहुन्न होइन?
1: हजुर, मैले ब्रेकफास्ट आज युग भाइले हामीलाई एकदमै हेभी ब्रेकफास्ट ल्याइदिनु भएको छ, थ्याङ्क यू सो मच युग भाई। आज यहाँ विभिन्न थरीको छ, ओ
0: कहिले कहिले खानुपर्छ। अब म त मिस गर्छु कि, पहिला पहिला हामी खाइरहेको बानी र भाइहरू आउनु भएको रहेछ, आजको जीवन काटेको नै मैले हो।
1: ए है, भनेपछि यो बिहानको 8 बजीसम्म हुन्छ कि कति 9 बजीसम्म हुन्छ?
0: 8:30 बजीसम्म हुन्छ के हो, मलाई पनि पक्का थाहा भएन। म पनि कहिले कहिले मर्निङ ड्युटी आउँदा अब कुद्दै गएर त्यहाँ ल्याउँछु होइन, त्यही गर्छु। के अरे, हाम्रो राम मल्ल साहब क्याट्रिकबाट के लेख्नुहुन्छ? डियर रूपा दिदी एन्ड योगराज भाइ भन्नुभएको छ है,
1: हजुर नमस्कार यहाँलाई।
0: हजुर गुड मर्निङ एन्ड नमस्ते यु बोथ, थ्याङ्क यू फर योर प्रम्प्ट रिप्लाई यस्टरडे फर अ सङ रिक्वेस्ट एन्ड आन्सर फर दिस विक। टम टम इज गेटिङ all now ways Google and what three word application are better to use for travel in new destination at this present time instead of TomTom. TomTom ta aaja bhali paudaina ke ho ki pauncha
1: huna ta huncha hai tara pani hamro captain Ram bhai le bhannu bhaye jastai aaja bhali ta tapai ko smartphone mai everything hai
0: aile kinna pardaina. And keep going for good cause. Hope you can reach more than last year. Hope my small help reaches to you. Bhanera bhanubhayo. So, sir, thank you very much. Last year, no way. I mean, ekdamai nearai pugna sakdaina. Last year ko jati ta lakshya hamile nikai effort pani thiyo.
1: Hajur.
0: Yes, patak chai, as we speak, aaja chai 812 jati cha. Tara alikati anonymous harule pani pathaunu bhayeko karanle garda exactly thaha chaina. तर अब 1000 चाहिँ कटे राम्रो होला कि जस्तो लागेछ
1: एकदमै। र हाम्रा आदरणीय श्रोताहरू, यहाँहरूमध्ये कति श्रोताहरू हिजो आउनुभयो, उहाँहरूले डोनेसन गरिराख्नु भएको छ, आज पनि तपाईँहरूले गर्नुपर्छ भन्ने छैन, तर प्रोग्राममा चाहिँ आउन सक्नुहुनेछ, हामीले राखेको यो ब्रेकफास्ट ब्रेन टिजरको प्रश्नको एन्सर पनि दिन सक्नुहुन्छ नि होइन यो भाइ?
0: डेफिनेटली। प्रश्न एकपल्ट भनिदिनुहोस् न।
1: प्रश्न एकदमै सिम्पल, म सधैँ सिम्पल भन्छु, सिम्पल पनि अति नै सिम्पल छ
0: राख्ने मान्छेलाई
1: एकदमै। र सिम्पल प्रश्न हाम्रा आदरणीय श्रोताहरू तपाईँहरूको लागि पनि हो। प्रश्न यस प्रकार छ, परेवालाई शान्तिको प्रतीक मानिन्छ भने हाँसलाई के को प्रतीक मानिन्छ? यसका सम्भावित उत्तरहरू प्रेम, न्याय, बुद्धि र विवेक।
0: हजुर, र जस हिजो 5 थियो एउटा घटाउनु भएको छ, गर्दा जस तपाईँ आउन सक्नुहुन्छ। अनि ताराप्रसाद चेम्जोङ दाजु, योग भाइ, साथै रूपा बहिनी दुवैजनालाई 10 जोडी भुइँसोरी सेवारो। लोकप्रिय बेबेस रेडियो सुनेर चाहिँ मिठो मिठो गीतहरू सुन्दैछु, सम्वादहरू भन्नुभएको छ ननिटनबाट।
1: हजुर, अनि थ्याङ्क यू सो मच, हामी पनि यहाँलाई भुइँसरी नमस्कार भन्छौँ। धनु बहिनीले भन्दै हुनुहुन्छ, ओ माई गुडनेस, 7:00 पनि ब्रेकफास्ट सुरु भइसकेको हो होइन, मुखमा जान्छ भन्नुभएको रहेछ यो। अब हेर्दै जाउँ, यहाँ लिएर त राख्नु भएको छ, अब कति बेला खाने त पर्छ, त्यति बेला खानु पर्ला नि धनु बहिनी। उहाँ त इन्टरमिटेन्ट फास्टिङ हो, त्यस कारण उहाँको 11 कि 11:30 अथवा 12-1 कति बजी हो है उहाँले खाने, त्यति बेलासम्म चिया कफी मात्रै पिउनु हुन्छ।
0: भुवान दाई नमस्कार, योग भाइ र रूपा बहिनी, छ्याजलो सेवा झोरले आज त सरप्राइज भयो, तपाईँ दुईजनाको मिठो आवाज एउटै सोमा सुन्न पाइयो, खुसी लाग्यो भनेर भन्नुभएको छ। जस थ्याङ्क यू भेरी मच। आज चाहिँ हाम्रो एक्चुअल डे बिग सल्युटको, त्यसले गर्दा पनि आज हामी दुईजना आएका छौँ। दाईलाई पनि ट्याक्क गएर मैले लिङ्क पठाइदिएँ, वाट एभर अमाउन्ट दाईले सक्नुहुन्छ, र त्यो लिङ्क मैले भर्खरै पठाइदिएको छु, यसो त्यो लिङ्कमा गएर सक्दो डोनेट गर्न सक्नुहुन्छ।
1: मैले उहाँको नाम कता देखेँ जस्तो पनि लाग्थ्यो,
0: त्यसो भने माफ गर्नु होला है,
1: केही छैन, अब पठाइदिएर दिनै पर्छ भन्ने पनि छैन, पठाइदिइसक्नु भयो भने वरी छैन दाई, हजुर छैन भनेपछि योग भाइले भन्नुभयो जस्तै, अब होइन तपाईँको आफ्नो इच्छा हो।
0: ओके, अनि निता कोही राई बहिनी ग्रेसबाट, म पनि ब्युटिफुल प्रोग्राम सुन्दैछु, नमस्ते दाजु दिदी भन्नुभएको छ।
1: हजुर
0: थ्याङ्क यू बहिनी, खुसी लाग्यो।
1: उहाँ पनि ग्रेसमा बस्नुहुन्छ, मलाई त यहाँ निता कोही राईजी, ओके एसपोर्टतिर पनि एउटा
0: अरू निता पनि हुनुहुन्छ होला, ब्युटिफुल फेमस नेम हो नि त निता भनेको नेपालीहरूको होइन,
1: एकदमै।
0: पहिला चाहिँ अब अलिकति अलिक पुरानो जमाना, हाम्रो जमानामा चाहिँ गीता होइन,
1: सीता
0: कविता
1: रीता
0: रीता हो, त्यो नामहरू थियो होइन
1: हजुर, अहिले निता
0: अहिले निता अब अहिले त अब धेरै चेन्ज भइसक्यो नि, अब अहिले अलिक
1: ठिकै छ। यो पुरानो नाम भनेको नाम हो, यसमा पुरानो नयाँ भन्ने हुँदैन होइन। विशेष गरेर अब योगराज राईजी भनेको एउटा नाम हो नि त होइन, नाममा जे छ त्यो सब चिज त्यसैमा हुन्छ क्या।
0: पहिला पहिला त्यो नाम गर्दा योगराज भनेपछि मेरो नाम त कसैको छैन होला भन्ने जस्तो लाग्थ्यो क्या, अनि पछि त यसो त्यो फेसबुक जब फेसबुक आयो नि त, फेसबुकमा योग भनेपछि त्यहाँ थुप्रो हुँदो रहेछ नि त त्यो दुनियाँ होइन, आफूलाई चाहिँ म मात्रै होला योग मेरो नाम अरू कसै छैन भन्ने लाग्थ्यो नि त,
1: त्यस्तो लाग्थ्यो। फेसबुक सर्च गर्दा त त्यहाँ त हजारौँ
0: हुँदो रहेछ,
1: सही कुरा
0: हजुर। एनिवे अरू कोही हुनुहुन्छ दिदी?
1: हजुर, कैलाश भाइ हुनुहुन्छ ननिटनबाट, उहाँ लेख्नुहुन्छ, नमस्कार रूपा दिदी योग दाई, गुड मर्निङ। आज बिहिबारको कार्यक्रम नमस्ते युके सुनेर इन्जोय लिँदैछु है भनेर उहाँले लभ हार्ट पठाइदिनु भएको छ। अनि रूपा दिदी योगदाई सिङ्गर उदित नारायण झाको कुनै पनि एउटा गीत सुनाइदिनु होला है भन्नुभएको छ।
0: अरू पढ्दै जानुहोस्
1: हजुर, उहाँले सम्पूर्ण आफन्तजन इष्टमित्रहरू सबै सबैको लागि भन्नुभएको छ। अनि उहाँले प्रश्नको उत्तर पनि पठाउनु भयो रहेछ, एकदमै गुड लक भाइ, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि हाम्रो नरेन्द्र गुरुङज्यू हुनुहुन्छ एसपोर्टबाट, उहाँले पनि नमस्कार रूपा दिदी एन्ड योगराज दाए, यो नमस्ते युके कार्यक्रम सुनेर एकदमै इन्जोय गरिरहेको छु, अनि मैले डोनेट पनि गरिसकेँ गुड कजको लागि भन्नुभएको छ, थ्याङ्क यू सो मच हजुर। अनि एन्सरको लागि पनि धेरै धेरै धन्यवाद। हाम्रो अर्को श्रोता मेम गुरुङ हुनुहुन्छ, गुड मर्निङ रूपा दिदी एन्ड योगराज दाई, यो हप्ताको उत्तर एकदमै थ्याङ्क यू, यहाँलाई पनि गुड लक भन्न चाहन्छु। आज त धेरै श्रोताहरूले मिलाउनु भएको छ त योग भाइ,
0: हिजो तपाईँको त्यो कडीले काम गर्यो होला हुनसक्छ
1: एकदमै। र हाम्रो भुवानी दाई आउनुभएको छ, उहाँले पनि अब म पठाउँछु भन्नुभएको रहेछ, मैले कसको नाम देखा कहीँ कतै देखा जस्तो लागेको थियो, नहुनसक्छ। एनिवे र योग भाइ तपाईँ हिजो पनि आउनुभयो, आज पनि आउनुभयो होइन, यसरी आइरहँदा हाम्रा आदरणीय श्रोताहरूले पनि एकदमै तपाईँको यो भनौँ न तपाईँको साँझको ड्युटी त सधैँ छ, र पनि तपाईँलाई यो माया गरेर यति धेरै सहयोग गरिराख्नु भएको छ। अब नेक्स्ट इयर भने अघि हामीले भनेका थियौँ केही नयाँ गरौँ होइन, नेक्स्ट इयर चाहिँ हाम्रो आरजिआर अब को हुनुहुन्छ होइन, आरजिआरको होल बटालियन इन भएको बेलामा कि होइन, होल आर्मी पर्सनल इन भएको बेलामा हामीले चाहिँ एउटा यो तरिका पनि अप्नाउन सकिन्छ नि है योग भाइ,
0: गर्न सकिन्छ गर्न सकिन्छ
1: हजुर। अब सेलरोटी पुरी आलुदम र मिक्स अचार बनाउने होइन,
0: अनि त्यो त तपाईँले बनाइहाल्नुहुन्छ, मैले के गर्नु पर्दैन, मैले त ल
1: अनि चिया पनि बनाउनु पर्छ, चिया यस्तो स्पेसल बनाउनु पर्छ कि है,
0: ल तपाईँ दिदी बहिनी मात्रै हुनुहुन्छ यहाँनिर, त्यो गरे त कति राम्रो हुन्छ,
1: चिया चाहिँ चिया यति अब चिया चाहिँ एकदमै बिग कन्टेनरमा राख्ने हो, त्यो दुध चिनी चियापत्ती राख्ने होइन, पहिले नै कुक गरेको के अब पकाएको
0: है,
1: त्यो पनि हाम्रो यहाँ नजिकै हाम्रो कुक हाउस छ नि, त्यहाँ त्यहाँ अफर गर्न सकियो भने एकदमै राम्रो, किनभने उहाँहरूको एकदमै बिग पटहरू हुन्छ कि पकाउने है, पकाउने
0: भाँडोमा पैसा हजुर होइन,
1: हाम्रो सामग्री सबै हाम्रो यो जति पनि त्यहाँ पकाउने सामग्री हाम्रो होइन, यो चियामा राख्नको लागि चिनी अनि ल्वाङ सुकमेल राखेर अब 10 लिटर जति पानी उहाँहरूले दिनुहुन्छ होला होइन, हामी दुध पनि राखिदिने है, एकदमै बाक्लो टी के अनि ठुलो कपमा दिने होइन, सानो त्यो एक्सप्रेसोको कप हुन्छ नि हो त्यसमा राखेर ठिक्कको के खाँदा पनि मजा आउने है, अनि 10 पाउन्ड भन्ने पहिले नै हामीले प्लेटमा एकदमै डिस्प्ले गरेर राख्ने हो, यो 10 बाई कतिको ऊ हुन्छ नि फोल्डिङ टेबल त्यसमा सबै डिस्प्ले गर्ने, अनि हामी मेम्बर अलि थोरै छौँ, अनि त्यसको लागि त्यो लाइभ ब्रोडकास्टिङ पनि आउटसाइड ब्रोडकास्टिङ के हाम्रो त्यो भ्यानमा हुन्छ नि नेपाल कपमा जस्तो
0: होइन, यही भइहाल्छ नि अगाडि ठाउँ छ यहाँ,
1: अनि लाइभ यहीँबाट गरिदिने होइन त्यति बेला, अनि लन्च टाइम भन्दा अगाडि गर्ने हामी काठमाडौँको प्रोग्रामसँग साटौँ है,
0: ल ल गुड आइडिया कुकिङमा चाहिँ तपाईँ नै हो ल गुड आइडिया
1: अनि त्यहाँ अब त्यो दिनको लागि हाम्रो स्पाउजहरू अलि डटफट त्यति हुन्छ जस्तो छैन हामीले जेम साहब अथवा सिए साहबलाई भनेर पनि हामी यङ भाइहरूलाई इन्भाइट गर्न सक्छौँ
0: अनि गुमन गुरुङजीको गुड मर्निङ रूपा भान्जी मलाई क्युआर कोड पठाइदिनु होला प्लिज भनेर भन्नुभएको छ हजुरलाई मैले पठाइसकेको छु है हजुर
1: थ्याङ्क यू
0: त्यहाँ क्लिक गरेर गर्नु होला अर्को टिका पूजाज्यू उहाँ के लेख्नु छ गुड मर्निङ नमस्कार रूपा बहिनी अनि योगजी सुन्दैछु है हजुर यस यो साताको उत्तर चाहिँ उहाँको मेल खाए दिदी इस्लीबाट आउनु भएको रहेछ
1: हजुर फेरि पनि मैले त्यो उत्तरै मैले हिजो भन्दै जस्तो लागेको थियो फेरि पनि आउनु अर्को ट्राई गर्नु
0: ट्राई गर्नु होला धनवीर दाई के लेख्नुहुन्छ नमस्कार योग भाइ अनि रूपा बहिनी लोकप्रिय कार्यक्रम सुन्दैछु धन्यवाद भन्ने मात्रै भन्नुभएको रहेछ दाई थ्याङ्क यू हजुरलाई उहाँले डोनेट गरिसक्नु भएको छ र तपाईँहरूलाई कुनै यो चाहिँ भिक्षालुटको लिङ्क चाहिन्छ भने हामीलाई जानकारी गराउनु होला भन्न चाहिँ चाहन्छु अब दिदी कैलाश भाइको गीत सुनाऊ त
1: हजुर कैलाश भाइको गीत सुनाउनुभन्दा अगाडि मलाई हिजो राज बोराजी हुनुहुन्थ्यो उहाँ गलकुट समाज युकेको भाइस प्रेसिडेन्ट उहाँले पनि सुन्दै हुनुहुँदो रहेछ अनि मैले पनि पैसा हालिदिएको छु भनेर उहाँले 25 pounds हालेको हामीलाई पिक्चर पठाइदिनु भएको रहेछ राज भाइ थ्याङ्क यू सो मच भन्न चाहन्छौँ हामी
0: कला राईज्यूको पनि त्यहाँ उत्तर आएको रहेछ उहाँको यसो उहाँले ठ्याक्क पार्नुभयो कि जस्तो लाग्यो
1: ए हजुर हजुर एकदमै सही गुड लक
0: त्यहाँ उहाँको पनि हालिदिनु होला हाम्रो चाहिँ जो राइस कुकरमा अनि देवेन्द्र गुरुङज्यूले पनि ह्याप्पी थर्सडे गुड मर्निङ भन्नुभएको छ उहाँले पैसा हालिसक्नु भएको छ
1: थ्याङ्क
0: यू भेरी मच भन्दै अब कैलाश भाइको गीत सुनौ तपाईँहरू पनि गीत सुन्न चाहनुहुन्छ भने हामीलाई जानकारी गराउनु होला है त

0: गोरखा रेडियो
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइब जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइबको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइबले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइब, RAF हाइब वा RN फोरममा गएर।
0: यो PF

0: हजुर सजब राजा आचार्य र शान्ति श्री परियारले यो गीत गाउँदै हुनुहुन्थ्यो। शान्ति शिरीष मगर पो हुनुहुँदो रहेछ, परियारतिर गए, क्षमा गर्नुहोला। 7:26 गइसकेको छ। अब हामी यता फेसबुकतिर जाउँ होला दिदी, होइन? हाम्रो माया राणाज्यू के भन्नुहुन्छ, नमस्कार एन्ड गुड मर्निङ रूपाजी एन्ड योगराजी भन्नुभएको रहेछ। हजुरलाई पनि नमस्कार भन्न चाहन्छु। हजुर म पनि सुन्दैछु, यो हप्ताको उत्तर चाहिँ ल उहाँले पनि ठ्याक्कै पार्नुभयो जस्तो लाग्यो।
1: गुड लक यहाँलाई पनि। हजुर
0: थ्याङ्क यू भेरी मच हेज लन्डनबाट। अनि हाम्रो पुष्पकला राई उहाँ के लेख्नुहुन्छ, शुभ बिहानी नमस्कार योगराज सर अनि रूपाज्यू, मैले पनि सुन्दैछु, बेलुकी सानो सहयोग पठाएकी थिएँ, पाउनुभयो कि नै भनेर भन्नुभएको छ।
1: पठाएपछि त हामी पाइहाल्छौँ नि,
0: हजुर म चेक गर्छु तै पनि। हजुर अरूको हजुर उहाँले 20 pounds पठाउनु भएको रहेछ ग्रेसबाट, थ्याङ्क यू भेरी मच हजुरको यो कन्ट्रिब्युसनको लागि।
1: हजुर
0: अरू कोही हुनुहुन्छ दिदी?
1: अरू पनि हुनुहुन्छ हाम्रो आदरणीय श्रोताहरू, उहाँहरूले फटाफट पठाइराख्नु भएको छ। ओम प्रसाद थापा काउचा दाई हुनुहुन्छ, रूपा बहिनी नमस्कार भनेर, योगराज भाइ नमस्कार, हजुरहरूको यो कार्यक्रम सुनिरहेका छौँ भनेर हामीलाई जानकारी पनि गराउनु भएको छ। र उहाँले एउटा इन्फर्मेसन यसो सुनाइदिनुहुन्छ कि भन्नुभएको छ, यो रसमुर 10K रन र गोर्खा भिसीको 5K रनको विषयमा रहेछ। 11 अक्टोबरको दिनमा रसमरको रेसिडेन्स अथवा सम्पूर्ण नेपाली कम्युनिटीहरू यसमा आएर भाग लिनको लागि अनुरोध गर्दछु। यो एकदमै यो रनको लागि फिट एन्ड फन पनि हो भन्नुभएको छ, एउटा फिट अर्को चाहिँ रन अथवा फन पनि हो भन्नुभएको छ। अनि यो कार्यक्रममा उहाँहरू ग्रेटर रसमर 10k.co.uk गर्नुभयो भने त्यहाँ भिजिट गर्न सक्नुहुनेछ। अनि विशेष गरेर ग्रेटर रसमोर नेप्लिस कम्युनिटीको इभेन्ट कोअर्डिनेटर भिपी जित म्याङबो ज्यू हुनुहुन्छ, उहाँको कन्ट्याक्ट नम्बर पनि दिनुभएको छ। अनि लेफ्टिनेन्ट रिटायर्ड सुनिल राणाज्यूको कन्ट्याक्ट नम्बर पनि रहेछ। 11 अक्टोबरको दिनमा 10:15 साढे 12 बजेसम्म यो कार्यक्रम चाहिँ अल्डर सर्टमा हुँदैछ भनेर उहाँले जानकारी गराउनु भएको छ।
0: थ्याङ्क यू। अनि दिव्या निवाजीले चाहिँ अस्ति नेपाल मेलामा खिचेको फोटो पठाइदिनु भएको रहेछ।
1: ए तपाईँसँग उहाँ हुनुहुन्छ,
0: एकदम एक्टिभ हुनुहुँदो रहेछ, उहाँहरूले जित्नुभयो नि त यसपटकको त्यो नेपाली मेलामा चाहिँ ओभरअल गर्दा। हजुरलाई कङ्ग्रेचुलेसन पनि भन्न चाहन्छु।
1: तपाईँ जज हुनुहुन्थ्यो क्यारे?
0: होइन यसपटक थिएन, लास्ट इयर मात्रै हो।
1: अनि जज गर्दा चाहिँ कतिको अब सबै कुरा थाहा पाउनु पर्यो, बुझ्नु पर्यो, होइन जान्नु पर्यो अब हाम्रो कल्चर, अनि त्यसपछि त्यहाँ प्रदर्शनीमा लिएका सामग्रीहरू सबै थाहा पाउनु पर्यो नि, होइन भाइ?
0: अब सबै अब धेरै व्यक्तिमा चाहिँ अब यसो हेर्ने हो, अब त्यहाँका क्राइटेरिया हुन्छ के कोमा चाहिँ माग गर्ने, होइन? यो संस्कृतिको जज गर्ने भनेको त साह्रो कुरा हो नि त,
1: एकदमै
0: गर्दा अब कतिजना आउनु भएको छ, उहाँहरूको चाहिँ अब ड्रेसहरूको कस्तो छ, होइन? त्यस्तै कुराहरू हेर्ने हो, साह्रो त साह्रो हुन्छ।
1: हजुर
0: तर अब
1: किनभने सबैले 100% दिएर बनाउनु भएको हुन्छ है, अनि एकदमै
0: मैले फर्स्ट टाइम चाहिँ कति सालमा, मैले 2 पटक भइसक्यो नेपाली मेलामा, फर्स्ट टाइम गर्दा चाहिँ एकदमै साह्रो भयो, किनभने सबैले त्यो कम्पिटिसनमा भाग लिनु भएको थियो कि, 30-40 जज गर्दा चाहिँ त्यो लास्टमा चाहिँ दिमागले काम गर्नु, अब आएको आएकै हुन्छ नि त, त्यहाँ त होइन 3-4 दिनमा आउँछ, त्यो गऱ्यो फेरि अर्को आइहाल्छ नि त। अहिले चाहिँ अब यसपटक आइदियो न, 6-7 टिमले मात्रै भाग लिनु भएको थियो, अरू चाहिँ सायद झाँकीमा प्रदर्शन त्यो भएर गर्दा अब निकै साह्रै हुन्छ, अब जज भनेको कुनै पनि कुराको गर्नु साह्रै हुन्छ नि त, होइन?
1: हजुर
0: गर्दा त्यो हुन्छ। अनि हाम्रो खर्क गुरुङज्यू भन्नुहुन्छ, नमस्कार गुड मर्निङ रूपा भान्जी भनेर चाहिँ, उहाँको उत्तर मिल्यो कि मिलेन होला दिदी?
1: हजुर मामा फेरि पनि ट्राई गर्नु, हजुर अब फाइनल एन्सर आउनु बाँकी छ। अनि कैलाश भाइले सुन्नुभएको छ र उहाँले भन्दै हुनुहुन्थ्यो, ओहो मैले त उदित नारायण झाको स्वरमा एउटा गीत भनेको थिएँ, तर अति नै कर्णप्रिय गीत, कहिले काहीँ मनका कुरा हामीलाई पनि सुनाइदेऊन, होइन? यही थियो क्यारे है, यो
0: त्यही नै थियो, उहाँलाई जस्तो गीत सुनाए पनि राम्रै लाग्यो भन्नुहुन्छ कि, उहाँको त्यो विशेषता नै त्यही छ।
1: तर यो गीत चाहिँ पक्का पहिले हजुर कालजै, यो पुरानो गीत हो, होइन? रेडियो नेपालबाट हामी सुन्दै हुर्कँदै गरेको गीत हो, र यो गीत सुनिसकेपछि मलाई पनि त्यो फिल भएको थियो कि, म पनि कहिलेकाहीँ भनिन्छ नि हाम्रो आदरणीय श्रोताहरूले, यो गीत सुन्दै गर्दा म यहाँ थिएँ, त्यहाँ थिएँ, अनि मलाई त्यहाँ पुर्याइदिनु भयो भनेको कुराहरू हामी सुन्छौँ है।
0: हजुर डेफिनेटली। अनि देवेन्द्र गुरुङजी ननिटनबाट, नमस्कार रूपा बहिनी र योग भाइ, मैले पनि तपाईँहरूको सुन्दर प्रस्तुति अघि सबैलेदेखि साहुको मेलाबाट काम गर्दै सुन्दै र इन्जोय लिइरहेको छु। यदि मिल्छ भने उदय मनिला सोताङज्यूले गाउनु भएको मेरो हाल नसोध्नु शीर्षकको गीत चाहिँ उहाँले अनुरोध गर्नुभएको छ।
1: हजुर, अनि त्यसै गरी मेरो नम्बर नि हुनुहुन्छ मेरो एकदमै चिनेको बहिनी, उहाँले मलाई दिदी भन्नुहुन्छ। उहाँ चाहिँ सेकेन्ड म्यारिड गरेर आउनुभएको हो, यङ हुनुहुन्छ है। अनि उहाँले भन्नु, दिदी साँच्ची नै ब्रेकफास्ट खुल्यो, हामी त बल्ल बेडमै छौँ
0: होइन।
1: हजुर, अनि 7 बजे कस्तो लकी, यु आर सो लकी गाइज भन्नुभएको रहेछ। थ्याङ्क यू सो मच बहिनी,
0: तपाईँ पनि आउन सक्नुहुन्छ नि अब नजिकबाट, अब कता हुनुहुन्छ होइन?
1: हजुर, उहाँ धेरै टाढा बस्नुहुन्छ। हजुर, लन्डनको सेरोफेरोमा रेडिङ र बक्सायरको एरियामा बस्नुहुन्छ,
0: भनेपछि उहाँको आज चाहिँ छुट्टी रहिसक्यो होइन?
1: हजुर, त्यस्तै लाग्यो। अनि 7 बजे बिहानै कस्तो है खाजा ब्रेकफास्ट रेडी, अझ त्यसमा के के छ भनिदिनुहोस् न युग भाइ है।
0: यसमा त अब मसरुम, अब ससेज भइगो, बिन्स, अनि त्यो रोटी आइदन, त्यसको नाम के हो त्यो थाहा भएन होइन।
1: हजुर,
0: अनि अर्को के छ, टोमेटो होइन, हो त्यही नै हो नि।
1: हजुर, यो टोमेटोस अनि ह्यास ब्राउन छ होइन, ससेजेस कति धेरै हो क्या,
0: त्यो त मैले अलिक कम्ती मात्रै लिएको गर्दा अरू पनि छ।
1: हजुर,
0: ओके। अनि मेम गुरुङज्यू के लेख्नुहुन्छ, उहाँले डोनेसन गरिसक्नु भएको छ, थ्याङ्क यू भेरी मच तपाईँको डोनेसनको लागि। तुलपुनज्यू के भन्नुहुन्छ, उहाँले बिएबएस नमस्ते के आज बिहानीको, ओहो उहाँले त यस्तो राम्रो के पो पठाइदिनु भएछ त।
1: हजुर,
0: ओहो हेर्नुभयो त्यहाँ, नमस्ते
1: कस्तो राम्रो होइन, उहाँले एकदमै राम्रो आर्ट बनाएर पठाइदिनु भएको रहेछ, थ्याङ्क यू सो मच भाइ। आज भोलि यो भनौँ न अहिलेको यो जमानामा तपाईँले जस्तो पनि बनाउन सकिन्छ कि है, यो चाहिँ पक्का तपाईँको चाहिँ यो एआईको जस्तो जस्तो लाग्यो है। तर ड्रेस चाहिँ एकदमै मिल्या छ, मेरो चाहिँ म त यही नै हो, मनै त
0: कस्तो दामी देखेको रहेछ, म त हेर्नुहोस् त आमा माइल
1: होइन, तपाईँ झन् एक्स्ट्रा, तपाईँको जुन त्यो रियल भन्दा पनि भाइ यो पिक्चरमा अझ राम्रो बनाइदिनु भएको छ,
0: थ्याङ्क यू त्यसको लागि। अनि नूतन भूषानज्यूले गुड मर्निङ, बोथ अफ यू ह्याभ अ ग्रेट डे भन्नुभएको छ। ल दिदी, अरू एकछिन पढाउँ, तपाईँको वेदर रिपोर्ट सुनिहालौ।
1: ए हजुर,
0: छन् कि छैनन्,
1: त्यो पनि खोज्नै पर्छ, केही छैन, भइहाल्छ नि भाइ। हजुर, आदरणीय श्रोताहरू आउनुहोस् अब भने मौसमतर्फ लागौँ। मौसमको कुराकानी गर्नुपर्दा आज एकदमै ब्राइट सनी स्पेल हुनेछ, तर वातावरण भने एकदमै चिसो रहनेछ र वर्षा हुने अनुमान गरिएको छ। अनि आज धेरैजसो स्थानहरूमा घाम लागे तापनि वातावरण भने एकदमै चिसो हुने, विशेष गरेर यो समुद्री तटीय क्षेत्रतिर भने वर्षा अलिकता फेडिङ हुँदै जाँदा अन्य स्थानहरूमा मौसम घमाइलो नै हुनेछ। र आज उत्तर पश्चिमी क्षेत्र र पश्चिमी भूभागतिर भने बादल देखा पर्ने र समय समयमा चिसो हावासहित वर्षा हुन सक्ने अनुमान गरिएको छ। यसको प्रभाव एकदमै माथिल्लो भूभागतिर अलि डाँडा काँडा भनौँ न, ओभर हायर ग्राउन्ड भनिएको छ, त्यो एरियामा पनि पानी पर्ने सम्भावना रहेको छ भने पूर्वीय भूभागमा कन्टिन्यू रूपमा वर्षा हुनेछ र मध्याह्नपछि भने केही स्थानहरूमा बादल लागि घाम समेत देखा पर्न सक्ने अनुमान गरिएको छ। आजको लागि अधिकतम तापक्रम 15 डिग्री सेल्सियस हो। आज युकेमा सूर्योदय बिहानको 7:12 भयो र सूर्यास्त भने बेलुकी 6:23 हुनेछ। अनि आज रातको समयमा पनि धेरैजसो स्थानहरूमा भने बादल लागि वर्षा हुने अनुमान गरिएको छ। यसको प्रभाव बेसी मात्रामा दक्षिण पूर्वीय क्षेत्रमा रहनेछ र बाँकी स्थानहरूमा पनि बादल लाग्ने र पानी पर्ने सम्भावना छँदैछ। अनि भोलि शुक्रबारको बिहानीमा पनि बादल लागि पानी परिसकेपछि भने उत्तरी क्षेत्रतिर घाम लाग्ने अनुमान गरिएको छ र समुद्री तटीय क्षेत्र लगायत अन्य भूभागमा भने भारी वर्षा हुने र भोलि दक्षिणी भूभाग तथा पश्चिमी क्षेत्रतिर भने घाम लाग्ने अनुमान गरिएको छ। भोलिको लागि अधिकतम तापक्रम भने 19 डिग्री सेल्सियससम्म पुग्नेछ।
0: हजुर दिदी, थ्याङ्क यू भेरी मच। अब भने एउटा गीततर्फ लागौँ। यो गीत चाहिँ हाम्रो देवेन्द्र गुरुङज्यूले मगाउनु भएको, तर यो उहाँले भन्नुभएको गीत हाम्रो लाइब्रेरीमा किन रहेनछ म अचम्म लाग्यो।
1: हजुर कुन चाहिँ गीत भन्नुभयो?
0: उहाँले मेरो हाल नसोध्नु भन्ने बोलको गीत, अगाडिको शीर्षक यही नै होला। त्यो गीत त यहाँ हुनुपर्ने, मैले यहाँ ठक्कै भेटाउन सकिनँ, तर उदय सोताङले गाउनु भएको यो गीत। अब म अलिकति यहाँ सेल्फिस नै भएँ, मलाई एकदमै मनपर्ने गीत हो।
1: कुन चाहिँ गीत?
0: त्यसले गर्दा यो गीत नै राखेँ है त, सुन्दै हुनुहुन्छ होला पछाडि, होइन? हो यो गीत, हजुर यो गीत हजुरको लागि है त, त्यो गीत पनि पाएँ भने म एकछिन सुनाउनेछु।

0: यो PFBS गोरखा रेडियो हो।
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 pounds शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
0: BFBS Gorkha Radio।

0: हजुर, आजकै खतीले गणवकीय गीत हामीले सुन्यौँ र यो बिचमा धन राईज्यू हुनुहुन्छ र उहाँले अमेरिकाबाट हामीलाई सम्झिनु भएको रहेछ, यो ओहायो युएसएबाट उहाँ लेख्नुहुन्छ। नमस्ते एन्ड गुड मर्निङ रूपा दिज्यू एन्ड योगराज दाजु भन्नुभएको छ है दिदी।
1: हाम्रो पनि भेरी गुड मर्निङ यहाँलाई।
0: आई एम अल्सो अ रेगुलर लिसनर एन्ड सपोर्टर अफ योर प्रोग्राम। नमस्ते यु के, आई ट्राइड आन्सरिङ दिस विक्स क्वेसन्स एन्ड माई आन्सर इज भनेर भन्नुभएको छ।
1: म यहाँलाई एकदमै गुड लक भन्नु चाहन्छु किनभने त्यति टाढादेखि उहाँले भाग लिनुभएको छ होइन, र रेगुलर लिसनर, अब कतै तपाईँ लक्की हुनुभयो भने तपाईँलाई हामी डेफिनेटली एउटा बिएबेस्टी नभएको आकर्षक पुरस्कार पठाइदिनेछौँ।
0: प्रश्न उत्तर मिल्यो त?
1: हजुर,
0: उत्तर अलिकति मेल खा जस्तो लागेन उहाँको, फेरि ट्राई गर्नुपर्ने जस्तो छ।
1: उत्तर चाहिँ ओके, उहाँले या मैले बल्ल देख्दैछु हजुर।
0: अनि उहाँ चाहिँ छुट्टीमा हुनुहुन्थेछ हिजोसम्म, अनि जस युजली स्लिपिङ ड्युरिङ द ब्रोडकास्ट, सो आई मिस द इन्फर्मेसन अबाउट द डोनेसन भन्नुभएको छ। र यो डोनेसनको लागि चाहिँ तपाईँलाई हामीले त्यहाँ लिङ्क पठाइदिएका छौँ, त्यो लिङ्कमा गएर चाहिँ तपाईँले वाट एभर अमाउन्ट तपाईँले डोनेट गर्न चाहनुहुन्छ त्यहाँ डोनेट गर्न चाहिँ सक्नुहुन्छ। तपाईँलाई एडभान्स थ्याङ्क यू पनि भन्न चाहन्छु। हजुर, अनि हाम्रो पार्वती नेपाली ज्यू हुनुहुन्छ र उहाँले हिजै मैले डोनेसन गरिसकेँ। भाइ र बहिनी नमस्कार, आहा आज पनि भाइ र बहिनी खुब रमाइलो भइरहेको छ। यस हप्ताको ब्रेकफास्ट ब्रेन टिजरले सजिलो होला, मलाई त गाह्रो भयो गुगल सर्च गरेँ भनेर चाहिँ ठ्याक्कै पार्नुभयो कि उहाँले?
1: हजुर, तपाईँको नाम उहाँको सही एन्सर आएको छ। थ्याङ्क यू सो मच,
0: थ्याङ्क यू।
1: गुगलले पनि एकदमै हेल्प गर्छ कि
0: है, त्यो त हामीले हिजो गुगल गरेको थियौँ नि होइन, त्यो मिलेन। अब लास्ट सिङ्गल उत्तर चाहिँ भनेर उहाँले ठक्कै पार्नु भएको छ। ल गयो गयो, तपाईँको हाम्रो राइस कुकरमा गयो इस्ट लन्डनबाट, थ्याङ्क यू भेरी मच। अनि हाम्रो ज्ञानु गुरुङ हुनुहुँदो रहेछ होइन अर्को, उहाँले के लेख्नु भएको छ, यो कम्प्युटर पनि यति साह्रो स्लो छ कि। नमस्ते शुभ बिहानी रूपा बहिनी एन्ड योगराजी, एन्डोभरबाट हजुरहरूको रमाइलो प्रस्तुति सुन्दैछु भनेर हामीले उहाँलाई लिङ्क पठाइसकेका रहेछौँ। थ्याङ्क यू भेरी मच। अरू कोही हुनुहुन्छ दिदी?
1: हजुर, त्यसै गरी एम प्रसाद गुरुङ ज्यू हुनुहुन्छ, नमस्ते रूपा बहिनी एन्ड योग भाइ, उहाँले पनि यो प्रोग्राम सुनिराख्नु भएको रहेछ, अनि कुनै मिठो गीत सुनाइदिनु होला भन्नुभएको छ। तपाईँले लिङ्क पठाइदिनु भयो एम प्रसाद गुरुङ दाई भनेपछि मैले पहिला
0: हजुर उहाँलाई लिङ्क चाहिँ रहेन रहेछ। हजुरलाई ल म लिङ्क पठाएँ हजुर,
1: उहाँलाई चाहिँ मैले चिने जस्तो लाग्यो। पहिला उहाँ काठमाडौँमा पनि हामीसँगै काम गरेको हो कि जस्तो लाग्यो। उहाँ हामी बिएबिएसमा हुँदा उहाँ आफ्नो उसमा हुनुहुन्थ्यो आर्मीमा, अनि मलाई त्यस्तै लाग्यो। अनि रेशम खड्काजी हुनुहुन्छ, नमस्कार हजुरहरू दिदी र योगराज दाजुलाई सुनिरहेको छु भन्नुभएको। थ्याङ्क यू सो मच,
0: डोनेसन पनि गरिसक्नु भएको छ कि होइन, यहाँनिर जस्ट गिभिङ गरेर पठाउनु भएको छ।
1: हजुर,
0: थ्याङ्क यू माया फर यो जेनेरेसन डोनेसन भन्नुभएको छ।
1: अनि त्यस्तै गरी मलाई कोल्चेस्टरबाट, नमस्कार दिदी, म ब्रिगेड ब्यान्डबाट इन्टेक 24 भाइ हो, म तपाईँसँग युथ ड्रिम्स प्रोग्राम गरिसकेको छु र तपाईँले भन्नुभयो अब नेक्स्ट इयर चाहिँ पक्का यो यो तपाईँहरूको च्यारिटी फन्ड रेजको लागि तपाईँले भन्नुभयो जस्तै अलिकता खानाको तयारी भन्नुभएको थियो, अनि त्यो कहिले हुन्छ भनेर म एक्साइटेड छु है दिदी। अनि प्राइस कति पर्छ भन्नुभएको छ, मिनिमम कति राख्ने योग भाइ? 10 pounds राखौँ होइन,
0: खानाको पोर्सन हेरेर हुन्छ अब खाना कति हुन्छ, होइन दुई तिनवटा मोमो राखेर फेरि 10 pounds राख्नु त मिलेन होइन।
1: हजुर होइन त्यो तर यस्तो हो नि त, मैले अघि भने नि चिया चाहिँ दामी बनाउनु पर्छ क्या, त्यो स्टारबक्सको भन्दा पनि मिठो के बास्नादार होइन, अनि त्यो चाहिँ उहाँहरू आफै हेल्प यर सेल्फ हुनुपर्छ, हामी भ्याउँदैनौँ होइन। तर त्यो खाइसकेपछि उहाँहरूले नै दिनुहुन्छ कति हो भनेर।
0: ओके ओके, ल भाइ पर्खिनु होला। अनि तपाईँहरूलाई कङ्ग्रेचुलेसन पनि छ, ब्रिगेड ब्यान्डले यसपटक चाहिँ अब तपाईँले यो के भन्छ क्याम्बियन पेट्रोलमा पहिलोचोटि भाग लिएर सिल्भर मेडल ल्याउनु भयो। अब तपाईँहरूको ट्रेड नै भिन्दै हो, अब इन्फेन्ट्री ट्याक्टिक्समा चाहिँ सिल्भर मेडल ल्याउनु भएको चाहिँ एकदमै ठुलो कुरा हो, गर्दा कङ्ग्रेचुलेसन तपाईँको इन्टायर टिमलाई।
1: मलाई साजन दोरन गुरुङ भाइले पनि सम्पर्क गरेर दिदी हामीले त यस्तो जित्यौँ भन्नुभएको छ होइन, यो भनेको त गोर्खा ब्रिगेड ब्यान्डले सिल्भर मेडल लिनु भनेको यो त गोल्ड मेडल ल्याएको जतिकै हो है।
0: गोल्ड मेडल उहाँले चाहिँ हामी गोल्ड मेडल ल्यायो भने दाइ म स्टुडियोमा भाइ लिएर आउँछु भन्दै हुनुहुन्थ्यो। अब सिल्भर मेडल पनि तपाईँहरूको लागि त इक्विभ्यालेन्ट गोल्ड नै हो, गर्दा ल यता बिएसमा आउनुहुन्छ भने यसो जानकारी गराउनु होला है त। भन्न चाहिँ चाहन्छु.
1: हजुर.
0: ओके दिदी, अब हजुर याम प्रसाद गुरुङज्यूले लिङ्क भन्नुभएको छ, मैले लिङ्क उहाँलाई पठाइसकेको छु.
1: हजुर
0: हजुर, तपाईँलाई यसो इच्छा लाग्छ भने केही डोनेसन गर्न सक्नुहुन्छ भन्दै हामी राशिफलतिर जाउँ होला दिदी है.
1: हस् हुन्छ.
0: राशिफल आजको, अब हाम्रो विशेष गरेर राशिफल सुन्ने श्रोताले कति बेला भन्नुहुन्छ भनेर भन्नुभएको मतलब सुन्दै हुनुहुन्छ होला, गर्दा तपाईँ रेडी हुनुहुन्छ?
1: हजुर, तपाईँ सुरु गर्नुहोस्, म रेडी भइहाल्छु.
0: मेष राशिबाट म सुरु गर्दैछु र मेष राशि हुने श्रोताहरूको आज आफ्नो निर्णयमा दृढ रहनुपर्ने परिस्थिति आउला, कसैको दबाबमा परेर बाँच नग

0: सोच राख्ने व्यक्तिसँगको संवाद रोचक बन्न सक्छ आज।
1: कर्कट राशि, अध्ययनमा प्रगति हुनुका साथै तपाईँको यात्राबाट फाइदा हुनेछ र स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु परे पनि बुद्धि लगाउँदा भने लक्ष्य पैलाउन सकिनेछ।
0: सिंह राशि, समूहमा तपाईँको नेतृत्व खोजिनेछ। अरूलाई निर्देशन दिनुभन्दा काम बाँडेर अघि बढ्दा राम्रो नतिजा आउनेछ। रोकिएको पारिश्रमिक वा भुक्तानी बारे कुरा उठाउन सकिनेछ भन्या छ।
1: कन्या राशिको लागि आजको दिन एकदमै लाभदायक छ। यात्रा अथवा साथीभाइहरूसँगको रमाइलो घुमफिर हुन सक्छ। अध्ययनमा प्रगति हुनुका साथै आफन्तजनहरूको सहयोग मिल्ने र आज आतिथ्यमा मन रमाउने योग रहेको छ।
0: अनि तुला राशि, मनोरञ्जन र वा घुमघामका लागि समय निकाल्ने इच्छा जाग्नेछ। अनि कुनै समारोहमा भेटिएको व्यक्तिसँग राम्रो मित्रता बढ्न सक्छ। प्रेममा पुरानो रमाइलो सम्झनाले सम्बन्धमा न्यानोपन ल्याउनेछ।
1: वृश्चिक राशि, काम विशेषले पनि आज देश विदेशको यात्रा हुनसक्छ। मेहनतको पदीय जिम्मेवारी हुनेछ र आज टाढिएका साथीभाइहरूसँग भेटघाट हुनुका साथै रमाइलो जमघट हुनेछ।
0: धनुराशि, यात्रा गर्दा बाटोमा भेटिएको जानकारीले आगामी कामबारे सोच बदल्न सक्दछ भनेको छ। व्यापारमा बाहिरी मानिससँग सम्पर्क बढाउने आवश्यकता देखिनेछ। प्रिय व्यक्तिको आवाज सुन्न पाउँदा मनमा छुट्टै आनन्द आउँछ। आवाज सुन्न अनि फोटो देख्न, भिडियो देख्न पाएँ त झनै मजा आउँछ।
1: ओके, तपाईँले एक्स्ट्रा थपिदिनु भयो, आफै पढिदिनु भयो जस्तो छ। ओके, आउनुहोस् अब भने मकर राशि हुने श्रोता, तपाईँको लागि आजको दिन एकदमै राम्रो छ। शुभचिन्तकहरू प्रशस्तै फेला पर्नेछन्। चुनौतीहरू हट्नेछ भने विभिन्न अवसरले पनि तपाईँलाई साथ दिनेछ। कर्मयोगले पनि मन प्रफुल्लित हुनेछ।
0: कुम्भ राशि, लामो समयदेखि नभेटेको व्यक्तिसँग पुनः कुराकानी हुन सक्छ। मनोरञ्जनभन्दा ज्ञान दिने गतिविधिमा समय लगानी गर्नु उपयुक्त हुनेछ। निजी जीवनमा आफ्नो सीमा स्पष्ट राख्दा सम्बन्ध स्वस्थ रहनेछ अथवा राम्रो रहनेछ।
1: मेन राशि, मेहनतीहरूको लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुने, द्वेष तथा श्रेय गर्नेहरूले हार खानेछन् भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।
0: हजुर, सकिने होइन दिदी?
1: हजुर।
0: ओके, र यो बिचमा चाहिँ हाम्रो हर्क गुरुङ ओल्ड सर्टबाट लेख्नुहुन्छ, शुभ प्रभात योगराजी अनि रूपाजी भनेर मेरो टेक्स्टमा पठाउनु भएको छ मलाई।
1: ए हजुर,
0: नमस्कार भन्नुभएको छ। हजुरलाई पनि नमस्कार।
1: नमस्कार यहाँलाई। यहाँ धेरै पहिला रेगुलर लिसनर हुनुहुन्थ्यो, आज भोलि के भयो है?
0: के भयो, अब बिजी हुनुभयो होला, अब के गर्ने केमा। म अहिले हजुरहरूको कार्यक्रम सुनिरहेको छु र निकै रमाइलो लागिरहेको छ। कार्यक्रम अत्यन्तै राम्रो र मनमोहक छ। हजुरहरूलाई समय मिल्दा कृपया बिग सल्युटको लिङ्क पठाइदिनु होला भनेर मैले हजुरलाई पठाइसकेको छु। हजुरहरू दुवैलाई धेरै धेरै धन्यवाद तथा कार्यक्रमको सफलताको हार्दिक शुभकामना भनेर भन्नुभएको छ। थ्याङ्क यू हजुर।
1: अनि त्यसै गरी जपिन्द्र गुरुङज्यू हुनुहुन्छ, गुड मर्निङ रूपा दिदी एन्ड योगराज दाई, फेरि पनि ट्राई गरेँ यो हप्ताको एन्सर। ओके, अहिले चाहिँ 110% राइट एन्सर पठाउनु भएको रहेछ। थ्याङ्क यू सो मच जपिन्द्रजीलाई
0: चाहिँ धन्यवाद स्वरूप मैले यो ट्याग पनि गरिदिएँ है त।
1: ओके,
0: बिग सल्युटको आयो है हजुर, दिनु नदिनु हजुरको चाहिँ इच्छा, हजुरलाई मनै जितेर यसो 5-10 पाउन्ड कति सक्नुहुन्छ पठाइदिनु होला।
1: होइन, तपाईँको मन कस्तो हो है, सबैलाई जितिहाल्ने के सही कुरामा है।
0: ठिक छ ठिक छ, हाम्रो देवेन्द्र गुरुङ दाईले यहाँ पठाइदिनु भएको रहेछ यो लिङ्क। हजुर, यो गीत त कसरी हाम्रो लाइब्रेरीमा रहेन, यो डाउनलोड गर्नको लागि अलिकति यहाँ समस्या भइरहेको कुराले गर्दा हो। अनि अरू कोही हुनुहुन्छ दिदी?
1: हजुर, त्यसै गरी हामीसँग धनु गुरुङ बहिनी फेरि पनि आउनु भएको छ, अनि पिक्चर अफ द डे भनेर है पठाउनु भएको छ। अनि आज दाई र दिदी, आज बिहानको यो सुनौलो घाम जस्तै होस्, तपाईँहरूले आजको मुड एकदमै रमाइलो बनाइदिनु भएको छ। दिनभरि हाँसो रमाइलो अनि सकारात्मक ऊर्जाले साथ दियोस् र सुन्तला खाएर भिटामिन सी मात्र होइन खुसी पनि बढाउनु होला भनेर उहाँले।
0: सुन्तलाको कुरा कहाँबाट आयो?
1: हजुर, उहाँले उदाउँदै गरेको घाम सुन्तला जस्तै छ भनेर देखाउनु भएको रहेछ क्या।
0: कवितात्मक लेख्नुभयो
1: उहाँ, एकदमै कवि मान्छे नै कवि है।
0: सुनाउ बजाउनु भयो, त्यसपछि मैले बेलुकी पक्का एडिट गरेर म्युजिक हालेर फेरि सुनाएँ नि।
1: ए है बाफ्रे,
0: उहाँलाई मैले पठाइदिएँ।
1: त्यो पनि तपाईँको कला नै मान्नुपर्छ युग भाइ, होइन?
0: त्यो म्युजिक सुन्दा फेरि सुनमा सुगन्ध थपिन्छ नि त।
1: तर धनु बहिनीको त्यो कविता वाचन गर्ने शैली पनि विशाल थियो, होइन?
0: विशाल विशाल विशाल, वाह विशाल, होइन?

0: बिल बहादुर पुन्जी गुड मर्निङ एन्ड नमस्कार हजुरहरूको साह्रै रमाइलो प्रोग्राम सुन्दैछु र बेबेस मेरो लागि पहिला किशोर सापदेखि र सुरुवात भएको थियो अनि जानी नजानी उहाँसँग पनि कुरा गर्ने गर्थेँ र म 1971 भर्ती भएदेखि नै बिएबिएस साथको हो साथी हो र मैले हिजो डोनेसन गरिसकेको छु है हजुर भनेर क्लस्टरबाट भन्नुभएको छ. थ्याङ्क यू भेरी मच हजुर. र तपाईँहरू कोही यसो बिग सल्युटको लागि केही सहयोग गर्न चाहनुहुन्छ भने र लिङ्क चाहिन्छ भने प्लिज जानकारी गराउनुहोला भन्दै सुन चाँदीको दरबार छ दिदी रेडी.
1: हजुर सुन चाँदीको दरबार म एकछिनमा गरौँला.
0: त्यसो भने एउटा गीत सुनौ हाम्रो राजु लामा र तारा शिष मगरले गाउनु भएको गीत. यो गीत त सुनिसके कि होइन सुनेको छैन होला
1: हामीले सुनेको छैन
0: हजुर.
1: तपाईँको सुन्यो भनेपछि राइट क्लिक हुन्छ राइट लेखेको हुन्छ
0: यो गीत मैले सुना जस्तो लाग्दैन हजुर.

हजुर गीत पनि सुन्दै गर्नु होला। हाम्रो हर्क गुरुङज्यू हुनुहुन्छ, उहाँले भर्खरै टेक्स्ट गर्नुभएको थियो, मैले लिङ्क पठाइदिएको थिएँ। ओएमजी, उहाँले कति धेरै हालिदिनु भएको छ, 50 pounds, वाओ, थ्याङ्क यू भेरी मच हजुर। अनि यो गिफ्ट एडको लागि पनि 9 pounds 50 pounds झन् 60 pounds नै हालिदिनु भएर छ, वाओ हजुर, तपाईँलाई स्यालुट छ, धेरै धेरै धन्यवाद। यो गुड कल्सको लागि तपाईँले सम्झिनु भयो अनि डोनेसन पनि गर्नुभयो, तपाईँलाई धन्यवाद शिवा के भन्न सकिन्छ र मेनी मेनी के भन्नु, थ्याङ्क यू भन्न चाहिँ चाहन्छु, थ्याङ्क यू हजुरलाई।

हजुर हल्का गुरुङज्यूलाई धेरै धेरै धन्यवाद वान्स अगेन, र उहाँ चाहिँ यो गोर्खा नेपालिस्ट टेनिस क्लब युकेको चाहिँ फाउन्डर चेयरम्यान हुनुहुँदो रहेछ, राम्रो काम गर्नुभएको रहेछ हजुर, थ्याङ्क यू भेरी मच तपाईँको जानकारीलाई है त।

0: Pe Lion Buddy.
1: On air.
0: Acma.
1: Ani smart speaker ma band host.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: यो वर्षको दशैंका लागि बुस्ताङबाट 13,000 भेडा च्याङ्ग्रे बजार पठाइने भएको छ। यो संख्या यसअघिका दशैंभन्दा 5,000 कम हो। बाढी पहिरोका कारण मुलुकभर नै चाडपर्वको रौनक गढेको, मुख्य खपत हुने बजारसम्मको सड़क सञ्जाल अवरुद्ध र हिमाली भेगमा भारी वर्षासँगै हिमपातका कारण गोठबाट बिक्री गर्न समस्या भएकाले यसअघि जति भेडा च्याङ्ग्रे बजार पठाउन नसकिएको किसान र ज्ञान केन्द्रको भनाइ छ। पोहोर दशैंमा मुस्ताङबाट 18,000 भेडा च्याङ्ग्रा बजार पठाइएको थियो। यसपालि हालसम्म 10,000को स्वास्थ्य परीक्षण गरेर पठाइएको कृषि तथा पशु विकास कार्यालय मुस्ताङले जनाएको छ। हालसम्म मुस्ताङी किसानले 5,000 र डोल्पाबाट थप 5,000 मुस्ताङ हुँदै बाहिरिएको पनि कार्यालयले जानकारी दिएको छ। यसपालि मुस्ताङबाट 5,000, डोल्पाबाट 5,000 र कोरला नाकाबाट 3,000 भेडा च्याङ्ग्रा निकासी हुने अनुमान गरिएको कार्यालय प्रमुख डाक्टर लालमणि अरियालको भनाइ छ। पोहोर दशैंमा भेडा च्याङ्ग्रा बेचेर मुस्ताङी किसानले 36 करोड कमाएका थिए। नेपाली काङ्ग्रेसको जारी 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनका लागि आज मतदान हुँदैछ। बिहान 10 बजेदेखि सुरु हुने भनिएको मतदान तयारी नपुगेपछि दिउँसो 1 बजेसम्मका लागि सारिएको निर्वाचन समिति सदस्य राजु कटुवालले जानकारी दिनुभएको छ। मतदानमा महाधिवेशनका 7,255 प्रतिनिधिले भाग लिँदैछन्। सभापति सहित पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेद्वारको अन्तिम नामावली निर्वाचन समितिले हिजो साँझ सार्वजनिक गरेको छ। मतदान सकिएपछि मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशनले यसपटक युवा पुस्ताको चासो र उत्साह बढाएको छ। निशा सेकतेलको रिपोर्ट।
4: केन्द्रीय समितिमा पुग्नका लागि देशकै पुरानो राजनीतिक दलका युवा पुस्ताका नेताहरूको दौड़धूप तीव्र छ। कोही विद्यार्थी राजनीतिबाट उदाएका छन् भने कोहीले स्थानीय तहमा काम गर्दै पहिचान स्थापित गरेका छन्। सामाजिक अभियानदेखि पार्टी संगठनसम्म सक्रिय युवा अहिले काङ्ग्रेसको नेतृत्व तहमा पुग्ने आकांक्षा बोकेर मैदानमा छन्। उम्मेद्वार डाक्टर सुदन कुमार ओली:
5: यो जेएनजी आन्दोलन पश्चात पार्टीले पनि युवालाई समेट्ने भनेर अगाडि बढिराखेको छ। यही अनुसार हाम्रो विधान पनि संशोधन गरेर 35 वर्ष मुनिका युवाहरूलाई चाहिँ कम्तीमा सुरक्षित गर्नुपर्छ भनेर एकजना खुला र एकजना आरक्षित महिला सहित प्रदेशबाट 2-2 जना र 7 जना चाहिँ देशैभरिको खुला गरेर 21 जनाको चाहिँ कोटा चाहिँ युवाहरूलाई सुरक्षित गरेको छ। यसले चाहिँ युवाहरूलाई पनि नयाँ पिढीलाई पनि नेपाली काङ्ग्रेसको राजनीतिको मुख्य केन्द्रमा चाहिँ सरकारी भूमिका निर्वाह गर्न सक्ने गरी पहुँच प्रदान गरेको छ। कि अब म आफै पनि योभन्दा अगाडि 165 निर्वाचन क्षेत्र मध्ये अब रोल्पा निर्वाचन क्षेत्रबाट चुनाव लडेको
4: पदाधिकारी तर्फ पनि युवा उम्मेद्वारहरूको संख्या बढ्दो छ। अब काङ्ग्रेसलाई नयाँ सोच, नयाँ ऊर्जा र नयाँ कार्यशैली आवश्यक रहेको उनीहरू बताउँछन्। पुराना पुस्ताले पार्टीलाई यहाँसम्म ल्याएको भन्दै त्यसको सम्मान गर्ने तर समय अनुसार पार्टीलाई बदल्दै लैजानुपर्ने केन्द्रीय सदस्यका उम्मेद्वार सुभाष पौडेल बताउनुहुन्छ।
6: 35 वर्ष मुनिको युवाहरूलाई पार्टीमा स्पेस दिनुपर्छ भनेर 21 जनाको लागि केन्द्रीय समितिमा कोटा नै निर्धारण गरेको छ। मैले युवालाई फेरि एउटा संख्याको गणनाको रूपमा अथवा उमेरको गन्तीको रूपमा मात्र लिँदैन। युवा भनेको समयलाई बुझ्न सक्ने एउटा क्षमता पनि हो, भविष्यलाई देख्न सक्ने वर्ग पनि हो।
4: युवा नेताहरूको बढ्दो उपस्थितिले महाधिवेशनको माहौलमा पनि फरक पनि ल्याएको छ। सामाजिक सञ्जालदेखि प्रत्यक्ष भेटघाटसम्म युवा उम्मेद्वार मतदातासँग जोडिन सक्रिय छन्। पार्टीभित्र युवाको आवाजलाई अझ बलियो बनाउने, नेतृत्वमा पुस्तान्तरणलाई अघि बढाउने र काङ्ग्रेसलाई जनतासँग अझ नजिक बनाउने उनीहरूको मुख्य एजेन्डा देखिन्छ। केन्द्रीय सदस्यका अर्का उम्मेद्वार सुशील भट्ट:
7: नेपाल काङ्ग्रेसको विशेष महाधिवेशन पछाडि आएको विकासमा सबै तहमा युवाको उपस्थिति सुनिश्चित गराएको छ। हामीले वैचारिक रूपले पनि मन्थन गर्न सक्ने र नेतृत्वमा पनि काबिल रहेका साथीहरू अहिले मैदानमा हुन्छ र साथसाथै प्रतिनिधिको रूपमा पनि धेरै साथीहरू आउनु भएको छ।
4: युवा पुस्ताका लागि यो महाधिवेशन केवल पदका लागि प्रतिस्पर्धा गर्ने मात्र नभई पार्टीभित्र आफ्नो भूमिका स्थापित गर्ने र नेतृत्वमा प्रभावकारी हस्तक्षेप बढाउने अवसर समेत बनेको छ।
3: दशैं तिहार नजिकै गर्दा कोशी प्रदेशका बजारमा घिउ नहुने र धोलोको दुध अभाव देखिएको छ। माग बढे पनि आपूर्ति बढ्न नसक्दा 1 महिनामा घिउको मूल्य किलोकै 200 रुपियाँसम्म बढेको छ।
2: उपभोक्ता र मिठाई व्यवसायीले चरको मूल्य तिर्न तयार हुँदा पनि घिउ र नौनी सहजै पाउन नसकेको बताएका छन्। अहिले नौनीको मूल्य प्रति किलो 950 देखि 1000 रुपियाँ र घिउको मूल्य 1250 देखि 1300 सम्म पुगेको छ। सरकारी स्वामित्वको दुग्ध विकास संस्था NDDC ले दूध उत्पादन घटेकाले अभाव भएको बताएको छ। विराटनगर दुग्ध वितरण आयोजनामा अहिले घिउ, नौनी र धुलो दूधको मौजदात सकिएको छ। आयोजना प्रमुख नवीन किशोर शर्माका अनुसार अहिले दैनिक करिब 7000 लिटर मात्रै दूध संकलन भइरहेको छ। विगतमा फ्लस सिजनमा दैनिक 17 देखि 18 हजार लिटरसम्म दूध संकलन हुने गरेको थियो।
3: अवस्था अहिलेसम्मको खबर यति नै। नमस्कार।

0: हजुर, यो गीत रोक्ने त मन थिएन, तर आज चाहिँ यो बिग सल्युटको हामीले कुराकानी गरिरहेका छौँ, त्यही भएर अलिकति धेरै श्रोताले चाहिँ रेस्पोन्ड गरिराख्नु भएको छ, त्यसको लागि पनि धेरै धेरै धन्यवाद दिन चाहिँ चाहन्छु। र हाम्रो चाहिँ क्यान्टरबरीबाट हाम्रो घन थापाज्यू हुनुहुन्छ र उहाँले पनि लिङ्क मगाउनु भएको रहेछ, मैले लिङ्क पठाइदिएको छु घनज्यू, थ्याङ्क यू भेरी मच है तपाईँको चाहिँ सहयोगको लागि अनि कन्ट्रिब्युसनको लागि पनि एडभान्स भन्न चाहिँ चाहन्छु। ल दिदी, फटाफट हाम्रो श्रोताहरूको चाहिँ टेक्स्ट पढ्नतिर जाउँ।
1: र क्यान्टरबरी निवास घन थापा दाजु, उहाँ सिङ्गर पनि हुनुहुन्छ, कवि पनि हुनुहुन्छ, सिङ्गर भन्नाले सङ राइटर, उहाँको थुप्रै हजुर थुप्रै गीतहरू छन् उहाँको हजुर, अनि उहाँ राम्रो यो समाज सेवा गर्नुहुन्छ, त्यस कारण डोनेसन पनि गर्नुहुनेछ, थ्याङ्क यू सो मच भन्न चाहन्छौँ हामी उहाँलाई। अनि त्यसै गरी ओम पूर्जाज्यू हुनुहुन्छ, नमस्ते शुभ बिहानी योग भाइ अनि रूपा बहिनी, हजुरहरूको लभली प्रोग्राम सुनिरहेको छु, मलाई पनि बिग सल्युटको लिङ्क पठाइदिनु होला, धन्यवाद ओम पूर्जा कोलचेस्टर।
0: ए ओके, ल हजुर, मैले ट्याक्क गएर पठाइहालेँ है त हजुरलाई, थ्याङ्क यू तपाईँको चाहिँ यो डोनेसनको लागि
1: हजुर। अनि पार्वती नेपालीजीले डोनेसन गरेको पिक्चर पठाइदिनु भएको रहेछ, थ्याङ्क यू सो मच,
0: आइसकेको छ उहाँको
1: हजुर। अनि हाम्रो अर्को श्रोता हुनुहुन्छ रामकुमारी पुन स्कटल्यान्डदेखि, उहाँले पनि यो कार्यक्रम सुनिरहेको छु भनेर उत्तर पठाउनु भएको छ, अनि उत्तरको लागि फेरि पनि एकचोटि ट्राई गर्न हुन अनुरोध गर्दछु, उहाँले डोनेसन गरिसक्नु भएको छ, मैले उहाँको नाम देखेको थिएँ, थ्याङ्क यू सो मच भन्न चाहन्छु। अनि हाम्रो अर्को श्रोता हुनुहुन्छ रेशम खड्काज्यू, उहाँले हजुर डोनेसन मेरो श्रीमतीबाट गरेको हो भन्नुभएको रहेछ, थ्याङ्क यू सो मच। अनि एउटा गीत सिर फुल सिरैको भन्ने बोलको गीत सुन्न र सुनाउन चाहन्छु भन्नुभएको छ, हजुर। अनि त्यसै गरी हाम्रो अर्को श्रोता हुनुहुन्छ दिनाकर मल्लज्यू, उहाँ स्विन्डनदेखि आउनुभएको छ, योगराजजी अनि रूपा भानजी शुभ प्रभात एन्ड नमस्कार भन्नुभएको छ, यो हप्ताको एन्सरको लागि म हजुरलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु, फेरि पनि आउनुहुन र बिग सल्युटको लिङ्क पनि पठाइदिनुहुन उहाँले अनुरोध गर्नुभएको
0: छ।
1: अनि त्यसै गरी हामीसँग दुर्गा राईजी हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ, एकदमै खुसी लाग्यो र डोनेसन मैले पनि सहभागिता जनाएको थिएँ, आशा छ प्राप्त भयो होला भन्नुभएको छ, अनि उत्तरको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु यहाँलाई, गुड लक। अनि समस्ती तुलाचन्दज्यू हुनुहुन्छ, हेलो योग भाइ अनि रूपा बहिनी शुभ बिहानी तपाईँहरू दुवैजनालाई भन्नुभएको छ, हजुर हाम्रो पनि शुभ बिहानी यहाँलाई, म तपाईँहरूको एकदमै यो मजेदार डट कार्यक्रम सुनिरहेको छु, एकदमै खुसीको डुएट प्रोग्राम भन्नुभएको छ, यो नेपाली र इङ्ग्लिस भर्जन अलिकति फरक पर्छ, अनि हामी श्रोताहरू पनि तपाईँहरूको कार्यक्रम सुन्न एकदमै उत्सुक भइरहेका छौँ, तपाईँहरूले बिएफबिएस मार्फत बिग सल्युटको लागि सञ्चालन गरिरहनु भएको च्यारिटी तथा डोनेसन कार्यक्रम साँच्चीकै सराहनीय छ, तपाईँहरूको कुरा सुन्दा डोनेसन नगर्ने मनलाई पनि सहयोग गरौँ गरौँ जस्तो बनाइरहेको छ, थ्याङ्क यू सो मच दिदी त्यसो भन्नुभएकोमा, र कसैको परोपकार गरेर पुण्य कमाउने अवसर त आफ्नै लागि हो, त्यो त एकदमै 110% होइन भाइ, तर त्यसको माध्यम बिएफबिएसलाई बनाइदिनु भएकोमा तपाईँहरूलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद भन्न चाहन्छु, अनि थ्याङ्क यू सो मच, यु गाइज आर डुइङ एन अमेजिङ जब भन्नुभएको रहेछ बिग सल्युटको लागि, अनि श्रोताहरूलाई पनि आफ्नो इच्छा अनुसार थोरै भए पनि सहयोग गरिदिनु हुन म यसै मार्फत हार्दिक अनुरोध पनि गर्दछु भन्नुभएको छ समस्ती दिदी, थ्याङ्क यू सो मच हाम्रो कुरा पनि तपाईँले भनिदिनु भएकोमा, र सानो सहयोगले पनि ठुलो अर्थ राख्छ, पुण्य कमाउने यो सुन्दर अवसर जुराइदिनु भएकोमा ह्युज थ्याङ्क्स टु बिएबिएस भन्नुभएको रहेछ,
0: थ्याङ्क यू,
1: र दिदीले पनि लिङ्क माग्नु भएको छ, थ्याङ्क यू, अनि उत्तर पनि पठाउनु भएको छ, थ्याङ्क यू सो मच दिदी, यहाँहरू सबै सबैलाई एकदमै गुड लक भन्न चाहन्छौँ, भोलि शुक्रबार हाम्रो सोनिया बहिनीले छिनो फानो गर्नु हुनेछ, मैले चिट्ठा बक्समा यति धेरै नाम राखिसकेको छु कि योग भाइ है, म आज छिनो फानो गर्नु मिल्दैन, यो भोलि मात्रै हामी गर्छौँ,
0: हजुर समष्टि दिदीले उहाँले जस डोनेट पनि गरिसक्नु भएको छ. उहाँले लेख्नु भएको छ, अ हार्ट फेल थ्याङ्क यू टु बिएबिएस रेडियो एन्ड अल द वन्डरफुल प्रेजेन्टर्स फर यर इन्क्रेडिबल वर्क थ्रु द बिग सल्युट. आई एम अनर्ड टु मेक अ स्मल डोनेसन एन्ड सपोर्ट दिस वन्डरफुल कज भनेर उहाँले हिजो डोनेसन गरिसक्नु भएको छ. थ्याङ्क यू भेरी मच, थ्याङ्क यू भेरी मच. उहाँलाई टिपन टापनमा पनि सुन्नु भएको छ र धेरै पटक, र फेरि पनि हामी छिटै उहाँसँग कार्यक्रम गर्नेछौँ. उहाँलाई राम्रो बोल्नु र राम्रो लेख्नुमा चाहिँ उहाँलाई एकदमै माया हुनुहुन्छ.
1: कति मानिसहरूको त्यो लेख्ने शैली कि होइन, शब्द चयन गर्ने तरिका होइन, भन्ने तरिका, बोल्ने तरिका बडो म्याजिक लाग्छ क्या होइन योग भाइ. हामीलाई कहिले काहीँ त्यो एउटा कला नै हो कि, भगवान्ले दिएको है. मलाई लाग्छ हरेक व्यक्ति एकदमै गिफ्टेड हुन्छ हुन्छ, तर सबैलाई फेरि एउटै कुरा हुँदैन क्या.
0: उहाँ चाहिँ यस्तो व्यक्ति हो कि यो बिएबिएस हाम्रो हो, यो अपनत्व लिने व्यक्ति हो कि, अनि उहाँ प्राउड गर्नुहुन्छ कि यो बिएबिएस चाहिँ पछिसम्म हामीले यसलाई जगर्ना गर्नुपर्छ भन्ने एउटा प्राउड गर्ने व्यक्तिहरूमा उहाँ एब्सोल्युटली उहाँ चाहिँ पढ्नुहुन्छ.
1: हो, त्यस्तै गरी अन्य श्रोताहरू पनि पढ्नुहुन्छ, र कतिलाई त्यो फिलिङ सेयर गर्न आउँदैन नि त होइन, हामी जस्तै.
0: अनि वीर बलाल नम्बरी के भन्नुहुन्छ, घन थापाज्यूले गीत गाउनु भएको छ है दिदी, ए गाउनु पनि भएको रहेछ. ओहो, भन्जी ल सुन्दै हुनुहुन्छ नि, त्यो हामीलाई चाहियो त्यो गीत.
1: हजुर, मैले गाएको सुनेको थिइनँ है. हो, कस्तो राम्रो गाउनुहुन्छ भने त सुनमा सुगन्ध भइहाल्यो नि.
0: ओके,
1: अनि त्यसै गरी आउनुहोस् हाम्रा आदरणीय श्रोताहरू, तपाईँहरूको लागि हामी मिठा मिठा गीतहरू त सुनाउने नै छौँ. अहिलेको लागि के गरौँ, योग भाइ गीत सुनौँ कि अथवा हाम्रो वैदेशिक विनिमय दरतर्फ
0: वैदेशिक विनिमय तर्फ लागौँ होला.
1: ओके, आज त हाम्रो
0: गरिहालौँ है त, यो हाम्रो धन राईले के लेख्नु भएको छ, माई गेस वुड बी, उहाँको उत्तर आएको छ दिदी, त्यहाँ हेर्नुहोस् त, उहाँले उत्तर मिल्नु भएको, धन राईज्यूको चाहिँ उहाँको उत्तर मिलेको छ.
1: हजुर,
0: अनि दाजु आई हेभ जस्ट डोनेटेड, तपाईँले डोनेट गरिसक्नु भएको छ मैले देखेँ, थ्याङ्क यू हजुर. अनि हाम्रो ललित साप र सती दिदी, उहाँको नाम हालिदिनुहोस् है हाम्रो उको चाहिँ.
1: हजुर, उहाँहरू लेख्नुहुन्छ, डियर भाइ एन्ड बहिनी नमस्कार, हामी पनि हजुरहरूको मिठो प्रस्तुति सुन्दैछौँ. द बिग सल्युट बेलायतमा आयोजना हुने एक महत्त्वपूर्ण च्यारिटी अभियान हो. यसले मुख्य रूपमा द रोयल ब्रिटिस लिजियन लगायत सैन्य सम्बन्धित संस्थाहरूलाई सहयोग पुर्याउँछ. यसबाट सङ्कलित रकम बेलायती सशस्त्र बलका सदस्यहरू र पूर्व सैनिकहरूको लागि प्रयोग गरिन्छ. पूर्व सैनिकहरूमा भेटरान्सहरूको स्वास्थ्य उपचार, मानसिक स्वास्थ्य सहयोग र रोजगारी तालिममा, अनि घाइते सैनिकहरूको पुनर्वास, विशेष उपकरण र दीर्घकालीन हेरचाहको लागि, सैनिक परिवारहरूको आर्थिक सहायता र बालबालिकाको सहयोग, अनि घरबार विहीन र बेरोजगारी पूर्व सैनिकहरूको आवास र रोजगारीमा सहयोग. तपाईँहरूले यो कार्यक्रम निस्वार्थ भावनाले गरिएको महान कार्य हो. तपाईँहरूले आफ्नो समय र मेहनत लगाएर घाइते तथा सेवानिवृत्त सैनिकहरूको जीवनमा ठुलो सहयोग पुर्याउनु भएकोमा हाम्रो परिवारको तर्फबाट एकदमै सलाम छ. अन्त्यमा तपाईँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद सहित आगामी वर्षको लागि अग्रिम शुभकामना भन्नुभएको रहेछ. थ्याङ्क यू.
0: हजुर, उहाँ तल के भन्नुहुन्छ, लौ है एक पटक त गरिसक्यो तर दुईजनालाई कार्यक्रम गरेको फेरि लिङ्क प्ले.
1: दाइ दिदी एक पटक भएपछि
0: पुगिहाल्छ.
1: यो आयो भन्दैमा भन्यो भन्दैमा दिनै पर्छ
0: राखेको थियौँ. यो चाहिँ जसरी पनि पुर्याउनु पर्छ भनेर उहाँहरूले फेरि पछि हाल्नु भएको थियो नि, थाहा छ तपाईँलाई.
1: ज्यू हो, दुई पटक राख्नु भएको थियो दाइले होइन, र यस्तै गर्नुपर्छ भन्ने छैन. उहाँको महान विचार हो त्यसो भन्नुभएकोमा होइन, हामी एकदमै हृदयदेखि नै स्वागत गर्छौँ. र पनि अब यो सबैले यस्तै गर्नुपर्छ भन्ने छैन
0: होइन साहब, ठिकै छ हजुरलाई. अब के भन्ने, अब कसो गरौँ दिदी, अप्ठ्यारोमा पऱ्यो त.
1: हजुर, अनि सेरु घरती भाइ हुनुहुन्छ, उहाँले मेरो पनि सानो सहयोग आयो है दिदी भन्नुभएको रहेछ. थ्याङ्क यू सो मच सेरु घरती, बर्मिङ्गम.
0: थ्याङ्क यू हजुर, हामी 9 बजेसम्म रहनेछौँ. आदरणीय श्रोता हाम्रो शुक्रराज दाजु हुनुहुन्छ उहाँ कार्डीबाट, उहाँको पनि यहाँ फोनमा एकछिन बोल्नुपर्नेछ. ल दिदी, तपाईँ एक्सचेन्ज क्यारी अन गर्नुहुन्छ.
1: ओके, हजुर, आदरणीय श्रोताहरू, आज नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको वैदेशिक विनिमय दरको कुराकानी गरौँ। आज बिहिबारको दिनमा नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको वैदेशिक विनिमय दर भने यस प्रकार रहेको छ। अमेरिकी डलर एकको खरिद दर 154.55 रुपियाँ र बिक्री दर 155.15 रुपियाँ। युरोपियन युरो एकको खरिद दर 173.02 रुपियाँ र बिक्री दर 173.69 रुपियाँ। युके पाउन्ड स्टर्लिङ एकको खरिद दर 204.42 रुपियाँ र बिक्री दर 205.21 रुपियाँ। स्विस फ्रैंक एकको खरिद दर 185.50 रुपियाँ र बिक्री दर 186.22 रुपियाँ। अस्ट्रेलियन डलर एकको खरिद दर 107.68 रुपियाँ र बिक्री दर 108.10 रुपियाँ। कनेडियन डलर एकको खरिद दर 108.67 रुपियाँ र बिक्री दर 109.09 रुपियाँ। सिंगापुर डलर एकको खरिद दर 120.76 रुपियाँ र बिक्री दर 121.23 रुपियाँ। जापानिज यन 10 को खरिद दर 9.76 रुपियाँ र बिक्री दर 9.80 रुपियाँ। साउदी अरेबियन रियाल एकको खरिद दर 41.17 रुपियाँ र बिक्री दर 41.33 रुपियाँ। कटारी रियाल एकको खरिद दर 42.40 रुपियाँ र बिक्री दर 42.56 रुपियाँ। अनि साउथ कोरियन वन 100 को खरिद दर 11.55 रुपियाँ र बिक्री दर 11.60 रुपियाँ। हङकङ डलर एकको खरिद दर रहेको छ 19.69 रुपियाँ र बिक्री दर 19.77 रुपियाँ। त्यसै गरी आज तपाईँले के भन्न लाग्नु भएको थियो? हजुर, र आज नेपालको बजारमा सुन चाँदीको मूल्य भने यस प्रकार रहेको छ। छापावल सुन प्रति तोला 2,92,800 रुपियाँ र असल चाँदीको मूल्य प्रति तोला 4,390 रुपियाँ रहेको छ।
0: हजुर दिदी, थ्याङ्क यू भेरी मच। ल, अनि हाम्रो भुवन दाजुले लेख्नु भएको छ, रूपा बहिनी अनि योग भाइ, बिग सल्युटको लागि सानो सहयोग गरेको छु। लास्ट इयर पनि 2 पटक हो कि 3 पटक हो बिर्सिएको छ। उहाँ पनि पढ्नु हुँदो रहेछ, उहाँ हाम्रो ललित साप छ दिदी।
1: हजुर
0: दाई, थ्याङ्क यू भेरी मच। अनि यहाँ देख्दैछु हाम्रो घन थापाज्यूले जस 30 पाउन्ड हालिदिनु भएको छ। यहाँ प्रसाद गुरुङज्यूको चाहिँ अमाउन्ट देखेको छैन। किप इट अप ग्रेट वर्क लेख्नु भएको छ 7 मिनट्स अगाडि, अनि भुवानी दाईले 18 मिनट्स अगाडि 30 पाउन्ड हालिदिनु भएको छ। धन राईज्यूको त्यहाँ देखि नै हाल्यो। हजुरहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अब सुन चाँदीको हाम्रो भइसक्यो नि होइन?
1: हजुर, सुन चाँदीको दरभाव भइसक्यो।
0: ओके,
1: यो त आज तपाईँले भन्नुपर्ने थियो, मैले पो भनिहालेँ।
0: भन्नुभयो त, मैले सुनिनँ त, पहिला त फोनमा व्यस्त थिएँ कि। हाम्रो सुखराज दाई हुनुहुन्छ कार्डीबाट, उहाँको पनि हालिदिनुहोस् त दिदी, उहाँको उत्तर मिलेको छ।
1: ओके,
0: कार्डीबाट एउटा त्यो हाम्रो राइस कुकरमा हालिदिनुहोस्, भोलि हाम्रो सोनिया बहिनीले निकाल्नुहुन्छ भन्दै अघि हाम्रो गीत मगाउनु हुने श्रोता को पो पर्नुहुन्थ्यो हाम्रो चाहिँ?
1: कसले मगाउनु भएको थियो
0: अघि? मगाउनु भएको थियो नि यो सिलफुल सिलाइमा।
1: ए सिल्फ, ए उहाँ हुनुहुन्छ हाम्रो, फेरि पनि हामी चेक गर्नै पर्ने हुन्छ है। उहाँ दुर्गा राई चाहिँ हुनुहुन्छ, रेशम खड्का।
0: ए ल त हजुर, तपाईँको लागि यो गीत।
1: हजुर,
0: मेरो पनि फेभरेट गीत हो। किशोर सिंह र शान्ता रानी परियार गाउँदै हुनुहुन्छ।

0: SBS गोर्खा रेडियो
1: तपाई पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन तर कत्तिको सचेत हुनुहुन्छ त मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो तर अर्को पटक के थाहा भाग्य सधैँ बलियो कहाँ हुन्छ र ड्रिंक ड्राइभिङ कदापि नगरौं जीवनलाई भाग्यको सहारामा नछोडौं
0: यो BFBS गोर्खा रेडियो हो।

0: हजुर कर्म बिहानको प्रस्तुति यो गीत सुन्दै हुनुहुन्थ्यो. 8:27 गइसकेको छ. 9 बजेसम्म तपाईँहरूको सेवामा रहनेछौँ. त्यसपछि काठमाडौँको सौगात कार्यक्रम आज काठमाडौँबाट विनोद दाईको साथमा सुन्न सक्नुहुन्छ. भोलि चाहिँ ब्रुनाईबाट चाहिँ तपाईँले सुन्न सक्नुहुन्छ है. त दाई भोलि बिजी हुनुहुन्छ त्यसले गर्दा पनि हो. हजुर हाम्रो ललित साहब र सतीदीले त फेरि लिङ्क माग्दै हुनुहुन्थ्यो, फेरि हालिदिनु भएछ.
1: बिचरा, थ्याङ्क यू सो मच दाई दिदी. यो चाहिँ तपाईँ र म आएर हो क्या. अनि हामीलाई धेरै श्रोताहरूले किन तपाईँहरू दुईजना सधैँ आएर प्रोग्राम गर्न मिल्दैन, अरू दुईजना पनि भन्नुभएको छ है. मिल्दैन हजुर, यो नमिल्ने कुरा के गर्ने, हाम्रो स्टाफ सोर्टेज छ होइन. अनि बिहान दिउँसो बेलुका एक एकजनाले, अनि अरू पनि हाम्रो जिम्मेवारी हुन्छ होइन, विभिन्न युनिटहरूमा रिपोर्ट गर्नु पर्यो या अनि अरू सम्पर्क गर्नु पर्यो, धेरै कुराहरू हुन्छ हजुर.
0: थ्याङ्क यू हजुर, जस तपाईँहरूको चाहिँ यो उको लागि. अनि हाम्रो दिदीले फेरि समष्टि तुलाचन्दीले थ्याङ्क यू टु बोथ अफ यु माई ब्युटिफुल हार्ट्स फर यु मेकिङ समष्टि दिदी फिल सो प्राउड भन्नुभएको छ. हामीले सही कुरा गरेको है दिदी, द्याट्स यु. एन्ड यस, यु सेड इट एब्सोल्युटली राइट, बिकज आई रियली फिल सो कनेक्टेड टु बेबेस. इट फिल्स लाइक माई ओन फ्यामिली. God bless BABS and you all. Didi, thank you very much. Salute. तपाईँ यति एकदमै एक्टिभ हुनुहुन्छ, समाजमा पनि त्यतिकै एक्टिभ हुनुहुन्छ. उहाँले त जुम्बा क्लास पनि सिकाउनुहुन्छ नि दिदी, थाहा छैन. एकदम फिट एन्ड फाइन हुनुहुन्छ, एकदमै एक्टिभ लेडी. मैले भनेको कुरा मिल्दैन नि, हेर्नुहोस् त कस्तो दिउँ दिउँ लाग्ने माहौल बनेको छ नि. त्यसैले त मनकारी मनहरूले 2-3 पटक दिनुहुँदैछ. बिग सल्युट टु अल लभली पिपुल समष्टि कोलचेस्टर भनेर भन्छ दिदी. थ्याङ्क यू भेरी मच, वाउ फर योर नाइ लभ.
1: भनेपछि त जुम्बा गर्नुहुन्छ, जुम्बा
0: सिकाउनुहुन्छ त्यहाँ हाम्रो आमा बाबुहरूलाई, इभन त हाम्रो यहाँको ब्रिटिसहरूलाई पनि त्यहाँ आउनुहुँदो रहेछ होइन. उहाँले एकदमै राम्रो माहौल बनाउनु भएको छ कोलचेस्टर. म एकपटक गोर्खा होमसँग गएको थिएँ, एकदमै राम्रो कार्यक्रम आयोजना गर्नुभएको थियो होइन. अनि जस कुनै दिन फेरि जाउँला. अनि ललित साप्र दिदीले ल है एकपटक त गरिसक्यो, दुबईलाई बिग सल्युट, शुभ दिन भन्नुभएको छ. साप्र दिदीलाई के भन्ने अब, एकदमै
1: आजको दिन एकदमै भनौँ न सुखमय बनाइदिनु भयो.
0: हजुर सुखमय बनाइदिनु भयो, थ्याङ्क यू भेरी मच. तपाईँहरू कोही डोनेट गर्न चाहनुहुन्छ भने प्लिज यसो तपाईँहरूले लिङ्क चाहिन्छ भने आज दिनभरि नै, अब भोलिसम्म पनि हुन्छ. अब त्यहाँ हाम्रो यो पेज त जहिले पनि लाइभ नै हुन्छ कि, त्यसले गर्दा तपाईँले एनी टाइम डोनेट गर्न चाहिँ सक्नुहुन्छ. तर आज चाहिँ एक्चुअल डे हो. एउटा जानकारी राखौँ, विशेष गरी यो फार्मबाट अल्डो सर त्यो एरियातिर बसोबास गर्नुहुने विशेष गरेर हाम्रा चाहिँ आमा बाबाहरूको लागि, र फार्मबाटमा 10 अक्टोबरको दिन चाहिँ यो मेफिल्ड कम्युनिटी सेन्टरमा चाहिँ त्यहाँ फ्री चेकअप हुँदैछ. वक इन हेल्थ क्लिनिक्स त्यहाँ सञ्चालन गर्दै हुनुहुन्छ. 9 बजेदेखि 3 बजेसम्मको कार्यक्रम रहेको छ अल्डो सर्टमा. यो चाहिँ फानब्रमन अनि अल्डो सर्टमा चाहिँ उहाँहरूले 17 अक्टोबरमा राख्नु भएको छ. र 49 Victoria Road अल्डो सर्टमा GO 11 1SJ तपाईँहरूले जान सक्नुहुन्छ. निसान कार ग्यारेजको छेउमा रहेछ. त्यहाँ चाहिँ 9 बजेबाट 4 बजेसम्म तपाईँले कुनै एपोइन्टमेन्ट पनि लिनु पर्दैन. त्यहाँ गएर चाहिँ त्यस तपाईँहरूले फ्री हेल्थ चेकअप गर्न चाहिँ सक्नुहुन्छ है. त विशेष गरेर वृद्ध आमा बाबाहरूको लागि त्यहाँ यो एउटा सुविधा चाहिँ गरेको छ. यो चाहिँ ग्रेटर रस्मो नेपाली कम्युनिटीले चाहिँ आयोजना गरेको हो. 8:30 गइसकेको छ. अब एकजना श्रोता पुन इन्द्रज्यू भन्नुभयो होइन दिदी, उहाँले एउटा गीत मगाउनु भएको रहेछ
1: र उहाँले लेख्नु पनि भएको छ. रूपा बहिनी अनि योग भाइ, चिसो बिहानीको न्यानो नमस्कार. बिग सल्युटको लागि अपरेसन समिटमा सहभागी भई सानो सहयोग गरेको छु. थ्याङ्क यू सो मच दाई होइन. अनि उहाँले अब नाम नबताउने शर्तमा तपाईँहरू दुवैजनाको कार्यक्रम सञ्चालनले त सहभागी नभई नहुने बनायो. अनि समय भएमा एउटा गीत पनि सुनाइदिनु होला. तपाईँहरूले गुड कजको लागि गरिराख्नु भएको छ यो कार्यक्रम, एकदमै खुसी लाग्यो. र मलाई जाम सुस्तै सुस्तै बिर्सनेलाई सम्झने म उस्तै भन्ने गीत हाम्रा सम्पूर्ण रेडियो प्रेमी श्रोताहरू अनि रिगावासी गलकोट नेपाली दाजुभाइ दिदीबहिनीहरू दसैँ र तिहारको शुभकामना कामना साँझ कार्यक्रम 18 अक्टोबरको दिनमा एम्पायर हलमा हुँदैछ. त्यहाँ भेट्ने बाचा गर्दै मलाई यो गीत सुनाइदिन हुन अनुरोध गर्दछु. इन्द्र पुन दाई स्विन्डनबाट.
0: हजुर, यहाँ हाम्रो पदम थापा बाबा हुनुहुन्छ र उहाँको सायद मसँग यहाँ फोन नम्बर छ कि छैन, पहिला थियो जस्तो लाग्छ. र यदि बाबा सुन्दै हुनुहुन्छ भने तपाईँको फोन नम्बर मलाई पठाइदिनु होला. उहाँले पनि डोनेसन गर्छु भन्नुभएको छ. त यो उहाँको इमेलमा मैले पेस्ट गर्नु खोजेको त्यो लिङ्क भएन. अनि एकजना यहाँ श्रोता हुनुहुन्छ, उहाँको चाहिँ म भोइस म्यासेज नै प्ले गर्छु गर्छु र उहाँले पनि इमेल गरेर त्यो पठाउनु भएको छ तर त्यो लिङ्क मैले त्यहाँ आई डोन्ट नो किन हो त्यो मैले पेस्ट गर्न सकेको छैन गर्दा त मैले पनि सुन्दै हुनुहुन्छ नि नम्बर टेक्स्ट भन्दा पनि इमेल गरिदिनु होला है हजुर उहाँको म्यासेज यस्तो छ
2: नमस्ते बहिनी नमस्ते योगराज भाइ सन्चै हुनुहुन्छ होला म प्रेम बान्ताराई बोल्दैछु हिजो मैले कल गरेको थिएँ मैले त्यो लिङ्क पाउन सकिनँ केमा पठाइदिनु भएको थियो फेरि एकचोटि कष्ट गरिदिनु होला पठाउने प्लिज र यो हप्ताको प्रश्नको उत्तर चाहिँ न्याय
0: हजुर अलिकति अगाडि
2: लगाइदिनु होला नि न्याय हो र लिङ्क पनि पठाइदिनु होला प्लिज थ्याङ्क यू भेरी मच म प्रेम बान्तवरा है बोल्दैछु
0: यहाँ त
1: यो भाइ तपाईँले के गर्नुभयो
0: तपाईँले हाम्रो श्रोताले सुन्नु भएन होला
1: कान बन्द गर्नुभएको थियो होइन त्यति बेला ठिकै छ केही छैन तपाईँहरूकै लागि रमाइलो कहिले काहीँ यस्तै हुन्छ ठिक छ
0: एनिवे पछाडि सुनेको थिएन एनिवे
1: हजुर उत्तर पनि पठाउनु भएको रहेछ कहिले काहीँ यस्तै हुन्छ हामीलाई धेरै साथीहरूले यस्तै आवाजमा उत्तर पठाउनुहुन्छ होइन त्यो लिङ्क हामीले सुनायो भने त्यस्तो हुन्छ केही छैन
0: एनिवे तपाईँको नम्बर चाहिँ मलाई पठाइदिनु होला त्यो लिङ्क पेस्ट गर्नु खोजे गएन हजुर सुन्दै हुनुहुन्छ नि त्यति चाहिँ गरिदिनु होला है अनि हाम्रो पदम थापा बाबाले पनि तपाईँको टेक्स्ट मतलब मोबाइल फोन चाहिँ पेस्ट त्यहाँ इमेल गरिदिनु होला म तपाईँहरूलाई त्यहाँ लिङ्क पठाइदिन्छु भन्दै अब हाम्रो श्रोता गीततर्फ लागौँ होइन दिदी
1: हजुर अवश्य

0: रेडियो BFBS गोरखा रेडियो हो।
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.com।

0: हजुर सचिन श्रेष्ठले गाउनुभएको यो गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो आदरणीय श्रोता। अहिले 8:41 गइसकेको छ, 9 बजीसम्म तपाईँको सेवामा रहनेछौँ र बिग सल्युटको एक्चुअल डे हो र तपाईँहरूलाई यसो हामीले रिक्वेस्ट पनि गरिरहेका छौँ। हाम्रो धनकुमारी तुलाचन दिदी हुनुहुन्छ, गुड मर्निङ योगराज भाइ अनि रूपा बहिनी, यो आइरहे आउँदै गरेको विजय दशमीको शुभकामना उत्तर भनेर चाहिँ उहाँले उत्तर मिलेको रहेछ है दिदी, उहाँको नाम दिनु होला अनि डोनेट म छोरा कामबाट आएपछि राखिदिन्छु ल भाइ भन्नुभएको छ दिदी। थ्याङ्क यू भेरी मच र जस तपाईँले बिस्तारै गर्दा पनि हुन्छ, थ्याङ्क यू। अनि अर्को श्रोता कोही हुनुहुन्छ दिदी?
1: हजुर विदाता राई हुनुहुन्छ अनि थ्याङ्क यू लभली प्रेजेन्टेसन भन्नुभएको छ, छोराहरूको नाम भने कन्फ्युज नै हुन्छ नो वरिस भन्नुभएको छ है उहाँले।
0: छोराहरू हजुर
1: हजुर मैले त्यस्तै देखेँ होइन, यो हामीले नि कहिले काहीँ एकजना साथीले उहाँले आफ्नो फ्यामिलीलाई लेखेको मेसेज हामीलाई पठाउनु भएको थियो कुनै दिन है झुक्किएर होइन, त्यस्तो हुनसक्छ तर यो त्यस्तै होला उहाँले लेख्नुभएको केही छैन। हजुर
0: अनि हाम्रो मोहन गुरुङ वेम्लीबाट हुनुहुन्छ, उहाँको आन्सर पनि मिलेको छ हजुर, तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहिँ चाहन्छु है त।
1: अनि हाम्रो टङ्क शेरसन दाई आउनुभएको छ, योग भाइ रूपा बहिनी नमस्ते, मैले सानो रकम पनि पुनः डोनेट गरेको छु है आज दोस्रो पटक भन्नुभएको छ, थ्याङ्क यू सो मच।
0: त्यहाँ दिनभरि बस्नु पर्ला जस्तो भयो दिदी
1: होइन, यो समयको पाबन्दी छ होइन, हामीले चाहेर पनि गर्न सक्दैनौँ, हुन त हाम्रो इन्जिनियरलाई भन्यो भने हुन्छ होइन, तर नेक्स्ट इयर भने हामी लाइभ ब्रोडकास्टिङ गर्ने हो आउटसाइड त्यो भ्यानबाट होइन, अनि त्यति बेला खाँदै पनि इन्जोय गर्दै त्यस्तो त्यो चाहिँ व्यवस्था गर्नुपर्छ है योग भाइ। अनि चिया भनेको मैले अघि पनि भनेको थिएँ होइन, स्ट्रा बक्सको जस्तो एकदमै के बास्ना आउने है,
0: भोलि अलिकति बनाएर ल्याउनुहोस् न,
1: भोलि त मेरो डे अफ हो, मेरो अर्कै प्लान छ,
0: एउटा नमुना पनि हुन्छ नि त।
1: ओके एकदमै गुड क्वेसन है, त्यो बास्नाले अझ धेरै दिनुहुन्छ कि हाम्रो श्रोताहरूले,
0: 10 पाउन्ड त मिनिमम हो होइन,
1: एक्ज्याक्टली
0: श्रोताले त्यसै पनि मिनिमम पनि त्यो भन्दा बढी नै दिनुहुन्छ होइन, त्यही नै हो।
1: तर एकजना मेरो नम्बरनीले भन्नु भएको छ, हामी त त्यहाँ आउन सक्दैनौ नि नम्बरनीज्यू, हाम्रो लागि के छ नि व्यवस्था, अब के गर्नु, अब
0: यो मिलाउनु होला त्यो दिन,
1: बाइसिप पठाउन मिलेन है, अब के गर्ने हजुर, उहाँहरूलाई हामी भिडियो पठाइदिन्छौँ होइन, पिक्चर पठाइदिन्छौँ
0: हजुर। एनिवे आदरणीय श्रोता, हामी कार्यक्रममा कहिले कहिले अन्त्यतिर आइसकेका छौँ र जस आज धेरै साथ दिनुभयो तपाईँहरूले, धेरै धेरै धन्यवाद दिन चाहन्छु र भोलिको कार्यक्रम चाहिँ हाम्रो सोनिया बहिनी आउनुहुन्छ र अर्को हप्ताबाट हाम्रो दिदी आशा आउनुहुन्छ र उहाँको साथमा तपाईँहरूले कार्यक्रम सुन्न सक्नुहुन्छ, उहाँ अहिले छुट्टीमा हुनुहुन्छ, त्यो पनि तपाईँलाई जानकारी गराउन चाहिँ चाहन्छौँ। र तपाईँहरू कोही अब हाम्रो चामलिङ चामलिङ ज्यू हुनुहुन्छ, उहाँले के लेख्नु भएको छ, योग भाइ र रूपा बहिनी नमस्कार, धेरै दिमाग खियाएर यो उत्तर है, उहाँले साँच्चै उत्तर उहाँको ठिकै छ दिदी, उहाँको अलिक मेल खा जस्तो लागेन होइन,
1: हजुर फेरि पनि आउनुहुन अनुरोध गर्दछु, उहाँ पनि राम्रो गीतकार हो, हजुर
0: उहाँले गीत लेख्नुहुन्छ,
1: कति धेरै गीत छ उहाँको होइन,
0: हजुर चामलिङ चामलिङ भन्नुभएको छ उहाँको, खास
1: कृष्ण चामलिङ दाई होइन उहाँ,
0: होइन नि कृष्ण चामलिङ दाईको त अगाडि लामो हुन्छ नि, त्यो पढ्नै नसक्ने उहाँ होइन होला कि, दुईटा छ उहाँको,
1: आई डोन्ट नो, माफ गर्नु होला यदि हामी चुक्यौँ भने होइन, कृष्ण चामलिङ दाई चाहिँ मेरो नम्बरी दाजु हो,
0: उहाँ चामलिङ चामलिङ चाहिँ होइन, मेरो कार्यक्रममा चाहिँ अर्कै छ, उहाँ दुईटा छ भने मात्रै हो, तर सायद उहाँ होइन होला मेरो विचारमा,
1: हामी पनि कन्फ्युज हुन्छौँ
0: कि, उहाँको लेखाइ हेर्दा हो जस्तो मलाई, हुन पनि सक्नुहुन्छ उहाँ कृष्ण चामलिङ नभए पनि उहाँ गीतकार हुन सक्नुहुन्छ, सबै मान्छे वैश्यमा एकपल्ट कवि भइन्छ भन्छन् नि त होइन,
1: ए हो र त्यो कवि चाहिँ म कहिले पनि हुन सकिनँ, मैले एक लाइन लेखेँ अनि सेकेन्ड लाइन कहिले पनि पुरा भएन मेरो,
0: लेख्न पनि सक्नुहुन्छ अब भनिदिन्छ अब प्रायसो वैश्यमा सबै,
1: तपाईँले त गीत पनि लेख्नु भयो है, तपाईँ त एकदमै बिग कवि पनि हो नि, गीतकार पनि हो नि है, अनि योग भाइ साँच्ची नै तपाईँले एउटा गीत त लेख्नु भयो, त्यसपछि हाम्रो गीतको कुराकानी गर्दै गर्दा हाम्रो घन थापा दाजुले आफ्नो आवाजमा गीत पठाइदिनु भएको छ, यसलाई अहिले
0: मेरो पनि पठाइदिनु भएको रहेछ, तर त्यो अडियो चाहिँ आएको छैन कि, गीत चाहिँ त्यो
1: फेरि चेक गर्नुहोस् त, मैले पठाइदिएको छु, तर यसलाई
0: हजुर यहाँ चाहिँ यो रेकर्ड गर्नु मिल्दैन,
1: हजुर यहाँबाट प्ले गर्न मिलेन दाइ, माफ गर्नु होला, हामी भोलि पर्सि अवश्य सुनाउनेछौँ,
0: आयो जस्तो छ हजुर,
1: आयो होइन योग भाइ
0: हजुर आयो, तर यहाँ आवाज त आएन त, आउँदैछ
1: सुनाउने त्यहीँबाट।
0: उहाँको गीत त मलाई एकदमै मनपर्छ नि, त्यो रामकृष्ण ढकालले जुन जय मुहार भन्ने त्यो गीत अलिक दुई तिनवटा यस्तो राम्रो राम्रो उहाँले गाउनु भएको छ, जस उहाँको गीतको चाहिँ म फ्यानै हो।
1: हजुर, आनन्द कार्कीले पनि गाउनु भएको छ, त्यस्तै गरी धेरै कलाकारले गाउनु भएको छ। उहाँको नाम चाहिँ आउँदैन, कलाकारको नाम आउँछ
0: होइन। हाम्रो यशोदा दिदी हुनुहुन्छ, उहाँले एउटा भोइस म्यासेज पठाउनु भएको रहेछ, यो प्ले चाहिँ नगर उहाँलाई नसुनेसम्म है।
1: ए हजुर, तर हाम्रा धेरै श्रोताहरूले रेडियो सुन्नुहुन्छ कान बन्द गरेर, अनि अर्को कुरा नि योग भाइ, जसरी अब उहाँले त्यो भने पनि त्यही राइट एन्सर हो भन्ने के भएर
0: यसो गर्नु। यशोदा दिदी, तपाईँको अडियो म एकछिनमा यहाँ सुनेर सुनाउँछु। अनि गुमन गुरुङज्यू, नमस्ते रूपा भान्जी एन्ड योगराज भाइ, मैले पनि सानो रकम पठाएको छु है भनेर भन्नुभएको रहेछ। थ्याङ्क यू भेरी मच, यहाँ रिफ्रेस गरिहालौँ। आज धेरै श्रोताले हिजो आज निकै डोनेट गर्नुभयो, हजुरको सहयोगको लागि धेरै धेरै धन्यवाद भन्न चाहिँ चाहन्छु। भन्दै एउटा गीत अघि हाम्रो देवेन्द्र गुरुङज्यू हुनुहुन्छ र उहाँ चाहिँ जस मैले गीत सुन्न सकिनँ भनेर मलाई फोन गर्नुभएको थियो, उदय र मनिला सोताङको, उहाँले भन्नुभएको गीत चाहिँ हाम्रो लाइब्रेरीमा रहेन रहेछ। अर्को गीत राखिदिएको छु, यो गीत एकछिन सुनाऊ है त दिदी।

0: हजुर, देवेन्द्रज्यूको यो गीत हामीले सुन्यौँ, उहाँले पनि सुनेर थ्याङ्क यू भन्नुभएको छ। हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहिँ चाहन्छु। अघि हाम्रो यशोदा दिदीको भोइस म्यासेजको मैले कुराकानी गरेको थिएँ, सुनौ है त्यो दिदी, उहाँले के भन्नुभएको छ। उहाँ हाम्रो बिएबिएसकै मेम्बर हुनुहुन्छ नि, उहाँले पहिला काम गर्नुभएको रहेछ नि, चिन्नु थाहा छ तपाईँलाई?
1: कुन ठाउँमा?
0: ब्रुनाईमा गरेँ भन्नुभएको थियो होइन? हजुर, मैले एकपटक टिपन टाप पनि गरेको थिएँ, उहाँको रिडिङ ओएमजी यस्तो फिल्म रहेछ दिदी।
1: मैले ब्रुनाईमा काम गर्ने मौका पाइनँ।
0: हजुर, उहाँले छोटो समय काम गर्नुभएको
2: फ्रेस गुड मर्निङ योगराज भाइ र रूपा बहिनी, आजको नमस्ते युके कार्यक्रम डुएट प्रोग्राम एकदम एक्स्ट्रा युनिक र रमाइलो भइरहेको छ है, एकदमै धन्यवाद, इन्जोय गरिरहेकी छु। बिहानको 8 डिग्री सेल्सियस भए पनि दिन खमाइलो छ, दिन पनि शुभ रहनेछ, यहाँहरूको दिन पनि शुभ रहोस्। धन्यवाद भाइ रूपा बहिनी।
0: हजुर, 8 डिग्री, उहाँ त वाकिङमा पनि हुनुहुन्छ क्या?
1: मलाई त्यस्तै लाग्यो, अनि समस्ती दिदीको जस्तो भोइस आउँदो रहेछ होइन,
0: एकदमै त्यो हस्की भोइस छ क्या, एकदमै मिठो भोइस छ। अनि हाम्रो टङ्क शेरचन्द दाजु के लेख्नुहुन्छ र उहाँ, नमस्कार योग भाइ रूपा बहिनी, मैले माथिको म्यासेज पठाउनु भयो होला कि, मैले त सुन्न पाएन, सुन्दा चाहिँ मोबाइलमा रेडियो नेटको कारणले बन्द भयो भनेर भन्नुभएको छ। माथिको कुन म्यासेज थियो दिदी उहाँको? हजुर योग भाइ रूपा बहिनी नमस्ते, मैले सानो रकम पुनः डोनेट गरेको छु है भनेर भन्नुभएको छ दाई। थ्याङ्क यू भेरी मच। हजुर पाइयो दाई, थ्याङ्क यू तपाईँले 7 मिनट अगाडि भन्दा पनि यो त रिफ्रेस गर्दा तपाईँले अघि नै गर्नुभएको छ, 12 मिनट अगाडि हामीले पायौँ दाई, थ्याङ्क यू भेरी मच भन्न चाहन्छु। अरू कसैको म्यासेज छ दिदी?
1: हजुर, अनि हाम्रो देवेन्द्र प्रजापतिजी हुनुहुन्छ, अनि उहाँले रूपा सिस्टर अनि योग ब्रो भन्नुभएको छ है,
0: लाइक द्याट।
1: हजुर, दुवैजना सँगै हेलो ब्रो होइन यो टाइपको जोस्, हाम्रो हजुरहरू दुवैजनालाई सँगै सुन्ने बानी पर्यो, हाम्रो बानी नबिगारिदिनुहोस् है भन्नुभएको छ। अनि तपाईँहरूको हाउ भावले थाहा भयो कि एन्सर आउट भएको भन्नुभएको छ, भएको छैन
0: हजुर, होइन
1: के थाहा, हजुर
0: तपाईँले पनि कान थुन्नु भएन होला।
1: हजुर,
0: हाम्रो दाइले भन्दै,
1: हाम्रो धनु बहिनीले पनि भन्नुभएको छ, हामी श्रोताहरू त कान बन्द गरेर रेडियो सुन्छौँ नि, हामीले कहाँ सुन्छौँ र
0: लन्डनबाट दिदी, उहाँको उत्तर पनि सही रहेछ, इमेल गर्नुभएको छ शेरबहादुर गुरुङ एच
1: वाइको
0: नाम हालिदिनु होला।
1: हजुर
0: ल त, आदरणीय श्रोताहरू तपाईँहरूसँग छुट्टिने बेला पनि भयो जस्तो मलाई लाग्छ, सबै श्रोताहरूको हामी म्यासेज पढ्यौँ होला। सोफा लेट्स वेट अनदर 2 मिनट्स, तपाईँले कोही पठाउनु भयो भने हामी मेन्सन गर्नेछौँ, तर तपाईँले थ्रु आउट नै पठाउन सक्नुहुन्छ, अनि बेलुका पनि हुन्छ, भोलिसम्म पनि पठाउन सक्नुहुन्छ, एनी डोनेसन तपाईँले पठाउन सक्नुहुन्छ। सी लिम्बू भनेर यहाँ पठाउनु भएको छ, तर यहाँ 4 मिनट अगाडि उहाँको अमाउन्ट चाहिँ, कुनै श्रोताको अमाउन्ट चाहिँ यहाँ नदेखिँदो रहेछ है दिदी।
1: हजुर,
0: धेरै श्रोताको अमाउन्ट देखेको छैन, र तपाईँ सी लिम्बूको हुनुहुन्छ, तपाईँले 5 मिनट अगाडि डोनेसन गर्नुभएको रहेछ, हजुरलाई पनि धेरै धेरै धन्यवाद, तर अमाउन्ट चाहिँ सायद त्यो त्यहाँ चाहिँ त्यसलाई हाइट गर्नु मिल्छ जस्तो मलाई लाग्छ, तपाईँहरूलाई धेरै धन्यवाद चाहिँ दिन चाहन्छु जसले गर्नुभयो, थ्रु आउट नै जस गरिराख्नु होला। अब दिउँसो पनि हाम्रो सोनिया बहिनी आउनुहुन्छ, यसपछि हाम्रो दाई आउनुहुन्छ, गर्दा तपाईँले थ्रु आउट नै डोनेट गर्न चाहिँ सक्नुहुन्छ। हजुर, अरू
1: अनि बेजिङ स्टोकबाट राजेन्द्र कुमार लिम्बूज्यू हुनुहुन्छ, हजुर गुड मर्निङ योगराज भाइ एन्ड रूपा बहिनी, मैले तपाईँहरूको प्रोग्राम मिस गरेँ तर लिङ्क चाहिँ पठाइदिनु होला भन्नुभयो।
0: लास्टमा आउनुभएको छ दाई, हजुरलाई लिङ्क मैले पठाइसकेको छु, दाईसँग भेटघाट नभएको धेरै भयो, आरामै हुनुहुन्छ होला, गीत उहाँले लेख्नुहुन्छ, गीत लेखन कतिको हुँदैछ दाई आज भोलि?
1: हजुर,
0: उहाँको हाम्रो हामीसँग 3 गीत, कतिवटा गीत छ यहाँनिर?
1: अनि योग भाइ यही प्रश्न तपाईँ गरे

0: भने के भन्नुहुन्छ?
1: म त कहाँ गीतकार हो त दिदी.
0: तपाईँले एउटा गीत लेख्नुभयो, रचना गर्नुभयो, होइन?
1: इनफ्याक्ट मेरो हाम्रो लाइब्रेरीमा दुईटा छ, मैले तिनवटा लेखेको हो.
0: हजुर, एउटा कसले गाउनु भएको छ?
1: एउटा प्रमोद चाहिँ तारा प्रकाशले गाउनु भएको थियो.
0: के तारा प्रकाश?
1: तर त्यो मैले चाहिँ गाउँको बारेमा लेखेको थिएँ, होइन? त्यो गाउँको बारेमा लेखेको त्यो गीत त सबै शब्द कता कता के भएछ, अनि मलाई पनि मन परेन कि त्यहाँबाट मैले त्यो त्यो रिस्कको जगमा डिलिट गरेँ कि त्यो कुन. अहिले चाहिँ फेरि मलाई ओहो मैले किन त्यो डिलिट गरेँ जस्तो लाग्छ, सायद त्यो मैले डिलिट नै गरेँ जस्तो मलाई लाग्छ.
0: भनेपछि तपाईँको शब्द रचनामा अलिकता फेरबदल भयो. यो चाहिँ कसले गर्नुहुँदो रहेछ?
1: ठाउँ ठाउँको मतलब होइन, त्यो गीतकार अब सङ्गीतकारहरूले अलिकति यताउता गर्नुहुन्छ नि त, किनकि कतिपय त्यो गाउँदा नमिल्न सक्छ, अनि त्यो मलाई पनि त्यो ठिकै लाग्यो तर राखेको भए हुन्थेछ भन्ने जस्तो लाग्छ, होइन? जस्तै राउ खोलाको माछा मिठो, ताप खोलाको पानी, पानी जस्तै बगी जाने जिन्दगी, समथिङ त्यस्तै थियो कि एउटा. किनभने अब राउ खोलाको माछा चाहिँ एकदमै फेमस छ नि त, अनि राउ खोलाको चाहिँ माछा मिठो भनेर पहिला हामी बुधबारे बजारमा चाहिँ त्यो राउ खोलाको माछा ल्याउँथ्यो कि, त्यो बल्छीमा थापेर धडेतिर थापेर. तर त्यो माछा किन्नको लागि चाहिँ एभ्री वे बुधबार चाहिँ बिहानै जानुपर्ने के, त्यो ल्याएर त्यहाँ राख्ने बित्तिकै बिक्री भइहाल्थ्यो कि. अनि त्यो भएर चाहिँ राउ खोलाको माछा चाहिँ एकदमै फेमस हो, अनि राउ खोलाको माछा मिठो, ताप खोलाको पानी हो, त्यस्तै त्यस्तै एउटा गाउँघरको
0: एकदमै मार्मिक रहेछ, होइन? राम्रो पनि रहेछ. अनि अर्को कुरा नि, जस्तो कि अब गीतकार हुँदा हुँदै मानिसहरू आफै स्वयंले पनि आवाज भराउन भनेर धेरैले प्रयास
1: गर्नुहुन्छ,
0: अनि तपाईँले पनि
1: यस्तो आवाजले आवाज भर्यो भने कस्तो होला?
0: ट्राई त गर्नुहोस् होइन,
1: नगरौँ होला दिदी. त्यो सुर तालको कुरा आयो भने त्यतिकै त्यो टोइलेट बाथरुममा गाए जस्तो कहाँ हुन्छ त, होइन?
0: त्यो पनि
1: तपाईँले चाहिँ गर्नुभयो हुन्छ, तपाईँको चाहिँ आवाज राम्रो छ, होइन?
0: होइन, मेरो त समय आउँदैछ अब, अब कति वर्षपछि गर्छु मलाई थाहा छैन.
1: यो गीत गाइयो भने फेरि यहाँ फेसबुकमा एकदमै शुभकामना बढी आउने खतरा हुन्छ कि.
0: सही कुरा, तपाईँ हामी त एउटै क्याटेगोरी हो, वरि छैन. अब हामी छुट्यौँ होला, होइन?
1: सम्पूर्ण श्रोताहरू जसले डोनेट गर्नुभयो, मैले कतिपय श्रोताहरूको लिङ्क पठाउनु बाँकी नै छ, र तपाईँहरूले यसो लिङ्क चाहिन्छ भने मलाई पर्सनल फोनमा पनि गर्न सक्नुहुन्छ, अनि बिहेबेसमा पनि पठाउनु होला, त्यही नै भन्न चाहन्छु. भन्दै अघि मैले हाम्रो घनज्यूको गीतको कुराकानी गरेको थिएँ नि, र यो गीत म राख्न चाहन्छु. रामकृष्ण ढकालले गाउनु भएको, उहाँको शब्द रचना हो, राजकुमार भगतको सङ्गीत चाहिँ यो रहेको छ. ल त घनज्यू, यो गीतको चाहिँ म फ्यान नै हो, घरिघरि सुनाइराख्छु. दिदी
0: हवस् त, आदरणीय श्रोता, आजको यो बसाइमा यहाँहरूले हामीलाई साथ दिनुभयो, सहयोग गर्नुभयो, धेरै धेरै धन्यवाद. हामी अत्यन्तै हृदयदेखि नै आभार व्यक्त गर्दै अब शनिबार भेट्ने बाचा गर्दै म त्यतिन्जेलसम्मको लागि ओझेलमा पर्छु. नमस्ते, बाबाई.
1: हजुर, तपाईँहरू सबै सबैलाई धन्यवाद डोनेसनको लागि. किप डोनेटिङ भन्दै मैले बिदा मागेँ. अब फेरि बेलुका त हाम्रो भेटघाट भइहाल्छ, 4 बजेर 15 मिनट जान्छ.

0: me live buddy
1: on air
0: atma
1: ani smart speaker ma band hos
2: play bfbs
0: you bfbs gorkha radio ho
1: gorkha radio
3: नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ।
4: नेतृत्व चयनका लागि मुलुक फरका 7255 महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन्। आज बिहान 7 बजेदेखि नै मतदान सुरु हुने तय भए पनि मतपत्र छपाई लगायतको विलम्बनका कारण अझै मतदान सुरु हुन सकेको छैन। आजको चुनावपछि काङ्ग्रेसको 297 सदस्य केन्द्रीय कार्य समितिमा समिति चयन हुनेछ। मतदान स्थलमा मोबाइल लगायत निर्वाचन आचार संहिताले निषेध गरेका सामग्री लिएर जान पाइने छैन।
3: नेपाली काङ्ग्रेसको महाधिवेशनले एकपटक युवा पुस्ताको चासो र उत्साह पनि बढाएको छ।
4: केन्द्रीय समितिमा पुग्नका लागि देशकै पुरानो राजनीतिक दलका युवा पुस्ताका नेताहरूको दौडधुप तीव्र छ। कोही विद्यार्थी राजनीतिबाट उदाएका छन् भने कोहीले स्थानीय तहमा काम गर्दै पहिचान स्थापित गरेका छन्। सामाजिक अभियानदेखि पार्टी संगठनसम्म सक्रिय युवा अहिले काङ्ग्रेसको नेतृत्व तहमा पुग्ने आकांक्षा बोकेर मैदानमा छन्। उम्मेद्वार डाक्टर सुदन कुमार ओली,
5: यो जेएनजी आन्दोलन पश्चात पार्टीले पनि युवाहरूलाई समेट्ने भनेर अगाडि बढिराखेछ। यही अनुसार हाम्रो विधान पनि संशोधन गरेर 35 वर्ष मुनिका युवाहरूलाई चाहिँ कम्तीमा सुरक्षित गर्नुपर्छ भनेर एकजना खुला र एकजना आरक्षित महिला सहित प्रदेशबाट 2-2 जना र 7 जना चाहिँ देशैभरिको खुला गरेर 21 जनाको चाहिँ कोटा चाहिँ युवाहरूलाई सुरक्षित गरेको छ। यसले चाहिँ युवाहरूलाई पनि नयाँ पिँढीलाई पनि नेपाली काङ्ग्रेसको राजनीतिको मुख्य केन्द्रमा चाहिँ हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सक्ने गरी पहुँच प्रदान गरेको छ। कि अब म आफै पनि योभन्दा अगाडि 165 निर्वाचन क्षेत्रमा
4: पदाधिकारी तर्फ पनि युवा उम्मेद्वारहरूको संख्या बढ्दो छ। अब काङ्ग्रेसलाई नयाँ सोच, नयाँ ऊर्जा र नयाँ कार्यशैली आवश्यक रहेको उनीहरू बताउँछन्। पुराना पुस्ताले पार्टीलाई यहाँसम्म ल्याएको भन्दै त्यसको सम्मान गर्ने तर समय अनुसार पार्टीलाई बदल्दै लैजानुपर्ने केन्द्रीय सदस्यका उम्मेद्वार सुभाष पौडेल बताउनुहुन्छ।
6: 35 वर्ष मुनिको युवाहरूलाई पार्टीमा स्पेस दिनुपर्छ भनेर 21 जनाको लागि केन्द्रीय समितिमा धारण गरेको। मैले युवालाई फेरि एउटा संख्याको गणनाको रूपमा अथवा उमेरको गन्तीको रूपमा मात्र लिँदैन। युवा भनेको समयलाई बुझ्न सक्ने एउटा क्षमता पनि हो, भविष्यलाई देख्न सक्ने वर्ग पनि हो।
4: युवा नेताहरूको बढ्दो उपस्थितिले महाधिवेशनको माहौलमा पनि फरक पनि ल्याएको छ।
3: मलेसियामा वैदेशिक रोजगारीबारे नयाँ व्यवस्था लागू भएको छ। विदेशी कामदार सम्बन्धी व्यवस्थापन गर्ने मलेसियाको फरेन वर्कर्स सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम FWCMS सूचीकृत वैदेशिक रोजगार व्यवसायी कम्पनीले मात्रै श्रमिक पठाउन सक्ने व्यवस्था गरेको हो। मलेसियाको वेस्टर्नेटले नेपालका रोजगारदातालाई पठाएको मेमो अनुसार यसअघि नै FWCMSमा सूचीकृत नेपालका 25 प्रिन्सिपल रिक्रुटमेन्ट एजेन्सी र 250 एसोसिएट रिक्रुटमेन्ट एजेन्सीले मात्रै कार्तिक 19 नेपालबाट श्रमिक पठाउन पाउनेछन्। ती म्यानपावरबाट मात्र श्रमिक लैजाने मलेसियाको निर्णयमा नेपालले असहमति जनाउँदै आएको छ। तर मलेसियाले विदेशी श्रमिक व्यवस्थापन सम्बन्धी नयाँ मापदण्ड लागू गर्ने गरी अघि बढेपछि अब दुवै देशको संयुक्त समिति बैठक बसेर प्रक्रियाको गाँठो फुकाउनुपर्ने भएको छ। नयाँ व्यवस्था लागू हुनुअघि हालको प्रणालीबाट हुँदै आएको श्रमिकको बायोमेडिकल दर्ता र यसअघि मेडिकल गरेर कलिङ भिजा आइसकेका प्रक्रियाका लागि फरक फरक मिति तोकिएको छ। पहिलो व्यवस्था अन्तर्गत नेपाली श्रमिकको बायोमेडिकल दर्ताका लागि 5 अक्टोबरको मिति तोकिएको छ। यो मितिसम्म श्रमिकको बायोमेडिकल विवरण FWCMSमा दर्ता भइसकेको हुनुपर्ने मेमोमा उल्लेख छ। मेडिकल सेन्टरले त्यसअघि नै पहिचान तथा बायोमेट्रिक दर्ता, स्वास्थ्य परीक्षण, प्रयोगशाला परीक्षण, पुनर्परीक्षण, मेडिकल समीक्षा वा रेकर्ड सच्याउन बाँकी मुद्दा टुङ्ग्याउनु पर्नेछ। दसैँ तिहार नजिकै गर्दा कोशी प्रदेशका बजारमा घिउ, नौनी र धुलो दुधको अभाव देखिएको छ। माग बढे पनि आपूर्ति बढ्न नसक्दा 1 महिनामै घिउको मूल्य किलोमा 200 रुपियाँसम्म बढेको छ।
7: उपभोक्ता र मिठाई व्यवसायीले चरको मूल्य तिर्न तयार हुँदा पनि घिउ र नौनी सहजै पाउन नसकेको बताएका छन्। अहिले नौनीको मूल्य प्रति किलो 950-1000 रुपियाँ र घिउको मूल्य 1250-1300 पुगेको छ। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान DDCले दुध उत्पादन घटेकाले अभाव भएको बताएको छ। विराटनगर दुग्ध वितरण आयोजनामा अहिले घिउ, नौनी र धुलो दुधको मौजदात सकिएको छ। आयोजना प्रमुख नवीन किशोर शर्माका अनुसार अहिले दैनिक करिब 7000 लिटर मात्रै दुध संकलन भइरहेको छ। विगतमा फ्लस सिजनमा दैनिक 17,000-18,000 लिटरसम्म दूध सङ्कलन हुने गरेको थियो। तर निजी डेरी उद्योगीले भने दूध उत्पादन नघटेको बताएका छन्। सूर्योदय डेरीका संचालक मनोज यादवका अनुसार भारतबाट हुने अनधिकृत आयात रोकिएपछि स्वदेशी उत्पादनमै माग बढेको हो।
3: चर्चित भारतीय अभिनेता नाना पाटेकरको 75 वर्षको उमेरमा निधन भएको छ। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर जिन्दगीले हिसाब माग्छ कति राम्रो गीत पुरस्कृत गीत पुरस्कृत कलाकार जङ्गम जी भन्नुपर्छ होइन त उहाँले धेरै राम्रो काम गर्नुभएको छ सुधारु अहिले उहाँको बुवाको फुट स्टेपमा हिँडिरहनु भएको छ र हजुर जङ्गमजीले राम्रो काम गरून् पढाइको साथसाथमा सङ्गीतमा पनि उहाँको त्यत्तिकै दखल छ सुधारु सञ्चालन विनोद कार्यक्रम काठमाडौँको सौगातलाई लिएर आएको छु आज हामी बिहिबारको दिनको कार्यक्रम गर्दैछौँ बिहिबार भन्नाले असोज महिनाको 22 गते हो विक्रम सम्वत 2083 आज प्रदोष व्रत अनि विश्व दृष्टि दिवस पनि हो श्रोताहरू दृष्टि दिवसको बारेमा छोटो चर्चा गरिहालौँ हामीले देख्ने हिमाल हरियाली रङहरू अनुहारहरू अनि तिनका आकार मुस्कान प्रवृत्ति अनि फरक फरक र समानता दृष्टिविहीन साथीहरूको लागि अनुभव गर्न एकदमै भनौँ न तुकविहीनै हुन्छ भन्नु पर्यो किनभने उहाँहरूले त्यो बच्चादेखि नै नदेखेको सानोदेखि नै नदेखेको कुरालाई के हो भनेर उहाँले त्यो दृष्टिमा अथवा चाहिँ त्यो सम्झनामा ल्याउनै सक्नुहुन्न त्यस कारणले तुक छैन भनेर भनिन्छ थोरै विश्वव्यापी तथ्याङ्कको सारांशमा भन्नुपर्दाखेरि विश्वभरि करिब 3,60,000 मानिसहरू दृष्टिविहीन भएका छन् भने 2,86,00,000 हाराहारी मानिसहरू कम दृष्टि या गहिरो प्रकृतिको दृष्टिजन्य समस्याबाट प्रभावित छन् स्मरण गर्नुपर्छ हामीले विश्वभरि नै कुल दृष्टिविहीन जनसङ्ख्याको 90% बढी जनसङ्ख्या न्यून आय स्रोत भएका र आर्थिक रूपमा विपन्न परिवारभित्र पर्दछन् भन्ने एउटा तथ्याङ्क छ श्रोताहरू त्यसले गर्दाखेरि हाम्रो नजरिया हेर्ने दृष्टिकोण व्यवहार मा उहाँप्रति एउटा फरक हुनुपर्छ र सम्मानजनक हुनुपर्छ भन्ने कुरा हामीले बुझिराखौँ है श्रोताहरू आजको दिनको यो बसाइमा हामी काठमाडौँबाट प्रसारण गरिरहेका छौँ 1:57 जाँदैछ भने संसारभरि हामीलाई सुन्नुहुन्छ विभिन्न समय यो चाहिँ जोनमा भन्नुपर्छ विभिन्न समय क्षेत्र छ बेलायतमा अहिले बिहानको 9:12 गएको छ भने ब्रुनाईमा अहिले हामीलाई सुन्दै हुनुहुन्छ 4:12 अनि फोकल्यान्ड टापुका श्रोताहरूले हामीलाई बिहानको समय सुन्नुहुन्छ 5:00 बिहान गुड मर्निङ गुड आफ्टरनुन र गुड इभिनिङ भन्न चाहन्छु विश्वभरि बस्नुभएका श्रोताहरूलाई र हामी यो भनौँ न विगत 2-3 हप्तादेखि नै बिग सल्युटको भनौँ न कुराकानी गर्दैथ्यौँ विभिन्न क्षेत्रका भएका हाम्रा साथीहरूले विभिन्न कुराहरू गरेर फन्ड रेज गरिदिनुहुन्छ अवेरनेस गरिदिनुहुन्छ बिग सल्युटको चाहिँ यसपालिको थिम चाहिँ अप सबमिट थियो कसैले हिमाल चढे कसैले चाहिँ एभरेस्टको चाहिँ भनौँ न हिमाल चढ्ने भन्दाखेरि एभरेस्टको उचाइ चढे कोही बेन नेभिस चढे कोही कता गए होइन कोही साइक्लिङ जानुभयो विभिन्न कार्यक्रमहरू गरेर आफ्नो एउटा चाहिँ कमिटमेन्ट पुरा गरेर हिजोसम्म यी कुराहरू भयो आज चाहिँ विश्वव्यापी रूपमा 8 अक्टोबरको दिन हाम्रो चाहिँ मुख्य दिन हो तर आजै नै सकिँदैन केही समयको लागि रहन्छ त्यस कारणले चाहिँ जुन चाहिँ जस्ट गिभिङ पेज छ बिबिएस को वेबसाइटको पेज छ त्यो चाहिँ खुला रहन्छ र तपाईँले सपोर्ट गर्न सक्नुहुन्छ आज पनि म यो बिग सल्युट बारेमा केही जानकारी यहाँलाई गराउनेछु र लालजीको टिमले धेरै एक्टिभिटी गर्नुभयो युकेले पनि केही एक्टिभ गरेको मैले पाएँ हामीले पनि हिजो हाम्रो काठमाडौँ भ्यालीको दक्षिण भेगमा भएको चम्पा देवी को स्थानतिर भन्नुपर्छ किर्तिपुर नगरपालिकामा गएर हामीले हिँड्यौँ जङ्गल वक गऱ्यौँ कन्ट्री वक भनेर भन्यौँ बिजिएनका सदस्यहरूले राम्रो सहयोग गर्नुभयो यहाँका सिभिलियन्स स्टाफहरूदेखि लिएर सबै मेम्बर्स अनि वाइफ्समा पनि कोही कोही आउनुभएको थियो र हाम्रो बिएफएसको स्टाफ लगायत हामीले 20-22 मिलेर एउटा चाहिँ डिस्टेन्स कभर गऱ्यौँ र बडो रमाइलो कार्यक्रम भयो नाचगान गफ सुन गऱ्यौँ र खाना खाइवरी हामी त्यो बोसन डाँडाको व्हाइट हाउस भन्ने ठाउँबाट फर्क्यौँ राम्रो रिसोर्ट छ हाम्रै नम्बरी तेजबहादुर राईको उहाँले राम्रो खातिरदारी गर्नुभयो केही केही फोटोहरू हेर्नुभयो यहाँले र केही केही भिडियो र फेसबुकलाई पनि हेर्नुभयो र आज दिल खोलेर केही मद्दत गर्न सक्नुहुन्छ यहाँले र हामी पनि अपिल गरिरहन्छौँ भन्दै अब अन्य कुराहरूतर्फ जाउँ श्रोताहरू आजको दिनको मैले त कुरा गरिहालेँ मौसमले के भन्छ देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने देखिन्छ कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा साधारणतया बादल अनि बाँकी भूभागमा आंशिक बदली लाग्ने देखिन्छ श्रोताहरू
र यहाँलाई थाहा नै छ काठमाडौँमा अहिले भाइरल फ्लू छ. हिजो हामी झन् चिसो ठाउँमा गएका थियौँ, त्यसले झन् निको हुनबाट अझै केही दिन लाग्ने जस्तो भयो. चिसो बढेको छ, गर्दाखेरि मलाई बोल्न पनि अलिक गाह्रो परेको छ, गर्दाखेरि थोरै नै बरुला है भन्दै काठमाडौँबारी तर्फ लागौँ. आज 23 डिग्री सेल्सियस केही वर्षाको सम्भावना छ. वर्षा कुरा गर्दाखेरि हामीलाई हिजो झन्डै झन्डै यो हिजोको अचानकको हावाहुरी र पानीले रोक्यो, तर हामी सङ्कल्प लिएर हिँडेको जान्छौँ नै भनेका थियौँ. सिर्फ हेल्थ एन्ड सेफ्टीलाई ध्यान राखेका थियौँ. चट्याङ पऱ्यो भने रोक्ने नभए हामी हिँड्ने भन्ने थियौँ. तर बडो राम्रोसँग त्यो बेलामा 2-3 घन्टाको हाम्रो हिँडाएको बेलामा दिन खोल्यो, आकाश उग्रियो र केही उज्यालो पनि भयो र काठमाडौँ भ्याली राम्रोसँग देख्ने स्थितिमा हामीले तमाना देखायो पनि र हामीले हिँड्यो पनि होइन. तर आज भने केही बदली र केही वर्षा भइरहेको छ. दक्षिण दक्षिण पश्चिमी हावा छ, 22 किलोमिटर प्रति घन्टाको वेगमा हावा चल्दैछ. थरानतर्फ लागौँ, थरानमा के छ त हेरिहालौँ. त धरानमा 34 डिग्री सेल्सियस तापक्रम छ आज, अधिकतम 40, न्यूनतम 28 डिग्री. पोखरामा 26 डिग्री सेल्सियस आंशिक रूपमा बदली, अधिकतम 27, न्यूनतम 19 डिग्री सेल्सियस तापक्रम छ. ओके, यति भन्दै देश विदेशका समाचार एकछिनपछि राखौँ. अहिले मिठो गीत, त्यसपछि आज निलेफा सुब्बालाई कार्यक्रम ल्याउनुपर्छ र बिग सल्युटको बारेमा हामीले केही जानकारी गर्नुपर्छ, केही जिङ्गलहरू पनि सुनाउँछौँ. अहिलेलाई एउटा मिठो गीत राख्न चाहन्छु सुबानी मोक्तानको आवाजमा.

0: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.au।
1: यो BFBS गोर्खा रेडियो हो।

0: माया लुको कुरा गाउने कलाकार हुनुहुन्छ एसटी म्यान रुडा रचना रिमा शब्द सङ्गीत एसटी म्यानको. अब एसटी भन्नाले के हो, सुमिन तामाङ भने हो कि आई डोन्ट नो. ओके, सुमिन तामाङ भनेर हाम्रा स्टेसन ड्राइभर पनि हुनुहुन्छ भन्दै अब हामी अगाडि बढौँ. आजको व्यवसायमा कुराकानी गर्नको लागि निलिफा सुब्बाजीलाई ल्याउन चाहन्छौँ. आज त्यहाँ रेसिडेन्सियल होमतिर पुग्नु भएको छ र बिहेभियर्सलाई धेरै मद्दत गर्नुहुन्छ निलिफा सुब्बाजीले. उहाँ त्यहाँको ट्रान्समिटर बिग्रियो भनेर चाहिँ पुग्नु पनि भएको रहेछ टेक्निसियनलाई लिएर, त्यो बारेमा पनि कुराकानी गर्नुहुन्छ. इन द मिन टाइम आजको दिन उहाँको टेलिफोन लागिरहेको छैन, नर्जनजीले केही मद्दत पनि गर्दै हुनुहुन्छ. हाम्रो अर्को इन्जिनियर हुनुहुन्छ स्टेसन इन्जिनियर. त्यो बिचमा तपाईँहरूलाई आजका मुख्य मुख्य समाचार के छन् त्यो राख्न चाहन्छु. विगतका घटनाक्रमलाई पनि यसो दोहोऱ्याउँ अलिकति समय मैले पाएँ है त. आजको टप न्युज नेपालतिर के छ त, बाढी पीडितका लागि अस्थायी आवास निर्माण तीव्र पारिँदै भनेर खबर पहिलो छ. रसुवाको भोसेको भोटेपछि बाढीबाट विस्थापित परिवारका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण एनडीआरआरएमएले स्थायी आवास निर्माण गर्न साझेदारी संस्थाहरूबाट प्रस्ताव मागेको छ. रसुवा र नुवाकोट र धादिङका प्रभावित परिवारलाई लक्षित गरी पुनर्स्थापना अघि बढाउने तयारी पनि गरिएको छ श्रोताहरू. ओके, अर्को खबरमा बाढीपछि खोज कार्य तथा उद्धार अभियान बन्द भएको खबर छ. अब पुनर्निर्माणमा ध्यान भन्ने कुरा छ र त्यो बारेमा अलिकति पढिहालौँ. अगस्त 26 को विनाशकारी बाढीपछि सरकारले अझै बेपत्ता रहेका व्यक्तिको सक्रिय खोज तथा उद्धार अभियान अन्त्य गरेर पुनर्स्थापना र पुनर्निर्माण केन्द्रित हुने निर्णय गरेको छ. हालसम्म कम्तीमा 1455 जनाको मृत्यु भएको र 5285 जना बेपत्ता रहेको विवरण सार्वजनिक भएको छ. बाढीबाट सडक, पुल, जलविद्युत आयोजना, घर तथा बस्तीमा ठुलो क्षति पुगेको छ भने अब हामी एकैछिनमा नर्जङजीको सहयोगमा धरानतर्फ जान सक्छौँ. तर त्यो बिचमा हाम्रो निलफा सुब्बाजीलाई मैले होल्ड गर्नुपर्छ, होल्ड गरिहाल्छु. नर्जङजीले उहाँलाई होल्ड गरिदिनु भयो भने एउटा अर्को समाचार राखिहालौँ जसमा काङ्ग्रेसको महाधिवेशनको एकताको सन्देश आएको छ भने सर्वोच्च अदालतमा वरिष्ठता सम्बन्धी विवाद भएको पनि समाचार छ. अलिकति पढ्न चाहन्छु. समाचार यस्तो छ, सर्वोच्च अदालतमा वरिष्ठ न्यायाधीशहरूको नियुक्ति तथा इजलास गठन सम्बन्धी विवाद चर्किएको छ. श्रोताहरू, वरिष्ठ न्यायाधीशहरूले बुधबार इजलास बहिष्कार गरेपछि सर्वोच्चमा देखेको आन्तरिक तनाव थप चर्चामा आएको भन्ने खबर मैले छोट गरीमा राखेँ. अनि एनपिएलको कुरा अलिकति गर्नै पर्यो. क्रिकेट फ्यान हामी संसारभरि छौँ. त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा एनपिएलका लागि सुधार भएको कुरा छोटकरीमा है त. समाचार यस्तो छ, त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई नेपाल प्रिमियर लिग एनपिएलको तेस्रो संस्करणको लागि सुधार तथा स्तरोन्नति गर्ने काम अघि बढाइएको छ. मैदानको सुविधा र प्रसारण सम्बन्धी पूर्वाधार सुधारमा पनि ध्यान दिएको छ भन्ने छोटो छोटकरी समाचार राखेँ मैले. आजको दिनका कुराहरू पनि छन्. आजको दिन विगतका घटनाक्रममा नेपालको इतिहासमा के कस्तो भयो भनेर रोचक रोचक कुरा खोज्दै थिएँ, एउटा त पाएको छु. आजको दिन के छ त सरसर्ती हेर्नु पर्दाखेरि, ओके, नेपालको पहिलो संसदीय अभ्यास लामो दिन समयसम्म टिक्न सकेन भन्ने कुरा पनि छ. र आजको दिन 16 साल असोज 21 गतेको कुरा रहेछ श्रोताहरू. आजको दिन ठ्याक्कै 21 असोजमा पर्यो 2083 सालमा होइन त. त्यसले गर्दाखेरि नेपालको इतिहासमा विशेष गरी पहिलो जननिर्वाचित संसदको पहिलो अधिवेशन सम्पन्न भएको दिनको रूपमा उल्लेख गर्न सकिन्छ. र पहिलो संसदीय अधिवेशन कहिले सम्पन्न भयो भन्ने कुरा त मलाई यहाँ जानकारी छैन भने म भनिदिइहालौँ. विक्रम सम्वत 2015 सालको आम निर्वाचनपछि नेपालको पहिलो जननिर्वाचित प्रतिनिधि सभाको औपचारिक संसदीय अभ्यास सुरु भएको थियो. पहिलो प्रतिनिधि सभाको अधिवेशन विक्रम सम्वत 2026 साल असार 16 गते सुरु भएको थियो र करिब 4 महिनापछि 2016 साल असोज 21 गते अर्थात् आजकै दिन पहिलो अधिवेशन सम्पन्न भयो भने खबर छ. यो त भयो विगतका कुराहरू श्रोताहरू. अब यहाँहरूलाई जानकारी र केही अपडेट दिनको लागि निलफा सुब्बाजीलाई कार्यक्रममा ल्याउन चाहन्छु. निलफाजी मलाई सुन्नु भएको छ, नमस्ते.
1: हजुर नमस्कार.
0: ओके तपाईँको टेलिफोन लागिरहेको थियो त्यो बिचमा मैले अलिकति समय पाएँ. आजको मेन न्युज नेपालको हेडलाइन्सहरू केही राखेँ भने विगतका घटनाक्रम पनि राखेँ. तपाईँको तर्फबाट के छ सुनाइदिनु होला प्लिज.
1: विशेष गरी चाहिँ अब अहिले यहाँ हामी धरानको यो रेसिडेन्टल होममा चाहिँ आइपुगेको छु जहाँ चाहिँ पहिला र अहिलेमा धेरै परिवर्तन भएको छ यो रेसिडेन्टल होममा. अहिले विशेष गरी यहाँ के छ भन्दाखेरि चाहिँ यहाँको वेलफेयर अफिसरदेखि लिएर आरएस रेसिडेन्टल होमको प्रमुख पनि परिवर्तन भएको रहेछ. यहाँ धेरै दिनपछि चाहिँ आउँदाखेरि चाहिँ थाहा भयो र यहाँको बाजे बोजूहरू पनि अहिले चेन्ज हुनुभएको छ. नयाँ यहाँको सेवा सुविधाहरूमा पनि धेरै परिवर्तनहरू आएछ पहिला र अहिलेमा. पहिला चाहिँ अब यहाँ अर्कै खालको थियो भने अहिले अलिकति त्यसमा पनि चेन्ज गर्नुभएको रहेछ भन्ने नयाँ नयाँ कुराहरू चाहिँ थाहा भएको छ यहाँ आइसकेपछि. अनि स्टाफदेखि लिएर सबै परिवर्तन भएको छ र विशेष गरी धरानको यो रेसिडेन्टल होममा बाजे बोजूहरू अब दसैँ पनि आइरहेको छ. दसैँ आएको कारणले गर्दाखेरि घर जाने पनि हुनुहुँदो रहेछ, कति तयारीमा हुनुहुन्छ उहाँहरू. त्यस्तै गरी यो ठाउँमा चाहिँ अनि सबैजना स्टाफहरू पनि नयाँ नयाँ आएको कारणले गर्दाखेरि एकदमै चेन्जेस देखिएको छ. सेवा सुविधाहरू पनि परिवर्तनहरू भइरहेको छ बाजे बोजूहरू. अनि यहाँ अहिले अर्को भनेको चाहिँ हाम्रो बेस रेडियो पनि सुन्ने क्रममा चाहिँ धेरै श्रोताहरूले चाहिँ सुन्दै सुन्दै आउनु भएको छ धरानमा. धरानदेखि विभिन्न ठाउँबाट पनि सुन्नु हुँदो रहेछ इन्टरनेटमा पनि. त्यसै क्रममा चाहिँ अलिकति समस्या पनि अहिले आएछ र धेरैले सोध्नु भइरहेको थियो. अनि यही क्रममा हामी बनाउन पनि आइरहेको छौँ यही ठाउँमा. अनि कस्तो भइरहेको छ, के भइरहेको छ र के बिग्रेको रहेछ त भनेर, किनभने धेरै श्रोताहरूले चाहिँ बेस रेडियो धरानको पनि सुन्न चाहनुहुन्छ. यहाँको बाजे बोजूहरूले स्पेसल्ली रेसिडेन्टल होममा बाजे बोजूहरूले र त्यस्तै गरी यो बनाउनका लागि चाहिँ हामी आइरहेका छौँ यहाँ. अहिले बनाउने काम पनि भइरहेको छ अनि हामीले यहाँ पछि बेसको अफिस पनि राख्ने कुरा, स्टुडियो पनि राख्ने कुराहरू पनि वेलफेयर अफिसरहरूसँग कुराहरू राखेर उहाँहरूले चाहिँ अब पछि चाहिँ अब दिने भन्ने खालको कुराहरू पनि पोजिटिभली लिनुभएको छ. किनभने बेस उहाँहरूको हाम्रो आफ्नो पार्ट पनि भएको कारणले गर्दाखेरि हामी सहयोग गर्छौँ भन्ने खालको दुइटै नयाँ अफिसर र पुरानो दुवैजनाहरूसँग भेट भएर जुन कुराहरू पनि हामीले राखेका छौँ बेसको बारेमा र यहाँ बारेमा सबै कुना जानकारीहरू पायौँ. र पछि चाहिँ अब स्टुडियो पनि यहाँ बन्ने कुराहरू भएको छ, एउटा राम्रो कुरा. र यसै क्रममा अहिले हामी चाहिँ यो स्टुडियो मा धेरै जसो काम गर्दै गर्दै आउनु भएको छ धरानको सुनसरी जिल्लामा नै. रेडियोहरूमा चाहिँ हाम्रो गणेशजी हुनुहुन्छ. यो टेक्नोलोजीहरूमा चाहिँ एकदमै अहिले धरानमा भएको चारवटा रेडियो थियो, रेडियोहरू पनि कुनै चाहिँ बन्द भइसकेको छ, तिनवटा बन्द भइसकेको छ. एउटा चलिरहेको भनेको चाहिँ विजयपुर एफएम मात्रै चलिरहेको छ, त्यो पनि बनाउनु भयो उहाँले. आज त्यहाँ पनि त्यहाँ सकाएर यहाँ लिएर आइरहेको छौँ उहाँलाई पनि हाम्रो आरएसमा, जहाँ हाम्रो बिएबिएस रेडियो को यहाँ टावरहरू राखेको छौँ यहाँनिर. यो सबै हेरिदिइसक्नु भएको छ र अहिले यहाँ गोर्खा वेलफेयरको स्टाफ अनि आरएसको स्टाफहरू सबैजना सहयोगीहरूले मिलेर चाहिँ हामीले यो टावरलाई झार्ने काम र त्यहाँको हेर्ने काम पनि भइरहेको छ. र स्पेसली म चाहिँ यहाँ किनभने यो अहिले नयाँ प्रविधिमा चाहिँ धेरै परिवर्तनहरू पनि आएको छ सुनसरी जिल्लाको रेडियोहरूमा, र रेडियोहरू हेर्दै हेर्दै आउनुभएका गणेशजीसँग पनि म सोध्न चाहन्छु. विशेष गरी गणेशजीले हाम्रो रेडियोमा धेरै काम गर्नुभएको छ, सुरुदेखि नै राख्दादेखि नै अहिलेसम्म पनि हेर्नु आउनुभएको छ. जब जब समस्या पर्छ उहाँलाई हामी बोलाउँछौँ र उहाँले चाहिँ अब सुनसरी जिल्लाको मात्रै नभएर विभिन्न ठाउँमा चाहिँ हेर्नु भएको छ. यो एउटा सबैको लागि चाहिँ नयाँ कुरा पनि हो यो प्राविधिकमा रेडियोहरूको अवस्था के छ, कस्तो छ, कति चाहिँ बन्द भइसकेको छ. इटरीमा चाहिँ धेरै नै धरानमै तिनवटा रेडियोहरू बन्द भइसक्यो. अहिले चलिरहेको भनेको चाहिँ एउटै रेडियो छ, विजयपुर चाहिँ अलिक धेरै मात्रामा चल्छ र दन्तकाली एफएम अलिअलि मात्रामा छ र गणतन्त्र एफएम पनि एउटा कोठामा राखेर चलाइरहनु भएको छ. अवस्था हेर्दा अलिक दयनीय छ गणतन्त्र एफएम पनि. धेरै रेडियो बन्द भएको छ, विशेष चलेको भनेको अहिले धरानमा गणतन्त्र एफएम एकदमै छ, एउटा कोठामै राखेर चलाइरहनु भएको छ. अनि विजयपुर एफएम अलिकति सामुदायिक टाइपले अलिक प्रोग्रामहरू ल्याएर चाहिँ चलाइरहनु भएको छ. यो सबै रेडियोहरू हेर्ने काम र हाम्रो यो धरानको रेडियो बेसमा पनि हेरिदिने र टेक्निसियनको सबै काम गरिरहनु भएको छ. र यो अहिलेको नयाँ प्रविधिको बारेमा पनि उहाँलाई पनि ठक्क भेटेको बेलामा म केही कुराहरू उहाँहरूसँग पनि राख्न चाहन्छु. यो आरएसमा आएको बेलामा र भेट भएको छ, जुरेको छ. विशेष गरी गणेशजी, यो सुनसरी जिल्लामा यो रेडियोहरूको अवस्था के छ, कस्तो छ, तपाईँ त काम गरिरहनु भएको छ, यसबारे बताइदिनुहोस् त.
2: धन्यवाद निलिफाजी मलाई यो सुवर्ण अवसर दिनुभएकोमा. सुनसरी लगायत प्रदेश एकै रेडियोहरूको अवस्था हेर्दाखेरि निकै अप्ठ्यारो अवस्था छ, प्रविधिले पछि पारेको अवस्था छ. र मेरो अभिलेख अनुसार हामी लगभग 37 रेडियोहरू प्रदेश एकमा बन्द भएका छन्, अहिले पूर्ण रूपमा बन्द भएका छन्. इटारीमा पनि केही रेडियोहरू बन्द भएका छन्, सुनसरीमा पनि निकै रेडियोहरू, लगभग 8 रेडियोहरू मेरो अभिलेख अनुसार बन्द भएका छन् अहिले। र हामी यो डिजिटल डिभाइस र सामाजिक सञ्जालहरूले, डिजिटल स्टोरेज अनि सामाजिक सञ्जाल र युट्युब जस्ता प्लेटफर्महरूले गर्दाखेरि रेडियोको श्रोताहरूको संख्यामा उल्लेख्य कमी आएको, त्यसले गर्दा विज्ञापनदाता आय स्रोतको अभावले गर्दाखेरि रेडियोहरू एकदम अप्ठ्यारो गरी चलिरहेको अवस्था छ निखाजी। अहिले
1: अहिले तपाईँ यहाँ आउनु भएको छ होइन, हेरि पनि रहनु भएको छ, यो अहिले बिएपिएसको जुन टावर बनाउने काममा पनि विशेष योगदान दिइरहनु भएको छ, यो ठ्याक्क हाम्रो रेडियो सुनिरहनु भएको छ, विभिन्न ठाउँबाट चासो राख्नु भएको छ, किन बन्द भयो के भयो भनेर अहिले यो प्राविधिक रूपमा हेरिरहँदाखेरि चाहिँ के कस्तो समस्या रहेछ के रहेछ यो पनि हाम्रो श्रोताहरूलाई बताइदिनुहोस् त अलिकति।
2: अब यो प्राविधिक बाटो चाहिँ हामी यसलाई रिफ्लेक्सन भन्छौँ, एन्टेनामा देखिएका समस्याले गर्दाखेरि चाहिँ टावरमा टावरबाट फर्केर आउने, एन्टेनाबाट फर्केर आउने रिफ्लेक्सन पावर भनेर भन्छौँ। जे यसको सामान्य भाषामा बुझ्दा चाहिँ रेडियोले जति पावर प्रड्युस गरेर एन्टेना मार्फत हाम्रो रेडियो रिसिभरसम्म पुर्याउनु पर्ने हो, त्यो पुग्ने चाहिँ एन्टेनाबाट प्रोपरली बाहिर नगइकन फर्केको अवस्था छ, एन्टेनामा केही समस्या छ र युपिएसमा केही समस्या छ, त्यसले गर्दा लाइन जाने बित्तिकै अलिकति बन्द हुने अनिखेर रिफ्लेक्सन पावर फर्केर रिफ्लेक्सन पावर बढेको कारण अलिकति रेडियो टाढासम्म कभरेज नहुने अहिलेको समस्या चाहिँ यो छ। र हामी एन्टेनालाई झारेर एन्टेनाको रिपेयरिङ गर्दैछौँ अहिले चाहिँ हजुर।
1: हजुर रिपेयरिङ के अरे गरिरहनु भएको छ किनभने हाम्रा श्रोताहरू विशेष गरी बेस गोर्खा रेडियो सुनिरहने धरानको समाचारहरू अनि धरानमा बसेर सुन्ने कुनै हाम्रो यो बाजे बोजू विभिन्न ठाउँबाट हुनुहुन्छ होइन, उहाँहरूलाई चाहिँ अलिकति समस्या नसुनेको कारणले गर्दाखेरि चासो थियो र के भइरहेको रहेछ कस्तो भइरहेको छ भनेर हाम्रा प्राविधिक जसले धरानको यो रेडियो जुन बनाउने काममा एकदमै सहयोग पुर्याउनु हुने र यो गणेश घिमिरेज्यूले चाहिँ जानकारी पनि दिनुभएको छ र कतिपयले सुनिरहनु भएको छैन भने यो किन बिग्रेको रहेछ भन्ने कुरा पनि सामान्य जानकारी भयो, आजसम्ममा बनिसक्छ होला होइन गणेशजी,
2: भरेसम्ममा हामी बजाउँछौँ लगभग 1-2 घन्टापछि तयार भइसक्छ।
0: ओके ल गणेशजीलाई धन्यवाद छ, ठुलो धन्यवाद निलिफा बहिनीलाई पनि, सबै चाँज मिलाउनु भयो यो हाम्रो नेटवर्कलाई सुचारु हुनको लागि, धेरै चिज मिल्नुपर्छ, म्यान पावर मिल्नुपर्छ, एबिलिटी मिल्नुपर्छ, इन्फर्मेसन पनि त्यतिकै जरुरी छ, इन्फर्मेसन दिनु भने एकजना श्रोता धरानवासीले हामीलाई इमेल लेख्नु भएको रहेछ, त्यो इमेल बेलायतबाट घुम्दै फिर्दै मक आइपुग्यो, मैले मेरो हाम्रो इन्जिनियर नरजङ गुरुङजीलाई दिएँ, नरजङ गुरुङजीले निलिफाजीलाई, निलिफाजीले गणेश घिमिरेजीलाई दिएर आज तत्कालै हिजोको कुरामा आज बनेर 1-2 घन्टामा अप एन्ड रनिङ हुन्छ भनेपछि धेरै कुराको यो चाहिँ रिक्वायरमेन्ट छ होइन। सबभन्दा ठुलो धन्यवाद त्यो ती श्रोता जो हुनुहुन्छ, एनोनिमस नामबाट आएको थियो, नाम थिएन तर इन्फर्मेसन आयो, त्यसको लागि यदि उहाँले कतै सुन्नु भएको छ भने उहाँलाई धेरै धेरै धन्यवाद छ है निलिफा बहिनी।
1: हजुर उहाँलाई पनि धेरै धेरै धन्यवाद जानकारी दिनुभयो होइन, धेरै
0: गणेशजीलाई पनि ठुलो ठुलो धन्यवाद छ, गणेशजी तपाईँ बिना नहुने रहेछ त्यस कारणले 24 घन्टा स्ट्यान्ड बाई है गणेशजीलाई पनि। अर्को कुरा अब यो टेक्निकल सम्बन्धी कुरा गर्दाखेरि तपाईँले यानि कि गणेशजीले त हामीलाई सुरुदेखि मद्दत गर्नुभएको छ, सबैको तर्फबाट संसारभरिका श्रोता विशेष गरी धराने श्रोताको चासो ठुलो हुन्छ, धरानमा 107.5 MHz सुनेर सुन्नुहुने होइन लाई तपाईँलाई धेरै धन्यवाद छ, कतिको महत्त्वपूर्ण छ भनेर सानै कुरा किन्नुहोस्, सानो पुल उदाहरण किन्नुहोस्, अस्तिको बस स्टपको कुरा किन्नुहोस् होइन, ठुलो चासो हुन्छ गर्दाखेरि यो कुरा उहाँसम्म तात्तातो पुर्याउनको लागि र तपाईँहरूकै स्वर र तपाईँकै शैलीमा पुर्याउनको लागि सबैको आवश्यकता पर्छ, तपाईँको पनि त्यतिकै भूमिका छ। अब निलिफाजी तपाईँ त्यहाँ हुँदा सोधिहालौँ, 107.5 हामी 100 वाटमा आउटपुटमा छौँ भने तपाईँले धेरै मेहनत गर्नुभएको छ, हाम्रो पनि त्यतिकै छ र बेबेस युकेका साथीहरूको मेहनत छ, त्यसलाई बढाएर 500 वाट बनाउनुको लागि कोसिस गरिरहेका छौँ, कहाँ गएर अड्किरहेको छ, कोसिस 2-3 वर्ष भइरहेमा छौँ, पाँचै वार्ड भयो भने त माथि धनकुटासम्म यतातिर दमकसम्म कता कता पुग्छ होला होइन, विराटनगर त्यसै सुनिन्छ, त्यो कहाँ गएर अड्किएको छ भन्ने अलिकति हाम्रो श्रोतालाई पनि चासो होला, भनिदिनुहोस् त प्लिज।
1: यो चाहिँ विशेष गरी यसमा चाहिँ अलिकति सरकारी कामहरू हुँदो रहेछ, त्यो कारणले गर्दाखेरि चाहिँ प्रदेश सरकारसँग पनि हामीले कुरा गरिरहेका छौँ यो 500 वोट राख्नको लागि चाहिँ, अनि त्यसको कामकाजहरू चाहिँ अहिले कागज पत्रहरू विशेष गरी अलिकति डकुमेन्टको कुराहरूमा चाहिँ मिलाउनु पर्ने, र अहिले प्रदेशमा नै यो सबै जिम्मेवारी चाहिँ केन्द्रदेखि प्रदेशमा पठाएको कारणले गर्दाखेरि चाहिँ डकुमेन्टको र प्राविधिक त्यहाँको प्रक्रियाहरू चाहिँ अलिकति लामो भएको कारणले गर्दाखेरि चाहिँ बनाउने कामहरू हामीले समन्वयको कामहरू गरिरहेको र अहिले नयाँ समिति गठन भएको छ प्रतिष्ठान, त्यो प्रतिष्ठानले चाहिँ स्पेसली यो रेडियोको कामहरू चाहिँ सबै नै हेर्नु भएको छ, त्यस कारणले गर्दाखेरि चाहिँ यो कागज पत्र अब सकिने क्रम भइरहेको छ, त्यो सक्ने बित्तिकै अब यहाँ गणेशजी पनि हामीसँगै हुनुहुन्छ, उहाँहरू सबैको सहयोगबाट यो चाँडै हामी बेस यो 500 वाटका राखेर चाहिँ यहाँ स्टुडियो पनि सामान्य राख्ने कुरा भएको छ, वेलकम अफिसरसँग पनि कुरा भएको छ, अनि उहाँहरूले एकदमै त्यो विशेष लिनु भएको छ, अनि बनाइदिने कोटा छैन भने पनि बनाइदिने भन्ने खालको कुरा गर्नुभएको छ होइन, त्यही भएर एउटा राम्रो कुरा हो, र यो पनि अब चाँडै डकुमेन्टको काम सकेपछि हाम्रो 500 वार्डमा पनि भइसकेपछि धरानदेखि बाहिर झापाहरूतिर सबैतिर नै राम्रोसँग सुन्नुहुन्छ, किनभने धेरैले चाहिँ बेहेबेस सुन्नु हुँदो रहेछ भन्ने कुरा पनि उहाँहरूले पनि श्रोताहरू जो हुनुहुन्छ उहाँहरूले पनि मलाई भन्नुहुन्छ सुनाउनुहुन्छ, र प्रोग्राम पनि एकदमै राम्रो छ, नेपाल र देशको रेडियोहरूको चाहिँ फरक छ है भन्ने कुराहरू पनि जनताहरू
0: मुख्य कुरा काठमाडौँमा पनि सुनिन्छ, तर काठमाडौँमा 2 घन्टाको मात्रै यो कार्यक्रम र अर्को स्वर्णिम सङ्गम 2 घन्टा गरेर 4 घन्टा सुनिन्छ, तर बुर्नाई माफ गर्नुहोस् पोखरा र धरानमा भने 24 घन्टा जुन चाहिँ हामी नेपालीमा प्रसारण गर्छौँ युके ब्रुनाई र काठमाडौँको साथीभाइ मिलेर, र न्युजका 24 घन्टाका समाचारहरू त्यो चाहिँ धरान र पोखरालाई मात्र उपलब्ध छ, काठमाडौँलाई अनफोर्चुनेटली छैन, किनभने एउटा मात्रै हाम्रो फ्रिक्वेन्सी छ त्यो पनि ब्रिटिस काउन्टर पार्टहरूको लागि, त्यो जानकारी पनि राखौँ, त त्यस कारणले 24 घन्टा युके ब्रुनाईको इभेन्टहरू एक्टिभिटिजहरू सुन्न पाउने त्यहाँका स्थानीयहरूले राम्रोसँग सुनुन् र अझै विस्तारित प्रसारण होस् भनेर हामी पनि लागेका छौँ, तपाईँ पनि लाग्नु भएको छ, हाम्रो एरिया वेलफेयर सेन्टर हुनुहुने पुराना मित्र अहिले सांसद पूर्ण लिम्बू साहेब, त्यसपछि केदार राई साहेब होइन, र अहिले अब आउने अर्का मित्रले पनि कोसिस गर्दै हुनुहुन्छ हामीलाई स्टुडियो दिनको लागि, र मुख्य गरेर कर्नल जोनी फेन साहब हुनुहुन्छ फिल्ड डाइरेक्टर, उहाँ चाहिँ पोखरा हुनुहुन्छ, उहाँको ठुलो साथ सहयोग र सहमति छ, त्यसले गर्दाखेरि छिट्टै होला भन्ने आशा गरौँ है त निलफा बहिनी, र हाम्रो गणेशजीलाई पनि धेरै धन्यवाद छ, अब इन्फर्मेसन दियो, ठुलो धन्यवाद फेरि पनि त्यो श्रोता जसले चाहिँ हामीलाई जानकारी गराउनु भयो कि बिग्रेको छ भनेर, तपाईँले पनि थाहा पाउने बित्तिकै फोन गर्नुहोस् है निलफा बहिनी, तपाईँको पनि जिम्मेवारी छ है, प्लिज प्लिज, र अन्तमा यो मामलामा यो विषयमा कुरा गर्नु पर्दाखेरि विजयपुर एफएममा हुनुहुने हाम्रो हिमालजी हुनुहुन्छ हिमाल राई होइन, पूर्व बिएबिएसको प्रसारिका होइन सञ्चालिका, उहाँले जेनतेन रूपमा चलाइरहनु भएको रहेछ, खुसी लाग्यो, उहाँलाई पनि ठुलो ठुलो हाम्रो साथ सहयोग र सपोर्ट छ भनेर सुनाउनु होला प्लिज, यति भन्दै अरू कुरा तपाईँको केही छ यहाँ धरानवासीहरूको लागि केही इन्फर्मेसन छ?
1: धरानवासीहरूको लागि भन्दा पनि यहाँ बाजे बोजूहरू चाहिँ मसँग बसिरहनु भएको थियो, यहाँ हेर्नु हुँदै थियो होइन, अनि एक दुईवटा कुरा भन्नु हुँदै थियो, अब हामीसँग अलिकति टाइम पनि छैन होला,
0: उहाँ
1: तयारीमा हुनुहुन्छ, बोजू हुनुहुन्छ यहाँ मसँग होइन, अनि यहाँ राई थियो अहिले आरएसमा यहाँ बसिरहनु भएको छ, कस्तो लागिरहेको छ अब दसैँको तयारी के कस्तो भइरहेको छ भनिदिनुहोस् न, यहाँ बोल्नुहोस् न,
0: हजुर आमा नमस्कार काठमाडौँबाट
3: नमस्कार,
0: सुन्नु भएको छ मलाई, सुन्न सक्नुहुन्छ, ल दसैँ आउन आँट्यो, अब के छ त कसरी मनाउने विचार छ त दसैँ,
3: अब दसैँ अनि अब एक वर्षमा जान्छु दसैँ
0: अनि तपाईँको अब श्रीमानको पल्टन अनि अलिकति जानकारी गराउनुहोस् न, घर कहाँ हो तपाईँको?
3: मेरो घर राखल पर्छ पर्न चाहिँ
0: है राखोला
3: हजुर राखोला केटी चाहिँ परे होइन अनि फेरि राखोलापट्टि बाक्सिला बाक्सिलाबाट भनौँ न बाक्सिलादेखि यता
0: अब दसैँमा जानुहुन्छ अनि श्रीमानको पल्टन चाहिँ कुन हो तपाईँको
3: माथि
0: होइन
3: ए पल्टन खोइ यसो भन्थेन
0: ब्यासी तिन त्रिसठ कस्तो नम्बर पनि ठ्याक्कै सम्झेको 82-363 उहाँको आर्मी नम्बर पल्टन सोध्नुहोस् त निल्फा बहिनी पल्टन कुन हो टेन्जियर होला भनेर भन्नुहुन्छ अनि उहाँ पनि कतै मलाया सिङ्गापुर हङकङ जाने मौका पाउनुभयो सोध्नुहोस् त बहिनी
3: यस्तो भएको अरे म त अब पछि गएको अघि अघि जेठीहरू थिएछन् म त पछि गएको त्यसो हुनुले अब उनीहरूको साह्रै सोधिन पनि खोजिन पनि कता कता क्या क्या अरे हजुर त्यस्तो भएको त्यसरी
0: थाहा पनि थाहा छैन ठिक छ बिचारा आमा जे होस् सेवा पाइरहनु भएको छ उहाँ
1: हजुर बाजे बोजूहरू एकदमै धेरै उमेर भएकोले पनि अलिकति उहाँहरूलाई अलिक गाह्रो भएको भन्नलाई पनि होइन बोजू हुनुहुन्छ एकदमै धेरै उयो ज्येष्ठ नागरिक बोजू त्यो नयाँ बोजू यसपालि दसैँमा घर जाने कि नजाने के छ दसैँको तयारी यसपालि बताइदिनुहोस् न कति वर्ष पुग्नुभयो
4: झन्डै पुग्यो होला कति वर्ष आएको
1: उमेर कति वर्ष भयो हजुर
4: उमेरको त उमेर त कति भयो 17-18-19 थुप्रो पुग्यो कति
1: बोजूहरू अलिकति भन्न सक्नुहुन्न किनभने उहाँहरू 70-80-90
0: पुगेको ठिकै छ तर यसो हेर्दाखेरि उहाँहरूको अहिले बसाइ कस्तो छ तपाईँले नै समग्रमा भनिदिनुहोस् न कतिजना हुनुहुन्छ यो रेसिडेन्सियल होममा उहाँहरूको फेसिलिटी के छ हेल्थ केयर के छ इन्टरटेनमेन्ट के छ भनिदिनुहोस् त सरसर्ती
1: विशेष गरी चाहिँ अहिले यहाँनिर चाहिँ पहिला र अहिलेमा अलिकति चेन्ज छ बोजूहरू जम्मा 25-26 क्यापेसिटी छ यहाँनिर बस्नेहरूले चाहिँ होइन अहिले टोटली 26 होइन यो ठाउँमा चाहिँ तर कति चाहिँ अहिले नयाँ सिस्टमहरू चाहिँ ल्याउनु भएको रहेछ यहाँनिर अनि मलाई भन्दाखेरि चाहिँ अझै यहाँनिर स्टाफ हुनुहुन्छ बहिनी मैले भेटेको छु कमला गुरुङ अझै मजाले बाजे बोजूसँगै रिलेटेड भएर काम गरिरहनु भएको छ कमलाजीलाई नै सोध्न चाहन्छु यहाँ चाहिँ के कस्तो छ बाजे बोजूहरू टोटली अहिले के छ अनि के परिवर्तन आयो कमलाजी यसबारे बताइदिनुहोस् न अलिकति
5: धन्यवाद मेरी सिस्टर दिदी होइन म चाहिँ कमला गुरुङ आरएसए अहिले चाहिँ म आरएस धरानमा चाहिँ होइन एज अ आरएसएको चाहिँ पोस्टमा चाहिँ काम गरिरहेको छु भन्ने पर्दाखेरि अहिले हामीसँग टोटल रेसिडेन्ट चाहिँ हाम्रो 20 नै हुनुहुन्छ होइन र त्यसमा चाहिँ रिहाब चाहिँ हाम्रो कतिजना रिहाब चाहिँ एकजना दुईजना तिनजना चारजना लगभग रिहाब चाहिँ हाम्रो एकजना दुईजना तिनजना रिहाब चाहिँ म कन्फ्युज भएँ तिनजना ठिकै छ हुनुहुन्छ होइन अनि अहिले हाम्रो भनेको परिवर्तन भन्दाखेरि हाम्रो जस्तो हाम्रो नयाँ फिस्कल इयर चाहिँ यो हाम्रो जुलाई 25-26 चाहिँ लागु नयाँ फिस्कल इयर चाहिँ सुरु भएको छ तर सुरु भए तापनि हाम्रो कामहरू चाहिँ पहिलाकै जस्तो नियमित नै भएको छ र हाम्रो अब जस्तो केही स्टाफहरूमा चाहिँ परिवर्तन आएको छ, परिवर्तन भने चेन्ज हुनुभएको छ होइन, र जसमा चाहिँ हाम्रो आर्य धरानको चाहिँ हाम्रो एडमिन पट्टिको चाहिँ हाम्रो देव भक्त थापा सर चाहिँ उहाँ चाहिँ जानुभएको छ र उहाँको सट्टामा चाहिँ अहिले हाम्रो एडमिन कोअर्डिनेटर चाहिँ जयकुमार लिम्बू हुनुहुन्छ।
1: बाजेबोजूको सेवामा विशेष गरी सेवा सुविधाहरूमा नयाँ चेन्जेसहरू आएको छ कि छैन, के छ होइन? पहिला 26 क्यापेसिटीमा बसिरहनु भएको थियो बाजे बोजूहरू होइन, अनि अहिले आएर बिचमा चाहिँ काउन्सिलिङदेखि लिएर होइन अन्य बिरामीको पनि सेवा सुविधाहरू चाहिँ दिइरहनु भएको छ, त्यो नयाँ परिवर्तनका कुराहरू हुन्, त्यो चाहिँ के छ त?
5: हाम्रो चाहिँ अहिले जस्तो नयाँ परिवर्तनका कुराहरूमा भन्दाखेरि हाम्रो जुन दैनिक गर्ने कार्यहरू चाहिँ हाम्रो त्यही नै भए तापनि हाम्रो हप्तामा गरिने कार्यहरू चाहिँ जस्तो हाम्रो डेन्टल क्याम्पहरू महिना जस्तो हामी विक मन्थली अथवा इयरलीमा चाहिँ हाम्रो अलिकति फेरबदल भएको छ होइन, जस्तो हाम्रो डेन्टल क्याम्पहरू चाहिँ हामी चलाउँछौँ, आई क्याम्पहरू पनि हाम्रो चलाउँछौँ र त्यस्तै गरी हाम्रो चाहिँ महिनामा त्यस्तै 4 भिजिट जति हाम्रो साइको सोसियल काउन्सिलिङ भनेको तपाईँको चाहिँ मनोपना परामर्शदाता पनि हाम्रो आउनुहुन्छ र उहाँहरूले चाहिँ हाम्रो बाजे बोजूको चाहिँ जुन भित्री कुराहरू भनौँ न उहाँलाई लागेको कुराहरू मनमा भएको कुराहरूलाई चाहिँ एउटा कसरी हुन्छ उहाँहरूलाई चाहिँ प्रस्तुतन गरेर परामर्शदाताले चाहिँ सुल्झाउने कामहरू गर्नुहुन्छ र यही कुराहरू चाहिँ अलिकति परिवर्तन छ होला।
1: धन्यवाद कमला बहिनी, उहाँले चाहिँ यहाँ बाजे बोजूसँगै काम गरिरहनु भएको छ र अहिले विशेष गरी नयाँ परिवर्तन

0: यही ट्रिटमेन्ट गराएर पछि घरमा चाहिँ पठाउने काम चाहिँ अहिले यो नयाँ आरएसमा आएको छ। अनि अन्य बाजे बोजूहरूसँग हरेक कार्यक्रमहरू सेलिब्रेसन गर्ने, चाडपर्वदेखि लिएर सबै कुरा गर्ने, उहाँहरूलाई एक्सपोजर भिजिट लाने, सपिङ लाने र यस्ता विभिन्न ठाउँहरूमा नयाँ ठाउँमा पनि लैजाने, कहिलेकाहीँ फिल्महरू हेलाउनु पनि लानु हुँदो रहेछ, यस्ता सबै गर्नुभएको छ। त्यो भएर पनि बाजे बोजूहरू चाहिँ एकदमै खुसी हुनुभएको छ। अहिले आएको नयाँ फिल्म पेन्सन पत्ता अस्ति हेरेर आएको भनेर पनि सुनाउनु हुँदै थियो। पेन्सन पत्ता फिल्म अहिले धनमा चलिरहेको छ, यो पनि हेरेर आउनु भएको छ हाम्रो बाजे बोजू।
1: कस्तो लागेर त पेन्सन पत्ता
0: बाजे बोजूहरूले हेर्नुभयो? अस्ति पेन्सन पत्ता फिल्म हेर्नुभयो? एघारजना बाजे बोजू लिएर जानु भएको थियो अरे, अनि हेर्नुभयो? हेर्नुभयो कस्तो लाग्यो त्यो फिल्म पेन्सन पत्ता?
1: राम्रो
2: लाग्यो,
3: नाटकको त्यसो नाटकको त सबै देख्यौँ, अनि घर गाउँ पनि देख्यौँ।
1: ओके ल बहिनी, थ्याङ्क यू सो मच, मेरो समय पनि सक्यो। पेन्सन पट्टा, घर गाउँ, नाचेको भनेपछि माउत्से गुरुङजी फेरि आउनुहुन्छ काठमाडौँमा, सायद अस्ति त बेलायततिर हुनुहुन्थ्यो, उहाँ पनि खुसी हुनुभयो, बाजे बजुलाई पनि मन पऱ्यो होला भनेर। अहिले चलेको सिनेमामा पेन्सन पट्टाको खुब नाम छ। एनिवे बहिनी, धेरै कुरा तपाईँसँग कुरा भयो, बिएफएस गोर्खा रेडियो कसरी पूर्वतिर एक्सप्यान्ड हुँदैछ, ककले सहयोग गर्दै हुनुहुन्छ भन्ने जानकारी पनि प्राप्त गर्नुभयो। अब हाम्रो कोसिस संयुक्त रूपमा तपाईँ मेरो हामी सबैको प्रयास छ, हेरौँ के हुन्छ। यति भन्दै हाम्रो रेसिडेन्स होमको नर्स बहिनीलाई पनि धन्यवाद छ। त तपाईँहरू सम्पूर्णलाई चाहिँ पछि कुरा गर्दै गर्नुहोला, अहिलेलाई म बिदा लिन चाहन्छु र अहिले नै ह्याप्पी दसैँ पनि भनिहालौँ है बहिनी।
0: हुन्छ, हजुरलाई पनि ह्याप्पी दसैँ, हाम्रो श्रोताहरूलाई पनि ह्याप्पी दसैँ, पछि पनि भन्छौँ, अहिले पनि भन्छौँ।
1: हस्, मैले बिदा लिएँ त, थ्याङ्क यू भेरी मच। तिनैजनासँग मैले बिदा लिएँ, चारजना मनपर्छ हाम्रो, गणेश घिमिरे टेक्निसियन पनि हुनुहुन्छ। हजुर श्रोताहरू, धरानतिरको खबरले धेरै समय लियो, तीन चारवटा सब्जेक्टमा हामीले कुराकानी गऱ्यौँ, धरानतिरको अपडेटहरू पनि भने। अब बिग सल्युटको अलिकति कुरा गरौँ, केही समय छ। ओके, के हो त बिग सल्युट? बडो राम्रो जिङ्गल सुन्नुभयो। बिग सल्युट भन्नाले सशस्त्र सेना सम्बन्धी परोपकारी संस्थाहरूका लागि महत्त्वपूर्ण रकम जुटाउने बिएफएसको वार्षिक अभियान हो, यसलाई यसरी बुझ्न सक्छौँ हामी। प्रत्येक वर्ष हामी सशस्त्र सेना सम्बन्धी परोपकारी संस्थाहरूलाई सेवा गरिरहेका सैनिक, उहाँहरूका परिवार तथा पूर्व सैनिकहरूलाई सहयोग पुग्ने विशेष परियोजनाको लागि अनुदान लिन आवेदन दिन आमन्त्रण पनि गर्छौँ। सन् 2007 सुरु भएदेखि बिग सल्युट अभियानले 15,00,000 पाउन्ड भन्दा बढी रकम जुटाइसकेको छ। श्रोताहरू, त्यो उठाएर एकदमै प्रदान पनि गरिसकेको छ र 60 बढी परोपकारी संस्थालाई सहयोग गरिसकेको छ। बिग सल्युटको रकमबाट कसरी लाभ पाउँछन् यो पनि बुझ्न अत्यन्तै जरुरी छ। सैनिक समुदाय तथा पूर्व सैनिकहरूलाई सहयोग गर्ने सशस्त्र सेना सम्बन्धी परोपकारी संस्थाहरूले यसबाट लाभ पाउन सक्छन्। प्रत्येक परोपकारी संस्थालाई 10,00,000 पाउन्डसम्मको अनुदान प्रदान गर्ने गरिन्छ। यसले सैनिक समुदायका आवश्यकतामा रहेका मानिसहरूको जीवनमा ठूलो परिवर्तन ल्याउन मद्दत गर्छ। सेवारत सैनिकका बालबालिकादेखि पूर्व सैनिकसम्म यसमा यसबाट लाभ पाउन सक्छन्। फेरि बिग सल्युट डे चाहिँ कुन हो त? हरेक वर्ष हामी बिहिबारको दिन अक्टोबर 8 मनाउँछौँ, 2026 यो दिन परेको छ र बिग सल्युटको लागि अपरेसन समिट मार्फत, जुन चाहिँ हाम्रो यसपालिको थिम थियो, सैन्य परोपकारी संस्थाहरूको लागि ठुलो रकम जुटाउने अभियानमा सहभागी हुन हामी तपाईँहरूलाई आग्रह पनि गरिरहेका छौँ। जसले सहयोग गरिसक्नु भएको छ, थ्याङ्क यू सो मच गर्नको लागि प्रेरित पनि गरौँ। तपाईँ जुन जहाँ सुकै हुनुहुन्छ, प्रायोजित आरोहण यानि कि स्पोन्सर क्लाइम्बमा सहभागी हुन सक्नुहुन्छ र आफ्ना साथीभाइ तथा परिवारलाई तपाईँलाई सहयोग गर्न तथा दान गर्न आग्रह पनि गर्न सक्नुहुन्छ, यानि कि यु एन्ड योर फ्यामिली एज वेल। ओके, त्यसले गर्दाखेरि अगाडि के छ त कसरी गर्ने पर्छ भन्ने कुरा त हामीले हिजोदेखि कुरा गरिसकेका थियौँ. तपाईँ चाहिँ कुनै पहाड नजिकैको डाँडा चढ्न सक्नुहुन्छ, आफ्नो विद्यालय वा कार्यालयका भर्याङ चढ्न सक्नुहुन्छ, जिममा क्रस ट्रेनर गर्न सक्नुहुन्छ, गर्नु पनि भयो होला, मैले पनि

0: गरेको थिएँ, हिजो पनि अलिअलि हिँडे होइन, त्यसले गर्दाखेरि जे पनि गरेर हामीले रफ फन्ड रेज गर्न सक्छौँ, अथवा तपाईँले केही अन्य नयाँ कुरा गर्न पनि सक्नुहुन्छ है। त विशेष गरी अप समिटमा सबै प्रकारको आरोहणमा सहभागीको लागि हामीले आमन्त्रण गरेका थियौँ, त्यसमा तपाईँले साथ दिनुभयो, त्यसको लागि वान्स अगेन थ्याङ्क यू सो मच। र बिग सल्युट डे जुन चाहिँ आज हो बिहिबार 8 अक्टोबरको दिन, त्यसमा हामी विश्वव्यापी रूपमा सबै रेडियो स्टेसनबाट यो बारेमा जानकारी गराइरहेका छौँ, किनभने हाम्रो फोकलन्ड टापुदेखि ब्रुनाई, बिलिजदेखि साइप्रस, साइप्रसदेखि अन्य ठाउँमा छ, बेलायतमा थुप्रै ठाउँमा छ, यी रेडियो स्टेसनमा आज मुख्य यही कुरा भइरहेको छ। त्यस कारणले तपाईँ बिबिएस गोर्खा रेडियो मात्र होइन इङ्ग्लिस सर्भिस सुन्नु सुन्दै हुनुहुन्छ भने त्यहाँ पनि बिग सल्युटकै चर्चा विशेष छ। ओके, विश्वभरका टोलीलाई पनि हामी धन्यवाद दिनुपर्छ, उहाँले आफ्नो जिम्मेवारी निभाइरहनु भएको छ। विश्वभर रहेका बिबिएसका टोलीहरूले आफ्नै पनि काम गरिरहनु छ, आफ्नै आरोहण गर्नुभयो, कसैले बेन्डविस चढ्नुभयो, कसैले माउन्ट एभरेस्टको हाइट चढ्नुभयो, त्यसले गर्दाखेरि उहाँहरूले आफ्नो बारेमा जानकारी पनि दिनुभएको छ। अब मुख्य कुरा कसरी यो तपाईँले डोनेट गर्न सक्नुहुन्छ, टेस्ट मेसेज मार्फत दान दिन सक्नुहुन्छ, यदि तपाईँ बिग सल्युटलाई सहयोग गर्न चाहनुहुन्छ भने टेक्स्ट मेसेजबाट पनि दान गर्न सक्नुहुन्छ। £5 दान गर्नको लागि बिग फाइभ लेखेर 70031 टेक्स्ट पठाउनुहोस्, यो चाहिँ बेलायतको लागि है, फेरि नेपालमा होइन। बिग फाइभ लेखेर 70031 गरेर गर्न सक्छ, £10 दान गर्नको लागि बिग टेन लेखेर तपाईँले 70031 टेक्स्ट पठाउनुहोला। टेक्स्ट मेसेज पठाउँदा तपाईँले दान गर्ने रकमसँगै आफ्नो नेटवर्कको सामान्य मेसेज शुल्क पनि तिर्नुपर्ने होला, त्यो चाहिँ तिर्नुपर्ने हुन्छ। टेक्स्ट मार्फत तपाईँ दान गर्न तपाईँ 16 वर्षभन्दा माथिको हुनुपर्छ र बिल तिर्ने व्यक्तिको अनुमति लिनु पनि पर्ने हुन्छ। यदि तपाईँ या 16 वर्षभन्दा माथिको हुनुपर्छ भन्ने कुरा छ, अझ बढी रकम दान गर्न चाहनुहुन्छ भने वा तपाईँ बेलायतभन्दा बाहिर हुनुहुन्छ भने के गर्ने त, त्यस अवस्थामा टेक्स्ट नगरी bbs.com/bigsalute गएर अनलाइन दान गर्नुहोस् र त्यहाँ सबै नियम र शर्तहरू पनि उपलब्ध हुन्छन्, त्यो हेर्नुहोला। सबैभन्दा महत्त्वपूर्ण कुरा, तपाईँले दान गरेको प्रत्येक पैसा द बिग सल्युट मार्फत बेलायतभरका सशस्त्र सेना सम्बन्धी परोपकारी संस्थालाई सहयोग गर्न सक्नुहुन्छ अथवा सहयोग गर्नको लागि त्यो बाटो खुल्छ अथवा चाहिँ प्रयोग हुन्छ भन्ने कुरा राखौँ। यसलाई समय पनि हेर्दैछु, धेरै समय छैन, अलिकति 1-2 मिनट लिइहालौँ। अनलाइन दान जस्ट गिभिङ पेजमा जानुहोस्, त्यसबाट पनि तपाईँले दान गर्न सक्नुहुन्छ। दुई तरिका रहेछ, पहिलोमा bbs.com/bigsalute पेज मार्फत सिधै दान गर्न सकिन्छ भने, दोस्रोमा द बिग सल्युटलाई सहयोग गर्ने आफ्नै फन्ड रेजिङ इभेन्ट वा च्यालेन्ज आयोजना गरिदिनुहुन्छ भने आफ्नो फन्ड रेजिङ सब पेज पनि बनाउन सक्नुहुन्छ। त्यसको लागि bbs.com/bigsalutemा गएर स्टार्ट फन्डिङमा क्लिक गर्नुहोला है। त यो चाहिँ जस्तै बिर्सनुहोला, आज पनि दोहोऱ्याइदिएँ, अझै पनि यो फर्दर 8 तारिकमै क्लोज डाउन हुँदैन, अगाडि बढ्छ, त्यस कारण त्यो पनि गर्न सक्नुहुन्छ। हाम्रो फेसबुक हेर्नुहोला, धेरै इन्फर्मेसन तपाईँ पाउनुहुन्छ। आदर सदा मैले आज बिग सल्युटको कुरा गर्दा धेरै समय गयो, त्यसले गर्दाखेरि अब हामी समाचारतर्फ लाग्छौँ, अर्को चरणमा हामी अरू कुरा गर्छौँ, नेपालतिरका कुरा गर्छौँ, रेकर्डेड कुरा गर्छौँ, एरिया वेलफेयर अफिसको पनि कुरा गर्छौँ फेरि पनि, तर ताप्लेजुङबाट कृष्ण लिम्बुले पठाएको रिपोर्ट सुन्छौँ। अब लागौँ समाचारतर्फ।
1: सैन्य समुदायमा बेलायत भरि अन एयर एपमा अनि स्मार्ट स्पिकरमा भन्नुहोस् फ्लाई बीएफबीएस, यो बीएफबीएस गोर्खा रेडियो हो।
2: कङ्ग्रेस महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि अहिले मतदान सुरु हुन लागेको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले दिउँसो 2:30 बजेबाट मतदान हुँदै गरेको उल्लेख गर्नुभएको छ। नेतृत्व चयनका लागि मुलुकभरका 7,255 महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन्। बिहान 7 बजेदेखि नै मतदान सुरु हुने तय भए पनि मतपत्र छपाई लगायतको विलम्बका कारण मतदान सुरु हुन ढिलाइ भएको हो। आजको चुनावपछि कङ्ग्रेसको 297 सदस्यीय केन्द्रीय सहकारी समिति चयन हुनेछ। मतदान स्थलमा मोबाइल लगायत निर्वाचन आचार संहिताले निषेध गरेका सामग्री लिएर जान पाइने छैन। परराष्ट्र मन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेश मन्त्री पेनी वाङबीच अस्ट्रेलियाको मेलबोर्नमा भेटवार्ता भएको छ। भेटमा नेपाल अस्ट्रेलिया सम्बन्ध, शिक्षा, व्यापार, पर्यटन र जलवायु परिवर्तनका विषयमा छलफल भएको छ। अस्ट्रेलियाले नेपालका बाढी प्रभावितका लागि थप 15 मिलियन अस्ट्रेलियन डलर सहयोग गर्ने घोषणा गरेको छ। यसअघि पनि अस्ट्रेलियाले 11 मिलियन डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो। मन्त्री खनालले नेपाली विद्यार्थीका लागि सहज भिसा व्यवस्था र नेपाल अस्ट्रेलिया सिधा हवाई सम्पर्कका लागि पहल गर्न आग्रह गर्नुभएको छ। लुम्बिनीलाई भारतको उत्तरपूर्वी राज्यहरूसँग जोडेर बृहत्तर बौद्ध तथा सांस्कृतिक सर्किट निर्माण गर्ने विषयमा दुई देशका पर्यटन व्यवसायबीच भएको समझदारीले फेरि एकपटक लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायमा आशाको सञ्चार गरेको छ। बुटोलबाट छवि पाण्डे।
3: भारतको उत्तरपूर्वी क्षेत्रका 8 राज्यका पर्यटन व्यवसायी र लुम्बिनी होटल सङ्घबीच समझदारी भएको हो। लुम्बिनीका पर्यटन व्यवसायी प्रदीप कुमार उदयले नेपालका धार्मिक पर्यटक भारत जाने र भारतका धार्मिक पर्यटक नेपाल आउने परम्परा अझै विकसित गर्न यो समझदारीले सहयोग पुग्ने बताउनु भयो।
4: छिमेकी मुलुक भारतको चाहिँ पर्यटकहरूको आगमनको लागि त हाम्रो लागि राम्रो कुरा हो। अब नेपालबाट पनि त धार्मिक पर्यटकहरू त भारतमा त चारधाम भयो होइन, धेरै धार्मिक पर्यटकहरू पनि नेपालबाट हामी यहाँबाट चाहिँ पर्यटकहरू गएको देखिन्छ नि त। उताबाट पनि नेपालमा आउने, नेपालबाट पनि भारतमा जाने पहिलेदेखि नै चलिआएको एउटा हुँदै हो।
3: नेपाल टुर्स एन्ड ट्राभल्स एजेन्ट सङ्घ नाट्टाका लुम्बिनी प्रदेश अध्यक्ष चन्द्र थापाले यो समझदारीले नेपाल र भारतको धार्मिक पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने दावी गर्नुभयो।
5: स्वाभाविक रूपमा यस्तो गतिविधिहरू हुनुपर्छ, यसले राम्रो प्रभाव पार्छ नै। भारतीय पर्यटकको बसाइ चाहिँ नेपालमा होस्, नेपालमा बढोस्, लुम्बिनी क्षेत्रमा यी फेरि फेरिमा चाहिँ पर्यटकीय गतिविधि छ, पर्यटनको एउटा चाहिँ प्रचारात्मक अभियान चाहिँ जाम, सरकारको पनि एउटा हुनुपर्छ, इनिसिएसन हुन्छ, लगानी हुनुपर्छ, साझेदारी हुनुपर्छ, अनि सरकारले पनि एउटा चाहिँ अलिकति प्राथमिकतामा राखेर यसले चाहिँ टेवा पुग्न जान्छ।
3: समझदारीमा लुम्बिनी र उत्तर पूर्वी भारतलाई जोडेर पर्यटन तथा तीर्थयात्राको संयुक्त प्रावधान गर्ने, दुई देशबीच पर्यटकको बसाई अवधि लम्ब्याउने तथा बौद्ध तथा हिन्दू तीर्थस्थल सहित सांस्कृतिक र इको पर्यटन गन्तव्यलाई जोड्ने उल्लेख गरिएको छ।
2: यो वर्षको दशैँका लागि मुस्ताङबाट 13,000 भेडा च्याङ्रा बजार पठाइने भएको छ। यो सङ्ख्या यसअघिका दशैँभन्दा 5,000 कम हो। बाढी पहिरोका कारण मुलुकभर नै चाडपर्वको रौनक घटेको, मुख्य खपत हुने बजारसम्मको सडक सञ्जाल अवरुद्ध र हिमाली भेगमा भारी वर्षासँगैको हिमपातका कारण गोठबाट बिक्री गर्न समस्या भएकोले यसअघि जति भेडा च्याङ्रा बजार पठाउन नसकिएको किसानको भनाइ छ। पोहोर दसैँमा मुस्ताङबाट 18,000 भेडा च्याङ्रा बजार पठाइएको थियो। यसपालि हालसम्म 10,000 को स्वास्थ्य परीक्षण गरेर पठाइएको कृषि तथा पशु विकास कार्यालय मुस्ताङले जनाएको छ। हालसम्म मुस्ताङ किसानले 5,000 र डोल्पाबाट थप 5,000 मुस्ताङ हुँदै बाहिरिएको पनि कार्यालयले जानकारी दिएको छ। यसपालि मुस्ताङबाट 5,000, डोल्पाबाट 5,000 र कोरलनाकाबाट 3,000 भेडा च्याङ्रा निकासी हुने अनुमान गरिएको कार्यालय प्रमुख डाक्टर लालमणि अर्यालको भनाइ छ। पोहोर दसैँमा भेडा च्याङ्रा बेचेर मुस्ताङी किसानले 36 करोड रुपियाँ कमाएका थिए। बेलायत र जर्मनीले साइबर आक्रमणको सामना गर्न सम्झौता गर्ने भएका छन्। बेलायतका प्रधानमन्त्री एन्डी बर्नहामको जर्मनी भ्रमणका क्रममा रुसले गरिरहेका गतिविधिको सामना गर्ने विषयमा पनि कुरा हुने भएको हो। युरोपेली सङ्घसँगको सम्बन्ध बढाउने विषय पनि एजेन्डामा राखिएको छ। बर्लिनबाट बीबीसीका जेसिका पार्करको रिपोर्ट।
6: Andy Burnham will be greeted with military honours to mark his first official trip to Berlin as Prime Minister. Andy Burnham's visit also comes as he's talked about exploring options over Britain's relationship with the European Union, even suggesting it's possible a future Labour election manifesto could promise a new in-out referendum. A German government spokesman has said that's first a question for Britain, but that Berlin supports closer ties between the UK and the EU.
2: अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको नयाँ एकदिवसीय विश्व वरियतामा नेपाल 16 स्थानमा उक्लिएको छ। पुरुष एकदिवसीय वरियतामा नेपालले एक स्थान सुधार गर्दै 16 स्थानमा उक्लिएको हो। नेपालले 33 खेलमा 939 अङ्कसहित 28 रेटिङ प्राप्त गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
1: यो PFBS गोर्खा रेडियो हो।

0: We're coming together for the BFBS Big Salute. Climb and conquer.
1: Okay, climb and conquer. That's what we did yesterday, you know. Yeah, le face nga hendwala live and wala hamro 20 pais jana ko strong samuha bag bhairab yani ki puspalal park bata hinera 5.6 kilometer jungle ko bato pani parireko thiyo simsime pani tyo hinera bushandana pugnu bho bushandan ma gaera aram ke gafsap खानपान रमाइलो फेसबुक फोटो टिकटक आदि आदि गरेर हामी फर्क्यौँ. सबैलाई शुभकामना र लालजीले हामीलाई प्रत्यक्ष सम्पर्क गर्नुभएको थियो र यहाँ त्यहाँको बारेमा हामीले बयान गऱ्यौँ किनभने त्यसको उद्देश्य चाहिँ फन्ड रेजिङ थियो. संसारभरिका हाम्रा श्रोताहरूले श्रोताभन्दा पनि हाम्रा कर्मचारीहरू र त्यहाँ भएका सर्भिङ र रिटायर पर्सनहरूले मद्दत पनि गर्नुभयो र ठुलो रकम यसपालि उठ्ने हाम्रो आशा पनि छ, सम्भावना त्यतिकै देखिन्छ. भन्दै अब हामी यहाँलाई एउटा फेरि यही बारेमा जानकारी गराउँ है त, किनभने आज हाम्रो मेन डे हो 8 अक्टोबर. त्यसले गर्दाखेरि बिग सलुटलाई सहयोग गर्ने कति तरिका छन्, 10 तरिका रहेछन् है. पढेर सुनाऊ त, बिस्तारै अङ्ग्रेजीमा लेखेको छ, नेपालीमा रूपान्तर गर्दै पढेर सुनाऊ यहाँलाई. ओके, इन्सपायर चाहिँ कसरी हुन सकिन्छ. बिग सल्युट जुन चाहिँ बिएबिसले आयोजना गर्यो गर्दैछ, यो बिग सल्युट डे मात्र होइन वर्षभरि नै हामीले कोष सङ्कलन गर्छौँ र सैन्य समुदायले सैन्य समुदायको आफ्नो क्षेत्रमा तपाईँले पनि यस अभियानका लागि रकम जुटाउन सक्ने केही तरिकाहरू छन् जुन यस्ता छन्. ओके, घरको सरसफाइसँगै कोष पनि सङ्कलन गर्न सक्नुहुँदो रहेछ. कोष सङ्कलन यानि कि फन्ड सङ्कलन सक्नुहुन्छ. कसरी त, घरको साफ आफ्नै त्यो पनि घरको घरमा थन्किएका पुराना सिडी डिभिडी गेम कपडा र विद्युतीय सामग्री तपाईँले हटाउँदै हुनुहुन्छ भने याद गर्नुहोस् है, म्युजिक म्याकपाई मार्फत यी सामान पुनः प्रयोग वा रिसाइकल गरेर बिएबिएस बिग सल्युटको लागि रकम जुटाउन सकिन्छ. यो तपाईँले सोचेभन्दा सजिलो पो छ त. कोसिस गर्नुहोस् म्युजिक म्याकपाई मार्फत यी सामानहरू रिसाइकल गरेर बिएबिएस बिग सल्युटमा मद्दत गर्न सक्नुहुन्छ. तपाईँलाई थाहा छ, हामीलाई थाहा छ, हामीसँग सिडी यति धेरै बिएबिएसमै थियो भनेर साध्य छैन, कहाँ गयो होला. हामीले त बाँडी सक्यौँ. बुनाईमा त्यस्तै थियो, युकेमा थियो र यहाँ पनि थियो. अहिले सिडीको प्रयोग छैन, डिभिडी पनि थियो, गेम अनि कपडा विद्युतीय सामग्री यी कुराहरूलाई हामीले रिसाइकल गर्न सक्छौँ. याद गर्नुहोस्, म्युजिक म्याकपाईमा गएर रिसाइकल गर्न सक्नुहुँदो रहेछ. अनि अनलाइन किनमेल गरेर पनि रकम जुटाउनुहोस् भनेर भनिन्छ. हो, किनमेल गर्दा पनि बिएबिएस बिग सल्युटको लागि रकम जुटाउन सकिन्छ. इजी फन्डिङ फन्ड रेजिङ इजी फन्ड रेजिङ प्रयोग गरेर अनलाइन किनमेल गर्दा रकम सङ्ग्रह गर्न सकिन्छ. यो सेवा प्रयोग गर्न सजिलो छ र निशुल्क पनि छ. थप जानकारीको लागि bfbs.com.donate हेर्नुहोला है. अनि क्विज नाइट पनि गर्न सक्नुहुन्छ. तपाईँले साथीभाइ परिवार समुदायको लागि सहभागी गराएर क्विज नाइट कार्यक्रम आयोजना गरी कोष सङ्कलन गर्न सक्नुहुन्छ. यो वर्षभरिको कुरा हो, आज मेन डे हो, तर यु क्यान डु थ्रु आउट द इयर. क्विज नाइट गर्नुहोस्. मैले चाहिँ अस्ति क्विज नाइट होइन टम्बोला गरेको थिएँ, यसपालि चाहिँ 10 तारिक भव्य 108 जन्मोत्सव मनाउँदैछ. यो चाहिँ रोयल नेपाल गल्फ सोसाइटीले आरएनजिसी भन्छौँ हामी सेन्टर होइन, त्यसमा चाहिँ ठुलो गेम हुन्छ, त्यसमा चाहिँ तम्बोला सञ्चालन गर्ने प्लानिङ छ है. अनि बेक सेल आयोजना गर्न सक्नुहुन्छ. केक बिस्कुट तथा अन्य घरमै बनाएका परिकार पनि बिक्री गरेर बिएबिएस बिग सेलको लागि तपाईँले रकम जुटाउन सक्नुहुन्छ. यो गर्नुहोस् है त, बिग सेल आयोजना गर्नुहोला. पाँचौँ तरिका रहेछ बिएबिएस बिग सेलको लागि नन युनिफर्म डे आयोजना गर्नुहोस्. सामान्य पोसाक लगाउने दिन आयोजना गरी सहभागीहरूबाट सङ्कलित रकम बिग सल्युटलाई प्रदान गर्न सकिन्छ. जस्तै के भन्छ, लालजीले पोहोर साल गर्नुभएको थियो पल्चनका सदस्यहरूले भनौँ न केही रकम उठाउनु भयो त्यो दिन, खुसीको लुगा लगाएर जान पाउनु र मन परेको भनौँ न अब लुगा लगाएर जाने र रकम उठाएर यसलाई कन्ट्रिब्युट गरे गर्नुभएको थियो। त्यस्तै तपाईँले चाहिँ पल्टन फरि गर्न सक्नुहुन्छ। युकेमा हाम्रा थुप्रै पल्टनहरू छन्, युके वाइड त्यो गर्न सक्नुहुन्छ है त। ओके, बिग एट मैले चाहिँ यो बारेमा 10 तरिका छ भनेर जानकारी गराइरहेको थिएँ। इन्सपिरेसन विभिन्न तरिकाबाट गर्न सकिन्छ। अब अर्को पनि एउटा जानकारी राखिहालौँ, तपाईँले नन युनिफर्म डेको मात्रै होइन आफ्नै बिग 10 च्यालेन्ज पुरा गर्नुहोस्। 10 घन्टाको सहनशीलता चुनौतीदेखि लिएर 10 किलोमिटर दौड वा पौडी पोखरी यानि कि स्विमिङ अथवा विद्यालयको मैदानमा 10 चक्कर लगाउनेसम्म आफै आफ्नै बिग 10 चुनौती लिनुहोस् र यसबाट रकम उठाउन सक्नुहुन्छ। यो पनि गुड राम्रो तरिका रहेछ। एकजना साथीले काठमाडौँमा भएको साथीले चाहिँ स्वयम्भूको कति चक्कर लाउनु भयो, 17 चक्कर पो लाउनु भयो, त्यसले गर्दाखेरि यो त 42 किलोमिटर जस्तो हुँदो रहेछ भनेर सुनेको थिएँ। त्यस कारणले नेपालमा हुनुहुन्छ भने स्वयम्भूको 10 चक्कर लाउनुहोस्, सेन्स अफ एउटा अकम्प्लिसमेन्ट पनि हुन्छ, आनन्दले मैले स्वयम्भूलाई चाहिँ घुमेँ भन्न पनि पाइयो, परिक्रमा गर्न पनि सक्नुहुन्छ है त। अर्को छ गल्फरको लागि, ओके, वार्षिक जिब्राल्टर गल्फ डेमा सहभागी हुन सक्नुहुन्छ भने जस्तै तपाईँको काठमाडौँ गल्फ डे अथवा सनक्लिफ गल्फ डे वा चाहिँ एल्डरसर्ट गल्फ डे आदि गर्न सक्नुहुन्छ। त्यसरी पनि तपाईँले यसरी गल्फको आयोजना गर्न सक्नुहुन्छ। अनि क्यानाडा आइस हकी डे पनि गर्न सक्नुहुन्छ, जहाँ जहाँ आइस हकी खेल्न पाइन्छ त्यो पनि गर्न सक्नुहुन्छ। स्पोर्ट्स डे आयोजना गर्न सक्नुहुन्छ, खेलकुद दिवस आयोजना गरेर सहभागी तथा समुदायबाट बिग सल्युटको लागि तपाईँले फरक तरिकाले रकम जनाउन उठाउन सक्नुहुन्छ। अनि आफ्नै स्टेसनलाई पनि माया गर्न सक्नुहुन्छ, स्थानीय स्टेसनसँग सहकार्य गर्नुहोला र आफ्नो स्थानीय बिएबिएस स्टेसनसँग सम्पर्क गरी बिग सल्युट डेको लागि विशेष कार्यक्रम आयोजना गर्नुहोस् र कोष सङ्कलनमा सहभागी बन्न सक्नुहुन्छ। लालजीहरूले आज फोन इन डे गर्नु हुनुहुन्छ क्यारे होइन ब्रुनाईमा, अल द बेस्ट। यति नै हो विभिन्न तरिकाले तपाईँले सङ्कलन गर्न सक्नुहुन्छ। मैले एउटा टिप्स पनि दिएँ, इन्सपिरेसनका कुरा पनि थियो, तरिका पनि थियो। समय भएमा म तपाईँ अरू अरू जानकारी पनि गराउँछु। अहिलेलाई यति भन्दै अब लागौँ हाम्रो कार्यक्रमतर्फ, रिपोर्टतर्फ लागौँ है त। रिपोर्ट एरिया वेलफेयर अफिसको छ, ताप्लेजुङबाट वेलफेयर अफिसर के भन्नुहुन्छ, कृष्णजीले यो रिपोर्ट पठाउनु भएको छ।
2: एरिया वेलफेयर सेन्टर ताप्लेजुङले चालु आर्थिक वर्षमा ताप्लेजुङका 9 क्षेत्रमा विद्यालयको भवन मर्मत तथा फर्निचरको व्यवस्थापन गर्ने भएको छ। विद्यालय तथा समुदायले माग गरेका योजनाहरू छनौट भएसँगै सेन्टरले थप प्रक्रिया अघि बढाइ व्यवस्थापन गर्ने भएको हो। सोही अनुसार मङ्गलबार सेन्टरको कार्यालयमा योजना सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई सहभागी गराई अन्तर्क्रिया छलफल गरिएको छ। योजना सञ्चालनका लागि आवश्यक पर्ने कागजात लगायतका विषयमा छलफल गर्नुका साथै सम्झौता समेत गरिएको सेन्टरका एरिया वेलफेयर अफिसर इन्द्र देव राईले बताउनुभयो।
3: कागज पत्र पनि के चाहिँ हामीलाई चाहिन्छ र कुन कुन कागज पत्र गर्दाखेरि चाहिँ हाम्रो प्रोजेक्ट चाहिँ कुनै समस्या बिना माथि एसक्यूबाट चाहिँ हामीलाई चाहिँ उहाँहरूले चाहिँ स्वीकृत गर्छ भन्ने विषयलाई चाहिँ उहाँहरूलाई क्लियर गर्नको लागि चाहिँ स्कुलका हेड टिचर प्लस व्यवस्थापन समितिको अध्यक्षलाई चाहिँ हामीले बोलाएर उहाँहरूलाई पूर्ण रूपमा ब्रिफ गरेर चाहिँ उहाँहरू एकदम खुसीको साथमा प्लस उहाँहरू एकदम क्लियर भएर जानुभएको छ।
2: चालु आर्थिक वर्षमा ताप्लेजुङका विभिन्न क्षेत्रहरू खेजेनी माध्यमिक विद्यालय, महाकाली आधारभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय, मोती माध्यमिक विद्यालय, नाल्बु आधारभूत विद्यालय, निलगिरी माध्यमिक विद्यालय, पिप्लेश्वरी आधारभूत विद्यालय र थेचम्बु माध्यमिक विद्यालयमा योजना सञ्चालन हुँदैछन्। अधिकांश विद्यालयमा फर्निचरको व्यवस्थापन र केही विद्यालय मर्मत तथा कलर लगाउने योजना रहेको सेन्टरले जनाएको छ, जसबाट विद्यार्थीलाई पठन पाठनमा सहजता हुने मोती माध्यमिक विद्यालयका शिक्षक केबुहाङ लिम्बुको विश्वास छ। प्राय गरेर 7-8 वटा कोठा चाहिँ भरिन्छ भन्ने चाहिँ अब हाम्रो आकलन थियो। तथापि पनि अहिलेको महँगो र बढ्दो रेट र दरको कारणले गर्दाखेरि घटीमा पनि 4 लाख रुपियाँ बरोबरको सामग्री चाहिँ 4-5 कोठासम्म चाहिँ फर्निचर उपलब्ध गराउन सकिन्छ कि भन्ने चाहिँ हामीले निर्कोल गरेका छ। नानी बाबुहरूले पढाइलाई बढावा दिनको निम्ति अवश्य पनि त्यसले लाभान्वित हुनेछन् भन्ने कुरो चाहिँ हाम्रो चाहना रहेको छ।
4: यस्तै पाथिभरा ग्याङरोक गाउँपालिका 3 तिरिङ्गे स्थित कालिका माध्यमिक विद्यालयमा समेत सेन्टरले यसअघि निर्माण गरेका संरचनाहरू जीर्ण अवस्थामा पुगेकाले पुनर्निर्माणका लागि फेरि बजेटको व्यवस्था गरेको छ। जीर्ण अवस्थामा रहेका संरचनाको संरक्षण तथा फर्निचरको व्यवस्थापन भएपछि समुदायका नागरिक खुसी भएका छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरन छङ्गो:
5: पहिला रहेको जो भवन छ अहिले त्यो चाहिँ जिडब्लुएसबाटै निर्माण भएको थियो र त्यस सँगसँगै पछाडिबाट विभिन्न समस्याहरू आउँदै गर्दाखेरि हामीले ती समस्याहरूलाई निदान गर्नको निमित्त पनि जिडब्लुएसलाई नै आग्रह गराएर अघिल्लो साल पनि हामीले विद्यालयको रङरोगन गरेका थियौँ र यो साल चाहिँ अब डेस्क बेन्चहरूको अलिकति अभाव भएको नाताले हामीले कष्ट गर्नको लागि आग्रह गरेका थियौँ र त्यसको सम्बोधन भएको छ।
4: सेन्टरले कादुरी लगायतको समन्वयमा विभिन्न क्षेत्रमा योजनाहरू विगत लामो समय अगाडिदेखि सञ्चालन गर्दै आइरहेको छ। विद्यालयका भवन निर्माण तथा मर्मत मात्र नभएर पेन्सनरको घर साथै आवश्यक खोलामा पुल निर्माण लगायतका कार्यहरू गर्दै आइरहेको छ। यस आर्थिक वर्षमा सेन्टरले कादुरीको समन्वयमा जिल्लाका विभिन्न स्थानमा निर्माण हुने पुलको अनुगमन गर्ने तयारी समेत गरिरहेको छ। सेन्टर मातहत नै अनुगमन गरी निर्माण सम्पन्न भएपछि हस्तान्तरण गर्ने प्रक्रियामा रहेको एरिया वेलफेयर अफिसर राईको भनाइ छ:
3: हाम्रो संस्थाले यो पालि सिए प्रोजेक्ट कम्युनिटी एड प्रोजेक्ट चाहिँ स्कुलको मात्रै भइरहेछ। गत वर्ष खाने पानीको थियो तर यो वर्ष चाहिँ खाने पानीको छैन। अनि त्यो बाहेक अब हाम्रो एरियामा कादुरी संस्थाबाट चाहिँ 3 पुल बन्दैछ। त्यो चाहिँ अब हाम्रो संस्था चाहिँ होइन तर पनि हामीसँगै सम्बन्धित भएर हामीले नै त्यो प्रोजेक्ट पनि बेला बेला चाहिँ यसो अवलोकन गर्छौँ र पछि सम्पन्न भएपछि ह्यान्डओभरको लागि चाहिँ हामी अफिसबाट म अथवा हाम्रो एसिस्टेन्ट स्टाफ चाहिँ त्यहाँ उपस्थित हुन्छौँ र त्यो प्रोजेक्ट 3 ब्रिज चाहिँ अहिले चाहिँ एउटा चाहिँ सान्ताक्रा एरियामा हुँदैछ भने अर्को 2 चाहिँ उता घुन्सा एरियामा फोक्तालुङ गाउँपालिकाको घुन्सा एरियामा हुँदैछ।
4: हरेक निकायले संरचना बनाउँछन् तर तिनीहरू चाँडै जीर्ण अवस्थामा पुग्छन् त कुनै प्रयोगविहीन हुन्छन्। सेन्टरले निर्माण गरेका संरचनाको संरक्षण रेखदेख चाहिँ कसरी हुने गरेको छ त? सेन्टरले यसअघि गरेका अभ्यासहरूको बारेमा बताउनु हुँदै एरिया वेलफेयर अफिसर राई:
3: त्यो चाहिँ हामी फिल्ड भिजिट प्राय गाउँ गाउँमा हाम्रो पेन्सनरलाई भेट्न जाँदाखेरि पनि हामी समय मिलाएर यसो स्कुलतिर अथवा खानेपानी होस् अब स्कुलको प्रोजेक्ट हो भने स्कुलतिर कहिले भएको हाम्रो डाटालाई यसो हेरेर पनि हामी जान्छौँ। खानेपानी पनि त्यस्तै हो। त्यसले गर्दा हाम्रो फिल्ड भिजिटमा हामीले देखे र उहाँहरूले पनि यता रिपोर्ट गर्नुभयो भने हामी गएर अनुगमन गर्छौँ।
4: वेलफेयरले शिक्षाको गुणस्तर सुधारका लागि गरेका कार्यहरूले स्थानीय सरकारलाई समेत टेवा पुगिरहेको छ। वेलफेयरले निर्माण गरेका संरचना जीर्ण अवस्थामा पुग्नबाट बचाउन संरक्षणका लागि स्थानीय सरकारले समेत समुदायमा विशेष कदम चाल्न आवश्यक देखिएको छ, जसले गर्दा सेन्टर एउटै क्षेत्रमा मात्रै पुनर्निर्माण तथा मर्मतका लागि पटक पटक बजेटको व्यवस्था गर्नुपर्ने झन्झटबाट मुक्त हुन्छ। त्यो बजेटलाई अर्को अति आवश्यक क्षेत्रमा नयाँ योजना थप गर्न सकिने वातावरण पनि तयार हुन सक्छ। त्यति मात्र होइन, स्थानीयको प्रत्यक्ष सहभागितामा संरक्षण भए दीर्घकालीन अवस्थासम्म नागरिकले लाभ लिन पाइरहनेछन्।
0: From across the forces world, coming together for the BFBS Big Salute.
1: ओके बिएबिएस ब्रेक सल्युटका आज जिङ्गल बजिरहेको छ. आजको दिन बजाउन मिल्छ पाइन्छ बजाइरहेको छु. ब्रेक सल्युटको लागि जानकारी पनि मैले दिइरहेको छु कसरी तपाईँले वर्षभरि नै ब्रेक सल्युट यानि कि आर्म फोर्सेस चारको लागि मद्दत गर्न सक्नुहुन्छ भने दसवटा उपाय सुझाएको थिएँ. घर बसी बसी पनि गर्न सकिन्छ. घर बसी बसी पुराना पुराना थोत्रा थोत्रा क्यासेटहरू होइन सिडीहरू डिभिडीहरू आदि तपाईँले रिसाइकल गरेर त्यसबाट पनि फन्ड रेज गर्न सक्नुहुन्छ रे. ओके यो त भयो एक जानकारी. अघि मैले आजको दिन विगतका घटनाक्रमहरूको कुरा गर्दाखेरि यहाँलाई छोटो 2016 सालको कुरा सुनाएको थिएँ. विक्रम सम्बत 2016 साल असोज 21 गते जुन आज हो नेपालको पहिलो जननिर्वाचित प्रतिनिधि सभाको पहिलो अधिवेशन सुसम्पन्न भएको थियो. 2015 सालको आम निर्वाचनपछि सुरु भएको उक्त अधिवेशनमा 47 बैठक बसेका थिए र कृष्ण प्रसाद भट्टराई पहिलो सभामुख निर्वाचित हुनुभएको थियो. आजको दिन 16 सालमा श्रोताहरू वु आर गोइङ लङ वे ब्याक कति वर्ष भएछ उहाँलाई हात नपर्ला. तर यो संसदीय अभ्यास लामो समयसम्म टिकेन. 2017 साल पुस 1 गते राजा महेन्द्रले निर्वाचित सरकार र संसद विघटन गरेपछि पञ्चायती व्यवस्था सुरु भएको थियो. आजको दिन घटेका घटनाक्रमलाई मैले यसो यहाँलाई रिमाइन्ड गरेँ भने अर्को पनि देखेँ त्यो पनि सुनाइहालौँ. 54 सालतिर ल्याउँ है त तपाईँलाई. तर आजको दिन असोज 21 गते आजको दिन ओके सूर्यबहादुर थापा प्रधानमन्त्री नियुक्त हुनुभएको रहेछ. 2054 सालमा नियुक्त हुनुभएको र 33 साल असोज 31 गते चर्चित हास्य व्यङ्ग्यकार भैरव अर्यालको निधन भएको घटनालाई यस मितिसँग जोडेर उल्लेख गर्न सक्छौँ हामी. भैरव अर्याल होइन सूर्यबहादुर थापा प्रधानमन्त्री नियुक्त भएको दिन अनि 16 साल असोज 21 गतेको घटनाक्रमलाई सुनाए भने अब त्यो घटनालाई सम्झेर के सम्झना गर्न सक्नुहुन्छ. हाम्रा मित्र हुनुहुन्छ अलि हरेक क्षेत्रमा पोख्त हुनुहुन्छ उहाँले के सम्झना गर्नुहुन्छ. चित्राङ थापाजीलाई मैले कार्यक्रममा ल्याउन चाहन्छु. चित्राङजी नमस्ते.
6: नमस्कार
1: नमस्कार ल तपाईँलाई नभनिकन मैले 16 साल असोज 21 गते त्यसपछि त्यहाँ भए त्यसपछि भएका घटनाक्रमहरू एक्टिभिटिजहरू अनि तपाईँलाई सूर्य थापाको प्रधानमन्त्री नियुक्त 54 साल असोज 21 गते 33 सालमा 21 असोजमै हास्य व्यङ्गकार भैरव अर्यालको निधन भएको कुरा सुनाए. कुन चाहिँ कुरा तपाईँले यसो रिकल गर्न सक्नुहुन्छ चित्राङ्गजी? 17 सालको 16 सालको त गर्नुहुन्न होला भन्नुहोस्.
6: त्यसपछिको सूर्यबहादुर थापाको 54 सालको कुरा यहाँले राख्नुभयो. असोज 21 गते प्रधानमन्त्री भएको कुरा एउटा गजबको कालखण्ड थियो नेपालको इतिहासमा. त्यो पनि कस्तो भनेदेखि 2046-47 सालको जनआन्दोलनपछि प्रजातन्त्र पुनर्वाली भयो. हामी सबैलाई थाहा छ प्रजातन्त्र पुनर्वाली भएपछि किनभने 2017 सालमा राजा महेन्द्रले पञ्चायती व्यवस्था सुरु गरेर त्यति बेलाको जननेता बिपी कोइरालाको त्यो डिटिआईको सरकार विघटन भएको थियो. मुलुकमा एउटा नयाँ व्यवस्था सुरु भयो पञ्चायत व्यवस्था एक दलीय सिस्टम सुरु भएको थियो. त्यो भइसकेपछि 46-47 सालको जनआन्दोलनबाट प्रजातन्त्र पुनर्वहाली भयो. तर प्रजातन्त्र पुनर्वहाली भए पनि त्यति बेलाका पञ्चायत व्यवस्थाका झगडान व्यक्तित्वहरू राजनीतिक व्यक्तित्वहरू पुनः सरकारमा आउन थाले. गजबको कुरा भयो 2051 सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मध्यावधि निर्वाचन घोषणा गर्नुभयो. मध्यावधि निर्वाचन घोषणा गर्नु पार्टीमा 36-74 भनेर आफ्नै पार्टीले एउटा बहुमत प्राप्त पार्टी पार्टीभित्र जाने उत्पन्न विग्रहलाई शान्त गर्नको लागि उहाँले संसद विघटन गरेर निर्वाचन घोषणा गर्नुभयो. आम निर्वाचनको घोषणा गर्नुभयो. त्यो पनि सर्वोच्च अदालतले त्यो केस पुग्यो. सर्वोच्च अदालतका तत्कालीन प्रधान न्यायाधीश विश्वनाथ उपाध्यायको प्रधान न्यायाधीश भएको बखतमा त्यस कुरालाई चाहिँ त्यति बेलाका प्रधानमन्त्रीको निर्णयलाई उहाँले सर्वोच्च अदालतले मान्यता दियो र चुनाउ भयो. चुनाउ भइसकेपछि कुनै पार्टीले बहुमत पाएन. सुरुमा 9 महिना मनमोहन अधिकारी को प्रधानमन्त्री कालमा एमालेको एकल सरकार बन्यो. त्यो सरकार 9 महिनापछि विघटन भइसकेपछि त्यसपछि एउटा नयाँ राजनीतिक परिवर्तन देखा पर्यो कि नेपाली काङ्ग्रेसले अविश्वासको प्रस्ताव राखिसकेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तत्कालीन त्यो एउटा पञ्चायती व्यवस्थाका पुराना नेता मलाई त्यसले घरान राजनीतिज्ञ हुन्छ सूर्यबहादुर थापा प्रधानमन्त्री हुनुभयो. त्यसै कारणले पनि असोज 21 गते 2054 एउटा स्मरणीय छ नेपालको इतिहासमा. त्यसपछि राजनीतिक रूपमा निकै ठुलो उथल पुथल हुँदै गयो. केही वर्षपछि फेरि 2054 सालमा त्यति बेला पनि हामीलाई थाहा छ नेपालमा माओवादी आन्दोलनको एउटा ठुलो उत्कर्षमा पुगेको अवस्था थियो. यी तमाम घटनाहरू सुरु हुँदै गए र देशले लामो समयसम्म एउटा अस्थिरताको राजनीतिको श्रृङ्खला पार गर्नुपर्ने अवस्था आएकोले पनि त्यो स्मरणीय छ.
1: ओके ल तपाईँलाई त्यही दुई तिनवटा घटनाक्रम तर 21 असोज विगतका कुराहरूलाई मैले राखेँ. नेपालका इभेन्ट्सहरू इन्ट्रेस्टिङ छन् तर एउटा मात्रै कुरा के भने हामी यसरी आर्काइभ अथवा चाहिँ पुरानो दस्तावेजलाई राख्न सानो सानो कुनै कुरा नै किन्नुहोस् जस्तो कि आजको घटना होला अस्ति होइन भदौ 10 कुरा होला त्यसलाई हामीले लिपिबद्ध गरेर राख्न सकेका भए कति राम्रा राम्रा इभेन्टहरूलाई हेर्न पाउँथ्यो होला तर खोज्दा पनि पाइन्न. एकदम थोरै थोरै मात्रै इन्फर्मेसन छ. सो अनफर्चुनेट तपाईँले बेलायतको अथवा अमेरिकाको अथवा कुनै देशको गऱ्यो भने गोल गऱ्यो भने आजको दिनका घटनाक्रमहरू हेर सर 15-20 आइहाल्छ तर नेपालको हकमा भने त्यो चिज आउन गाह्रो गाह्रो छ. एनिवे यति भन्दै गर्दा अब हामी लागौँ न त अब तपाईँको क्षेत्रमा कहाँ यो जाडोमा यो जाडोभन्दा पनि यो बर्खा मा तपाईँ कहाँ कहाँ डाँडा काँडा पुगेर आउनुभएछ के देख्नुभयो आफ्नो जन्मस्थान पुग्नुभयो कि कहाँ पुग्नुभयो के देख्नुभयो र रिपोर्ट गर्नुहोस् प्लिज.
6: हजुर हजुर निश्चित रूपमा बताउँ भन्यो भने काठमाडौँबाट 1:10 फ्लाइटमा धनगढी पुग्दाखेरि अल वेदर एयरपोर्टमा उत्रेको व्यक्ति र अहिलेको अलिक विस्तार भएर ठुलो सहरको रूपमा परिणत हुन लागेको धनगढी त्यसको नजिकै रहेको महेन्द्रनगर राजा महेन्द्रको नाममा स्थापित भएको यो सहर यदि काठमाडौँबाट टाढा पूर्वी क्षेत्रबाट नेपालको अन्य भूभागबाट या देश विदेशबाट आउने व्यक्तिहरूले यसो हेर्दाखेरि यही सुदूरपश्चिममा पनि निकै विकासको चहल पहल भएको सबै चिज देख्न सकिन्छ भन्ने कुरा छ. यसै क्रममा अब सुदूरपश्चिमका 7 पहाडी जिल्लाहरू यो दुईटा तराईका जिल्लाहरूबाट उत्पादित खाद्यान्नहरू त्यसले चाहिँ पालिएको या हुर्किएको धेरै वर्षदेखि देखिन्छ र उनीहरू सुदूरपश्चिमका पहाडी जिल्लाबाट एउटा रोजगारीको लागि भारततिर पस्नलाई अथवा देशको अन्य भागमा जानलाई एउटा मार्गस्थलमा रहेका यी सहरहरू पार गरेर म डडेन्द्रा र बैतडी जाने मौका पाएँ. यसपल्ट अलि अलि लामो समय यो अब दसैँको र चाडपर्वको सुरुवातको समय पनि हो. यति बेला विगतका वर्षहरूमा अर्कै किसिमको कस्तो भन्यो भनेदेखि अलि चहल पहल देखिन्थ्यो पहाडतिर भारतका विभिन्न चाहिँ सहरमा गएकाहरू घर फर्किन लागेको कतार देखिन्थ्यो. त्यस्तो मान्छेहरूको भिडभाड चाहिँ पहाड फर्किनेहरूको देखेको छैन. उनीहरू नवरात्रिमा आफ्ना इष्ट देवदेवीहरूको मन्दिरमा पूजाआजाको लागि पुग्ने गर्दथे. त्यो क्रम अझै त सुरु भएको छैन. अझै समय छ. यो घटस्थापना पनि आइसकेको छैन. र पहाड जाँदाखेरि के देख्यो भनेदेखि उसो त हाम्रो सुदूरपश्चिमका 9 जिल्ला सदरमुकाम अहिले मोटरेबल एउटा पुल यो के अरे पक्की सडकको त्यसले मा जोडिएको छ. मैले म गएको चाहिँ धनगढीबाट 120 टाढा रहेको सुदूरपश्चिमको एउटा पहिलो सुदूरपश्चिमलाई जोड्ने पहिलो राजमार्ग यसलाई हामीले छिचोलदै हामीले पुग्नुपर्छ डलङ्गा. डलङ्गा पुग्न करिब करिब 4-5 आफ्नो गाडी छ भने आरामले पुग्न सकिन्छ. र यसपटक यो जुन जलवायु परिवर्तनको असर चाहिँ यो हिमाली भेगमा र हिमाल त्यो ग्लेसियरका कुराहरू मात्र नभएर पहाडी भेगमा पनि यो देखिन थालेको छ. पानी पनि जस्तो असोजको पहिलो सातासम्म त प्राय पानी बन्द भइसक्थ्यो, वर्षा हुन बन्द भइसक्थ्यो. यसपल्ट अलिकति 15-20 ढिलो मनसुन आएको र अझै पनि मनसुन पछि पनि पानी परिरहेको ठाउँ ठाउँमा अलिअलि सानोतिरो पहिरो जाने देखिन्छ. लेबरहरू सडक पन्छाइरहेका पनि छन् तर बाटोघाटो अवरुद्ध हुने अवस्था छैन. त्यसै गरी बैतडीतिर पुग्दाखेरि पनि के देख्यो भने गाउँ बस्तीहरूमा एक किसिमको यो दसैँ चाडबाडको केही दिन अगाडिदेखि नै जुन अलिकता उज्यालो वातावरण देखिन्थ्यो, जुन चहल पहल देखिन्थ्यो, सुनसान गाउँहरू अलि निकै मानिसहरूको आवत जावत बढेको देखिन्थ्यो, अझै त्यो बढेको देखेन विनोद सर, किनभनेदेखि यो मौसमको उसले गर्दाखेरि पनि मानिसहरू अझै यो पानी फेरि पर्ने हो कि के छ भन्ने कुरा एक किसिमको त्रास भएको जस्तो पनि देखिन्छ। दोस्रो कुरा अब पहाडमा अब खाद्यान्नको अभाव, गाउँघरतिर यो बाँदर र बदेलको ज्यादा उसले गर्दाखेरि खेतीपाती पनि निकै कम हुने, अब पाको खेत भएको बासिन्दाहरू खास गरी डोलङ्गा सदरमुकाम त्यसपछि त्यो बैतडी सदरमुकामको आसपासका बस्तीहरूमा निकै समस्या छ, उनीहरूलाई त्यो तराईबाट उत्पादित खाद्यान्न नै निर्भर रहनुपर्ने, ती किनेर त्यहाँनिर बस्नु पर्ने खानुपर्ने अवस्था छ। त्यसले पहाडका गाउँ बस्तीहरू निकै सुनसान छन् र यो अझै पनि त्यो चहलपहल चाडपर्वको चहलपहल उहिलेको जस्तो देखा परेको छैन।
1: ओके, तपाईँले बाँदर र बन्दलको कुरा गर्नुभयो होइन, अब त्यो सङ्ख्या बढेपछि त प्रेइङ एनिमल्स होइन चितुवा बाघहरूको पनि त सङ्ख्या बढ्यो होला, त्यसलाई कन्ट्रोल गर्न नेचुरल्ली कन्ट्रोल गर्ने जनावर नै हुन् के छ त
6: त्यो? वास्तवमा अब यो सामुदायिक वनहरू त्यहाँ गाउँ बस्तीको अब मानिसहरूले जति उपयोग गर्थ्यो हिजोको दिनमा दाउरा घाँस काठपातहरूको उपयोग हुन्थ्यो बढी हुन्थ्यो, अब यो जङ्गलहरू त सबै ठाउँमा छ अझै पनि छ र त्यसमा चाहिँ यो खास गरेर बस्ती आसपासको क्षेत्रमा जब मानिसहरूको बसाइ सराइ बढ्यो, बसाइ सराइ भने पहाडबाट तराई झर्ने क्रम बढिसकेपछि सुनसान गाउँहरूमा त मन परिभयो त्यो वन्यजन्तुको, मन परिजन्ने वन्यजन्तु पनि खास गरी मैले भने त्यो तपाईँको के अरे यो बाँदरको भयो, त्यसपछि आएर बन्देलहरू भए र चितुवाहरू, अब जहाँ चाहिँ यो बाँदर बनेल अथवा यस्तो उनीहरूको आहारा जन्ने वन्यजन्तुहरू भयो भने त्यो ठाउँमा चितुवा हुनु पनि स्वाभाविकै हो। बैतडीमा त पहिलेदेखि नै यो तल्ली सुवाल क्षेत्रमा त लामो हामी सुनेको त्यो पछि त्यही म्यानेजर भनेर पनि भन्ने कुराहरू पनि आउँथ्यो, त्यहाँ वर्षौँसम्म करिब एक दशकसम्म चितुवाको हाहाकार भयो यो बैतडी जिल्लाको तल्ली सुवाल क्षेत्रमा। हालका वर्षमा चितुवाको आतंक अलिक केही कम भए पनि यो अब आएर चाहिँ बाँदरहरूको र त्यसपछि आएर बनेलहरूले खास गरी अब यो पाखो खेतहरूमा बढी उत्पादन हुने कुरामा मकै आउँछ, यो मकै बाली त उनीहरूले सुहानै पारेको भनेर सबैले गुनासो गर्छन् र त्यसपछि फटमासहरू अरू चिजहरू पनि जुन लगाएको हुन्छ दलहनहरूको चिजहरू अथवा फलफुलहरू यी यीहरू पनि पुरै उनीहरूले चाहिँ त्यसलाई सम्हाल के अरे आफूले बारीमा उत्पादित भएको उसलाई पनि आफूले चाहिँ खान नपाएको गुनासो किसानहरूले गरिरहेछन्। त्यस उसले पनि उनीहरूलाई के भइरहेको छ केही नभए पनि एक दुई कट्ठा जग्गा लिएर घर घरेडी चाहिँ तराईमै बसाएर गएर बस्न पायो भने राम्रो हुन्छ कि भन्ने देखिन्छ। स्थानीय तहबाट अथवा सरकारी क्षेत्रबाट कुनै यस्तो प्रभावकारी कदम चालेको देखेन। संसदमा पनि यो कुरा उठ्यो, यहाँलाई जानकारी होला यो बाँदरको बाट भएको बिजोगको विषयमा चाहिँ विभिन्न जिल्लाका सांसदहरूले कुरा उठाउनु भयो, केही हविगत अहिले सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा पनि विद्यमान छ।
1: ओके, र अब बैतडी पुगेर आउनुभयो रात काठमाडौँमा केही भयो भने हलचल त गाउँ घरसम्म पुग्छ, यहाँ चाहिँ काङ्ग्रेसको भनौँ न अधिवेशन 15 अधिवेशन सुसम्पन्न हुने सुरसारमा छ, त्यहाँ त्यसको एफेक्ट के छ त, राजनीतिक तर्फको केही अपडेट छ तपाईँको तर्फबाट? किनभने अब पूर्व प्रधानमन्त्री र भनौँ न अब शेरबहादुर देवाको स्थान हो त्यो, के छ के देख्नुभयो?
6: अब गजलको कुरा त कस्तो छ भनेदेखि यहाँले भन्नुभयो यो निश्चित रूपमा शेरबहादुर देउवाकै गृह क्षेत्र हो, देउवाले नै यो काङ्ग्रेसलाई सुदूरपश्चिमका पुगेर आफै पुगेर अहिलेको कुरा नि वर्षौँ अघिदेखि नै यो बनाएको र यहाँ उहाँले प्रचार प्रसार गरेर धेरै युवाहरूलाई चाहिँ आफ्नो एउटा अनुयायी बनाएर राजनीतिमा अगाडि बढेको कुरा एक लौटी अवस्था थियो सुदूरपश्चिम कुनै समय 2048 चुनाव होस् या त्यसभन्दा पछि भएका चुनावहरूमा प्रमुख चुनावहरूमा कङ्ग्रेसले सबैभन्दा बढी बहुमत र मत पाएर नेपाल उसको सङ्घीय सरकारको सरकार निर्माण गर्ने बेलामा सुदूरपश्चिमले निर्णय गर्ने अवस्था थियो, त्यो रहेन समयको क्रमले त्यो रहेन। तथापि अब यहाँले हामीले सुन्यौँ देख्यौँ पनि यो कुराहरू कि डडेलधुरा जिल्ला जहाँ शेरबहादुरको के एउटा लट्ठी पठाइदिए पनि उसले जित्छ चुनाउ भन्ने जस्तो जसरी गणेश मानलाई काठमाडौँमा भनिन्थ्यो कुनै समयमा, त्यो अवस्था अहिले देखिएन। एक किसिमको यो अब कस्तो भइरहेको छ भने म पुग्दाखेरि त हुन त अब यो देउवा काङ्ग्रेस चाहिँ अधिवेशनमा लागिरहेछ स्थानीय तहको गाउँपालिका नगरपालिका तहको त्यहाँनिर र त्यसपछि आएर क्षेत्रीय प्रतिनिधि पछि महाधिवेशन प्रतिनिधिको छनौटमा संलग्न छ र देउवा काङ्ग्रेसका कार्यकर्ताहरू नेताहरू चाहिँ भेटिन्छन् तर गगन काङ्ग्रेसका चाहिँ सबै छनौट भएर केन्द्रीय प्रतिनिधिहरू महाधिवेशन प्रतिनिधि यति बेला काठमाडौँ पुग्नुभएको छ। स्थिति के छ भनेदेखि अब अधिकांश जिल्लामा पनि बाहिरबाट हेर्दाखेरि अब जे जस्तो देखियो भने अब भित्री मनले जुन शेरबहादुर देउवाप्रतिको उनीहरूको जुन एउटा आस्था छ त्यो विश्वास छ त्यो त सधैँ छ होला, तर जुन एउटा चुनावको माध्यमबाट माथि यो प्रतिनिधि छानबिन हुने छानिने चुनाव हुने कुरामा अधिकांश डडेलधुरा जिल्लामा नै शेरबहादुर देउवाका खास व्यक्तिहरू जो दिन रात उहाँको साथमा हुन्थ्यो त्यो चुनाव विभिन्न चुनावमा तिनीहरूले चाहिँ अब यो शेरबहादुर देउवालाई छोडेर एउटा गजन थापा अब यो संस्थापन पक्षमा चाहिँ उनीहरू गएका छन्। खास एकदम प्रमुख व्यक्तिहरू कतिपय उनका स्वकीय सचिवहरू थिए, अब नयन सिंह महदेखि लिएर गोविन्द बोहरा त्यसपछि आएर तपाईँको त्यहाँको विभिन्न वडा अध्यक्षहरू अनि गाउँपालिकाका प्रमुखहरू त्यस्तै नगरपालिकाका प्रमुखहरू गत चुनावमा जितेर देउवाले प्रचार प्रसार गरेर उनकै भरमा जितेका उनले नै उम्मेदवार तोकेका व्यक्तिहरू पनि यति बेला उनीबाट बाहिर गएको अवस्था छ। कैलाली र कञ्चनपुरमा हेर्दाखेरि कञ्चनपुरमा त अलिकति फरक छ त्यो स्थिति, बैतडीमा त्यही अवस्था छ, धेरैजसो व्यक्तिहरू उनीहरूले चाहिँ कङ्ग्रेसलाई छोडेर इतर पक्ष भनेर शेरबहादुर देउवाको कङ्ग्रेसलाई छोडेर अनि आएर संस्थापन पक्षतिर गएका छन् र नेताहरू अहिले इलेक्सन भइसकेको धेरै जस्तो गगन थापा संस्थापन पक्षका केन्द्रीय प्रतिनिधिहरू काठमाडौँतिर गइसकेपछि जिल्लामा नेताहरूको देखिँदैनन्, धेरै कम देखिन्छन् र तर देउवा पक्षका उनीहरू आएका छन्। अब यसमा विभिन्न व्यक्तिहरूको आफ्नो आफ्नो किसिमको भनाइ छ, कसैले भन्छन् यो अब यसलाई के भन्छ भने मान्छेहरूले कसरी चाहिँ आफ्नो गुण लगाएको व्यक्तिहरूलाई बिर्सिता रहेछन्, राजनीति कति कठोर कुरा रहेछ भन्ने
1: कुराहरूलाई
6: हजुर त्यो बलेकै आगो ताप्ने रहेछन् मान्छे भन्ने पनि व्यक्ति छन्, तर राजनीति हो नै यस्तै हो,
1: फेरि कतिखेर यो पासा पल्टिन्छ भन्न पनि सकिँदैन होइन, त्यसले गर्दाखेरि यो भेरी अनस्योर एउटा चाहिँ भनौँ न कुरा हो। हस् त सम्पूर्ण अपडेटको लागि तपाईँलाई धन्यवाद भन्दै मैले बिदा लिएँ है त, थ्याङ्क यू। पश्चिम सुदूरपश्चिम र पहाडी भेगका कुराहरू राख्दै हुनुहुन्थ्यो हाम्रा मित्र चित्रङ्ग थापा, उहाँसँग कुराकानी अन्तिममा अलिकति राजनीतिक कुरा पनि हामीले राख्यौँ त्यसको अपडेटको रूपमा। अब हामी समीक्षामा जाउँ सुधारु, तर त्योभन्दा अगाडि मैले आज धेरै समय लिएर बिग सल्युटको बारेमा सहयोग कसरी गर्न सकिन्छ, तपाईँले कुन कुन तरिका अप्नाउन सकिन्छ र बिग सल्युट के हो आदि आदि भनेर मैले बयान गरेँ भने अब तपाईँले प्रश्न पनि गर्नुहुन्छ होला त्यो योगदान के को लागि होला त कहाँ जान्छ होला भन्ने पनि होला होइन त प्रश्न, त्यस कारणले अलिकति इन्फर्मेसन राखिहालौँ तपाईँहरूलाई र बिग सल्युटलाई तपाईँको डोनेसनले पुऱ्याएको 10 योगदान मुख्य मुख्यलाई म राख्न चाहन्छु। प्रत्यक्ष परियोजनामा आर्थिक सहयोग हुनेछ, विशेष परियोजनाका लागि 10,000 पाउन्डसम्मको अनुदान प्रदान गर्ने गरिन्छ, यसले परोपकारी संस्थाहरूलाई तत्काल आवश्यकता पुरा गर्न र आफ्ना सेवामा नयाँ तथा प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सहयोग गर्छ। दोस्रोमा पूर्व सैनिकहरूलाई सहयोग, पूर्व सैनिकहरूको लागि एचजिभी यानि कि हेभी गुड्स भेहिकल अर्थात् भारी मालवाहक सवारी चालकहरूको तालिम जस्ता परियोजनामा आर्थिक सहयोग गर्ने गरिन्छ, यसबाट उनीहरूले राम्रो तलब हुने रोजगारीका अवसर पाउन सक्छन्, साथै पूर्व सैनिकहरूको हेरचाहका लागि सञ्चालन गरेको बोरोटन हाउस र वाटरलु अनकभर्ड पुरातात्विक परियोजनालाई पनि सहयोग गरिएको छ। श्रोताहरू मानसिक स्वास्थ्यको लागि सहयोग, मानसिक स्वास्थ्य र कल्याणकारी कल्याण सम्बन्धी कार्यक्रमलाई आर्थिक सहयोग गरिन्छ। यस जसमा बम निष्क्रिय पार्ने विशेषज्ञहरू, बम डिस्पोजल टिमहरू भनौँ, का जीवनसाथीका लागि माइन्डफुलनेस तालिम तथा पूर्व सैनिकको लागि घोडामा आधारित थेरापी कार्यक्रमहरू समावेश रहेका छन्। अन्य कुराहरू, परिवारजनलाई सहयोग, बाल बालिका र परिवार सहित सम्पूर्ण सैन्य समुदायलाई सहयोग गर्ने परोपकारी संस्थाहरूलाई अनुदान प्रदान गरिन्छ। यस अन्तर्गत शैक्षिक कार्यक्रम तथा विशेष शैक्षिक आवश्यकता र अपाङ्गता सेन्ड भएका बाल बालिकालाई बाल बालिकाका परिवारलाई सहयोग गर्ने कार्यक्रम पनि यसमा समावेश छन्। ओके, पाँचौँमा घाइते तथा अपाङ्ग सैनिकलाई सहयोग गर्दछ यो बिग सल्युटले। सुन्नुहोस् है त, घाइते र अपाङ्ग सेवा सदस्यहरूलाई पनि सहयोग गर्ने परोपकारी संस्थाहरूलाई आर्थिक सहायता प्रदान गरिन्छ। उदाहरणको लागि हाउन्स फर हिरोजले विशेष रूपमा प्रशिक्षित सहयोगी कुकुर उपलब्ध गराउँदछ। ओके, पूर्व सैनिकहरूको जीवनको स्तर पनि सुधार गर्छ। छैटौँ पोइन्टमा बिएबिएस बिग सल्युटको कोषले पूर्व सैनिकहरू बस्ने स्थान र सुविधामा सुधार गर्न सहयोग गरेको छ। उदाहरणका रूपमा बोर्नमथ वार मेमोरियल होम्सले पिटिएसडीबाट पीडित बासिन्दाहरूको लागि अझ शान्त वातावरण सिर्जना गर्न स्मारक बगैँचाको पुनर्निर्माणमा अनुदान प्रयोग गरेको छ। रोजगारीको लागि सिप तालिम पनि छ। सातौँ नम्बरमा बिल्डिङ हिरोज जस्ता परोपकारी संस्थालाई सहयोग गरिन्छ। यसले पूर्व सैनिकहरूलाई निर्माण क्षेत्रमा रोजगारी प्राप्त गर्न आवश्यक सिप र तालिम प्रदान गर्दछ। भने आठौँ नम्बरमा जनचेतना विस्तार, बिएबिएस बिग सल्युटले सैन्य परिवार सैन्य परोपकारी संस्था र उनीहरूले गर्ने कामबारे जनचेतना बढाउँछ। वार्षिक अभियान मार्फत सर्वसाधारणलाई सहभागी हुन र सहयोग गर्न प्रोत्साहित पनि गर्दछ। नौ नम्बरमा सामुदायिक कोष सङ्कलन कार्यक्रम, बिएबिएसका कर्मचारी श्रोता तथा सर्वसाधारणको लागि सहभागी गराउँदै विश्वभर विभिन्न कोष सङ्कलन कार्यक्रम आयोजना गरिन्छ। यी कार्यक्रम मार्फत बिग सल्युट यानि कि बिएबिएस बिग सल्युटका लागि रकम जुटाइने गरिन्छ, जुन हामीले अहिले गरिरहेका छौँ। ओके, अन्तमा तपाईँको प्रत्येक पैसा सैन्य परोपकारी संस्थालाई, तपाईँले दान गरेको एक एक पैसा सैन्य समुदायको लागि काम गर्ने समर्पित परोपकारी संस्थामा पुग्दछ। सुधारु यी कुराले गर्दाखेरि सहयोग गर्न आवश्यक छ भन्ने कुरा पनि भयो। बिग सल्युटमा किन गरिन्छ, कसरी गरिन्छ, कहाँ गरिन्छ, गरेको पैसा कहाँ जान्छ भन्ने कुरा आज मैले विस्तृत रूपमा समय लिएर जानकारी गराएँ यहाँहरूलाई। छोटो ब्रेक लिउँ, त्यसपछि आजको समीक्षातर्फ लागौँ है त। ओके, आज विशेष दिन भएको हुनाले विशेष कुराहरू राखेँ, धेरै समय छैन, त्यसले गर्दाखेरि अब दैनिक समीक्षा लिएर न्युजिनका सदस्य आउनुभएको छ।
7: नमस्कार, दैनिक समीक्षा लिएर फेरि उपस्थित भएको छु। आज मिति 2083 साल असोज 22 गते बिहिबार, अश्विन कृष्ण पक्ष त्रयोदशी तिथि, नेपाल सम्बन्ध 1146, तदनुसार 8 अक्टोबर 2026। सुरु गरौँ नागरिक दैनिकको खबरबाट। जबर विरुद्ध मुद्दा चलाउने तयारी शीर्षक राखेर मुख्य खबर बनाएको छ आज रमेश धमालाको बाइलाइनमा। सरकारले पूर्व प्रधान न्यायाधीश शोलेन्द्र शमशेर जबर विरुद्ध सम्पत्ति शुद्धिकरण तथा अकुत सम्पत्तिको कसुरमा मुद्दा चलाउने तयारी गरेको छ। यही असोज 10 गते मध्यरातमा प्रहरीले घरबाट नियन्त्रणमा लिएका जबरालाई भोलिपल्ट दिउँसो छाडेको थियो। प्रहरीले छाडे लगत्तै जबरामाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान तीव्र बनाएको छ। सम्पत्ति शुद्धिकरण कसरमा उहाँमाथि मुद्दा चलाउने तयारी सरकारको छ। जेएनजी समूहबाट असुरक्षा भएको बताउँदै प्रहरीले उहाँलाई घरबाटै नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालय टेको पुर्याएको थियो। भोलिपल्ट दिउँसो जबरालाई परिवारका सदस्यको जिम्मामा छाडिएको थियो। जबरा विरुद्ध फौजदारी मुद्दा चलाउन प्रहरीले कुनै कसुर फेला नपारेपछि सम्पत्ति शुद्धिकरण तथा अकुत सम्पत्तिमा कारवाहीका लागि अनुसन्धान भइरहेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार सम्पत्ति शुद्धिकरण कसुरमा पूर्वपक्षमा थुनामा रहेका व्यवसायी दीपक भट्टको मुद्दा मिलाउन जबरा सक्रिय रहेको पाइएपछि उहाँमाथि निगरानी र अनुसन्धान बढाइएको हो। राष्ट्रिय अनुसन्धान विभागको निगरानीमा उहाँ हुनुहुन्छ। प्रहरीले जबरालाई 10 गते राति अचानक नियन्त्रणमा लिएपछि यो कदमको आलोचना भएको थियो। त्यसपछि प्रहरीले सुरक्षा चुनौतीका कारण नियन्त्रणमा लिनु परेको स्पष्टीकरण दिएको थियो। भट्टको मुद्दा मिलाउन चलखेल गर्ने, अदालतमा प्रभाव पार्ने गतिविधिमा मात्र नभएर राजनैतिक रूपमा पनि जबराको अस्वाभाविक सक्रियता बढेको भन्ने सूचना प्रधानमन्त्री सचिवालयमा पुगेको छ। विशेष अदालतको आदेशले 2,60 करोड रुपियाँको सम्पत्ति शुद्धिकरण मुद्दामा कारागार चलान भएका भट्टको मुद्दामा जबराले चलखेल गरेको प्रमाणसहितको सूचना आएको दावीसहित प्रधानमन्त्री बालेन्द्र शाहले उहाँमाथि कारवाही अघि बढाउन दबाब दिनुभएको हो। जबरा घरभित्रै सुरक्षा घेरामा हुनुहुन्छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले हिजो जबरा र उहाँ निकट व्यक्तिको घरमा छापा मारेको छ। पूर्व प्रधान न्यायाधीशमाथि सम्पत्ति शुद्धिकरण र अकुत सम्पत्तिमा अनुसन्धान गर्न सकिने कानुनी आधारबारे महान्यायाधिवक्ताको कार्यालयसहित कानुनविदसँग परामर्श गरेपछि प्रधानमन्त्री शाह जबरामाथि अनुसन्धान बढाउने निष्कर्षमा पुग्नु भएको हो। यो खबर नागरिकले फ्रन्ट पेजमा छापेको छ। अब निजी क्षेत्रबाट पनि विमानस्थल शीर्षक राखेर नागरिक दैनिकले खबर छापेको छ। प्राधिकरण फुटाउन विधेयक, मधुजङ पाण्डेको बाइलाइनमा यो खबर छापिएको छ। हवाई क्षेत्रलाई थप व्यवस्थित बनाउन सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानको दोहोरो भूमिका समाप्त गर्दै नियमनकारी र सेवा प्रदायक निकाय छुट्याउन प्रतिनिधि सभामा दुई भिन्न भिन्नै विधेयक दर्ता गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संसद सचिवालयमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक दर्ता गराएको हो। पर्यटन मन्त्री खड्गराज पौडेलले यी विधेयक दर्ता गराउनु भएको हो। यी विधेयक संसदबाट पारित भए हालको प्राधिकरण खारेज भएर दुई स्वायत्त निकाय नियमनकारी भूमिकाका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सेवा प्रवाहका लागि नेपाल हवाई सेवा प्राधिकरण स्थापना हुनेछन्। त्यसपछि हाल प्राधिकरणमा भएका सबै कर्मचारी हवाई सेवा प्राधिकरणमा समायोजन हुनेछन्। नियमनकारी निकायमा जान चाहनेले ऐन बनेको 60 दिनभित्र निवेदन दिनुपर्नेछ। यी विधेयक पारित भई ऐन बनेपछि मुलुकमा पहिलोपटक निजी क्षेत्रलाई पनि विमानस्थल निर्माण सञ्चालन तथा व्यवस्थापनमा सहभागी गराउने बाटो खुल्नेछ। नेपाल हवाई सेवा प्राधिकरण विधेयकमा निजी क्षेत्रलाई पनि विमानस्थल सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी दिने वा सहकार्यमा सञ्चालन गर्न सकिने नयाँ व्यवस्था गरिएको छ। नागरिक दैनिकले फ्रन्ट पेजमा यो खबर छापेको छ।

र वरिष्ठ न्यायाधीश हरिप्रसाद फैयालबीच अनेकौं पटक इजलासमा सहकार्य हुँदै आएको छ, तर हिजो सर्वोच्च अदालतको च्याम्बरमा फरक दृश्य देखियो। प्रधान न्यायाधीश डाक्टर शर्मासँग संवैधानिक इजलासमा सहकार्य गर्न न्यायाधीश फैयालले चाहनु भएन। संवैधानिक इजलासमा 16 मुद्दाको पेशी चढे पनि सुनवाई हुन सकेन। इजलासमा तोकिएका न्यायाधीशका कारण संवैधानिक मेन्ज बस्न नसकेको पहिलो पटक हो। संविधान र कानूनको अन्तिम व्याख्या गर्ने जिम्मेवारी पाएको संवैधानिक बेन्च बस्न नसक्दा न्यायका उपभोक्ताहरू समयमा न्याय पाउनबाट वञ्चित भएका छन्। प्रधान न्यायाधीश डाक्टर शर्मा र न्यायाधीश फैयालबीचको डाक्टर अशोक कुमार छेत्री र सूचना अधिकारी घनश्याम सुमेदी सम्पर्कविहीन हुनुहुन्छ। संवैधानिक इजलास गठन भएपछि श्रीमान फैयालले च्याम्बरमा असन्तुष्टि राख्नुभयो। एक न्यायाधीश भन्छन् अन्य श्रीमानले बेन्च बस्न अनिच्छा प्रकट गरेपछि बेन्च बस्न सकेन। सर्वोच्च अदालतको वेबसाइटमा बेन्च बस्न नसकेको उल्लेख छ। नेपाल बार एसोसिएसनका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रसाद मिश्र हिजो इजलास बस्न नसक्दा न्यायाधीश बीचको द्वन्द्व सत्तामा आएको बताउनुहुन्छ। खै के कारणले हो? प्रधान न्यायाधीशज्यूले वरिष्ठ न्यायाधीशलाई पाखा लगाउँदै इजलास गठन गर्न थाल्नुभयो। यसो नगर्न पत्राचार समेत गर्यौं, मौखिक रूपमा पनि धेरै पटक भनेका थियौं। वरिष्ठ अधिवक्ता बार अध्यक्ष मिश्र भन्नुहुन्छ, आज पनि इजलास गठनमा वरिष्ठतम न्यायाधीशलाई पाखा लगाएर इजलास गठन गरिएको थियो। खबर आज अन्नपूर्ण पोस्टले मुख्य खबर बनाएर छापेको छ। घाटामा डुबेको निगम नयाँ जहाज लिजको तयारीमा शीर्षक राखेर अन्नपूर्णले अर्को खबर छापेको छ। भवनाथ प्याकुरेलको भाइलाइनमा आफूसँग भएका जहाज समेत पूर्ण क्षमतामा 3 जहाज मात्रै सञ्चालनमा छन्। आन्तरिकतर्फ भने 4 जहाज उडिरहेकोमा एउटा जहाज बिग्रिएर बसेको नेपाल वायुसेवा निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुनले बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले निगम व्यवस्थापनलाई लिज मोडलबाट जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्न निर्देशन दिनुभएको छ। सिंहदरबारमा गत सोमबार बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा मन्त्री पौडेलले भन्नुभएको थियो, तत्काल नयाँ जहाज खरिद गर्न सम्भव नभएकाले लिजमा जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्यमा उडान विस्तार गर्न व्यवस्थापनलाई निर्देशन दिएका छौँ। तर निगमसँग भएका जहाजको व्यवस्थापन मर्मत र व्यावसायिक उपयोग नै प्रभावकारी बनाउन नसकेको अवस्थामा थप जहाज लिजमा ल्याउने सरकारी निर्देशनले निगममाथि थप आर्थिक भार सिर्जना गर्ने जोखिम देखिएको छ। अन्नपूर्णको यो खबर। कान्तिपुर दैनिकले वरिष्ठता र पिक एन्ड चुजको चेपुवामा संवैधानिक इजलास शीर्षक राखेर मुख्य खबर बनाएको छ। चौथो वरियताका मनोज कुमार शर्मालाई प्रधान न्यायाधीश नियुक्त गरिएदेखि नै सर्वोच्चमा न्यायाधीशबीच सुसुप्त रूपमा विवाद थियो। गत साताको फुलकोर्टमा प्रधान न्यायाधीशमाथि न्याय सम्पादनमा बाह्य प्रभावको आरोप र हिजो संवैधानिक इजलास बहिष्कारको घटनाले विवाद सत्तामा ल्याएका छन्। पूर्व प्रधान न्यायाधीश चोलेन्द्रका भाइ र निकटस्थका घरमा छापा शीर्षक राखेर कान्तिपुरले अर्को खबर फ्रन्ट पेजमा छापेको छ। गौरव पोखरेलको बाइलाइनमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराका भाइ प्रभु शमशेर जबरासहित निकटस्थहरूका घरमा छापा मारेको छ। विभागबाट खटिएको टोलीले हिजो जबरासहित पूर्व न्यायाधीश नवराज थपलिया, दीपक तिमल सिन्हा र नवीनराज बस्नेतको घरमा छापा मारेको हो। विभागका एक उच्च अधिकृतका अनुसार चोलेन्द्रका भाइ प्रभु र नवीनराज बस्नेतमाथि केही महिना अघिदेखि नै सम्पत्ति शुद्धिकरण कसरमा अनुसन्धान भइरहेको थियो भने पूर्व न्यायाधीश थपलिया र तिमिल सिन्हाबारे पछिल्लो पटक अनुसन्धान थालिएको हो। विशेष गरी पूर्व प्रधान न्यायाधीश चवरासँग सम्पर्कमा रहेर न्यायिक मामलामा हुने चलखेलमा सहभागी भएको आरोपमा पक्राउ परेका बिचौलिया इनम सापकोटामाथि अनुसन्धान थालिएपछि थपलिया र तिमिल सिन्हा पनि छानबिनको दायरामा आएका हुन्। थपलिया र तिमिल सिन्हाको घरमा पुगेको विभाग टोलीले केही विद्युतीय उपकरण हेरेको छ भने केही कागजात समेत ल्याएको अनुसन्धान अधिकृतको भनाइ छ। सापकोटामाथि समेत सम्पत्ति शुद्धिकरण कसुरमा छानबिन थालिएको छ। अमेरिकाको पिआर भएका सापकोटालाई प्रहरीको विशेष ब्युरोले गत बुधबार भारतको नयाँ दिल्लीमा जान लागेका बेला विमानस्थलबाट पक्राउ गरेको थियो। उनलाई एक दिन केरकार गरेर ब्युरोले अर्को दिन जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएको थियो। काठमाडौँ प्रहरीले अभद्र व्यवहार कसरमा म्यादथाप गरेर सोधपोछ थालेको थियो। पूर्व प्रधान न्यायाधीश चवरासँग जोडिएको विषयलाई लिएर पक्राउ गरिए पनि प्रहरीलाई अभद्र व्यवहार गरेको भन्ने बेहोराको कागज बनाएर हिरासतमा राखेपछि सापकोटाकी श्रीमतीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षकरणको रिट दिएकी थिइन्। त्यसपछि गृह मन्त्रालयमा भएको छलफल अनुसार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग मार्फत बेग्लै अनुसन्धान अघि बढाइएको स्रोतको दावी छ। त्यही सिलसिलामा हिजो छापा मारिएको हो स्रोतले भनेको छ। कान्तिपुरको यो खबर। बढ्दो एआईका कारण दक्षिण एसियाको रोजगारीमा प्रभाव शीर्षकमा कान्तिपुरले नै अर्को खबर छापेको छ। सजना बरालको बाइलाइनमा विदेशी कम्पनीले दक्षिण एसियाली देशका कम्पनीलाई काम दिनको साटो आर्टिफिसियल इन्टेलिजेन्स एआई मार्फत गराउन थाल्ने प्रवृत्ति रिसोर्सिङ बढेपछि श्रम बजार र रोजगारीमा त्यसको प्रभाव देखिन थालेको छ। नेपाल र दक्षिण एसियाका सूचना प्रविधि कम्पनीले अमेरिका वा युरोपेली देशका कम्पनीको काम यहीँ बसेर गरिदिन्थे। यसरी विदेशी कम्पनीका लागि कल सेन्टर, ग्राहक सेवा, डेटा इन्ट्री वा सफ्टवेयर विकास जस्ता काम स्वदेशमै बसेर

0: गरिदिनुलाई अफ सोरिङ सेवा निर्यात भनिन्छ। विश्व ब्याङ्कले अस्ति मङ्गलबार सार्वजनिक गरेको साउथ एसिया इकोनोमिक अपडेट अडप्टिङ एआई फर ग्रोथ प्रतिवेदनले आएका कारण रेस्टोरिङ प्रवृत्ति बढेको औल्याएको छ। यसले दक्षिण एसियाका सेवा प्रदायक कम्पनीको नयाँ कर्मचारी भर्ना दरमा 10% गिरावट आएको उल्लेख छ। विदेशी कम्पनीहरूले बिपिओ डेटा एन्ट्री जस्ता काम एआईबाट गरे पनि एआई मोडलहरूकै गुणस्तर जाँच डेटा भ्यालिडेसन र परिमार्जन जस्ता ज्ञानमा आधारित कामका लागि दक्षिण एसियाली आपूर्तिकर्ताहरूसँग नयाँ समझदारी गरिरहेका छन्। प्रतिवेदनको पृष्ठ 34 र 35 भनिएको छ, आफै पनि एआई प्रविधिको प्रयोग गर्ने अमेरिकी वा युरोपियली कम्पनी एवं विदेशी ग्राहकका लागि काम गर्ने र आफू पनि एआई टुल चलाउन सक्षम दक्षिण एसियाली कम्पनी बिचको साझेदारी भने बढिरहेको छ। यसको अर्थ सेवा लिने र दिने दुवै एआईमा अभ्यस्त छन् भने उनीहरूबीच व्यावसायिक साझेदारीको सम्भावना देखिने रहेछ। कान्तिपुरको यो खबर। नयाँ पत्रिका दैनिकले काङ्ग्रेस अधिवेशन देशभरबाट आएका 7255 प्रतिनिधि आज नयाँ नेतृत्व छान्दै शीर्षक राखेर खबर छापेको छ। काङ्ग्रेसको 15 महाधिवेशनमा सहभागी 7255 प्रतिनिधिले आगामी 4 वर्षका लागि नयाँ नेतृत्व चयन गर्न आज मतदान गर्दैछन्। सभापति सहित 18 पदाधिकारीका लागि 71 र 210 केन्द्रीय सदस्यका लागि 740 जना गरी 812 उम्मेद्वार छन्। 297 सदस्यीय केन्द्रीय कार्य समितिमा 2 पदाधिकारी र 1 केन्द्रीय सदस्य भने निर्विरोध चयन भइसकेका छन्। 66 केन्द्रीय सदस्यमा अधिवेशनबाट निर्वाचित केन्द्रीय सभापतिले मनोनयन गर्ने व्यवस्था छ। केन्द्रीय सदस्य मध्येबाट 4 सहमहामन्त्री र 1 कोषाध्यक्ष पनि सभापतिले मनोनित गर्नेछन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा विशाल निर्विरोध निर्वाचित भइसक्नु भएको छ। बन्द सत्र समापनमा गगन थापाले सबै गुट सकिएको घोषणा गर्नुभएको छ। आजदेखि पार्टीभित्र सबै गुट सकियो, कुनै समूह छैन, अब विश्राम गर्ने दिइने छैन। महाधिवेशन सकिए लगत्तै स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन्छौँ। प्रत्येकका नाममा चिठी आउँछ, कामको सूची आउँछ, 6 महिना दिनरात नभनी खट्नेछौँ। समावेशी बनाउने क्रममा केन्द्रीय कार्य समितिको आकार ठुलो भएको छ। नेताको व्यवस्थापन गर्न हामीले सङ्ख्या बढाएका होइनौँ। सबै क्षेत्र र पक्षलाई हामीले समेट्नु पर्ने थियो। पार्टीमा 5 पुस्ता छ, नयाँ पनि चाहिएको छ, पुरानो पनि चाहिएको छ। यो पार्टी सबैले मिलाएर बनाएको हो। निवर्तमान सभापति शेरबहादुर देउवाले यो पार्टीमा लामो समय सङ्घर्ष गर्नुभएको छ। पार्टी निर्माणमा उहाँको ठुलो योगदान छ, अरू नेताहरूको पनि उत्तिकै योगदान छ। हामीलाई अहिले मिठो लागिरहेको छैन, यो मञ्चमा हाम्रा दाईहरू पनि हुनुपर्थ्यो। अहिले सभापतिले 80% भन्दा बढी समय पार्टीको आन्तरिक काममा खर्चिनु परेको छ। अब 20% समय आन्तरिक व्यवस्थापनमा र 80% समय काङ्ग्रेसका नीति विचार र मुलुकका विषयमा खर्चिनु पर्नेछ। गगन थापाले हिजो बन्द सत्रमा गरेको भाषण आज नयाँ पत्रिकाले टिपेर राखेको छ। पूर्व प्रधान न्यायाधीश जबरामाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान शीर्षक राखेर नयाँ पत्रिकाले अर्को खबर पनि पहिलो पानामा छापेको छ।
1: हजुर, समय आजलाई यति नै भयो। भीमजीलाई धेरै धन्यवाद छ। नाना पाटेकरको निधन भएको खबर मैले राख्न पाइनँ, भोलि कुराकानी गर्नेछु। आज बिहान उहाँको पुणेमा चाहिँ निधन भयो। यही जानकारी साथमा समाचारतर्फ लागौँ।
2: सैन्य समुदायमा
3: बेलायत भरि
2: अन एयर
3: एपमा
2: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले बीएफबीएस। यो बीएफबीएस गोर्खा रेडियो हो।
4: यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रूपन्देही कार्यालयका तत्कालीन प्रमुख सहित 7 जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। गाडीको लाइसेन्स लिने परीक्षाको नतिजा र सरकारी अभिलेख हेरफेर गरी 13 जनालाई सवारी चालक अनुमति पत्र जारी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको हो। आयोगले तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादव सहित कार्यालयका 4 कर्मचारी र 3 प्रहरी अधिकारी विरुद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको जनाएको छ। अनुसन्धान अनुसार वैदेशिक रोजगारीका क्रममा जापानमा रहेका व्यक्तिलाई समेत लिखित र प्रयोगत्मक परीक्षामा उत्तीर्ण भएको देखाएर सवारी चालक अनुमति दिलाइएको थियो। त्यस्तै लिखित परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिहरूको नतिजा संशोधन गरिएको अभिलेख तयार गरी उत्तीर्ण भएको देखाइएको थियो। तन्जानियाको अरुसामा जारी अन्तर संसदीय सङ्घ आइपियुको 153 महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद सम्बन्धी आपतकालीन प्रस्ताव 2/3 बहुमतले पारित भएको छ। सभामुख डिपी अर्यालले प्रस्तुत गर्नुभएको हिमालय क्षेत्र तथा अन्य जोखिमपूर्ण क्षेत्रमा जलवायुजन्य विपद सामना गर्न र उत्थानशीलता सुदृढ पार्न तत्काल संसदीय कदम सम्बन्धी प्रस्तावले आवश्यक 2/3 मत पाएको हो। प्रस्तावको पक्षमा 901, विपक्षमा 78 र तटस्थ 140 मत परेको छ। प्रस्ताव पारित गर्न 653 मत आवश्यक थियो। सभामुख अर्यालले हिमालय मानवताको साझा सम्पदा र एसियाको वाटर टावर भएको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण हिमनदी र हिमतालमा बढ्दो जोखिमले मानव सभ्यतामै चुनौती थपेको बताउनु भएको छ। विद्यापति भण्डारी वरिष्ठ नेता भएपछि एमाले स्थायी कमिटिको पहिलो बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओलीसँग भण्डारीले स्थायी कमिटी सदस्यका रूपमा शपथ ग्रहण गरेपछि बैठक औपचारिक रूपमा सुरु भएको हो। शपथ ग्रहणपछि वरिष्ठ नेता भण्डारीसहित स्थायी कमिटीका सदस्यहरू बैठकमा सहभागी हुनुभएको पार्टीका प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभएको छ। केन्द्रीय कमिटी बैठकबाट प्राप्त जिम्मेवारी अनुसार स्थायी कमिटीले पार्टीका सांगठनिक तथा समसामयिक विषयमा आवश्यक निर्णय गर्नेछ। सड़क बन्द भएपछि मुस्ताङको थासाङ तीन लेतेदेखि कोरला नाकासम्म 500 बढी कन्टेनर रोकिएको खुलेको छ। भारी वर्षा र हिमपातले सड़क अवरोध हुँदा 10 दिनदेखि ती कन्टेनर बाटोमै रोकिएका हुन्। जमसम बाटोमै रोकिएका कन्टेनरका एकजना चालकले हिमाली भागमा गाडी रोकिनुपर्दा भोगेको समस्या बताएका छन्।
5: सास फेर्न धेरै गाह्रो भयो, हेर्नुहोस् अक्सिजन नपुग्ने धेरै गाह्रो भयो हामीलाई, उहाँ माथि चाहिँ धेरै दुःख पायो हिउँ परेर। खानाको लागि त्यति चिन्तालाई छैन, तर चिसो चाहिँ बढी छ हामीलाई।
4: यही असोज 8-11 गतेसम्म भारी वर्षा र हिमपातले बेनी जमसम्म कोरला सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। कतिपय कन्टेनर विद्युत र इन्टरनेट नहुँदा भन्सार जाँचपास हुन नसकेका कारणले पनि अलपत्र परेका जनाइएको छ। मलेसियामा वैदेशिक रोजगारीबारे नयाँ व्यवस्था लागू भएको छ। विदेशी कामदार सम्बन्धी व्यवस्थापन गर्ने मलेसियाको फरेन वर्कर्स सेन्ट्रलाइज म्यानेजमेन्ट सिस्टम FWCMS सूचीकृत वैदेशिक रोजगार व्यवसाय कम्पनीले मात्रै श्रमिक पठाउन सक्ने व्यवस्था गरेको हो। मलेसियाको बेस्टिनेटले नेपालका रोजगारदाताले पठाएको मेमो अनुसार यसअघि नै FWCMSमा सूचीकृत नेपालका 25 प्रिन्सिपल रिक्रुटमेन्ट एजेन्सी र 250 एसोसिएट रिक्रुटमेन्ट एजेन्सीले मात्रै कार्तिक 19 गतेदेखि नेपालबाट श्रमिक पठाउन सक्नेछन्। ती म्यानपावरबाट मात्र श्रमिक लैजाने मलेसियाको निर्णयमा नेपालले असहमति जनाउँदै आएको छ। तर मलेसियाले विदेशी श्रमिक व्यवस्थापन सम्बन्धी नयाँ मापदण्ड लागू गर्ने गरी अघि बढेपछि अब दुवै देशको संयुक्त समिति बैठक बसेर प्रक्रियाको गाँठो पकाउनु पर्ने भएको छ। नयाँ व्यवस्था लागू हुनअघि हालको प्रणालीबाट हुँदै आएको श्रमिकको बायोमेडिकल दर्ता र यसअघि मेडिकल गरेर कलिङ भिसा आइसकेका प्रक्रियाका लागि फरक फरक मिति तोकिएको छ। पहिलेको व्यवस्था अन्तर्गत नेपाली श्रमिकको बायोमेडिकल दर्ताका लागि 15 अक्टोबर 2026 अन्तिम मिति तोकिएको छ। यो मितिसम्म श्रमिकको बायोमेडिकल विवरण FWCMSमा दर्ता भइसकेको हुनुपर्ने मेमोमा उल्लेख छ। साउदी अरबको राजधानी रियादमा ठूला विस्फोटका आवाज सुनिएका छन्। यमनको हुती लडाकु समूहसँगको लडाइँका बीच विस्फोट भएका एएफपीका संवाददाताले बताएका छन्। हिजो मात्रै लडाकु समूहले रियाद र आवा सहरका दुई अन्तर्राष्ट्रिय विमानस्थलमा हुतीले हमला गर्दा 3 जनाको मृत्यु भएको थियो, 36 जना घाइते भएका थिए। साउदी अरबले यमनको सरकारलाई मान्यता दिँदा इरान समर्थित लडाकु समूह हुतीसँग लड्दै आएको छ। भोलिसम्मका लागि देशभर बदलीको अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद रोजन लामिछानेले शनिबारबाट भने मौसम सुधार हुने अनुमान गर्नुभएको छ।
6: बिस्तारै पछि शनिबारबाट क्रमिक रूपमा मौसम सुधार हुँदै जाने देखिन्छ। त्यसैले अब भोलिसम्मको लागि चाहिँ यो जुन आजको तुलनामा भोलि अझ मौसम खराब हुने सम्भावना देखिएको छ।
4: र अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको नयाँ एक दिवसीय विश्व वरियतामा नेपाल 16 स्थानमा उक्लिएको छ। खबर यति नै, नमस्कार।
3: यो BFBS गोर्खा रेडियो हो।

हजुर नमस्कार, बेबेस गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रेकग्राफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरिएर यो छुनामीलाई सुनिराख्नु नै सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोता, अनि काठमाडौँ उपत्यकाभित्र FM 105.7 MHz र सुनसरी धरान क्षेत्रमा FM 107.5 MHz यति बेला बेबेस गोर्खा रेडियो सुनेर बस्नुहुने तमाम आदरणीय श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताले पनि हामीलाई रेडियो तरङ्ग अर्थात् FM 87.7 MHz ट्युन गरेर श्रवण गर्न सक्नुहुन्छ। पोखरेली श्रोतालाई पनि कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायमा म तुलसीको हार्दिक नमन। आदरणीय श्रोताहरू, कार्यक्रम स्वर्णिम सङ्गमको बसाएको उठान मैले एउटा युगल गीतबाट गरिसकेको छु। तिम्रै प्रवाह बोलको गीत राखेँ मैले यहाँहरू माझमा, अमर बान्तु र गायिका सुनिता थेगिमको सुरमा, र गीत लेख्नुभएको थियो स्वयं गीतकार अमर बान्तुले, सङ्गीत पनि अमर बान्तुकै रहेको थियो र स्वर पनि उहाँ र गायिका सुनिता थेगिमको रहेको थियो, र यसै गीतबाट मैले आजलाई कार्यक्रम स्वर्णिम सङ्गमको बसाएको ढोका उघारिसकेको छु। अब लाग्नु सोधहरू, आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल असोज 22 गते त्रयोदशी तिथि बिहार, नेपाल सम्बत 1146 तदनुसार आज 8 अक्टोबर सन 2026 र मौसम कुरा गर्नुपर्दा श्रोताहरू, आज पनि मौसममा कतै कतै बदलाव देखेको छ, कतै हलुका र सामान्य खालको वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमानमा शाखाले जनाएको छ। अनि नेपालमा आज सूर्योदय बिहान 5:59 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरे साँझ 5:43 जाँदा हुँदैछ। र श्रोताहरू, आज विश्व दृष्टि दिवस समेत परेको छ र यो दिवसको पनि सबैलाई शुभकामना भन्दै एउटा गीत राखिहाल्छु। व्यवसायमा दिपा तामाङको स्वर रहेको यो गीतमा शब्द लेख्नुभएको छ त गीतकार तेन्जी पाखरिनको गीत रचना, अनि दिपा तामाङको स्वर सङ्गीत रहेको गीत माया माया।

गीतकार तेन्जी पाखरिनको गीत रचना अनि दिपा तामाङको स्वर सङ्गीत रहेको गीत पश्चात श्रोताहरू अब भने आजको बसाइको बारेमा जानकारी दिने बेला भइसकेको छ। कार्यक्रम को बारेमा यहाँहरूलाई जानकारी दिने बेला भइसकेको छ र आज बिहिबार हो, कार्यक्रम स्वर्णिमसँग भन्ने कुरा त यहाँहरूलाई थाहा नै छ श्रोताहरू। आज बिहिबार अनि शब्द शब्दलाई माला बनाउँदै त्यही मालालाई भावना बनाएर अनि त्यही भावनाको सुमधुर वासनालाई सृजना बनाएर ढकमक्क फुलाउने दिन समेत हो कार्यक्रम स्वर्णिम सङ्गम सृजना बाटिका, जहाँ हामी गीतका कुरा, गजलका कुरा, मुक्तक र कविताको सृजनशील कुराहरू गर्नेछौँ। अझ भनौँ जीवन र जगतलाई नै स्रोत बनाएर लेखेका स्रष्टा सर्जक र शिल्पीमानहरूका सृजनाहरूलाई राख्ने दिन हो कार्यक्रम स्वर्णिम सङ्गम सृजना बाटिका र तपाईँका सृजना, तपाईँका भावनाहरूलाई म कार्यक्रममा समेट्दै जानेछु। तर यति बेला भने चाहिँ यो बसाइमा म एउटा गीत राख्न चाहन्छु र गीत पश्चात भने चाहिँ म सृजनाहरूको साथमा उपस्थित हुनेछु र एउटा सृजना कनेक्टिकट युएसएबाट कान्छी छोरी अथवा शर्मिला अधिकारीजीले पठाइसक्नु भएको छ। उहाँले भोलि शीर्षकमा अर्को पनि एउटा सृजना मैले पाइसकेछु, ती सृजनाहरूलाई म कार्यक्रममा समेट्दै जानेछु। तर यति बेला भने चाहिँ म आनन्द अधिकारीले लेख्नुभएको एउटा गीत राख्न चाहन्छु। यम बरालको स्वरमा सङ्गीत रहेको छ, सङ्गीतकार आलोक श्रीको।

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिल्यै मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।
3: हजुर श्रोताहरू, यो छोटो विश्राम पश्चात सृजनशील बसाई कार्यक्रम स्वर्णिम संगम सृजना वाटिकामा सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। शिल्पी मनहरूलाई पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। र श्रोताहरू, आज बिहिबारको बसाई हो, बिहिबार सृजनाहरू फुलाउने दिन हो कार्यक्रम स्वर्णिम संगम सृजना वाटिका। र यति बेला भने यो बसाईको उठान गर्न चाहन्छु श्रोताहरू, म कवियत्री मन्जिला अनिल उप्रेतीको एउटा कविताबाट। लेख्नुहुन्छ मन्जिला अनिल उप्रेती, विभेदको विरुद्ध शीर्षक रहेको छ यो कविताको। आमा, सुन्न चाहन्न म तिमीले नारी भएर भोगेका अनगिन्ती विभेदहरू। आमा, म सुन्न चाहन्न तिमीले नारी भएर भोगेका अनगिन्ती विभेदहरू, शोषणले दबाएका क्रन्दनहरू। सहनै सक्दिनँ म नेपथ्यका चित्कार, नारी र पुरुष बीचका असङ्ख्य विभेदहरू। म भोग्न सक्दिनँ नारी हुनुमै दमन थेचो मिचु, बाँधिन सक्दिनँ निरङ्कुश बन्धनमा, हेर्न सक्दिनँ विकृत मनस्थितिमा बाँचेका आफ्नै छोरीमाथि को दृष्टि राख्ने बाबुहरू। विद्रोही हुँ संस्कारको जसले नारीलाई बोक्सी मान्छ र चोखिएको अभिनय गर्दै असामाजिक बुजुर्गहरू आफ्नै घरका छोराछोरी माझ विभेद गर्छ। स्वीकार छैन मलाई युवती बन्न नपाउँदै आमा बन्न विवश युवतीहरूका पीडाहरू। उपचार गर्दा जित्न सक्ने हजारौँ हजार जनकलाका दुःखद मृत्युहरू। म बन्न सकुँ समाज बदल्ने अभिभारा, म बन्न सकुँ समाज बदल्ने अभिभारा, छोरीको चेतना नयाँ युगको आवश्यकता, विचारको क्रान्ति गर्दै निर्वाध आफू बाँच्न सक्ने सक्लो आकाश आफैले उमार्न सकुँ, अगुवाईको मसालले नयाँ युग जन्माउँदै विभेदको विरुद्ध आफै बल्न सकुँ, अगुवाईको मसालले नयाँ युग जन्माउँदै विभेदको विरुद्ध आफै बल्न सकुँ। आदरणीय श्रोताहरू, समतामूलक समाज निर्माणको अगुवाई गर्नुपर्ने आह्वान गरिएको कविता, नारीमाथिको विभेद र हिंसा विरुद्ध उठेको विद्रोहको आवाज, जसले समानता स्वतन्त्रता र सम्मानपूर्ण जीवनको पक्षमा उभिने प्रेरणा दिन खोजेको थियो, यो कविताको लागि कवियत्री मन्जिला अनिल उप्रेतीलाई धेरै धेरै धन्यवाद भन्दै अब भने अर्का कवियत्री शर्मिला अधिकारी कान्छी छोरीको कविता पनि राखिहाल्छु। लेख्नुहुन्छ शर्मिला अधिकारी कान्छी छोरी अमेरिकाको कनेक्टिकटबाट। लु सर कविता पठाए है, मेरो कविताको शीर्षक भोलि पनि लेख्नु भएको छ। लेख्नुहुन्छ शर्मिला अधिकारी। कमाउँदा कमाउँदै उमेर ढल्की गयो, थाहा नपाए जमानी लुटी गयो। कमाउँदा कमाउँदै उमेर ढल्की गयो, थाहा नपाए जवानी लुटी गयो। कहिले काहीँ लाग्छ जिन्दगी मैले बाँचे कि मलाई जिन्दगीले बचायो। बिहान उज्यालो नहुँदै निधाएका आँखाहरू मिचेर उठ्छु, दिनभर पसिनासँग सम्झौता गर्छु, साँझ घर फर्कँदा थकानहरूलाई ढोका बाहिर बिसाउँछु, घर परिवारसँग मुस्कुराउँदै सपना देख्छु। रात परेपछि यी चार करङ ओछ्यानमा बिसाउँछु, भन्छु एक दिन आफ्नै एउटा घर बनाउँछु, भन्छु एक दिन आफ्नै एउटा घर बनाउँछु, त्यही एउटा लाइनले वर्षौँ वर्ष दौडँदा दौडँदै मलाई चिसो बिहान तातो घाम पार गराउँदैछ मलाई। न सुत्न दिन्छ न शान्ति मिल्छ, घर बनाउँछु घरसँगै लालाबालाको भविष्य बनाउनु छ। घर बनाउने धोकुमा आफ्नै रहर जिग्दैछु, घरको गाह्रोमा इट्टा थप्दै गर्दा आफ्नै खुसी हटाउँदैछु। घाम पानी नछिर्ने छानो छाउँदा अब आकाश हेर्ने फुर्सद हटाउँदैछु। म घरका तलाहरू थप्दै गए तर म भित्रका मान्छे होचिँदै गयो। सन्तान हुर्किँदै गए, उनीहरूको सपनाले आफ्नै सपना उज्याल पार्दै गए। सन्तानको भविष्य उज्यालो पार्न आफ्नै वर्तमानलाई अध्ययारो बनाए। गुनासो कहिले गरिन, गुनासो कहिले गरिन, सन्तानको खुसी भन्दा ठूलो मेरो थकानको मूल्य थिएन, मेरो जवानीको जोश थिएन। आज सोच्दैछु यो सबै मेरो सफलताको प्रमाण हो कि मेरो त्यागको समाधि। छुट्याउन सक्दिन, छुट्याउन सकिन, कमाउँदा कमाउँदै उमेर ढल्कियो, जवानी बितेर गयो, आफ्नै घरमा आज खुसी छुटेर गयो। एक दिन आँगनको डिलमा बसेर आफैलाई सोधे, एक दिन आँगनको डिलमा बसेर आफैलाई सोधे, अब के चाहियो? धन छ, घर छ, परिवार छ, तर त्यो पुरानो म कतै भेटिन। भोलि खोज्दा खोज्दै आजहरू बितेर गए, समयसँगै जवानी साटिएर गए। यति ठुलो घर, यति धेरै कोठाहरू, कुनै कोठामा पनि जवानी थुन्न सकिन। अन्तमा एउटा सत्यले आफ्नै घरको ढोका उघारिदियो, कहिले नफर्कने गरी। अन्तमा एउटा सत्यले आफ्नै घरको ढोका उघारिदियो, कहिले नफर्कने गरी। शर्मिला अधिकारी, कान्छी छोरीको यो कविता परदेश, जीवनको सङ्घर्ष, घर परिवारका लागि गरिएको त्याग र भोलिको आशामा बितिरहेको आजबारे अत्यन्त मार्मिक भाव कवियत्री शर्मिला अधिकारीले कवितामा छिप्नु भएको थियो। अब प्रस्तुत कविता केवल कान्छी छोरीको अर्थात् शर्मिला अधिकारीको मात्र होइन श्रोताहरू, यो हाम्रो समाजका धेरै मानिसहरूको साझा जीवन कथा हो। भोलि राम्रो हुन्छ भन्ने आशामा आजलाई बिर्सदै जाने कथा हो। परिवारको भविष्य सुरक्षित बनाउन, आफ्नै घर बनाउने र सन्तानको सपना पूरा गर्न मानिस कसरी आफ्नो जवानी, रहर, खुसी र समयसँग सम्झौता गर्दै जान्छ भन्ने भाव बोलेको थियो। कविता निकै मार्मिक ढङ्गले प्रस्तुत गर्नुभएकोमा कवयत्री शर्मिला अधिकारी कान्छी छोरीलाई धन्यवाद दिँदै गर्दा मलाई एउटा गीतको सम्झना आयो। कता गयो त्यो वैश, कता भाग्यो जाँगर, उमेरले साठी काट्दा रहर भयो बगर, प्यारी घुमौला चारे धाम, जीवन डाँडामा थिको घाम। सुनिल मास्केको सङ्गीत अनि उदय सोताङ र मनिला सोताङलाई कविताको लाइनसँगै ढाक्न मन लाग्यो।

उदय मनिला सोताङको स्वरमा रहेको यो गीत पश्चात बीएबएस गोर्खा रेडियोको यो बसाई कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिकामा अर्को पनि एउटा कविता पढिहाल्छु। रातो बाकस शीर्षकमा यहाँ लेख्नुहुन्छ कवयत्री शकुन्तला मञ्जरी। राता बाकसहरूको मेला लाएर प्रत्येक दिन गौचरणको धावन मार्ग चिच्याउँछ। धमिलो बागमतीसँगै बगेका कैयन सपनाहरूको चित्कारसँग झोली बस्छ मेरो कान्तिपुरी नगरी। छातीमा एउटा हरियो किताब, नौजवान तस्विर, दुई औँलाको ल्याप्से ठोकेर लामबद्ध घाट कुरेर बसेको छ एउटा जवानी, तमाम वैशाखीहरूको सिरान हालेर। सिउँदोमा दागबत्तीको ध्वासो लेपेर चिताको खरानीसँग बिलायो सिन्दुर, कलिला भविष्यहरू सडकमा छोडेर पखालेर जिन्दगीको रङ्ग अस्थायो घाम। किताबको झोला छोडेर स्कुलका भित्ताहरूमा, सहरका दिवालहरूमा, विश्वविद्यालयका पर्खालहरूमा लेख्दै थियो बुर्जुवा शिक्षा विरुद्धको नोट, टाँस्दै थियो देश बदल्ने नाराहरू, बुझाउँदै थियो समृद्धि फल्ने मन्त्र। खाँदा खाँदैको घाँस छोडेर हिँडेको रात, टाउकोमा मृत्यु बाँधेर कलिला काँधमा बिरेथ्यो बन्दुक, देखेर परिवर्तन उठाएर मुड्की खाएथ्यो कसम। हठात अयोग्यताको फुली बकस पाएपछि जिदिविसाको त्यान्द्रो पट्केर तर्न खोज्दै थियो जिन्दगीको भवसागर। अभावको आँधीबेरीसँग गर्दै थियो महायुद्ध, कल कारखानाहरूको उद्योगहरूको अस्थि पञ्जिरसँग तर्सिएर हालेर पसिनाको टेन्डर बालुवामा उतार्दै थियो रहर, पिउँदै थियो महासागरको नुनिलो पानी नशामा कर्णालीहरू छल्काएर, पिउँदै थियो महासागरको नुनिलो पानी नशामा कर्णालीहरू छल्काएर। के सोच्दै होलान् यो ब्रह्मनालको चिताबाज उसका यी आँखाहरूले, त्यही आकाशलाई निहालेर सपना बुन्दै हिँडेको त्यो बाटो, देख्दै थियो फेरि नौलो सपना चालिस काटिसे रमाउने रातो बाकसमा अड्मिनुभन्दा ठिक अघिल्लो रात, देख्दै थियो फेरि नौलो सपना चालिस काटिसे रमाउने रातो बाकसमा उभिनुभन्दा ठिक अघिल्लो रात। इटरीका कवयत्री शकुन्तला मञ्जरीको कविता अत्यन्तै कारुणिक र हाम्रो नेपालको यथार्थ बोले जस्तो पनि लाग्यो। कवितामा राता बाकसहरू, बागमती कान्तिपुरी नगरी, हरियो किताब, जवान तस्विर र चिताको खरानी जस्ता बिम्ब मार्फत जीवन र मृत्युबीचको विरोधाभास एउटा भाव बोलेको थियो। सपनाका चाङहरू एकाएक अस्ताउँदाखेरि अनि जीवनको उकालो उमेरमा चालिस काटेसी रमाउने त्यो सपना चकनाचुर भएको थियो। कवयत्रीलाई धन्यवाद दिँदै हेमन्त राणाले गाउनुभएको यही गीत यहाँहरू माझमा राखिहाल्छु।

0: BFBS गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

हजुर आदरणीय श्रोताहरू, म आउने प्रहर तिमी सजिएर बस्नु। यो सुमधुर गीत राखेँ मैले यहाँहरू माझमा हरिदत्त फुलाराको स्वर सङ्गीतमा। र गीत लेख्नु भएको थियो नारी हस्ताक्षर गीतकार जानु काम्बाङ लिम्बू, जो यतिखेर हङकङमा बस्नुहुन्छ। हङकङबाट पनि हामीलाई सुन्दै हुनुहुँदो रहेछ, उहाँको पनि प्रतिक्रिया मैले देखिरहेको छु। जानु काम्बाङजी लेख्नुहुन्छ, सेवारो नमस्कार तुलजी अनि सम्पूर्ण श्रोताहरूलाई पनि। मैले पनि हङकङबाट सिर्जना बाटिकामा हाजिरी जनाएको जानकारी गराउँदै इनबक्समा एउटा कविता ठ्याक्कै झारिदिएको छु। है तुलसीजी धन्यवाद, अनि सुन्दर आवरणको यो पुस्तक गीत सङ्ग्रह शुभ मुकारुम भाइलाई बधाई छ भन्नुभएको छ। जानु काम्बाङजीलाई धन्यवाद दिन चाहन्छु, ठ्याक्कै एउटा कविता झारिनि सक्नुभएको छ उहाँले। उहाँकै शब्द ठेट शब्द प्रयोग गर्नुभएको छ र कविताको शीर्षक रहेको श्रोताहरू पराई धरतीमा उभिएको स्वाभिमान शीर्षकमा यहाँ लेख्नुहुन्छ कवियत्री जानु काम्बाङ लिम्बू, जो गीतकार आख्यानकार पनि हुनुहुन्छ। हङकङबाट जोडिनु भएको छ। म उभिएको धरती मेरो होइन, म उभिएको यो धरती मेरो होइन, यहाँको माटोमा मेरो पुर्खाहरूको सुगन्ध छैन, न त यसको छातीमा मेरो बाल्यकालको डोब नै छ। तर पनि म बलियो गरी उभिएको छु, तर पनि म बलियो गरी उभिएको छु। थाहा छ कि छैन किन, किनकि मैले टेकेको जमिन पराई भए पनि मेरो स्वाभिमान थाम्ने सङ्कल्प मेरै हो। सङ्घर्ष गर्ने हत्केला आफ्नै हो र सङ्घर्ष गरिरहेको यो तातो रगत पनि मेरै हो। जहाँ पैताला अडिन्छ त्यहीँ एउटा नयाँ इतिहास बन्छ, अनि त्यहीँबाट नयाँ यात्रा आरम्भ हुन्छ। निरन्तर अनन्तसम्म। हङकङमा रहेकी कवियत्री जानु काम्बाङ लिम्बूको यो कविता राखे, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। पराई धरतीमा उभिएको स्वाभिमान, यो कविताले आफ्नो जन्मभूमिबाट श्रोताहरू टाढा परदेशी भूमिमा रहेर पनि आफ्नो स्वाभिमान, आफ्नो आत्मविश्वास र सङ्घर्ष गर्ने साहसलाई जोगाइराख्ने मानवीय भावना बोलेको थियो। कवियत्री जानु काम्बाङले आफू उभिएको भूमि आफ्नो नभए पनि त्यही भूमिमा आफ्नै मेहनत पसिना र सङ्कल्पका बलमा जीवनका नयाँ बाटो कोर्ने प्रण गर्नुभएको थियो। कविताको लागि उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यति बेला भने यहाँ लेख्नुहुन्छ शर्मिला अधिकारीजीले, अघि मैले उहाँको कविता पनि पढिसकेको छु, धन्यवाद तुलसी सर, कवितामा लेखिएको लाइन जस्तै मिठो र भावुक शैलीमा प्रस्तुत गरिदिनु भयो। यता इनबक्समा पनि धेरै मेसेजहरू आइरहँदा एकदम खुसी लाग्यो, सबैलाई धेरै धेरै धन्यवाद। अनि यो कविता एक मिलनसार साथीको शब्दले सजिएको कविता हो, उहाँको चार करङ भन्ने वाक्यले धेरै मन छोयो। सायद यो कविता सुन्दै उहाँ आफैले म हो भनेर कमेन्ट गर्नुहुन्छ होला। उहाँ रेडियोको दैनिक श्रोता हुनुहुन्छ, मैले नाम भनिन उहाँकै मुखबाट सुनौँ। जसले यो शब्द चार करङ्ग भनिदिनु भयो उहाँलाई धेरै धेरै धन्यवाद, जसले गर्दा मलाई कविता लेखनमा अझै सहज बनाएको थियो भनेर लेख्नु भएको छ शर्मिला अधिकारीजीले। शर्मिला अधिकारीजीलाई धन्यवाद दिन चाहन्छु। र तपाईँले भन्न खोजेको व्यक्ति मैले चिनिसकेँ, रघु भट्टराईजी, सायद रघु भट्टराईजीले चार करङ भन्नुभएको थियो, त्यही कुरालाई चाहिँ कवितामा सबिनु भएको छ। र कविता सुन्दर भएको कुरा त यहाँ एनपी परदेशीजीले नर्थ क्यारोलिनाबाट पनि लेखिसक्नु भएको छ, कान्छी छोरीको कविता निकै मार्मिक थियो है भनेर लेख्नु भएको छ। ल, यो मार्मिक कविताका कवियत्री शर्मिला अधिकारी हुनुहुन्थ्यो, उहाँले पनि अर्थात् एनपिजीले पनि कविता मन परा

र उहाँले दसैँको याद भनेर लेख्नु भएको छ। गणबहादुर थापा मगर समाजसेवी गीतकार कवि गणबहादुर थापा मगरको यो सिर्जना पढिहाल्छु। दसैँ जब जब आउँछ याद आउँछ पिङबाट खसेको, दसैँ जब जब आउँछ याद आउँछ पिङबाट खसेको, कहाँ भुल्न सक्छु र त्यही पिङ खेल्न जाँदा माया बसेको, कहाँ भुल्न सक्छु र त्यही पिङ खेल्न जाँदा माया बसेको, दसैँ जब जब आउँछ याद आउँछ पिङबाट खसेको। दसैँ हो ढाँटेको छैन साँचो सत्य कुरा बोलेको, दसैँ हो ढाँटेको छैन साँचो सत्य कुरा बोलेको, रिसाए पनि रिसाउनु दिनु मैले सुटुक्कै पोल खोलेको, रिसाए पनि रिसाउनु दिनु मैले त सुटुक्कै पोल खोलेको, दसैँ जब जब आउँछ याद आउँछ पिङबाट खसेको। फेसबुक पनि कस्तो रहेछ फेस नै देखाउने, यो फेसबुक पनि कस्तो रहेछ फेस नै देखाउने, मनभित्रका सबै कुरा आफ्नै वालमा भित्तामा लेखाउने, मनभित्रका सबै कुरा आफ्नै भित्तामा लेखाउने, दसैँ जब जब आउँछ याद आउँछ पिङबाट खसेको। दसैँको शुभकामना सँगै राखौँ जस्तो लाग्यो फोटो पुरानो, दसैँको शुभकामना सँगै राखौँ जस्तो लाग्यो त्यो फोटो पुरानो, मनभित्र बसेको मान्छे त हुँदैन कहिल्यै बिरानो, मनभित्र बसेको मान्छे त हुँदैन कहिल्यै बिरानो, दसैँ जब जब आउँछ याद आउँछ पिङबाट खसेको। म लडे कि साथी लडे पिङबाट दसैँमा रमाउँदा, म लडे कि साथी लड्यो पिङबाट दसैँमा रमाउँदा, मन हलुको हुन्छ दसैँको सम्झनामा शुभकामना सुनाउँदा, मन पनि हलुको हुन्छ दसैँको सम्झनामा शुभकामना सुनाउँदा, दसैँ जब जब आउँछ याद आउँछ पिङबाट खसेको, कहाँ भुल्न सक्छु र त्यही पिङ खेल्न जाँदा माया बसेको। सुन्दर सिर्जना गणबहादुर थापा मगरजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। दसैँ आउँदै गर्दा त्यो पुरानो दिनको सम्झना गर्नुभयो, सायद कुनै दिन साथी सङ्गीहरूसित पिङ खेल्नु जाँदा लिङ्गे पिङबाट खस्नु भयो कि रोटे पिङबाट लड्नुभयो थाहा भएन, तर त्यही लडाइँको एउटा सिर्जना चाहिँ तपाईँले गरेर पठाउनु भयो, यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र म गणबहादुर थापा मगरले लेख्नुभएको एउटा गीत राखिहाल्छु, तर त्यसभन्दा अगाडि यहाँ रघु भट्टराईजीले कुरै कुराको प्रसङ्गमा निस्केको चार करङलाई पनि बिम्ब बनाई कविता नै कोरिदिनु भएछ। शर्मिला अधिकारीजीको कलम अझै सशक्त चलिरहोस्, म त दङ्ग परे चार करङलाई कविताको बिम्ब बनाउनु भए कि हाम्रा शर्मिला अधिकारीजीको यो शाब्दिक भण्डार चाहिँ निकै ठुलो भकारी रहेछ। मङ्सिर लाग्दैछ, भकारीमा धान थन्काउने धान राख्ने जो हो पनि चल्दै होला, शर्मिलाजीको दिमागी भकारीलाई चाहिँ यतैबाट 21 तोकको सलामी लीलाराज कामबाङजीको शब्द सापट्टि गरे है भनेर लेख्नु भएको छ रघु भट्टराईजीले। रघु भट्टराईलाई पनि धन्यवाद दिन चाहन्छु। र अब भने म गीतकार घनबहादुर थापा मगरको गीत रचन रहेको एउटा गीत राखिहाल्छु। यो बसाइमा उहाँको सिर्जना भर्खै भर्खरै पढे, दसैँको यादमा शीर्षक रहेको थियो, र यो गीतमा स्वर रहेको छ राज सिग्देलको, शब्द रचना घनबहादुर थापा मगरको, भने सङ्गीत यसमा डाक्टर किरातको रहेछ। गीत पश्चात यहाँहरूले बिएबिएस गोर्खा रेडियोको नियमित समाचार सुन्न सक्नुहुन्छ, र समाचारपछि हामी दोस्रो खण्डमा भेट्नेछौँ हरि राई, द्वारिका थापा मगर लगायत धेरैको प्रतिक्रिया देखिरहेछु, म ती प्रतिक्रियालाई पनि समेट्ने नै छु।

हजुर आदरणीय श्रोताहरू, बिएबिएस गोर्खालीको प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिकामा फेरि पनि सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। बिएबिएस गोर्खालीको यो लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गम अन्तर्गत आज बिहिबार सृजना वाटिकाको यो दोस्रो घण्टामा गीत, गजल, कविता र मुक्तसँगै सर्जकका भावना र सृजनाहरूका सुन्दर पाटाहरू लिएर पुनः उपस्थित भइसकेछु। र अहिले भर्खरै हामीले राख्यौँ, अर्थात् यहाँहरू माझ मैले राखेँ, हरि राई र तारा थापाको स्वरमा रहेको एउटा सुमधुर गीत। र यही गीतको साथ कार्यक्रमको यो व्यवसायको दोस्रो खण्डको उठान गर्दै गर्दाखेरि यतिखेर पनि हरि राईजीको प्रतिक्रिया देखिरहेको छु। र उहाँ लेख्नुहुन्छ, हरि राईजी, उहाँ चाहिँ अहिले फेल्थम लन्डनबाट हुनुहुन्छ। तुलसी सर नमस्कार, म पनि लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना वाटिकामा मिठा मिठा सिर्जनाहरू कविता मुक्तक साथै गीत सङ्गीत सुरुबाट नै सुनेर मनोरञ्जन लिइरहेछु। साथै सम्पूर्ण सर्जकहरूलाई र ती सिर्जनाहरूलाई मिठो तरिकाले प्रस्तुत गर्नुहुने प्रस्तुता तुलसी सरलाई पनि धेरै धेरै धन्यवाद साथै शुभकामना। हरि राई फेल्थम लन्डनमा लेख्नु भएको छ, हरि राईजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यो प्रतिक्रिया लेखेर पठाइदिनु भएकोमा धन्यवाद दिन चाहन्छु। र यति बेला भने यहाँ अर्को एउटा प्रतिक्रिया साथसाथै सिर्जना पनि प्राप्त भएको छ, म पढिहाल्छु यो सिर्जना। र यो लेख्नु भएको छ यहाँ एनपी परदेशजीले नर्थ क्यारोलिना युएसएबाट। आसेङ लासो फ्याफुल्ला है, यताको बिहानी त बिएबिएस गोर्खा रेडियो सुन्दै सुरु भइ नै हाल्दछ र आज पनि अघिदेखि नै कार्यक्रम सुनिरहेछु। र आज भने चाहिँ मैले एकजना साथीको सिर्जना पठाउँदैछु, नेपालमा हेलम्बुको वनपाखासँग सम्बन्ध गाँसेर हुर्केको साथी हाल अमेरिकाको ओहायो राज्यमा सपरिवार बस्दछन्। नेपालमा सामुदायिक रेडियो अभियन्ता मित्र बेला बखत साहित्य सिर्जनामा लागिरहनुहुन्छ र सामुदायिक हितमा खटिरहनुहुन्छ। र हेल्मो समाज न्युयोर्कको पूर्व अध्यक्ष साथी न्युयोर्क बसाईमा चाहिँ एभरेस्ट टाइम्स पत्रिकाको लागि उहाँले केही वर्ष काम गर्ने अवसर मिलेको थियो उहाँसँग। र दुई दिन अघि साउथ क्यारोलिना अमेरिकन आर्मी बेसमा छोरा भेट्न जाने क्रममा बाटो पारेर भेटघाट गर्न आउनुभयो। त्यही बेला उहाँको कविता सृजना सेयर गर्नुभएको थियो। अङ्ग्रेजी भाषाको कवितालाई नेपालीमा उल्था गरी आसिङको मिठो वाचनमा सुन्ने चाहना छ है भनेर लेख्नु भएको छ। र उहाँले अर्थात् एमपी परदेशजीले चाहिँ एउटा कविता उहाँको मित्रको कविता पठाउनु भएको छ, मेरो छोरो मेरो गौरव शीर्षकमा लेख्नु भएको रहेछ। र उहाँ चाहिँ टेम्बा डोङ्बा हेल्मो नर्थ अल्मा स्टेट ओहायोमा बस्नुहुँदो रहेछ। र उहाँको अङ्ग्रेजीको कविता चाहिँ नेपालीमा अनुवाद गरेर पठाउनु भएको रहेछ, मेरो छोरा मेरो गौरव शीर्षकमा यहाँ लेख्नुहुन्छ कवि टेम्बा डोङ्बा हेल्मो। मेरो छोरा, मैले सोचेको थिएँ तिमी अझै सानै छौ, यस्ता कठिन चुनौतीहरूको सामना गर्न तिम्रा कोमल हात र पाउहरू ढुङ्गा र भालुवामा कठोर बाटाहरूसँग सङ्घर्ष गर्न अझै सक्षम भइसकेका छैनन्। मैले ठानेको थिएँ तिम्रो मन र मस्तिष्क अझै कलिला छन्, जीवनका जटिल मोडहरू बुझ्न र पार गर्न। तिम्रा कानहरू अझै अव्यस्त छैनन् कठोर आदेशहरू सुन्न र सहन। तिम्रा आँखाहरू अझै तीक्ष्ण भइसकेका छैनन् अध्ययारोभित्र धमिलो देखिने भविष्यका सम्भावनाहरू पहिलाउन। तर छोरा, तिमीले मेरो सबै अनुमानहरू गलत साबित गरिदेऊ। तर छोरा, तिमीले मेरा सबै अनुमानहरू गलत साबित गरिदेऊ र आज म तिमीप्रति शब्दमा व्यक्त गर्न नसकिने गरी गर्व गर्छु। सायद यो मेरो पितृत्वको कमजोरी थियो, एक बाबुको मायाले ढाकेको दृष्टि जस्तो तिमीभित्र सधैँ कोमलता निर्दोषपन र बाल्यकाल मात्रै देखिरह्यो। तर आज म अत्यन्तै खुसी छु किनकि तिमी मेरो सोचाइका सीमाहरू नागेर अघि बढ्यौ, मेरा अपेक्षाहरूभन्दा धेरै माथि पुग्यौ र
आफूले चालेका हरेक कदममा आफ्नो क्षमता र उत्कृष्टता प्रमाणित गर्यौ। मेरो छोरा, यसरी नै अघि बढिरहनु जीवनका हरेक चुनौतीलाई साहस, आत्मविश्वास र दृढताको साथ सामना गरिरहनु तिमीभित्र रहेको असल मानवीय गुण, सुन्दर व्यक्तित्व र उज्यालो सम्भावनालाई सधैँ चम्काइरहनु, जसरी आजसम्म तिमीले हाम्रो शिर गर्वले उच्च बनाएका छौ। जसरी आजसम्म तिमीले हाम्रो शिर गर्वले उच्च बनाएका छौ, त्यसरी नै सधैँ हामीलाई गौरवान्वित बनाइरहनु। मेरो छोरा, तिमी मेरो खुसी हौ, मेरो विश्वास हौ र मेरो जीवनको अमूल्य गौरव हौ। मेरो छोरा, मेरो गर्व, मेरो छोरा, मेरो गर्व। कवि तेम्बा डोङ्बा हेल्मोको यो अत्यन्तै सुन्दर कविता राखे नर्थ अल्मो स्टेट ओहायोमा बस्नुहुँदो रहेछ र यो कविता चाहिँ एनपी परिजीले साभार गरेर पठाउनु भएको थियो र एउटा छोरा बाउ आमाको नजरमा सधैँ सानो हुन्छ सन्तान, तर समयले उसलाई परिपक्व बनाउँदै जाँदा छोराले गरेको प्रगतिप्रति बुबाको अर्थात् अभिभावकको त्यो खुसी यहाँ सृजनामा छरपष्ट रहेको थियो। धन्यवाद दिन चाहन्छु तेम्बा डोङ्बा हेल्मोज्यूलाई अनि एनपी पादेशीजीलाई पनि यो सुन्दर सिर्जना पठाइदिनु भएकोमा, सावर गरेर पठाइदिनु भएकोमा धेरै धेरै धन्यवाद दिँदै यो धन्यवादले मात्रै पक्कै पुग्दैन जस्तो लाग्यो र यति बेला भन्छु म अब दसैँ पनि नजिक नजिक आउँदैछ, अब दुई तिन दिनपछि त नवरथा पनि सुरु भइ नै हाल्दछ र दसैँको बेला यहाँहरू नेपालभन्दा बाहिर बस्नुभएका तपाईँ आदरणीय श्रोताहरूलाई कतिलाई नेपाल आउने इच्छा थियो होला र कतिको इच्छा पुग्यो पनि होला, कतिको इच्छा नपुग्न पनि सक्दछ, किनकि हामी मान्छे भनेको समय र परिस्थितिका दास हौँ र समय र परिस्थितिसँग हामीले त्यति छिट्टै भनौँ जितेर अगाडि बढ्न पनि सक्दैनौँ। कहिलेकाहीँ तारतम्य त मिलिहाल्दछ, नमिल्दाखेरि कहिलेकाहीँ नेपाल आउने चाहना अपुरो हुन सक्दछ र यहाँ हेलो सुन्दैछु यसपालि त नेपाल आउने हो भनेर एनपी परदेशीले लेख्नु भएको छ एउटा गीत, जुन गीतमा स्वर रहेको छ निशान भट्टराई र कविता श्रेष्ठको, अहिलेलाई भने यही गीत यहाँहरू माझमा

0: SBS गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

श्रोताहरू, यो सुमधुर कालजे युगल गीत मैले यहाँहरू माझमा राखेँ। स्वर सम्राट नारायण गोपाल र ज्ञानु राणाको स्वरमा गीत लेख्नु भएको थियो। गीतकार डाक्टर राममान त्रिसितले भने शिवशङ्कर मानन्दरको सङ्गीत रहेको थियो। र गीत पश्चात बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिकामा फेरि पनि सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र यति बेला भने तपाईँका प्रतिक्रियाहरूलाई पनि म समेट्नेछु र तपाईँका सृजनाहरूलाई पनि समेट्ने जमर्को गर्दैछु। र यहाँ एनपी परदेशजीले चाहिँ धेरै धेरै धन्यवाद छ, आसङलाई साह्रै मन छुने गरी वाचन गरिदिनु भयो कविताको भाव अनुसार। अनि तपाईँको वाचन त सुनमा सुगन्ध नै रह्यो है, म टेम्बाजीलाई पनि पठाउँछु लिङ्क सुन्नलाई भनेर उहाँले तस्विर सहित पठाउनु भएको रहेछ हाम्रो एनपी परदेशजीले, र धन्यवाद दिन चाहन्छु। कार्यक्रम सुनिराख्नु भएको छ, हामीलाई साथ दिइराख्नु भएको छ, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अब नि श्रोताहरू, यहाँहरूका प्रतिक्रियाहरूलाई समेट्नेछु र तपाईँका सृजनाहरूलाई पनि समेट्ने क्रममा यतिखेर म हेर्दैछु, यहाँ धेरै प्रतिक्रियाहरू देखिरहेको छु, समेटिहाल्छु। यहाँ लेख्नुहुन्छ मिनी कालीकोटी राईजी हुनुहुन्छ, उहाँ बेलायतबाट नमस्ते तुलजाई, म पनि सुरुबाटै सुनिरहेको छु है भन्नुभएको छ, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र उहाँ एनपिजीले चाहिँ आङ छिरिङ शेर्पा र भर्खरै कविता पढेको थिएँ तेम्बाजीको फोटोसहित एउटा तस्विर पनि पठाउनु भएको छ, धन्यवाद दिन चाहन्छु। द्वारिका थापा मगरज्यू लेख्नुहुन्छ जर्मनीको हम्बर्गबाट हुनुहुन्छ, नमस्कार तुलजी, साथै सम्पूर्ण सृजनशील हातहरूलाई पनि नमन गर्दै हजुरको मिठो वाचनको सृजनाहरू सुनिरहेछ है। हजुर लगायत सम्पूर्ण लेखकहरूलाई धन्यवाद दिँदै म विदा भए। द्वारिका थापा मगर जर्मनीबाट भन्ने लेख्नु भएको छ, उहाँ चाहिँ जर्मनीको हम्बर्गबाट हुनुहुन्छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। यसै गरी यहाँ लेख्नुहुन्छ अर्का सस्याई हुनुहुन्छ गीतका नूतन भुषालजी इजरायलबाट हुनुहुन्छ, नमस्कार सर, सुमधुर कडपनीय गीत साथै चोटिला सृजनाहरूमा प्रस्तुति जोरदार रहेको छ, सुनेर मन्त्रमुग्ध भएको छु, प्रतिक्रिया दिन नबोलौँ है भनेर दुई शब्द लेखिपठाएँ भनेर लेख्नु भएको छ। नूतनजीलाई पनि धन्यवाद दिन चाहन्छु। होमा पाइम लिम्बू लेख्नुहुन्छ, उहाँ बेलायतबाटै हुनुहुन्छ, सेवारो तुलसीज्यू, मैले पनि साउको मेलाबाटै मिठा मिठा सृजनाहरू सुनेर इन्जोय लिइरहेछु, सबैका सृजनशील ती सृजनाहरूप्रति उच्च सम्मान टक्राउन चाहन्छु, साथै हजुरको वाचन शैलीलाई पनि, आफूलाई त लेख्न त्यति आउँदैन, हजुरलाई सुन्न चाहिँ सुनिरहेको हुन्छ भनेर लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु। हजुर पनि हजुरको पनि सुन्न पाउने आशा पनि रहेको छ, निराशा नबनाइदिनु होला है नगेन भन्नुभएको छ। अब होमा पायमजीले मेरो सृजना सुन्न चाहनु भएको होला, म केही छिनपछि राख्ने कोसिस गर्नेछु है त। शर्मिला अधिकारीजीले आजको सबै सृजनाहरू वाउ, घनबहादुर दाजुको दसैँ कविताले यता एनपी सरको गीतले नेपाल जाउँ जाउँ पो बनाए त भनेर लेख्नु भएको छ। ल अब अस्ति हाम्रो गोपालजी आउनुभएको थियो, अब पालो तपाईँकै होला नि होइन, नेपाल आउने आलो पालो आउँछु भन्नुभएको थियो, आउनुपर्छ नि आफ्नो गाउँठाउँ है। अनि धनवीर पुन्ज्यू लेख्नुहुन्छ बेजिङ स्ट्रोक युकेबाट, नमस्कार तुलसीजी साथै सदाजी, आज पनि बिहारको यो कार्यक्रम शिल्पी मनोरको शब्दहरूले भरिएको कार्यक्रम सिर्जना वाटिका सुनेर मनोरञ्जन लिइरहेछ भनेर लेख्नु भएको छ। गीतकार घनबहादुर माफ गर्नुहोला धनवीर पुन्ज्यूलाई पनि धन्यवाद दिन चाहन्छु, बेजिङ स्ट्रोक युकेबाट हुनुहुन्छ। कैलाश अन्त लिम्बूले लेख्नुहुन्छ ननिटन युकेबाट, नमस्ते तुजाई, बिहारको लभली कार्यक्रम स्वर्णिम सङ्गममा हजुरले मिठो भोइसमा वाचन गर्नुभएका मिठा मिठा गीत गजल कविताहरू सुनेर मन्त्रमुग्ध भइरहेछ है, इन्जोय लिइरहेछु भनेर लेख्नु भएको छ। उहाँले चाहिँ इमाडोलका अर्जुन चन्द्रज्यूको मुक्तक साबर गरेर पठाउनु भएको रहेछ, लेख्नुहुन्छ अर्जुन चन्द्र, मान्छेले संसार जान्यो समय बुझ्यो भनिन्छ, वैज्ञानिक सत्य मान्यो समय बुझ्यो भनिन्छ, मान्छेले संसार जान्यो समय बुझ्यो भनिन्छ, वैज्ञानिक सत्य मान्यो समय बुझ्यो भनिन्छ, निदाइरहेका छन् मान्छेहरू धर्मको नशामा, निदाइरहेका छन् मान्छेहरू धर्मको नशामा, रूढीलाई सत्य ठान्यो समय बुझ्यो भन्छन्, रूढीलाई सत्य ठान्यो समय बुझ्यो भन्छ। अर्को मुक्तक, जवानीको फुलबारीमा फुलेको फुलको वासना भेटियो, वास्तविक प्रेम र सदाचारको सविनय कामना भेटियो, जवानीको फुलबारीमा फुलेको फुलको वासना भेटियो, वास्तविक प्रेम र सदाचारको सविनय कामना भेटियो, गोविन्द्रका मुक्तकमा बाजुरीले सुगन्धमग गाउँछ,
परिवार समाज राष्ट्रको सौभाग्य भावना भेटियो परिवार समाज राष्ट्रको सौभाग्य भावना भेटियो दुई मुक्तक राखेँ मैले उहाँ दुवैजना अर्जुन चन्द्र र कैलाश अन्ताल लिम्बुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र यति बेला भने अर्को पनि सिर्जना देखिरहेछु उहाँ हुनुहुन्छ सरोज वाग्लेजी हुनुहुन्छ उहाँ चाहिँ अस्टिन टेक्सासबाट हुनुहुन्छ युएसएबाट हुनुहुन्छ लेख्नुहुन्छ सरोज वाग्लेजीऊ सर्वप्रथम त उहाँलाई धन्यवाद पनि दिन चाहन्छु सिर्जनाको लागि लेख्नुहुन्छ जिन्दगीमा अवसरहरू बार बार आउँछ जिन्दगीमा अवसरहरू बार बार आउँछ कहिले बिहान आउँछ कहिले दिउँसो आउँछ जस्तै परिस्थितिमा पनि हिम्मत हार्दैन जो जस्तै परिस्थितिमा पनि हिम्मत हार्दैन जो हो उसैले सफलताको पदक पाउँछ हो उसैले सफलताको पदक पाउँछ बिचारा पौडिन जानेन र त गोइको शिकार भयो गहिराई नबुझ किन हो ऊ हाम फाल्नु गएछ जानिराखौँ जिन्दगी गहिरो महासागर हो जानिराखौँ जिन्दगी गहिरो महासागर हो पौडन नजान्ने उत्रन्छ नजान्ने हराउँछ पौडन नजान्ने उत्रन्छ नजान्ने हराउँछ मैले आजकल त गरुड पुकार्न पनि छाडे मैले आजकल त गरुड पुकार्न पनि छाडे मलाई थाहा छ इख नहुने मान्छे र बिख नहुने सर्प सबैसँग डराउँछ तिमीले सोध्यौ पटक पटक म कसरी जिते तिमीले सोध्यौ म पटक पटक म कसरी जिते याद राख जसले गर्छ मेहनत उसैले अबिर माला लगाउँछ जसले गर्छ मेहनत उसैले अबिर माला लगाउँछ जस्तै परिस्थितिमा पनि हिम्मत हार्दैन जो हो उसैले सफलताको पदक पाउँछ पक्कै पनि टेक्सास अस्टिनमा हुने नै सरोज वाग्लेले भने जस्तै जसले हिम्मत हार्दैन उसैले हो सफलता पाउने सगरमाथा चढ्न जानेहरू नै हो सगरमाथाको शिखर चुम्ने सगरमाथा हेरेर रमाउनेहरूले त केवल परबाट दृश्य मात्रै देख्ने हो धन्यवाद दिन चाहन्छु सरोज वाग्लेज्यू तपाईँको यो सिर्जनाको लागि र पनि गीतको पालो भइसकेको छ र यति बेला पनि म चाँदनी शाहले लेख्नुभएको एउटा गीत राख्न चाहन्छु नातिकाजीको सङ्गीतमा स्वर रहेको छ तारा देवीको

0: देवीको स्वरमा रहेको गीत पश्चात श्रोताहरू बेबिस गोर्खा रेडीको यो प्रस्तुति कार्यक्रम सडिम सङ्गम सृजना वाटिकामा फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र यहाँ लेख्नुहुन्छ श्रोताहरू कार्यक्रम सुनेर ताराप्रसाद च्यामजुङजी हुनुहुन्छ, नानीटन युकेबाट हुनुहुन्छ, सेवारो तुलसीज्यू, यो लोकप्रिय कार्यक्रम बेबिस गोर्खा रेडीको सडिम सङ्गममा मिठा मिठा सृजनाहरू गीत गजल कविताहरू सुरुबाट नै सुनेर मनोरञ्जन लिँदैछ है तुलसीजी भनेर लेख्नु भएको छ। शर्मिला बहिनीको कविताले साह्रै मन छुयो, साथै तुलसीजीको गीतले पनि भनेर लेख्नु भएको छ। धन्यवाद दिन चाहन्छु म हाम्रा ताराप्रसाद च्यामजुङज्यूलाई। यसै गरी बेलायतबाट हुनुहुन्छ खेल मोते लिम्बूजी हुनुहुन्छ, उहाँको पनि प्रतिक्रिया मैले देखिरहेको छु, पढिहाल्छु। लेख्नुहुन्छ खेल मोते लिम्बू, सेवारो तुलसीज्यू नमस्ते, तपाईँलाई सुनिरहेको छ यी बिहारको सिर्जना वाटिकामा मिठा मिठा सिर्जना गीत कविता मुक्तक सुनेर आनन्द लिँदैछु। अनि तुलसीजीको सिर्जना जे भए पनि आज सुनाइदिनुहोस् है, सुनाइदिए खुसी हुने थिए भनेर लेख्नु भएको छ खेलमोती लिम्बूले बेलायतबाट, उहाँलाई धन्यवाद दिन चाहन्छु। अघि होमा पाइम लिम्बूज्यूले पनि अनुरोध गर्नुभएको थियो तुलसीजीको कुनै पनि एउटा सिर्जना सुनाउन भनेर। अब मैले यहाँहरू दुवैजनाको लागि के पो सुना हो, म पनि दोमन दोमनमा परेँ। अब दसैँ पनि नजिक नजिक आउँदैछ, दसैँका दिनहरूमै छौँ भन्दा पनि हुन्छ श्रोताहरू, र मैले एउटा दसैँकै बारेमा गीत आजै मात्र लेखेको गीत हो, म यही गीत सुनाउँछु है त उसो भने भनिहाल्नुभयो, नाइ भन्न सकिनँ नकार्न सकिनँ, अहिलेलाई भने म यही गीत सुनाउन चाहन्छु। र गीतको उठान यस्तो रहेको छ, दसैँ आउँदा याद मिठो परदेशीलाई गाउँको, दसैँ आउँदा याद मिठो परदेशीलाई गाउँको, जमारा र टिकासँगै झल्को आमा बाउको, जमारा र टिकासँगै झल्को आमा बाउको, दसैँ आउँदा परदेशीलाई याद मिठो गाउँको, पोहोर जस्तै यो साल पनि मिलेन नि छुट्टी, पोहोर जस्तै यो साल पनि मिलेन नि छुट्टी, पर्खी होलिन् पिहारीले ढिकीमा चिउरा कुटी, पर्खी होलिन् पिहारीले ढिकीमा चिउरा कुटी, दसैँ आउँदा सम्झना मिठो परदेशीलाई पिङ्कु, दसैँ आउँदा सम्झना मिठो परदेशीलाई पिङ्कु, नयाँ लुगा देख्दा झल्को आउँछ बाला पन्को, रातो माटो कमेराको खोजी गाउँमा हुन्छ हुँदैन, रातो माटो कमेरोको खोजी गाउँमा हुन्छ हुँदैन, परदेशमा सधैँ परदेशमा दसैँ तिहार किन राम्रो हुँदैन, दसैँ आउँदा झल्कै मिठो परदेशीलाई घरको, दसैँ आउँदा झल्कै मिठो परदेशीलाई घरको, काटे होलान घोर्ले खसी झिकेर त्यो खोरको, काठे होलान घरले खसी झिकेर त्यो खोरको, दसैँ आउँदा यादै मिठो परदेशीलाई गाउँको, जमारा र रातो टिका सँगै झल्को आमा बाउको, जमारा र रातो टिका सँगै झल्को आमा बाउको। यति सुनाए होमा पाइम लिम्बूको आग्रह अनि खेलमती लिम्बूको आग्रहलाई स्वीकारेर अब नै म एउटा छोटो विश्राम लिन्छु, र विश्राम पश्चात भने म एउटा गीत दिपा लामाले गाउनुभएको गीत राखेछु, होमा पाइम लिम्बूले लेख्नुभएको गीत हो, सङ्गीत यसमा तारा प्रकाश च्यामजुङको माफुनलो ताराप्रसाद लिम्बूको रहेको छ।
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ, अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्, हेर्नुहोस् techvets.com।

दिपा लामाको स्वरमा रहेको यो गीत राखे मैले होमा पाएँ लिम्बुले लेख्नुभएको यो गीत र यो गीत पश्चात बिएबिएस गोर्खालीको व्यवसाय कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाचिकामा अब पालो भएको छ गजलहरू पनि राख्ने र यति बेला पनि मेरो हातमा दुईवटा गजल रहेको छ यो दुईवटा गजल राखिहाल्छु र एउटा गजल लेख्नु भएको छ यहाँ गजलकार सुदन धामीले उहाँ लेख्नुहुन्छ तिमीसँग कुनै कुरा लुकाएको थिइनँ मैले तिमीसँग कुनै कुरा लुकाएको थिइनँ मैले जानी जानी तिम्रो मन दुखाएको थिइनँ मैले जानी जानी तिम्रो मन दुखाएको थिइनँ मैले तिमीसँग कुनै कुरा लुकाएको थिइनँ मैले थाहा छैन कुन्नी किन टाढा हुन खोज्छौ थाहा छैन कुन्नी किन टाढा हुन खोज्छौ समाजमा तिम्रो शिर झुकाएको थिइनँ मैले समाजमा तिम्रो शिर झुकाएको थिइनँ मैले तिमीसँग कुनै कुरा लुकाएको थिइनँ मैले उति नै छ मनमा माया जति पहिले दिने गर्थे उति नै छ मनमा माया जति पहिले दिने गर्थे तिम्रो लागि कहिल्यै माया सुकाएको थिइनँ मैले तिम्रो लागि कहिल्यै माया सुकाएको थिइनँ मैले तिमीसँग कुनै कुरा लुकाएको थिइनँ मैले सुख दुःख जे परे नि तिमीसँगै पोख्ने गर्थे सुख दुःख जे परे नि तिमीसँगै पोख्ने गर्थे अरूसँग मनको गाँठो फुकाएको थिइनँ मैले अरूसँग मनको गाँठो फुकाएको थिइनँ मैले तिमीसँगै कुनै कुरा लुकाएको थिइनँ मैले कहिलेकाहीँ तिमी हाँस्दा सँगै हाँस्न पाइन होला कहिलेकाहीँ तिमी हाँस्दा सँगै हाँस्न पाइन होला तिम्रो पिरमा रुने मौका चुकाएको थिइनँ मैले तिम्रो पिरमा रुने मौका चुकाएको थिइनँ मैले तिमीसँग कुनै कुरा लुकाएको थिइनँ मैले अन्तिम शेर जे भन्थ्यौ त्यही मान्थे जहाँ भन्थ्यौ त्यही जान्थे जे भन्थ्यौ त्यही मान्थे जहाँ भन्थ्यौ त्यही जान्थे सँगै हिँड्दा पाइलाहरू रुकाएको थिइनँ मैले सँगै हिँड्दा पाइलाहरू रुकाएको थिइनँ मैले तिमीसँग कुनै कुरा लुकाएको थिइनँ मैले जानी जानी तिम्रो मन दुखाएको थिइनँ मैले सुदन धामीको यो गजलसँगै अर्को गजल पनि समेटिहाल्छु पोष कुमार राईले लेख्नुभएको गजल हो भक्तपुरमा बस्नुहुँदैछ खोटाङका गजलकार हुनुहुन्छ मेरो बाटो पर्छ अचेल उनकै आँगनबाट मेरो बाटो पर्छ अचेल उनकै आँगनबाट जो निस्किएर गएका थिए मेरो जीवनबाट जो निस्किएर गएका थिए मेरो जीवनबाट मेरो बाटो पर्छ अचेल उनकै आँगनबाट यी नयनमै देखा परिरहन्छ त्यो मान्छे यी नयनमा देखा परिरहन्छ त्यो मान्छे झारिसकेर पनि सदाको लागि नयनबाट झारिसकेर पनि सदाको लागि नयनबाट मेरो बाटो पर्छ अचेल उनकै आँगनबाट सपनाको फुल ओइलिएर झरिसक्यो सपनाको फुल ओइलिएर झरिसक्यो खुसबु कहाँ आउँछ अब बाँझो चमनबाट खुसबु कहाँ आउँछ अब बाँझो चमनबाट मेरो बाटो पर्छ अचेल उनकै आँगनबाट रोपेको विश्वास जरासहित उखेलियो रोपेको विश्वास जरासहित उखेलियो अध्ययारो छायो सुन्दर प्रेमको सदनबाट अध्ययारो छायो सुन्दर प्रेमको सदनबाट मेरो बाटो पर्छ अचेल उनकै आँगनबाट र अन्तिम शेर आशा अझै झुल्किएको दियो पनि निभ्यो आशा आशा झै झुल्किएको दियो पनि निभ्यो आशा झै झुल्किएको दियो पनि निभ्यो प्रकाश झरेन कहिले उज्यालो दर्पणबाट प्रकाश झरेन कहिले उज्यालो दर्पणबाट मेरो बाटो पर्छ अचेल उनकै आँगनबाट जो निस्किएर गए मेरो जीवनबाट जीवनबाट निस्किएर जानेप्रतिको दुखेसो थियो र उनकै बाटो हिँड्दाको एउटा भाव थियो गजलकार पोष कुमार राईको यो गजल र अब नै श्रोताले एउटा गजल सुनाउन चाहन्छु म यहाँहरूलाई राज सिग्देलको स्वरमा रहेको यो गजलका शेरहरू लेख्नु भएको छ गजलकार पुरुषोत्तम ढुङ्गेलले भने सङ्गीत यसमा चण्डीप्रसाद काफलेको रहेको छ

ऊ जितेर गई या हारेर गई, नतिजा आफैतिर पारेर गई, यो गजल राखेँ मैले राज सिग्देलको स्वरमा। र यो गजल सँगसँगै अब नि समयले पनि नेटो काटिसकेको छ। शर्मिला अधिकारीजीले चाहिँ घनबहादुर थापा दाजुको कवितालाई मेरो सानो टुक्का चढाए है, त्यो लिङ्गे पिङमा झुल्ने तिमी म थियौ, चचहुइँ गर्दा दोहोरी गाएका थियौँ, उताबाट भाले देखे आमाले सप्किनो लिएर सिर्किनो लिएर आइन्, तिमी त पिङ छोडेर भाग्यौ, लड्ने त मनै थिए, पिङमा चढ्दा भन्यौ नडराऊ म छु तिम्रो साथ, भागिहालो पिङ छोडेर अब कसको समाउ हात, भरोसा नै टुटे जस्तो भयो, साथ दिने हातहरू छुटे जस्तो भयो, घनबहादुर दाजु नमस्ते है, धेरै भयो दाजुको आशीर्वाद पनि नपाएको, दाजु भाउजू सन्चै हुनुहुन्छ होला, अनि मेरो कृष्ण भाउजूलाई पनि नमस्कार सुनाइदिनुहोस् है, तुलसी सर भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु शर्मिला अधिकारीजीलाई, अनि कैलाश अन्ता लिम्बू र खेलमती लिम्बूले धन्यवाद भन्नु लेख्नु भएको छ, होमा पाइम लिम्बूले पनि धन्यवाद भन्नुभएको छ, यहाँहरूलाई पनि धन्यवाद दिँदै अब नि सम्पूर्ण श्रोताहरूलाई धन्यवाद दिन चाहन्छु, जति पनि श्रोताहरूले कार्यक्रम सुनेर साथ दिनुभयो, सुनिदिनु भएकोमा धन्यवाद, सुनेर जोडिने सम्पूर्ण आदरणीय श्रोताहरूलाई पनि धन्यवाद दिन चाहन्छु, लीलाराज कामाङजीले पनि कार्यक्रम त सुनिरहेछु लेख्न व्यस्तताले गर्दा छुटिरहेछ है भन्ने लेख्नु भएको छ, कार्यक्रम सुनिदिनु भएकोमा धन्यवाद दिँदै अब नि सम्पूर्ण श्रोताहरूलाई धन्यवाद दिन चाहन्छु, जति पनि श्रोताहरूले कार्यक्रम सुनेर साथ दिनुभयो, सुनिदिनु भएकोमा धन्यवाद, र सुनेर जोडिने सम्पूर्ण श्रोताहरूलाई धन्यवाद दिँदै बिसौनीमा पुच्छारमा छुट्ने बेला साईराज खाती र मुना ठटालको स्वरमा रहेको एउटा गीत यहाँहरू माझमा छाड्दै बिदा हुन चाहन्छु, शब्द रचना रहेको छ गीतकार लीलाराज कामाङको भने सङ्गीत शङ्कर थापा इस्माइलको, यही गीतको साथ कार्यक्रमबाट ओझेल पर्न चाहन्छु, तपाईँहरूको बाँकी बल स्वर रहोस्, सुरक्षित रहोस्, नमस्ते।

0: काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान भोलि गरिने भएको छ। प्रेसबाट चुनावी सामग्री आउन ढिलाइ भएपछि मतदान प्रक्रिया स्थगित गर्नुपरेको निर्वाचन समिति सदस्य सचिव राजु कटवालले बताउनु भएको छ। अब मतपत्र छपाई भएर आएकाले भोलि बिहान 7 बजेबाट मतदान सुरु हुने समितिका सचिव प्रेमबहादुर खड्काको भनाइ छ।
1: हामीले चाहिँ बिहान 10 बजेबाट सुरु गर्छौँ भन्यौँ। अब यो प्राविधिक कुराहरू धेरै कुरा हुन्छन् यसमा। अब त्यतिखेर चाहिँ सही चाहिँ अहिले राजुजीले भन्नुभयो, म अहिले चाहिँ संयोजक छु, मैले चाहिँ 297 कति 97 मतपत्रमा मैले सही गर्नुपर्छ, म त संयोजक हुने त। त्यसै गरी चाहिँ र मैले चाहिँ नभ्याउने हुनाले अर्को मान्छे चाहिन्छ भने वरिष्ठ अधिवक्ताहरू 32 स्ट्यान्ड राखेको छु मैले, उहाँ 32 बिहानदेखि बसिरहनुहोस्। अब मतपत्रमा मैले चाहिँ सही सिद्धाएँ, डिजिटल सही भएको हुनाले अब उहाँहरूको सही चाहिँ ह्यान्ड राइटिङ अहिले पनि सही गरिरहनु भएको छ। त्यो सही मलाई जहाँसम्म लाग्छ 11 बजेसम्म लाग्छ होला बेलुका। त्यो मतपत्र तयार नभएको त मत खस्ने कुरा होइन।
0: यस्तै केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले एक दिन लम्बिएको महाधिवेशनमा आएका प्रतिनिधिहरूलाई खानाको व्यवस्था पहिलेकै स्थानमा कायम राखिएको बताउनु भएको छ। अप्ठ्यारोमा परेका प्रतिनिधिलाई आवासको व्यवस्था पनि गरिएको उहाँको भनाइ छ। यसअघि आजसम्म प्रतिनिधिहरूलाई आवासको व्यवस्था थिएन। आन्तरिक वायुसेवा कम्पनीहरूले स्वीकृत भाडा दरभन्दा सस्तोमा टिकट बिक्री गरिरहेको बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशको पहलमा कम्पनीका प्रतिनिधिसँग भएको भेटमा कम्पनीहरूको भनाइ आएको छ। नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर बढाएको भन्ने गुनासो आएपछि प्रधानमन्त्री शाहले यसबारे चासो देखाउनु भएको प्रधानमन्त्री कार्यालयले उल्लेख गरेको छ। प्रधानमन्त्री शाहको निर्देशनअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले आज सम्बन्धित आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको हो। छलफलपछि क्यानका महानिर्देशक मुकेश डङ्गोलले स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्ने र भाडादरको सूची निकाल्ने सहमति भएको उल्लेख गर्नुभएको छ। यता बुद्ध एयरले भने काठमाडौँबाट धनगढीसम्मको भाडादर सम्बन्धी गलत सूची एआईबाट तयार गरी सामाजिक सञ्जालमा फैलाइएको जिकिर गरेको छ। लुम्बिनीलाई भारतको उत्तरपूर्वी राज्यसँग जोडेर 73 बौद्ध तथा सांस्कृतिक सर्किट निर्माण गर्ने विषयमा दुई देशका पर्यटन व्यवसायबीच भएको समझदारीले फेरि एकपटक लुम्बिनीका पर्यटन व्यवसायमा आशाको सञ्चार गरेको छ। पुटोलबाट छवि पाण्डेको रिपोर्ट।
2: भारतको उत्तर पूर्वी क्षेत्रका 8 पर्यटन व्यवसायी र लुम्बिनी होटल सङ्घबीच समझदारी भएको हो। लुम्बिनीका पर्यटन व्यवसायी प्रदीप कुमार उदयले नेपालका धार्मिक पर्यटक भारत जाने र भारतका धार्मिक पर्यटक नेपाल आउने परम्परा अझै विकसित गर्न यो समझदारीले सहयोग पुग्ने बताउनु भयो।
3: छिमेकी मुलुक भारतको चाहिँ पर्यटकहरूको आगमनको लागि त हाम्रो लागि राम्रो कुरा हो। अब नेपालबाट पनि त धार्मिक पर्यटकहरू त भारतमा त चारधाम भयो होइन, धेरै धार्मिक पर्यटकहरू पनि नेपालबाट हामी यहाँबाट चाहिँ पर्यटकहरू गएको देखिन्छ नि त। उताबाट पनि नेपालमा आउने, नेपालबाट पनि भारतमा जाने पहिलेदेखि नै चलिआएको एउटा हुँदै हो।
2: नेपाल टुर्स एन्ड ट्राभल्स एजेन्ट सङ्घ नाट्टाका लुम्बिनी प्रदेश अध्यक्ष चन्द्र थापाले यो समझदारीले नेपाल र भारतको धार्मिक पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने दावी गर्नुभयो।
4: स्वाभाविक रूपमा यस्तो गतिविधिहरू हुनुपर्छ, यसले राम्रो प्रभाव पार्छ नै। भारतीय पर्यटकको बसाइ चाहिँ नेपालमा होस्, नेपालमा बढोस्, लुम्बिनी क्षेत्रमा यी पेरिफेरीमा चाहिँ पर्यटकीय गतिविधि छ, पर्यटनको एउटा चाहिँ प्रचारात्मक अभियान चाहिँ जाम सरकारको पनि एउटा हुनुपर्छ, इनिसिएसन हुन्छ, लगानी हुनुपर्छ, साझेदारी हुनुपर्छ, अनि सरकारले पनि एउटा चाहिँ अलिकति प्राथमिकतामा राखेर यसले चाहिँ टेवा पुग्न जान्छ।
2: समझदारीमा लुम्बिनी र उत्तर पूर्वी भारतलाई जोडेर पर्यटन तथा तीर्थयात्राको संयुक्त प्रवर्धन गर्ने, दुई देशबीच पर्यटकको बसाइ अवधि लम्ब्याउने तथा बौद्ध तथा हिन्दू तीर्थस्थल सहित सांस्कृतिक र इको पर्यटन गन्तव्यलाई जोड्ने उल्लेख गरिएको छ।
0: सडक बन्द भएपछि मुस्ताङको थासाङ 3 लेतेदेखि कोरला नाकासम्म 500 कन्टेनर रोकिएको खुलेको छ। भारी वर्षा र हिमपातले सडक अवरुद्ध हुँदा 10 ती कन्टेनर बाटोमै रोकिएका हुन्। चुम्सम बाटोमै रोकिएका कन्टेनरका एकजना चालकले हिमाली भागमा गाडी रोकिनु पर्दा भोगेको समस्या बताएका छन्।
5: सास फेर्न धेरै गाह्रो भयो, हेर्नुहोस् अक्सिजन नपुग्ने धेरै गाह्रो भयो हामीलाई, उहाँ माथि चाहिँ धेरै दुःख पायो हिउँ परेर। खानाको लागि त्यति चिन्तालाई छैन, तर चिसो चाहिँ बढी छ हामीलाई।
0: यही असोज 8-11 भारी वर्षा र हिमपातले बेनी जोमसम कोरला सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो र साउदी अरबको राजधानी रियादमा ठुला विस्फोटका आवाज सुनिएका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
6: SBS गोर्खा रेडियो।

एफबीएस गोर्खा रेडियो कार्यक्रम दिवाको सिरिक आरम्भ भएको छ. तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु आजको यो आफ्टरनुन शोमा. म सिरिकको तर्फबाट सबै 1:11 गएको छ र आज 8 अक्टोबर 2026 रहेको छ. थर्सडे यानि कि बिहिबारको दिन विभिन्न ठाउँहरूबाट हामीलाई ट्रेनिङ गरेर सुनिरहनु भएको छ र यो समयमा 105.4 MHz ट्रेनिङ गरेर सुन्न सक्नुहुनेछ र स्मार्ट स्पिकर मार्फत पनि तपाईँले हामीलाई प्ले बिएफपिएस गोर्खा भनेर सुन्न सक्नुहुनेछ र अवश्य पनि कार्यक्रम रहेको छ 24/7 यो सर्भिस बिएफपिएस गोर्खा रेडियोमा. र यसै गरी अहिलेको यस समयमा माया हाँसेको बसन्त थापा त्यसै गरी शान्तिश्री परियारको आवाजमा रहेको यो गीत रहेको थियो. र कार्यक्रममा अवश्य पनि म राख्ने नै छु विभिन्न जानकारी र आजको दिनमा भने श्रोता हेल्थ रिलेटेड मटेरियल पनि तपाईँको समीक्षामा रहने नै छ केही क्षणमा 1:28 जाँदा सदा चाहिँ. र अहिलेलाई पनि आउनुहोस् हामी कार्यक्रममा अगाडि बढ्ने नै छौँ यो मिठो गीतको साथमा. अहिलेको लागि जाली रुमालमै एसडी योगी र रेशमा पुनको आवाजमा

0: BFBS Gorkha Radio. त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन।
2: BFBS गोर्खा रेडियो।

0: SBS Gorkha Radio. Gorkha Radio.
1: एफपिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ. कार्यक्रमले हामी चौ श्रोता यो समय दिवाको सिलीको पहिलो घण्टामा र समय 1:28 गएको छ. र पनि पाला आएको छ तपाईँको समक्षमा चाहिँ आजको हेल्थ रिलेटेड मटेरियल राख्ने क्रम र आज म चिन्ता कहिले समस्या बढ्छ यो विषयमा चाहिँ जानकारी राख्ने नै छु. कहिलेकाहीँ तनाव, मन अशान्त हुनु वा भविष्यलाई लिएर चिन्ता लाग्नु सामान्य हो. तर यस्तो अवस्था लामो समयसम्म रहिरह्यो, दैनिक जीवन प्रभावित हुन थाल्यो र आफूलाई मनपर्ने काममा समेत रुचि हरायो भने मानसिक स्वास्थ्यमा समस्या भएको सङ्केत हुन सक्छ. अब यी सङ्केतलाई व्यवस्था नगर्नुहोस्. लामो समयसम्म अत्यधिक चिन्ता, उदासी, निन्द्रामा परिवर्तन, खानपानमा असामान्यता वा मानिसहरूबाट टाढिँदै जानुलाई सामान्य भनेर व्यवस्था गर्नुहुँदैन. पहिले खुसी हुने काममा समेत रुचि हराउँदै जानु र काम, पढाइ वा सम्बन्धमा असर पर्नु पनि महत्त्वपूर्ण चेतावनीका सङ्केत हुन्. अब तनाव, डिप्रेसन र एन्जाइटी भने एउटै होइन. तनाव प्राय कुनै विशेष परिस्थिति वा घटनासँग जोडिएको हुन्छ र परिस्थिति सुधारिएसँगै कम हुनसक्छ. तर डिप्रेसन वा एन्जाइटीले लामो समयसम्म सोच, भावना र दैनिक जीवनमा असर पार्न सक्छ. नियन्त्रण गर्न नसकिने अत्यधिक चिन्ता एन्जाइटीको सङ्केत हुनसक्छ. यसैमा मनोवैज्ञानिक के मनोचिकित्सक त मनोवैज्ञानिकले सोच, भावना र व्यवहारसँग जोडिएका समस्यामा परामर्श तथा विभिन्न मनोचिकित्सकीय विधि मार्फत सहयोग गर्छन्. मनोचिकित्सक भने चिकित्सक हुन्छन् जसले आवश्यकता अनुसार औषधीय सहित उपचार गर्न सक्छन्. कतिपय अवस्थामा दुवै विशेषज्ञले मिलेर पनि उपचार गर्छन्. अब सामाजिक सञ्जालले पनि असर गर्न सक्छ. लगातार रिल्स, छोटा भिडियो र विभिन्न सामग्री हेरिरहँदा एकपछि अर्को भावनात्मक अनुभव भइरहन्छ. धेरै सूचना एकपटक ग्रहण गर्दा ध्यान केन्द्रित गर्न कठिन हुने, दिमागमा धेरै कुरा चलिरहने र ब्रेन फग जस्तो अनुभव हुन सक्ने बताइन्छ. त्यसैले सामाजिक सञ्जालको समय सीमित गर्नु उपयोगी हुँदछ. अब मानसिक स्वास्थ्यका लागि दैनिक के गर्ने त नियमित हिँडडुल वा व्यायाम, सन्तुलित खाना, पर्याप्त आराम, ध्यान र गहिरो सास प्रश्वासको अभ्यास उपयोगी हुन सक्छ. काम र व्यक्तिगत जीवन बीचमा पनि सीमा बनाउनु पनि आवश्यक हुँदछ. यसै गरी समस्या लुकाउनु हुँदैन. मानसिक स्वास्थ्य सम्बन्धी समस्या देखिँदैमा व्यक्ति जीवनभर त्यही अवस्थामा रहँदैन. उपचार र परामर्शबाट सुधार सम्भव हुन्छ. मानसिक स्वास्थ्यमा आएको परिवर्तनले दैनिक जीवन, काम, सम्बन्ध वा आफ्नो हेरचाहमा असर पार्न थाले मानसिक स्वास्थ्य विशेषज्ञसँग समयमै परामर्श लिन उचित हुन्छ. सहयोग माग्नु कमजोरी होइन. र आजको लागि रहेको थियो यो हेल्थ रिलेटेड मटेरियल. निकै नै फाइदाजनक भएको छ भने म आशा गर्दछु श्रोता. अहिलेलाई भने आउनुहोस् लागौँ फेरि पनि अर्को यो मिठो गीतको सुन्ने क्रमतर्फ. जुनी जाला रहेको छ सरुण गुरुङ र उषा गुरुङको आवाजमा.

BFB's Gorkha Radio Sunil and Sasrata Rakari Kramalami Chong, Yo Same Diwa Kusiliku, Yo First Hour Mara, Mita Miregi Sangitra, Bibina Jan Kiriku Satman and Sub, Isi Kramma, Yoda, Motopurna Suchan Rakna Jansu, Ali BFB's Big Salute, Baire Kusa. जहाँ तपाईले पनि डोनेट गरेर हेल्प गर्न सक्नुहुन्छ र यो चाहिँ आर्म फोर्सेस परिवार उहाँहरू भेटरन सम्पूर्ण जो जतिलाई चाहिँ सहयोगको खाँचो छ यसको लागि हामी हरेक वर्ष चाहिँ फन्ड रेज गर्ने गर्दछौँ र तपाईँहरूको पनि सहयोग एकदम जरुरी छ हामी कहिले पनि नबिर्सौँ हामी कसको कारण कसको बलिदान र कसको योगदानको कारणले हामी अहिले यो समयमा छौँ यो फ्रिडमको साथमा हामी जिइरहेका छौँ यो कुरालाई पनि हामीले हाम्रो पुर्खाहरूले हाम्रो वीरहरूले गरेको त्यो योगदानलाई नबिर्सौँ र एभ्री लिटल हेल्प म्याटर्स र तपाईँले पनि डोनेट गर्न सक्नुहुन्छ र इन्ट्रेस्टिङ बनाउनुको लागि पनि वाइ नट तपाईँले हामीलाई एउटा गीत रिक्वेस्ट गर्नुहोस् र त्यसको बदलामा तपाईँले आफ्नो खुसी अनुसार 5 pound, 10 pound, 15, 20 pounds इभन तपाईँले जति दिने इच्छा लाग्छ त्यसअनुसार डोनेट गर्न सक्नुहुन्छ र डोनेसनको लागि हामीसँग एउटा लिङ्क छ तपाईँले सिम्पली मलाई मेसेज गर्न सक्नुहुन्छ हाम्रो मेसेन्जरमा बिएबिस गोर्खाको फेसबुक पेजको मेसेन्जरमा मेसेज गर्नुहोला रिक्वेस्ट गरेर म तपाईँलाई लिङ्क देयर एन्ड देन पठाउनेछु र साथै तपाईँले हाम्रो इमेलमा पनि पठाउन सक्नुहुन्छ बिएफबिएस गोर्खा @bfbs.com कार्यक्रममा रद्दै गर्नुहोस् अब भने फेरि पनि पलाइसकेको छ अर्को गीत राख्ने क्रम यो समयमा जेम्स श्रेष्ठको गीत रहेको छ पुरानो नेपाली गीत तिमीलाई

1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा NHS.UK मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि।

पिएफबी गोर्खा रेडियो कार्यक्रम दिवाको सिलीको हामी यो पहिलो घण्टाबाट बिदा लिने समय आइ नै सकेको छ श्रोता. अवश्य पनि कार्यक्रमको दोस्रो घण्टामा हामी भेट्ने नै छौँ. यसै गीत सङ्गीत र विभिन्न जानकारीहरूको साथमा म उपस्थित हुने नै छु. र अहिलेको लागि भने मेसो पा छैन मिलिना राई र रमन रेग्मीको आवाजमा एन्जोय गर्नुहोस् र समाचार पश्चात भेटौँ कार्यक्रमको सेकेन्ड आवर.

0: वीरगंजको नेशनल मेडिकल कलेजका आवासीय चिकित्सकहरूले कलेजमा शान्तिपूर्ण र मर्यादित वातावरण नभएको गुनासो सरकारसँग गरेका छन्। 24 दिनदेखि आन्दोलनरत 40 चिकित्सकहरू शिक्षा तथा खेलकुद मन्त्रालय पुगेका हुन्। कलेज व्यवस्थापनबाट विद्यार्थीलाई अनावश्यक दबाव दिएको र अध्ययनका लागि आवश्यक शैक्षिक वातावरण नरहेको आरोप उनीहरूको छ। आवासीय चिकित्सक विशाल भट्टराई:
1: फेक पेसेन्ट, फेक फाइल्स भरेन भने, जस्तै उहाँले भन्नुभयो, भरेन भने त्यसको पनि सजाय हुन्छ। फेरि त्यो चाहिँ डक्टरको आचार संहिता, डु नो हार्म, जस्तै मैले कुनै नन बिरामीलाई बिरामी बनाएर मैले केही ट्रिटमेन्ट गरेँ भने त्यो भनेको डक्टरको मेन आचार संहिता बाहेकको कुरा हो क्या, त्यो गर्नै सकिन्न।
0: छलफलमा सहभागी शिक्षा मन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने बताउनु भएको छ। एमाले स्थानीय तह र वडा कमिटीको अधिवेशन मिति घोषणा गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले मङ्सिर 26 गते वडा र पुष 4 गते पालिका अधिवेशनको मिति तोकेको हो। यस्तै मङ्सिर 1 सदा राष्ट्रिय भेला पनि बोलाउने निर्णय बैठकले गरेको छ। उपमहासचिव लेखराज भट्ट:
2: पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष उपाध्यक्ष र जनप्रतिनिधिहरू सहित सङ्घ प्रदेश पालिकाका जनप्रतिनिधिहरू नगर र वडा अधिवेशन पछि प्रदेश स्तरीय भेला गर्ने निर्णय भएको छ।
0: बैठकको प्रारम्भमा केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पार्टीको वरिष्ठ नेतामा मनोनित हुनुभएकी विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, रूपन्देही कार्यालयका तत्कालीन प्रमुखसहित 7 विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। गाडीको लाइसेन्स लिने परीक्षाको नतिजा र सरकारी अभिलेख हेरफेर गरी 13 सवारी चालक अनुमति पत्र जारी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको हो। आयोगले तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसहित यातायात कार्यालयका 4 कर्मचारी र 3 प्रहरी अधिकारी विरुद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको जनाएको छ। आयोगको अनुसन्धान अनुसार वैदेशिक रोजगारीका क्रममा जापानमा रहेका व्यक्तिलाई समेत लिखित र प्रयोगत्मक परीक्षामा उत्तीर्ण भएको देखाएर लाइसेन्स दिलाइएको थियो। त्यस्तै लिखित परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिहरूको नतिजा संशोधन गरिएको अभिलेख तयार पनि उत्तीर्ण भएको देखाइएको थियो। शरद ऋतुमा 31 हिमाल आरोहणका लागि 70 मुलुकका 91 टोलीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार ती हिमाल आरोहणका लागि 91 टोलीका 788 अनुमति लिएका हुन्। 206 महिला आरोहीसहित 788 हिमाल चढ्ने अनुमति बाबत 24,72,00,000 रोयल्टी उठेको विभागका सूचना अधिकारी सुरज घिमिरेले जानकारी दिनुभएको छ। 8,263 अग्लो मनास्लु आरोहणका लागि मात्रै 43 टोलीका 500 आरोहीले अनुमति लिएका छन्। उनीहरूबाट 22,58,00,000 रोयल्टी सङ्कलन भएको छ। धौलागिरी 1 लागि 5 टोलीका 36 र हिमलुङ हिमालका लागि 3 टोलीका 34 आरोहीले अनुमति लिएका छन्। त्यस्तै आमा दोब्लम हिमालका लागि 2 टोलीका 19 अनुमति लिएका छन्। पुथा हिउँचुली, डाङ्गा हिउँचुली, मकालु, थोरङ पिक, नर्बुखाङ, अन्नपूर्णचार, चाम्लाङ, लमजुङ हिमाल र पुमोरी लगायत हिमालका लागि पनि आरोहणमा अनुमति दिएको विभागले जनाएको छ। शरद्यामको हिमाल आरोहणका लागि सबभन्दा बढी चिनका 118, रसियाका 65, फ्रान्सका 60, अमेरिकाका 52, बेलायतका 45, स्विजरल्यान्डका 16, स्पेनका 16, भारतका 18, इटलीका 23 र जापानका 25 अनुमति लिएका छन्। बेलायत र जर्मनीले साइबर आक्रमणको सामना गर्न सम्झौता गर्ने भएका छन्। बेलायतका प्रधानमन्त्री एन्डी भन हामको जर्मनी भ्रमणका क्रममा रुसले गरिरहेका गतिविधिको सामना गर्ने विषयमा पनि कुरा हुने भएको हो। युरोपेली सङ्घसँगको सम्बन्ध बढाउने विषय पनि एजेन्डामा राखिएको छ। पर्लिनबाट बीबीसीका जेसिका पार्कर:
3: Andy Burnham will be greeted with military honours to mark his first official trip to Berlin as Prime Minister. Andy Burnham's visit also comes as he's talked about exploring options over Britain's relationship with the European Union, even suggesting it's possible a future Labour election manifesto could promise a new in-out referendum. A German government spokesman has said that's first a question for Britain, but that Berlin supports closer ties between the UK and the EU.
0: भोलिसम्मका लागि देशभर बदलीको अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद रोजन लामिछानेले शनिबारबाट भने मौसम सुधार हुने अनुमान गर्नुभएको छ।
4: बिस्तारै पछि शनिबारबाट क्रमिक रूपमा मौसम सुधार हुँदै जाने देखिन्छ। त्यसैले अब भोलिसम्मको लागि चाहिँ यो जुन आजको तुलनामा भोलि अझ मौसम खराब हुने सम्भावना देखिएको छ।
0: र आइसिसीको नयाँ एकदिवसीय विश्व वरियतामा नेपाल 16 स्थानमा उक्लिएको छ। खबर यति नै। नमस्कार।

BFB's Gurkha Radio कार्यक्रम लामी चौं श्रोता दिवा कोसली को यो सेकेन्ड आवर मा र तपाईँ सम्पूर्णलाई स्वागत छ. फेरि पनि म सिनेको तर्फबाट 2:09 गइसकेको छ र अवश्य पनि कार्यक्रममा गीत सङ्गीतहरूको साथमा भरपूर मनोरञ्जन गराउने नै छु. र तपाईँले पाइसक्नु भएको छ मिठो गीत सर र मेले मारेको थियो ज्ञान लामाको आवाजमा. र गीत सङ्गीतहरूको साथमा मनोरञ्जन र अपकमिङ इभेन्ट्सहरू बारेमा जानकारी पनि तपाईँको समीक्षामा रहनेछ. र तपाईँले हामीलाई 105.4 मेगाहर्ज टिन गरी सुन्न सक्नुहुन्छ. तपाईँको एरियामा रेड एक्सिस नभएको खण्डमा बिएफपिएस एप डाउन गर्नुहोस् र विभिन्न स्टेसन्सहरूमध्ये बिएफपिएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुनेछ. र कार्यक्रममा अवश्य पनि तपाईँले हामीलाई स्मार्ट स्पिकर मार्फत पनि प्ले बिएफपिएस गोर्खा भनेर सुन्न सक्नुहुनेछ. र अवश्य पनि श्रोता अहिलेको यस समयमा कार्यक्रममा हामी अगाडि बढ्ने नै छौँ. आज भने कुनै पनि इन्टरभ्यू फिचर्सहरू छैनन्, भरपूर मनोरञ्जन र जस इभेन्टहरूको बारेमा जानकारी नै प्रिटी मच रहेको छ. र सुन्दै गर्नुहोस् शैलीलाई पनि सुजन चापागाई र विद्यार्थीवरीको आवाजमा मिठो गीत रहेको छ बाफ.

0: के गर्छ तल झल्छ लाग्मा खेली फेरि बच्चादेखि कुकुर बिराल जस्तै झगडा
1: पर्छ
0: लगेर भित्रिन् अन्त तँ चाहिँ के भएको
2: आउदिन
0: आउदिन आफै जा
2: साच्चै के आउदैनस्

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि
0: तिनकै बारेमा जान्न खोजेको?
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।
2: यो BFPS गोर्खा रेडियो हो।

0: Radio.
1: के तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
0: BFBS गोर्खा रेडियो।

0: KBS 볼카 라디오. 볼카 라디오.
1: 비에피스 골카 라디오 수대는 사라카리 크롬엘의 하미 선수다 요섬에 디와 구슬리고 도스르간다바 모세니코 사트마호눈사. समय तीन बजकर लागि अब पनि 22 मिनट बाकी रहेको छ र यसै क्रममा अनुसार पनि केही जानकारी राखिहालौँ. अलिकै समयमा वेदर फोरकास्ट फोक्सटोनको रहेको छ मोस्टली सनी, टेम्परेचर 15 डिग्री सेल्सियस रहेको छ, ह्युमिडिटी 53% भने विन्ड 39 किलोमिटर पर आवर रहेको छ र भोलिको दिनमा चाहिँ क्लाउडी दिन छ. यस अनुसार अवश्य पनि जानकारी लिइरहनु होला भन्न चाहन्छु र लन्डनको सन्दर्भमा पनि म केही जानकारी अलिकति समय राख्नेछु. लन्डनमा भने अहिले temperature 15 degrees Celsius rahego cha, partly sunny, wind 13 kilometer per hour, humidity 47% rahego cha. यसैको साथमा अब कार्यक्रम अगाडि बढाउँ. सुबानी मुक्तानको आवाजमा रहेको छ मिठो गीत, माया हो कि माया जस्तै.

0: गोर्खा रेडियो
1: तपाईलाई फोर्सेस डिस्काउन्टको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पाउन्ड तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
0: BFBS, BFBS. Gorkha Radio.

पीएफबी गोर्खा रेडियो कार्यक्रम अहिले हामी छौँ श्रोता. यो समय दिवा कोसेलीको सेकेन्ड आवर र समय 3 बजेको लागि अब भने बाँकी रहेको छ 9 मिनट र भने यसै क्रममा केही सूचनाहरू राख्नेछु. लाइभ इन युके सम्पूर्ण बेजिङ स्टोकवासीहरूको लागि हार्दिक निमन्त्रणा रहेको छ. स्याटरडेको दिन 10 अक्टोबरमा हुन गइरहेको छ. यो चाहिँ 4 बजेदेखि साँझको समय 9 बजेसम्म भेन्यू पब्लिक फिल्ड सेन्टरमा हुनेछ. र यस सम्बन्धी टिकट प्राइसको लागि अथवा अरू विस्तृत रूपमा जानकारी परिखण्डमा तपाईँले कल गर्नुहोला 07469786934 कल गरेर पक्कै पनि क्वारिजहरू बुझ्न सक्नुहुनेछ.

BFB's Korkar Radio कार्यक्रम में हामी छौं यो समय दिवाको सेरीको सेकेन्ड आवरमा र यो कार्यक्रमको यो सेकेन्ड आवरबाट विदा लिने समय आइ नै सकेको छ हामी कार्यक्रमको थर्ड आवरमा भेट्ने नै छौँ केही क्षणमा श्रोता अवश्य पनि ट्युनिङ गर्दै गर्नुहोस् BFB's Korkar Radio अहिलेलाई पनि सुशान्त केसीको आवाजमा गयो त गयो इन्जोय गर्नुहोला

0: सैन्य समुदायमा
1: रिलायन भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान भोलि गरिने भएको छ। प्रेसबाट चुनावी सामग्री आउन ढिलाइ भएपछि मतदान प्रक्रिया स्थगित गर्नुपरेको निर्वाचन समिति सदस्य सचिव राजु कटवालले बताउनु भएको छ। अब मतपत्र छपाई भएर आएकाले भोलि बिहान 7 बजेबाट मतदान सुरु हुने समितिका सचिव प्रेमबहादुर खड्काको भनाइ छ।
4: हामीले चाहिँ बिहान 10 बजेबाट सुरु गर्छौँ भन्यौँ। अब यो प्राविधिक कुराहरू धेरै कुरा हुन्छन् यसमा। अब त्यतिखेर चाहिँ सही चाहिँ अहिले राजुजीले भन्नुभयो, म अहिले चाहिँ संयोजक छु, मैले चाहिँ 297 कति 97 मतपत्रमा मैले सही गर्नुपर्छ, म त संयोजक हुने त। त्यसै गरी चाहिँ र मैले चाहिँ नभ्याउने हुनाले अर्को मान्छे चाहिन्छ भने वरिष्ठ अधिवक्ताहरू 32 स्ट्यान्ड राखेको छु मैले, उहाँ 32 बिहानदेखि बसिरहनुहोस्। अब मतपत्रमा मैले चाहिँ सही सिद्धाएँ, डिजिटल सही भएको हुनाले अब उहाँहरूको सही चाहिँ ह्यान्ड राइटिङ अहिले पनि सही गरिरहनु भएको छ। त्यो सही मलाई जहाँसम्म लाग्छ 11 बजेसम्म लाग्छ होला बेलुका। त्यो मतपत्र तयार नभएको त मत खस्ने कुरा होइन।
3: यस्तै केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले एक दिन लम्बिएको महाधिवेशनमा आएका प्रतिनिधिहरूलाई खानाको व्यवस्था पहिलेकै स्थानमा कायम राखिएको बताउनु भएको छ। अप्ठ्यारोमा परेका प्रतिनिधिलाई आवासको व्यवस्था पनि गरिएको उहाँको भनाइ छ। यसअघि आजसम्म प्रतिनिधिहरूलाई आवासको व्यवस्था थिएन। राष्ट्रिय मानवाधिकार आयोगले राजावादी नेता नवराज सुवेदीलाई 12,500 क्षतिपूर्ति दिन सरकारलाई सिफारिस गरेको छ।
5: 2081 चैत 15 काठमाडौँको तिनकुनेमा भएको घटनापछि सुवेदीलाई सरकारले गौरीघाटको उहाँकै निवासमा नजरबन्दमा राखेको थियो। 85 सुवेदीलाई बिना पूर्जी 25 दिनसम्म गैर कानूनी रूपमा स्थानमा तोकेर घरमै नजरबन्दमा राखिएको ठहरसहित मानवाधिकार आयोगले क्षतिपूर्तिका लागि सरकारलाई सिफारिस गरेको हो। राष्ट्रिय मानवाधिकार आयोग नियमावली अनुसार सुवेदीलाई दैनिक 500 दरले 25 दिनको 12,500 क्षतिपूर्ति दिलाउनुपर्ने आयोगको ठहर छ। दुर्गा प्रसाई सुवेदी सहितका राजावादी नेताहरूको नेतृत्वमा भएको प्रदर्शनका क्रममा 2 ज्यान जानुका साथै सार्वजनिक र निजी सम्पत्ति तोडफोड गरिएको थियो। घटना हुनु अघि नै आयोजकको गतिविधि मूल्याङ्कन गर्न नसकेको, एकीकृत सुरक्षा योजना अनुसार बन्दोबस्ती र जनशक्ति परिचालन गर्न नसकेको र भिड नियन्त्रणमा चुकेको ठहर गर्दै आयोगले काठमाडौँका तत्कालीन सिडिओ ऋषिराम तिवारी, काठमाडौँ परिसरका तत्कालीन प्रमुख एसपी विश्व अधिकारी र सशस्त्रका एसपी शैलेश श्रेष्ठ लगायतलाई संविधान र आयोग ऐन अनुसार कारवाही गर्न पनि सिफारिस गरिएको छ। त्यो बेला प्रदर्शनका कमान्डर दुर्गा प्रसाई लगायतका नेतृत्वकर्ताले उत्तेजित र भड्काउ अभिव्यक्तिसहित निषेधित क्षेत्र तोड्न उक्साउँदा मानवीय र भौतिक क्षति भएको निष्कर्ष निकाल्दै आयोगले उनीहरूमाथि समेत कारवाहीको सिफारिस गरेको छ। घटनाका बेला सुरक्षा निकायले म्याद नागेका अश्रु ग्यास प्रयोग गरेको भन्दै आयोगले भिड नियन्त्रणका लागि म्याद गुज्रेका सामग्री प्रयोग नगराउन समेत सरकारको ध्यान आकर्षण गराएको छ। आयोगले पत्रकार सुरेश रजकको निधन, सञ्चारकर्मीमाथिको आक्रमण र सञ्चारगृहमा तोडफोड र आगजनी गर्नेमाथि कारवाहीसहित क्षतिपूर्ति दिलाउन समेत सरकारलाई सिफारिस गरेको छ।
3: दशैँ आउन केही दिन मात्रै बाँकी रहँदा नेपालगञ्जका मूर्तिकारहरूलाई दुर्गा मूर्ति बनाउन भ्याइ नभ्याइ भएको छ। नेपालगञ्जबाट दिलबहादुर केसीको रिपोर्ट।
6: दशैँ आउन केही दिन मात्रै बाँकी रहँदा उनीहरूको व्यस्तता काठ, बाँस, सुतरी, पराल र माटोबाट दुर्गा मूर्ति बनाउन भ्याइ नभ्याइ भएको हो। मूर्तिकार विनय लखेर:
7: 3-4 दिन जतिसम्म एउटा मूर्तिमा लगिहाल्छ, कम्तीमा चाहियो, माटो चाहियो, लकडी चाहियो, बाँस चाहियो र डेकोरेसनको सामान पनि ल्याउनु पर्छ इन्डियाबाट।
6: केही वर्ष अघिसम्म देवीको मूर्ति भारतबाट ल्याउनु पर्ने बाध्यता थियो, तर नेपालगञ्जकै मूर्तिकारहरूले मूर्ति बनाउन थालेपछि भारतबाट हुने आयात कम हुँदै गएको छ। अर्का एकजना मूर्तिकार सिद्धार्थ लखेर:
8: अब म्याक्सिमम एउटा 20-22 टोकेरा मात्रै बन्छ, अनि तपाईँको अरू पनि धेरै कलाकार त नेपालगञ्जमा छन्। फेरि इन्डिया पनिबाट आउँछ मूर्तिहरू एउटा दुईवटा।
6: राजकुमार हरिजनले दशैँका लागि भनेर दुर्गा मूर्ति बनाउन थालेको 6 महिना भइसक्यो। उहाँले एउटा मूर्ति 15-25 हजार रुपियाँसम्ममा बिक्री गर्ने गरेको बताउनुहुन्छ।
9: मेहनत त धेरै छ, 3 महिना भएको नसुधेको राम्रोसँग। एउटा मूर्तिलाई मैले 20,000, 22,000 24,000 मैले बेचेँ। त्यो मूर्तिमा कमसेकम घरमा 2,000 खर्च छ एउटा मूर्तिमा।
6: मूर्तिको सजावटका आधारमा एउटा मूर्तिको मूल्य 15 देखि 80,000 रुपियाँ सम्ममा बिक्री भइरहेको मूर्तिकारहरू बताउँछन्। घटस्थापनाका दिन बाँकेमा करिब 500 ठाउँमा दुर्गा मूर्ति स्थापना गरेर नवरात्र भरि पूजापाठ र भजन कीर्तन गर्ने गरिन्छ।
3: त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थीको रोजाई व्यवस्थापन संकायमा देखिएको छ।
5: रजिस्ट्रार डाक्टर रविन्द्र शिवाकोटीका अनुसार हाल त्रिवीमा 95,500 विद्यार्थी अध्ययन गर्दैछन्। उनीहरूमध्ये व्यवस्थापन संकायमा करिब 43,000, शिक्षा शास्त्रमा 19,500 र मानविकी तथा सामाजिक शास्त्रमा 15,500 विद्यार्थी छन्। त्यस्तै विज्ञान प्रविधिमा 6,700, इन्जिनियरिङमा 5,200 र कानुनमा 3,000 विद्यार्थी छन्। चिकित्सा शास्त्रमा 1,900, कृषि तथा पशुविज्ञानमा 460 र वन विज्ञानमा 192 विद्यार्थी पढ्दै गरेको डाक्टर शिवाकोटीले जानकारी दिनुभएको छ। त्यस्तै एमफिल तहमा 253 र विद्यावारिधि तहमा 196 विद्यार्थी अध्ययनरत छन्। त्रिभुवन विश्वविद्यालयको 67 वार्षिक दिवसमा प्रस्तुत विवरण अनुसार प्राविधिकतर्फ 15% र साधारणतर्फ 85% विद्यार्थी छन्।
3: वीरगन्जको नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकले कलेजमा शान्तिपूर्ण र मर्यादित वातावरण नभएको गुनासो गरेका छन्। 24 दिनदेखि आन्दोलनरत 40 चिकित्सक शिक्षा तथा खेलकुद मन्त्रालय पुगेर मर्यादित वातावरण बनाइदिन माग गरेका हुन्। कलेज व्यवस्थापनले विद्यार्थीलाई अनावश्यक दबाव दिने गरेको समेत उनीहरूको दावी छ। आवासीय चिकित्सक विशाल भट्टराई:
2: फेक पेसेन्ट, फेक फाइल्स भरेन भने, जस्तै उहाँले भन्नुभयो, भरेन भने त्यसको पनि सजाय हुन्छ। फेरि त्यो चाहिँ डक्टरको आचार संहिता, डु नो हार्म, जस्तै मैले कुनै नन बिरामीलाई बिरामी बनाएर मैले केही ट्रिटमेन्ट गरेँ भने त्यो भनेको डक्टरको मेन आचार संहिता बाहेकको कुरा हो क्या, त्यो गर्नै सकिन्न।
3: छलफलमा शिक्षा मन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले सम्बन्धित पक्षको ध्यान आकर्षण गराउने वचन दिनुभएको छ। यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रूपन्देही कार्यालयका तत्कालीन प्रमुखसहित 7 विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। गाडीको लाइसेन्स लिने परीक्षाको नतिजा र सरकारी अभिलेख हेरफेर गरेर 13 सवारी चालक अनुमति पत्र दिएको आरोपमा अख्तियारले मुद्दा चलाएको हो। आयोगले तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसहित यातायात कार्यालयका 4 कर्मचारी र 3 प्रहरी अधिकारी विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। यो समूहले वैदेशिक रोजगारीका क्रममा जापानमा रहेका व्यक्तिलाई समेत लिखित र प्रयोगत्मक परीक्षामा पास देखाएर चालक अनुमति पत्र दिलाएको अख्तियारको दावी छ। त्यस्तै लिखित परीक्षामा फेल भएकालाई समेत पास बनाएर अभिलेख तयार पारेको आरोप पत्रमा उल्लेख छ। अब खबर फटाफट।
5: भक्तपुरको सूर्य विनायकमा ट्याक्सी चालकलाई खुकुरी तेर्स्याएर नगद र मोबाइल लुट्ने 4 प्रहरी फन्दामा। दोलखाका 19 सौरभ मगर, 20 अस्मित गजमेर, रामेछापका 19 नवीन राउत र काठमाडौँ किर्तिपुरका 30 निलकुमार बस्नेत हिरासतमा। मुलुकभरका सामुदायिक विद्यालयमध्ये 85% इन्टरनेट सुविधा पुगेको शिक्षा मन्त्रालयको तथ्याङ्क। करिब 30% सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला समेत विस्तार। गुल्मीको सत्यवती 3 ठुलो लुम्पेकमा वर्षा र हुरीले गोलभेडा खेतीमा मार। करिब 400 80 टनलको गोलभेडा सखाप। एउटै टनलमा 5 क्विन्टलसम्म फल्ने गोलभेडा सखाप हुँदा किसान मारमा। गाउँपालिकाले किलोमा 30 अनुदान दिन थालेपछि अर्का खाँची। माला रानीका किसान खसी बोका उत्पादनमा आकर्षित। माला रानी 3 खन्दहगी लक्ष्मी चुदालीले हुर्काएको बोका 75 किलोको पुग्यो। बोकाको मूल्य 46,875 र पालिकाले किलोको 30 दरले थपिदिँदा झन्डै 50,000 हातमा। मधेसमा बिजुलीको बिल तिर्न अटेरी गर्ने ग्राहकको लाइन भटाभट काटिँदै। साउन र भदौको शुल्क नतिर्ने 8,800 ग्राहकको लाइन काटेपछि 8,200 तिर्दा 20,10,00,000 उठ्यो। र लम्जुङका पाउँदी, सिउँडीबार, पाखुरी चोक, धमिलीकुवा चोक र भकुण्डे 40 चोकमा दसैँ तिहार लक्षित यात्रु सहायता कक्ष दुर्घटना। बढी भाडा वसुली, टिकट अनियमितता, चोरी र यात्रामा समस्या परे खबर दिन प्रहरीको अनुरोध।
3: बेलायतको रोयल नेभीका एक सदस्यले नतोकिएका विदेशी शक्तिका लागि गुप्तचरी गरेको आरोप लागेको छ। प्रहरले यो घटना आरएएफ फेरफोडको घटनासँग सम्बन्धित नरहेको जनाएको छ। थप जानकारीसहित अङ्ग्रेजी सेवाका क्रिस व्हाइटहेड:
10: 24-year-old Abel Seaman Teddy Young from Bedfordshire has been charged with offences under the National Security Act. It includes preparing to commit an offence of disclosing protected information between November 2024 and May 2025. It's alleged that he obtained, copied, recorded, or retained classified information, intending to benefit another country, while disregarding the safety or interests of the United Kingdom. A Royal Navy spokesperson confirmed the arrest and charges, while saying as legal proceedings are ongoing, they cannot comment further.
3: Namaskar, Mahendra.
11: यो BFBS गोरखा रेडियो हो।

बीएफबी स्कोरकार भिडियो कार्यक्रमलाई हामी छौँ श्रोता। यो समय दिवा कोसेलीको आखिरी घण्टामा र गोर्खी गुगरी शान्ति श्री परियार र निशल दावतको आवाजमा यो मिठो गीत एन्जोय गरिसक्नु भएको छ। समय 3:18 गएको छ र हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम सुन्न सक्नुहुन्छ। कार्यक्रम चाहिँ रहेको छ, यो रहनेछ 1 बजीदेखि 4 बजीसम्म 3 घन्टाको कार्यक्रम। तपाईँले हामीलाई 105.4 मेगाहर्ज ट्युनिङ गरेर सुन्न सक्नुहुन्छ। तपाईँको एरियामा रिड्याक्सेस नभएको खण्डमा तपाईँले बिएफएस एप डाउन गर्नुहोस्, तपाईँको एप्पल डिभाइस अथवा एन्ड्रोइडमा, र विभिन्न स्टेसन्सहरूमध्ये बिएफएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ। र साथै स्मार्ट स्पिकर मार्फत पनि प्ले बिएफपिएस गोर्खा भनेर सुन्न सक्नुहुनेछ। र कार्यक्रममा अध्य गर्नु श्रोता, पलाइसकेको छ, फेरि पनि अर्को एउटा मिठो गीत अहिलेको समयमा एसटी योगी र अञ्चु पन्त, चानी जलप।

BFBS गोर्खा रेडियो। साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk। BFBS गोर्खा रेडियो।

बीएफबीच गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रमले हामी देवाको सिनेमा छौँ श्रोता र समय हामीसँग चार बजेको लागि 25 मिनट बाँकी रहेको छ र यसै क्रममा आउनुहोस् अब भने फेरि पनि केही सूचना तपाईँको माझमा राखिहालौँ कवि प्रेमीहरूको लागि विशेष गरी यो एकल कविता वाचन हुन गइरहेको छ कवि नरेश काङमाङ राईको साथमा 22 नोभेम्बरमा हुनेछ स्थान चाहिँ रहेको छ गोरिङटन भिलेज हल एसफर्ड खेनमा दिउँसोको समय 1 बजीदेखि रहेको छ र यसमा आइजक से इकोस अफ पर्वत रहेको छ यस सम्बन्धी तपाईँलाई चाहिँ विस्तृत रूपमा जानकारी छ भने चाहिँ इकोस अफ पर्वत उहाँ टिमलाई चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ कार्यक्रममा रद्दी गर्नुहोस् अब भने फेरि पनि लागौँ अर्को एउटा मिठो गीत सुन्ने क्रम देविका प्रधान लुकी छिपी

0: BFBS गोर्खा रेडियो हो।
1: तिमी अनलाइनमा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
0: BFBS.

BFBSCORE का रेडियो कार्यक्रम अहिले हामी छौँ देवाकोसेलीको यो तेस्रो घण्टामा र समय हामीहरूसँग अहिले 4 बजेको लागि 13 मिनट बाँकी रहेको छ। यसै गरी तपाईँको समीक्षामा यो केही सूचना राख्ने छु। निमन्त्रणा एकल कविता वाचन हुन गइरहेको छ। कवि नरेश खाङमाङ राईको साथमा 22nd of November 2026 राजस्थान चाहिँ रहेको छ गोरिङटन भिलेज हलमा एसफर्ट केनमा हुनेछ। दिउँसोको समय 1 बजीदेखि रहेको छ। आयोजक चाहिँ इकोस अफ पर्वत रहेको छ। यदि तपाईँ पनि जान चाहनुहुन्छ भने यस अनुसार जानकारी लिन सक्नुहुनेछ। यसै गरी अहिलेको यस समयमा चाहिँ हाम्रो बिएफएस बिग सल्युट पनि भइरहेको छ, जहाँ तपाईँले पनि डोनेट गर्न सक्नुहुन्छ। हाम्रो आर्म फोर्सेस फ्यामिलीको लागि रहेको छ, भेटरन सर्भिङ जो चाहिँलाई मद्दतको आवश्यकता रहेको छ यस अनुसार। र इन्ट्रेस्टिङ कुराहरू त जसरी तपाईँले हामीलाई सङ रिक्वेस्ट पनि गर्न सक्नुहुन्छ र तपाईँले आफ्नो इच्छा अनुसार डोनेट गर्नुहुन्छ 5, 10, 20 pounds जसरी तपाईँलाई मनपर्छ। र तपाईँलाई लिङ्क परेको खण्डमा चाहिँ सिम्पली हामीलाई रिक्वेस्ट गर्नुहोला। हाम्रो मेसेजमा तपाईँले हाम्रो इनबक्स मेसेन्जरमा पनि हामीलाई सेन्ड गर्न सक्नुहुन्छ र त्यसअनुसार तपाईँलाई पठाउने नै छु लिङ्क। र हाम्रो फेसबुक पेजको इनबक्सको साथसाथै इमेलमा पनि गर्न सक्नुहुन्छ bfasgorkha@bfas.com। र अब पनि कार्यक्रममा आउनुहोस्, अगाडि बढ्ने नै छौँ। अहिलेलाई भने पेन्सन पट्टाबाट रहेको छ ऐना हेरेर।

0: Gorkha Radio.
1: BFB's Gorkha Radio Sunenun Sasrata, Karikramele Hamiton, Yisame, Diva Kusiliko, Yo Akri Gandama, Ra Charbasagalagi Hamir Sangababani, Charminate, Bakire Gusab, Ashagordasu, Karikram Kui, True Outbury Purpur, Manonjali Saknubai Gusa, Ra Bibina Chankere, Pintabikoma Samarekati. अब भने 4 बजेको समाचार बीबीसी नेपाली न्यूज पश्चात लगतै तपाईले पाउनुहुनेछ कार्यक्रम अहिले किचनमा इभिनिङ शो गोजुली योगदायको साथमा सुन्न सक्नुहुनेछ र म पनि एउटा

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा नेपाली काङ्ग्रेसको नेतृत्व चयनमा ढिलाइ, पटक पटक समय सार्दै मतदान, अब भने भोलि मात्र, परिणाम चाहिँ कहिले आउँछ?
1: म्याक्सिमम लाग्यो भने 3 दिन नत्र 2 दिन भित्रमा म रिजल्ट लिएर आउँछु।
0: अर्को दल एमालेको आन्तरिक राजनीति बारे पनि चर्चा, नेता रघुवीर महाशेठसँग कुराकानी, अनि
2: लास नै भेटेको छैन, कतिखेर त आउँछ कि जस्तो नि लाग्छ है, तर आउँदैन होला।
0: भोटेकोसीको बाढीमा बेपत्तालाई सम्झिरहेका तिनका परिवारजनको पीडा। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: प्रदीप बस्यालबाट समाचार सुन्नुहोस्। पूर्वी युक्रेनी सहर क्रामातोक्समा 2 बसमा भएका आक्रमणमा कम्तीमा 30 मृत्यु भएको बताइएको छ। स्थानीय अधिकारीहरूले सार्वजनिक गरेका तस्विरहरूमा जलेर ध्वस्त भएका बस र सडकभरि छरिएका भग्नावशेषहरू देखिन्छन्। उक्त क्षेत्रका प्रमुखले रुसले जानाजान सर्वसाधारणलाई निशाना बनाएको र युद्ध सम्बन्धी सबैजसो नियमहरूको उल्लङ्घन गरेको आरोप लगाएका छन्। सुरक्षा अवस्था बिग्रिएको भन्दै उनले क्रामातोक्स र नजिकैको स्लोभियान सहरमा सार्वजनिक यातायात सेवा बन्द गर्ने आदेश दिएका छन्। युक्रेनको राजधानी सहर किएवमा पनि 2 छुट्टा छुट्टै आक्रमणमा परि 3 मृत्यु भएको बताइएको छ। मध्यपूर्वबाट हुने पेट्रोलियम आपूर्तिलाई लिएर व्याप्त चिन्ताका कारण तेलको मूल्य थप 5% वृद्धि भएको छ। अन्तर्राष्ट्रिय मापदण्ड मानिने ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारल $105 भन्दा केही माथि पुगेको छ। बीबीसीका सेवास्टियन असर भन्छन्, एक्सियस न्यूज साइटले वासिङटनले नोभेम्बरको मध्यावधि निर्वाचन अघि इरानमाथि नयाँ आक्रमणहरू गर्न सक्ने भन्ने खबर छापेको छ। बीबीसी संवाददाताको भनाई, त्यस्ता खबरले पछिल्लो यस मूल्य वृद्धिलाई बढावा दिएको विश्लेषकहरू बताउँछन्। तर एकजना बजार विश्लेषकका अनुसार यो वासिङटनले तेहरानमाथि दबाव बढाउने प्रयास मात्रै पनि हुन सक्छ। साउदी अरबको राजधानी रियादमा ठूला विस्फोटनका आवाजहरू सुनिएका छन्। इरान समर्थित यमनका हुती विद्रोहीहरूले रियाद विमानस्थलमा आक्रमण गरेको दावी गरेका छन्। साउदी नेतृत्वको गठबन्धनले भने हुथीहरूले रियादलाई लक्षित गरी प्रहार गरेका 2 ब्यालिस्टिक क्षेपास्त्रलाई बिचैमा रोकेको जनाएको छ। सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको एउटा भिडियोमा विमानस्थलबाट धुवाको ठूलो मुस्लो निस्किरहेको देखिन्छ। यस विषयमा कुनै आधिकारिक पुष्टि भएको छैन, तर विभिन्न स्रोतहरूले त्यहाँ रोकिएको एउटा खाली विमानमा प्रहार भएको जनाएका छन्। इजरायलले अधीनस्थ पूर्वी जेरुसलममा रहेका ब्रिटिस वाणिज्य दूतावासलाई नियोगका रूपमा घटाएको छ। गैर कानुनी रूपमा बनाइएका वेस्ट ब्याङ्कका बस्तीबाट उत्पादन हुने इजरायली सामानहरू प्रतिबन्धित गर्ने ब्रिटेनको निर्णयको विरोधमा इजरायलले यसअघि उक्त कूटनीतिक भवन पूर्ण रूपमा बन्द गर्ने धम्की दिएको थियो। करिब 200 सञ्चालनमा रहेको उक्त कूटनीतिक भवनमा अब कम कर्मचारीहरू हुनेछन् र इजरायलले उसका गतिविधिको दायरा सीमित हुने भनेको छ। ब्रिटेनले इजरायललाई वाणिज्य दूतावास बन्द गर्ने कुनै कानुनी अधिकार नभएकोमा जोड दिइरहेको छ। र यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार क्यानाडाकी कवि, लेखिका तथा अनुवादक एन कार्सनले पाउने नोबेल पुरस्कार समितिले घोषणा गरेको छ। कार्सनका सिर्जनाहरूमा प्राय पद्य, गद्य र संवादको सम्मिश्रण पाइन्छ। समीक्षकहरूले त्यसलाई कुनै निश्चित विधामा नबाँधिने मिश्रणका रूपमा व्याख्या गर्ने गर्छन्। 76 कार्सन 20 भन्दा बढी पुस्तक एवं अनुवाद कृतिकी सर्जक हुन्। काव्यिक उपन्यास अटोबायोग्राफी रेड उनका सबैभन्दा चर्चित कृति मध्ये गनिन्छ। ग्रिक मिथकको आधुनिक प्रस्तुति रहेको उक्त कृतिले समलिङ्गी पहिचानको विषयलाई समेटेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईँलाई स्वागत छ। काठमाडौँमा जारी नेपाली काङ्ग्रेसको महाधिवेशन 5 पुग्दा समेत नेतृत्व चयनको निम्ति मतदान हुन सकेको छैन। आज पटक पटक मतदानको समय सार्दै उक्त पार्टीले अब भोलि बिहान मात्र मतदान गर्ने निर्णय गरेको छ। काङ्ग्रेस सभापतिमा गगन थापा विरुद्ध पनि उम्मेदवारी परेको छ। उनका प्रतिस्पर्धी तुलनात्मक रूपमा कमजोर र अपरिचित अनुहार रहेको बताइन्छ। अन्य कतिपय पदमा भने चर्चित र वरिष्ठ नेताहरूबीच चुनावी भिडन्त हुन लागेकाले त्यसमा धेरैजसोको चासो पाइन्छ। तर काङ्ग्रेसको मतदान किन निर्धारित समयमा हुन सकेन? काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का,
1: चुनाव भनेपछि यो देख्दाखेरि चाहिँ 7,000 चान्चुन हो होइन, तर मतपत्र 2,87,000 जस्तो छाप्नु पर्छ। हाम्रो 23 क्लस्टर छ, त्यसमा मेरो चाहिँ डिजिटल सिग्नेचर हो, मतदान अधिकृतहरूको चाहिँ 32 चाहिँ कानुन व्यवसायीहरूले वरिष्ठ अधिवक्ताहरूले मतपत्र चाहिँ सही गर्न भ्याउनु भएन। 3 बजेतिर दिउँसो चाहिँ फेरि सुरु गरेर भ्याउँथे म, 3 बजे चाहिँ सुरु गरेँ भने बेलुका चाहिँ 12:02:01:02 जान सक्ने आकलन गरी यो राति चाहिँ तपाईँलाई थाहा छ नि अब मतदाताहरू पनि यही हो अलिअलि केही होला अलिअलि यसो केही खायोओऱ्यो भने फेरि झगडा सगडा होला कसैले कसैलाई पानतुन गर्ला त्यति भयो भने त्यो त नमजा हुन्छ नि अहिलेसम्म मैले स्मुथली हाँकिराखेको जस्तो लाग्छ राति चाहिँ गरेर के नै गर्यो भन्ने निष्पक्षता पनि अलि मान्छेले शङ्का गर्ने ठाउँ यो भएको हुनाले मैले भोलि बिहान 7 बजे गरिदियो बेलुका चाहिँ 3 बजेसम्म मलाई समय राखिदिएको छु 7-3 भयो भने चुनाव सिद्धिहाल्छ भनेर मैले राखेँ हो त्यसमा कहीँ केही खोट छैन
0: तर 3 बजे सकिएला त
1: टाइम मैले चाहिँ क्यालकुलेसन गर्दाखेरि सिद्धिन्छ भनेरै राखेँ हो 3 बजेसम्म सिद्धिएन भने नि 4 बज्ला 5 बज्ला त्यो 2 घन्टा भन्दा तलमा चाहिँ हुँदै हुँदैन
0: अनि अब 5-6 दिन त भइसक्यो मतगणनाको अन्तिम परिणाम आउन चाहिँ कति समय लाग्छ फेरि
1: मतगणना हाम्रो केन्द्रीय कार्यालयमै गर्ने त्यहाँनिर वातावरण मिलाएको छ मैले 10-12 काउन्टर राखिदियो भने चाहिँ त्यो मिसिनले गर्ने जस्तै चाँडै नै हुन्छ भन्ने लाग्छ मलाई म्याक्सिमम् लाग्यो भने 3 दिन नत्र 2 दिनभित्रमा म रिजल्ट हेराउँछु
0: उनी थिए काङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का अर्को दल नेकपा एमाले राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पहिलो पटक वरिष्ठ नेताको रूपमा सहभागी भएको बैठकले सो निर्णय गरेको हो विगतमा नेतृत्व परिवर्तनको निकै चर्चा भइरहेको एमाले राष्ट्रिय भेला चाहिँ किन गर्न लागेको यो प्रश्न हामीले सोधेका थियौँ एमालेका उपमहासचिव रघुवीर महासेठलाई
4: मङ्सिरमा चाहिँ हामी चाहिँ 7 प्रदेशमा एकै दिन वार्ड र पालिका अधिवेशन गर्ने निर्णय गरेका छौँ त्यस पछाडि हामीले एउटा राष्ट्रिय भेला र त्यसपछि हामी प्रदेश स्तरीय भेला गर्छौँ त्यसको मुख्य उद्देश्य भनेको जुन प्रकारले अहिले एमालेमाथि आक्रमण भएको छ सत्ता पक्षबाट त्यो कुरा सँगसँगै हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक सम्बन्धी जानकारी गराउन पार्टीलाई पुनर्जागरणको लागि अर्थात् अझ ऊर्जा दिनको लागि कार्यकर्तामा उत्साह ल्याउनको लागि र आगामी चुनावलाई लक्षित गर्दै हाम्रो यो भेला हुन्छ
0: भनेपछि अब यो नेतृत्व परिवर्तनको मुद्दा चाहिँ त्यहीबाट सिद्धिन्छ औपचारिक रूपमा
4: नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर कसैले पनि हिजो पनि भनेको थिएन पुनर्गठनको कुरा उठाएको थियो र त्यो पनि विधेयक प्रक्रिया मार्फत जानको लागि त्यसैले यो नेतृत्व परिवर्तन कुरा त न हिजो थियो न आज छ न भोलि रहनेछ त्यसको त हाम्रो विधि प्रक्रिया छ त्यो विधि प्रक्रिया अब महाधिवेशन छन् जे गर्नुपर्छ त्यो त्यही बेला निर्णय हुन्छ त्यो
0: विशेष महाधिवेशन गर्ने राष्ट्रिय भेला गर्ने अनेक विधि प्रक्रिया थिए त्यसैको पनि माग भइरहेको थियो नि पार्टीमा त
4: होइन माग भएको होइन छलफलको लागि यो कुराहरू लगेको
0: हो हस्ताक्षर अभियान चल्यो पार्टीका महासचिवहरू वरिष्ठ नेताहरू कैयौँले त्यो मुद्दा उठाएर हिँडेको बैठकमा समेत कुरा उठाएको भनेर आयो त्यो सबै गलत थियो त
4: सिग्नेचर गर्ने अभियान भएको जस्तो मलाई त लाग्दैन मौखिक कुरा भयो होला
0: तपाईँको जुन आज बोली सुन्यो यो त अलिक तपाईँको पार्टी अध्यक्षले दिएको चेतावनी पछि अलिक तर्से जस्तो सुन्यो नि त तपाईँको आवाज
4: हेर्नुहोस् पार्टी अध्यक्षले कसैलाई चेतावनी दिए जस्तो मलाई लाग्दैन र चेतावनीको कुनै अर्थ पनि हुँदैन सबै विधि प्रक्रियाबाट आएको छ चेतावनीले केही हुनेवाला छैन चेतावनी यदि दिनुभएको छ भने त्यसको कुनै अर्थ छैन किनकि पार्टीभित्र विधान छ विधि प्रक्रिया छ त्यसैले चेतावनी दिनु नदिनु कुनै अर्थ चाहिँ मैले बुझाएको छैन कि
0: तर विगतमा तपाईँले पनि हामीसँग त पुनर्गठनको आवश्यकताको बारेमा व्यापक बहस गर्नुभयो भन्नुभयो पनि
4: होइन मैले सुन्नु पुनर्गठनको बारेमा मैले एकदमै गरेको जस्तो मलाई लाग्दैन
0: मसँगै कुरा गर्दाखेरि
4: त देशको होइन देशको आवश्यकता हो पार्टीमा ऊर्जा ल्याउनु पर्छ ऊर्जा कसरी ल्याउने हो त्यो विषय बारेमा सोच्नु पर्छ भन्ने मेरो हिजो पनि भनाइ थियो आज पनि भनाइन्छ कसरी हुन्छ जसरी हुन्छ पार्टीभित्र चाहिँ ऊर्जा उत्पन्न चाहिँ ऊर्जा चाहिँ ल्याउनु पर्यो उत्पन्न गर्नु पर्यो
0: अब त्यो अध्यक्षमा केपी शर्मा ओलीलाई राखेर पनि त्यो सम्भव छ भन्ने तपाईँलाई लाग्छ
4: सुन्नुहोस् न उहाँलाई हटाउनलाई पनि त विधि प्रक्रिया चाहियो नि त
0: भनेपछि तपाईँहरूको बल पुगेन भन्ने निष्कर्षमा तपाईँहरू पुग्नुभयो त्यसो भए के हो
4: सुन्नुहोस् न त्यस्तो केही पनि होइन न मैले भने नि हिजो नेतृत्व परिवर्तन गर्ने कुरा हिजो पनि थिएन पार्टीलाई पुनर्गठन गरेर कसरी बलियो बनाउने त्यो कुरा हिजो पनि भएको थियो र यो जति भेला हामी गर्दैछौँ त्यो सबै पार्टीलाई बलियो बनाउनलाई नै गर्दैछौँ
0: उनी थिए नेकपा एमालेका नेता रघुवीर महासेठ तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेकोसी त्रिशुली नदीको बाढीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारी सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो सुरु गरेका छौँ। कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्न सकिन्छ। सरकारले उक्त बाढीमा परेर बेपत्ता भएकाहरूसँग सम्बन्धित समेत 3 अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेको छ। मन्त्री परिषदको हिजोको निर्णयअनुसार आज सिफारिस गरिएको हो, जसमा भूमि र वन सम्बन्धी अध्यादेशहरू पनि रहेको जानकारी दिँदै राष्ट्रपति कार्यालयका प्रवक्ता तथा सहसचिव कृष्णबहादुर शाही।
5: राष्ट्रपति कार्यालयमा प्राप्त भएपछि हामी राष्ट्रपति ज्यूको निजी सचिवालयमा जानकारी गराउँछौँ। त्यो जानकारी भएको छ, प्रक्रियागत हिसाबले त्यो अध्ययन सुरु भइसकेको छ आजदेखि।
0: विपद सम्बन्धीको बारेमा त के बाहिर आइरहेको छ, तर अन्य अध्यादेशको अन्तर्वस्तुको बारेमा केही भन्न मिल्छ तपाईँले?
5: होइन, अहिले चाहिँ राष्ट्रपति कार्यालयले प्राप्त मात्रै गरेका छ र त्यसलाई चाहिँ अध्ययन गर्ने विज्ञजीवहरू हुनुहुन्छ, कार्यालयले अध्ययन गर्न बाँकी छ। अहिले खालि के हो भने कार्यालयमा प्राप्त भएको मात्रै हो र त्यसलाई चाहिने गरिएर अथवा नेपाल सरकारले पेश गरेका कुराहरू हेर्दै निकाय अथवा चाहिने विज्ञहरू हुनुहुन्छ, उहाँहरूले हेरेपछि मात्रै त्यो कुरो बाहिर आउँछ।
0: उनी थिए राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाही। बाढीमा हराइरहेकाहरूका परिवारलाई राहत दिन र अन्य काम सहज तुल्याउन सरकारले अध्यादेश सिफारिस गरेको बताइएको छ। बाढीबाट विस्थापित भएकाहरूमा परिवारका सदस्य गुमाएकाहरू पनि छन्। परिवारको सारथी गुमाउँदाको पीडाले छटपट्टीमा रात बिताइरहेकाहरूको पीडा पस्किँदैछन्। नुवाकोटबाट शक्तिमाया तामाङ।
6: रसुवाको आमा छोदिङमो गाउँपालिकाकी लक्ष्मी यालमो घलेकी परिवारको जीवन सोचे जस्तै चलिरहेकोमा गत भदौ 10 गते आएको बाढीले जिउने सहारा खोसेपछि हिजो आजको समय बिताउन कठिन भइरहेको उनले बताइन्। 3 लिएर शिविरमा बसिरहेकी उनलाई शनिबार नाइदी हुन्थ्यो जस्तो लाग्छ भन्दै उनी भक्काने।
2: जुन दिन त डाक्टर हुन्छ त्यही दिन आउँछ रे बाबा बहिर गएको छ भनेर भन्दाखेरि, बहिर बहिर हुँदाखेरि त मम्मी भिडियो कल आउँथ्यो त अनि बाबालाई फोन गर्नु न मात्रै भनेर बस्छ। लाज भए पनि भेटेको भए पनि अलिकति त चित्त त बुझ्थ्यो, लाज नि भेटेको छैन, कतिखेर त आउँछ कि जस्तो नि लाग्छ है, तर आउँदैन होला।
6: पासाङ ज्योमो तामाङलाई अहिले बुढेसकालमा छोरा गुमाउँदाको पीडा छ। उनी भन्छिन्, लास मात्र भए पनि भेटेको भए चित्त बुझाउन सक्थे होला, विपनामा नभेटे पनि सपनीमा भए पनि भेट्छ कि भनेर नाम जपेर सुत्छु, तर सपनीमा पनि भेटिँदैन।
7: फर्केर आउँछ उही के भने हेरेको आउँदैन, मामी भनेको भन्ला उही भन्दैन, छोराको याद आउँछ कहाँ जाने, सपनामा देख्नु न देख्दै देख्दैन, मामी भनेको बोलाउँछ उही भनेको आउँदै आउँदै।
6: आफूहरू दिनमा मनोपरामर्श, विभिन्न संघ संस्थाबाट आउने मानिसहरू र साथीहरूसँगको घुलमिलमा बित्छ, तर सुत्ने बेला भएपछि विगत र भविष्य सम्झेर निदाउन नसक्ने गरेको उनीहरूले बताए। शक्तिमाया तामाङ, बीबीसी, नुवाको।
0: अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय विषय। अग्रमोर्चामा रहेको युक्रेनी सहर क्रामातोत्स्कमा सर्वसाधारण बोकेका 2 बसमाथि रुसले गरेको ग्लाइड बम हमलामा परेर 30 भन्दा बढीको मृत्यु भएको छ। युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले आफूहरूले आक्रमणको उनकै शब्दमा आवश्यक जवाब दिने बताएका छन्। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट प्रदीप बस्यालबाट।
3: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्पूर्ण युक्रेनी औद्योगिक क्षेत्र डोनबासमाथि दावी गर्दै आएका छन् र सोही दावी अन्तर्गत मस्कोले ती क्षेत्रहरू कब्जा गर्ने प्रयास गरिरहेको छ। युक्रेनी अधिकारीहरूले सोही क्षेत्र अन्तर्गत पर्ने अर्को एक गाउँमा पनि 3 मृत्यु भएको बताएका छन्। डोनेस्कका क्षेत्रीय प्रमुखका अनुसार पछिल्ला घटनामा अन्य 18 घाइते भएका छन्। ती क्षेत्रीय प्रमुखले रुसले सकेसम्म धेरै सर्वसाधारणको ज्यान लिने उद्देश्यले यात्रुवाहक बसहरूलाई लक्षित गरेको आरोप लगाए। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिग्राममा एक पोस्ट लेख्दै भने, रुसले डोनबासमा रहेका सम्पूर्ण जीवन नष्ट गर्ने प्रयास गरिरहेको छ र यसप्रति विश्वले प्रतिक्रिया जनाउनुपर्छ। उनले थप भने, कडा प्रतिक्रिया ठ्याक्कै यस्तै प्रतिक्रिया जसको हकदार रुसीहरूले निम्त्याएका यी तमाम मृत्युका लागि उनीहरू आफै छन्। स्थानीय सरकारी वकिलहरूले सार्वजनिक गरेका तस्विरहरूमा बसको जलेको धातुको ढाँचा, भग्नावशेष र सडकमा रहेका केही पीडित देखिन्छन्। मस्कोले पछिल्लो आक्रमणबारे हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। अब एकैछिनमा भोटेकोसी त्रिशुली बाढी प्रभावितहरूका लागि हाम्रो विशेष कार्यक्रम बीबीसी हातेमालो एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्न सकिनेछ। हामीलाई भने भोलि बेलुकी 9:15 बजेसम्मको निम्ति बिदा दिनुहोस्। नमस्कार।

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
3: यो BFBS गोर्खा रेडियो हो।

हजुर, सिडी विजय अधिकारी गाउँदै हुनुहुन्थ्यो गीतलाई, शब्द सङ्गीत राजकुमार बगरको राईको गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो आदरणीय श्रोताहरू। यहाँ जिङ्गल पनि बजिरहेको अवस्था छ। हजुर, यहाँ गीत पनि सुरु भयो, के भयो आज अलिकति टेक्निकल ग्लिच भयो जस्तो मलाई लाग्यो। 4:25 गइसकेको छ। यहाँ सबै सबैलाई वेलकम गर्न चाहन्छु, र हिजो र आज बिहान पनि भेटघाट भयो अनि बेलुका पनि भेटघाट भइरहेको छ। एनिवे बिहान एकदमै रमाइलो भयो, धेरै श्रोताहरूले हाम्रो बिग सल्युट तर्फ चाहिँ धेरै डोनेट गर्नुभयो। तपाईँहरू सबै सबैलाई धेरै धेरै धन्यवाद चाहिँ दिन चाहन्छु तपाईँहरूको चाहिँ एकदमै जेनरस कन्ट्रिब्युसनको लागि। हजुर, जस तपाईँहरूको सहयोग अब हामीलाई आवश्यक पर्छ, र जस प्रत्येक वर्षै तपाईँहरूले गरिराख्नु भएको छ, थ्याङ्क यू भेरी मच भन्न चाहन्छु। त्यो म योगराज राई तपाईँहरूको सेवामा रहनेछु 7:00 नेपालमा। अहिले 9:10 गएको छ। ब्रुनाईमा मध्यरात हुन आँटेको छ। 11:25 जाँदा सुन्दै हुनुहुन्छ। आज मेनली मिठा मिठा गीतहरूबाटै हामी इन्जोय गर्नेछौँ, र आज चाहिँ बिहिबार हो। आज कार्यक्रम छड्के सलाम तपाईँहरूले सुन्न सक्नुहुन्छ 5:28 जाँदा। हाम्रो दाजु प्रकाश रावत हुनुहुन्छ, वेम्बलीमा बसोबास गर्नुहुन्छ, र उहाँसँग गरेको कुराकानी तपाईँले दुईवटा पार्ट्समा सुन्न सक्नुहुन्छ। आज चाहिँ एपिसोड 3 part 1 and part 2 सुन्न चाहिँ सक्नुहुन्छ। आशा छ दाईले पनि सुन्दै हुनुहुन्छ होला। तपाईँको समयको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। किलो ट्याङ्गोज्यू हुनुहुन्छ अमेरिकाबाट, उहाँले पनि यहाँ जस पैसा हालिदिनु भएको रहेछ, थ्याङ्क यू भेरी मच। र जस यो चाहिँ अब त्यहाँको डलरमा हालिदिनु भएको छ, र थ्याङ्क यू। र यो चाहिँ अघि उहाँलाई जस यो नम्बर लिङ्क पठाए जस्तो पनि लाग्छ, खुसी लाग्यो। धेरै धेरै धन्यवाद। हाम्रो अब श्रोता त एक्रस द वर्ल्डमै हुनुहुन्छ, के अरे, यसरी सुन्ने गर्नुहुन्छ अनि हामीलाई जस सहयोग गर्नुहुन्छ, थ्याङ्क यू भेरी मच। हजुर, एस कुलुङ हुनुहुन्छ, यो चाहिँ योर्क काउन्टी सेन्ट्रल पेन्सिल्भेनिया अमेरिकाबाट, र अमेरिकामा पनि थुप्रै थुप्रै नेपालीहरू हुनुहुन्छ। बिएबिएस गोर्खा रेडियो युके नमस्ते भन्नुभएको छ, हजुरलाई पनि नमस्ते। रेडियो कार्यक्रम गोधुली पहिलो प्रहर सञ्चालक मामा योग राईज्यूमा चाहिँ भन्नुभएको छ, हजुरलाई पनि नमस्कार। एस कुलुङ र योर्क काउन्टी मध्य पेनेन्सिला युएसएबाट बिएबिएस बिग सल्युटमा म पनि सहभागी भइरहेको छु। असल कामको लागि सधैँ अघि बढ्नुहोस् बिएबिएस समूह भन्नुभएको छ, थ्याङ्क यू भेरी मच। अनि गीत पनि मगाउनु भएको छ, जे छौ तिमी शब्द सङ्गीत स्वप्न सुमन भनेर एउटा गीत पनि यहाँ मगाउनु भएको छ। यो गीत खोजाउँला, म यहाँ छ भने डेफिनेटली चाहिँ भाइको अथवा मा भान्जाको गीत म राख्नेछु है। त थ्याङ्क यू यति टाढोबाट पनि हामीले सम्झिनु भयो, एकदमै खुसी लाग्यो। अझै कोही श्रोताले डोनेट गर्न चाहनुहुन्छ भने र लिङ्कहरू चाहे खण्डमा र जस मलाई जस जानकारी गराउनु होला, म तपाईँहरूलाई लिङ्क पठाइदिन्छु, ताकि तपाईँले स्ट्रेट गएर त्यहाँ डोनेट गर्न चाहिँ सक्नुहुनेछ है। त मिङमार लामाले गाउनु भएको यो गीत सुनौ

हजुर, चलचित्र बाह्र गाउँबाट यो गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो। गाउने कलाकार रजमेचा निशान भट्टराई अनि समीक्षा अधिकारीले गाउनु भएको गीत हो। डिफी खनालको शब्द अनि सङ्गीत देवेन्द्र बरालको रहेको थियो। इन्जोय गर्नुभयो होला। यो बिचमा हाम्रो चाहिँ भुवन दाजुले लेख्नु भएको छ, नमस्कार योग भाइ छ्याजल हो, हजुरको लोकप्रिय कार्यक्रम सुन्दैछु। बिग सल्युटमा डोनेसन बिहानै गरिसकेँ, यदि अपुग भएमा चाहिँ भन्नुहोस् है। लास्ट इयरदेखि डोनेट गर्दै आएको छु, पछि हट्नेवाला छैन भुवन गुरुङ भनेर दाईले यस्तो के भन्नु इन्सपायरिङ यो टेक्स्ट लेख्नु भएको छ। दाई थ्याङ्क यू, मान्नुपर्छ तपाईँको चाहिँ यो मनलाई। थ्याङ्क यू भेरी मच हजुर। डोनेसन हुन्छ दाई, यति पुग्यो अब जो डोनेसन हो होइन, जति दिए पनि हुन्छ। दाईले दुई पटक दिनुभयो, अब के गर्नु, दाईलाई तारिफ गर्ने शब्द छैन। दाई थ्याङ्क यू भाइ, अरू ठुलो शब्द मसँग छैन। धेरै धेरै आभारी छ बिएबिएस गोर्खा रेडियो। दाई थ्याङ्क यू भेरी मच, हेभ अ लभली टाइम। गीत सुन्न चाहनुहुन्छ भने दाई अब थ्याङ्क यू र गीत भाइ के दिन सक्छु र सक्छौँ र गीत सुन्न चाहनुहुन्छ भने प्लिज दाई जानकारी गराउनु होला है त। थ्याङ्क यू भेरी मच भन्न चाहिँ चाहन्छु। अनि हाम्रो हरि राई भाइ फेल्थामबाट र जस कहिले हेमराज बनाउँदैछ उहाँलाई, हरि राई भाइ हुनुहुन्छ फेल्थामबाट, उहाँले पनि कार्यक्रम सुनिराख्नु भएको रहेछ। र आशा भोसले र प्रकाश श्रेष्ठले गाउनु भएको गीत चाहिँ देउता चलचित्रबाट, आज देउता फिल्मको लुकेको मन भन्ने गीत उहाँले अनुरोध गर्नुभएको छ। यो गीत हामी डेफिनेटली सुन्नेछौँ। थ्याङ्क यू भेरी मच। अहिलेलाई भने म तपाईँलाई अमेरिकातर्फ लान चाहिँ चाहन्छु। पेन्सिल्भेनियाबाट हाम्रो एस कुलुङ भान्जा हुनुहुन्छ, उहाँले पैसा पनि यहाँ हालिदिनु भएको रहेछ। धेरै धेरै धन्यवाद दिन चाहिँ चाहन्छु है तपाईँको सहयोगको लागि। र यो स्वप्न सुमन र समीर श्रेष्ठले गाउनु भएको गीत चाहिँ उहाँले अनुरोध गर्नुभएको छ। ल त भान्जा, कति भयो अमेरिका जानुभएको, ठिकै होला होइन? म पनि अमेरिका आउने त ठुलो रहर छ, सपनाको देश भनिन्छ। तपाईँहरू ठिकै हुनुहुन्छ होला? ल त इन्जोय गर्नु होला। वान्स अगेन तपाईँको काइन्ड डोनेसनको लागि थ्याङ्क यू है त।

यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ। When you're around, baby, I'm like Sebaro.

एकदम बिल्ली बिल्ली गाउनु भएको यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो आदरणीय श्रोताहरू. अब भने हाम्रो हरि भाइ हुनुहुन्छ फेल्तामबाट, र उहाँले चलचित्र चाहिँ देउताबाट यो गीत मगाउनु भएको छ. यो गीत म राख्न चाहन्छु र गाउने कलाकारहरूमा चाहिँ प्रकाश श्रेष्ठ अनि आशा भोसले गाउँदै हुनुहुन्छ. तुलसी घिमिरेको शब्द अनि रन्जित गजमेरको चाहिँ कम्पोजमा यो गीत हामी सुन्दैछौँ. र त्यसपछि लगत्तै हाम्रो कैलाश भाइको गीत हामी सुनाउनेछौँ अथवा सुन्नेछौँ. मिलन नेवारले गाउनु भएको गीत तपाईँले अनुरोध गर्नुभएको छ कैलाश भाइले, त्यो गीत हामी सुन्नेछौँ है. त हाम्रो चाहिँ भाइ हुनुहुन्छ अमेरिकाबाट, भाइभन्दा पनि भान्जा भनौँ, र उहाँ चाहिँ एस कुलुङ भनेर लेख्नुहुन्छ अमेरिकाबाट. र उहाँले गीत सुनाइदिएकोमा धन्यवाद. तपाईँको मिठो कमेन्टको लागि अमेरिका आएको भयो. ठ्याक्क भन्नुपर्दा 18 वर्ष केही महिनाहरू भएछ. तपाईँ पनि चाँडै समय मिलेकोमा चाहिँ भिजा मिलेमा चाहिँ आउनुहोस् भनेर भन्नुभएको छ. थ्याङ्क यू भेरी मच. पहिला कति सालमा हो अमेरिकाको मैले भिजा हानेको थिएँ र 5 वर्षको भिजा थियो, जान पाइएन. अहिले त भिजा हान्नु एकदमै जोस, धेरै टाइम लाग्दो रहेछ. मेरो दाई भाउजूले एप्लाई गर्नुभएको थियो, झन् 1 वर्षै लाग्यो होला त्यो भिजा चाहिँ आउनु, एपोइन्टमेन्ट जानु. अहिले एकदमै साह्रो रहेछ, किन यति साह्रो भयो मलाई थाहा भएन. पहिला चाहिँ हामी एकैचोटि अमेरिकन एम्बासीमा गएर त्यही बेला चाहिँ कति एक दुई घन्टामै त्यहाँ बसेर त्यो भिजा हानेको मलाई याद छ, तर अहिले चाहिँ एकदमै साह्रो रहेछ. ल त यो गीत चाहिँ हाम्रो भाइ हरिको लागि, त्यसपछि लगत्तै हाम्रो कैलाश भाइको गीत हामी सुन्नेछौँ है त.

0: Pilain Padi.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: बेलायतको एक्सरसाइज क्याम्ब्रियन पेट्रोल 2026 द ब्यान्ड अफ द ब्रिगेड अफ पुर्खासले पहिलो पटक रजत पदक जितेर इतिहास रचेको छ। बेलायतको सशस्त्र फौजबाट पहिलोपटक ब्यान्डको प्रतिनिधित्व गर्दै

0: सहभागी भएको ब्रिगेड ब्यान्डले सार्जेन्ट दोरन गुरुङको व्यवस्थापकीय नेतृत्वमा रजत पदक जितेको हो। 35 देखि 40 केजी तोल बोकेर 48 घण्टामा 65 किलोमिटर दूरी पार गर्नुपर्ने प्रतियोगितामा 2RGRले लगातार 7 वर्ष पनि स्वर्ण पदक जितेको छ। सार्जेन्ट हिमाल बलालको नेतृत्वमा 2RGRले स्वर्ण जितेको छ। वेल्समा हरेक वर्ष यो प्रतियोगिता हुने गरेको छ। प्रतियोगितामा नेपाली सेनाको टोलीले पनि स्वर्ण पदक जितेको नेपाली सेनाले जनाएको छ। बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोक राज सिग्देलको उपस्थितिमा अभ्यासको पदक वितरण भएको थियो। प्रतियोगितामा बेलायतसहित 35 राष्ट्रका 130 टोलीले सहभागिता जनाएका थिए। सन् 1960 प्रत्येक वर्ष हुँदै आएको यो अभ्यासमा नेपाली सेना 2014 सहभागी हुँदै आएको छ। हतियार प्रयोग, विस्फोटक छल्ने, सूचना सङ्कलन, कैदीहरू बिरामीको उद्धार लगायत युद्धकला यो प्रतियोगितामा देखाउने गरिन्छ। व्यवसायी दीपक भट्टसहित 14 विरुद्ध 3.46 करोड बढीको बिगोसहित सम्पत्ति शुद्धिकरणको मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले हिमालयन रिइन्सुरेन्स कम्पनी लिमिटेडको बिमा कोष अपचलन र सम्पत्ति शुद्धिकरण गरेको अभियोगमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो। विभागले प्रतिवादीको ब्याङ्क खातामा रहेको रकम र उनीहरूको नाममा रहेको सम्पत्ति समेत जफ्फतको माग गरेको छ। भट्टसहित हिमालयन रिइन्सुरेन्स कम्पनीका सञ्चालक समितिमा रहेका शेखर गोल्छा, अमित मोर, साहिल अग्रवाल, सुभाष कुमार झुन्झुनवाला, साक्षी बम्सल गुप्ता, रोहित गुप्ता, राजीव मोर, शुभेच्छा खरेललाई पनि प्रतिवादी बनाइएको छ। हिमालयन रिइन्सुरेन्स लिमिटेडले एलियन्ट इन्सुरेन्स ब्रोकर्स मार्फत जीवन बिमा कम्पनीहरूबाट व्यवसाय प्राप्त गरेको देखाएर 23.92 करोड रुपियाँ खर्च लेखेर अपचलन गरेको विभागको भनाइ छ। ललितपुरको नखु कारागारमा रहेका भट्टले पूर्व प्रधान न्यायाधीश सुरेन्द्र शमशेर जबरासँग पटक पटक सम्पर्क गरेको थाहा भएपछि जेल सरुवा गरी सिन्धुपाल्चोक लगिएको छ। भट्टले अपसलन गरेको रकम छोरी आयुषमा र सासूको नाममा पठाएर आफै कहाँ फिर्ता ल्याउने गरेको विभागले उल्लेख गरेको छ। सभामुख डोलप्रसाद अर्यालले जलवायु संसदीय कूटनीतिको वकालत गर्नुभएको छ। अन्तर्व्यवस्थापिका सङ्घ आइपियुको महासभामा नेपाली भाषामा सम्बोधन गर्दै अर्यालले पीडित मुलुकहरूले व्यवस्थापिकाको मोर्चा पनि तयार पार्नुपर्ने बताउनु भएको छ।
1: जलवायु वित्तलाई प्रभावित समुदायसम्म पुर्याउने प्रभावकारी संयन्त्र विकासका विकास र विस्तार गरौं। सबैभन्दा महत्वपूर्ण कुरा, जलवायु संकटबाट प्रभावित नागरिकहरूको आवाज र विश्वको संसदहरूको आवाज बनाऊ। जलवायु संसदीय कूटनीतिको शुरूआत गरौं। यी सबै पहल कदमी यही गरिमामय सभाबाट शुरूआत गरौं।
0: महासभाले जलवायु सम्बन्धी नेपालले प्रस्तुत गरेको आपतकालीन एजेन्डा पारित गरेको छ। सशस्त्र प्रहरले चाडपर्वका बेला 28,126 जनशक्ति परिचालित गरिएको जनाएको छ। सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार सशस्त्रका 4,500 जनशक्तिलाई तत्कालै खटाउन सक्ने गरी तयारी अवस्थामा राखिएको छ। सशस्त्र प्रहरले अन्तर्राष्ट्रिय सीमा जोडिएका भारत र चीनका समकक्षी सुरक्षा निकायसँगको समन्वयमा 141 स्थानमा नागरिक सहायता कक्ष, 16 स्थानमा नागरिक स्वास्थ्य कक्ष र 13 स्थानमा पर्यटक सहायता कक्ष सञ्चालनमा ल्याएको छ। ठुला दुर्घटनाको जोखिमलाई ध्यानमा राखी एकैपटक ठुलो संख्यामा घाइतेलाई अस्पतालसम्म लैजान सकिने खालका सवारी साधन उपत्यकासहित 7 प्रदेशमा तैनात गरिएका छन्। संवेदनशील स्थानको सुरक्षा निगरानीका लागि 21 ड्रोन परिचालन गरिएको छ। एमाले स्थानीय तह र वडा कमिटीको अधिवेशन मिति घोषणा गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले मङ्सिर 26 गते वडा र पुष 4 गते पालिका अधिवेशनको मिति तोकेको हो। यस्तै मङ्सिर 1 साता राष्ट्रिय भेला बोलाउने निर्णय पनि बैठकले गरेको छ। उपमहासचिव लेखराज भट्ट,
2: पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष उपाध्यक्ष र जनप्रतिनिधिहरू सहित सङ्घ प्रदेश पालिकाका जनप्रतिनिधिहरू नगर र वडा अधिवेशन पछि प्रदेश स्तरीय भेला गर्ने निर्णय भएको छ।
0: रोयल एयरफोर्सको क्याम्ब्रिज सायर हवाई अड्डामा अनधिकृत प्रवेश गर्न खोज्ने लात्भियाका 2 पुरुषलाई राष्ट्रिय सुरक्षा ऐनअनुसार पक्राउ गरिएको छ। आरएएफ मर्सवर्थ नजिकै गैराति एउटा गाडी व्यवहारिसे देखिएपछि गस्ती टोलीले फेला पारेको थियो। गाडी प्रयोग गरेका 35 र 36 वर्षका पुरुषले सैनिक इराका नागरिकको देखिएपछि पक्राउ गरिएको मन्त्रालयका एकजना प्रवक्ताले बिबिसीसँग बताएका छन्। र मौसम पूर्वानुमान महासङ्घले भोलिसम्मका लागि देशभर बदली हुने जनाएको छ। खबर यति नै। नमस्कार, म महेन्द्र।

हजुर, यो चर्चित गीत हेमन्त राणा र सङ्गीता राणा गाउँदै हुनुहुन्थ्यो, धेरै बजेको गीत, तपाईँले धेरै सुनेको गीत हुनुपर्छ। राजकुमार बोहरको शब्द अनि उहाँकै कम्पोजमा हामीले यो गीत सुन्दै थियौँ। 5:09 गएको छ, हामी सेकेन्ड आवरमा प्रवेश गरेका छौँ। हाम्रो यशोदा गुरुङ दिदी, यो उहाँ चाहिँ रेडिङबाट लेख्नुहुन्छ, नमस्ते भाइ पदम थापा बाबालाई पनि नमस्ते, एकदम अर्ग्यानिक रमाइलो कुराकानी गर्नुभयो, धन्यवाद छ उहाँ बाबालाई भन्नुभएको छ। आशा छ हाम्रो पदम थापा बाबाले सुन्दै हुनुहुन्छ होला। प्लम स्ट्रिटमा 21/14/1979 जस्तो लाग्यो हिजो उहाँले भन्नुभएको, उहाँले 19 लेख्नुभएको छ। भनेपछि मेरो बाबाको नम्बर चाहिँ 48/69 पर्यो भनेर भन्नुभएको छ, र 48/4/8/6/9/7 भन्नुभएको होला, 21 लेख्नुभएको छैन, सायद 21/48/69/70 भन्नुभएको होला। एनिवे दिदी, थ्याङ्क यू भेरी मच, आशा छ बाबाले सुन्दै हुनुहुन्छ होला। आज मैले जिन्दगी पुस्तक सङ्ग्रहबाट 10 शीर्षक कवितालाई रेकर्ड गरी पठाएको छु, भाइ समय मिलेमा सुनाइदिनु होला भनेर भन्नुभएको छ, र दिदीलाई मैले इमेल गरेर पठाउनु होला है भनेर भनेको छु। आशा छ हाम्रो पदम थापा बाबाले पक्कै पनि सुन्दै हुनुहुन्छ होला। तपाईँको नम्बर 21/14/48/69/70 उहाँले भने अनुसार हाम्रो दिदीले भनेछ, दिदीको बाबाको नम्बर चाहिँ त्यो रहेछ। थ्याङ्क यू भेरी मच, यदि बाबाले पनि सुन्दै हुनुहुन्छ भने यसो रेस्पोन्स गर्न पनि सक्नुहुन्छ है त। हजुर दिदीलाई धेरै धेरै धन्यवाद। अनि यदि तपाईँहरूले यो बिग सल्युट आज मेन डे हो न, त भोलितिर पनि तपाईँहरूले डोनेट गर्न सक्नुहुन्छ। यदि डोनेट गर्न चाहनुहुन्छ भने लिङ्कहरू तपाईँलाई चाहेको खण्डमा मलाई अनुरोध मलाई पठाउनु होला है त। यहाँ हाम्रो मेक मल्लाजी हुनुहुन्छ, गुड आफ्टरनुन योग भाइ, बिग सल्युटको लागि अलिक ढिलो भयो कि भन्नुभएको छ, भएको छैन हजुर, लिङ्क पठाइदिनु होला भनेर मैले लिङ्क अघि नै तपाईँलाई पठाइसकेको छु, बेलुकातिर खालि दिउँला है त भन्नुभएको छ, अनि समयले साथ दिउँ भनेर एउटा गीत पनि मगाउनु भएको छ। यो गीत पनि डेफिनेटली म हजुरको लागि सुनाउनेछु। थ्याङ्क यू भेरी मच, र तपाईँले पनि यो डोनेसन दिने विचार गर्नुभयो, एकदमै खुसी लाग्यो, थ्याङ्क यू भेरी मच भन्न चाहिँ चाहन्छु। हजुर आज 5:28 जाँदा चाहिँ कार्यक्रम तपाईँले छड्के सलाम सुन्न सक्नुहुन्छ। हाम्रो स्टाफ सर्जन रिटायर्ड प्रकाश रावत दाजु हुनुहुन्छ वेम्बलीमा, उहाँसँग बस गरेको कुराकानी आज एपिसोड 3 हो, Part 1 and Part 2 सुन्न चाहिँ सक्नुहुनेछ। अहिलेलाई भने प्रमोद खरेलको गीतमा सुनाऊ, शान्तिरामको कम्पोज हो यो गीत चाहिँ, हाम्रो खेलमती लिम्बू दिदी हुनुहुन्छ ग्रेट लन्डनबाट, उहाँले अनुरोध गर्नुभएको गीत हो यो गीत। पछि भने हाम्रो निता कोही राई बहिनी हुनुहुन्छ ग्रेसमा, उहाँले मगाउनु भएको गीत कुमार सानुको आवाजमा हिन्दी गीत सुन्नेछ।

0: BFBS Gorkha Radio. तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो.
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु.
0: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ. साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि. यतिसम्म कि बिएफबिएसका प्रस्तुता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्. तर स्मरण रहोस्, बिएफबिएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन. यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर.
1: यसर्थ तिनको उत्तर नदिनुहोस्. आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्. छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्. आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्. विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ.
0: यो BFBS गोर्खा रेडियो हो.

0: எஸ் கோர்கா ரேடியோ.
1: Right, left, left, salute on the march. Left, salute.
2: One, two, three, four, five, down, three.
3: कार्यक्रम छड़के सलाम.
4: हजुर नमस्ते. कार्यक्रम छड्के सलामबाट म योगराज राईको ब्रिगेड अफ गोर्खाजबाट रिटायर हुनुभएका हाम्रो साहबहरू गुर्जियासँग कुराकानी गर्दै आएका छौँ. उहाँकै सम्मानमा यो कार्यक्रम चाहिँ 2018 हामीले सुरु गरेका हौँ. यो एपिसोडमा हामीसँग हुनुहुन्छ हाम्रो स्टाफ सर्जन प्रकाश रावत दाई. उहाँ चाहिँ एक्स क्युओजेलआरको सदस्य हुनुहुन्छ. तर उहाँ चाहिँ 1982 भर्ती हुँदा चाहिँ जिटिआर भन्थ्यो र उहाँको स्टोरिजहरू सुनिरहेका छौँ. र दाई फेरि यो श्रृङ्खलामा वेलकम छ हजुरलाई.
5: थ्याङ्क यू एन्ड हजुरलाई धेरै धेरै धन्यवाद.
4: अब अलिकति त्यो तपाईँको 2007 कुराकानी गर्छु. अब यहाँ र कता बस्ने काम के भन्ने सुरुमा तपाईँले त्यो लाग्यो. अब नेपालमा राम्रै तरिकाले बसिराख्नु भएको थियो होला. यहाँ आउँदा चाहिँ सुरुवाती दिनहरूमा कस्तो लाग्यो? परिवार पनि छोडेर आउनुभयो?
5: त्यो झन्नै हजुरलाई भन्नुपर्दा टिडिबिजीमा आएको झन्नै त्यो मेमोरी झन्नै आएको थियो हजुर. तर अब टिडिबिजीमा आउँदा चाहिँ योङ खाँदै केही नगरेको, गाली खाने, सबै अर्गनाइज भएको. अब यसमा चाहिँ गाली जाली त नखाने तर आफैले सबै कुरो मिलाउनु पर्ने भएकोले गर्दा अलिकति स्ट्रगल भएको थियो. फर्स्टमा र साथीकोमा बस्यो, त्यसपछि एक महिनापछि रुम खोजेर अब रुममा सरियो, किनभने उसले पनि हेल्प गर्यो, साथीले पनि हेल्प गर्यो. जुन साथी चाहिँ फेरि हजुरको हामी चाहिँ बोजनियामा सँगै थियौँ अनि उसकै घरमा आएर एक महिना बसेँ. त्यसपछि चाहिँ उसले ल अब सबै त अर्को घरमा बस्नु भएन अनि मैले नै ल मलाई हेल्प गर रुम खोज्न भनेर अनि रुम खोज्न हेल्प गरेर एक महिनापछि सरियो. अनि अबदेखि कामदेखि लिएर मेडिकलदेखि लिएर सबै कुरो इट वाज क्वाइट च्यालेन्जिङ हजुर.
4: तर त्यति बेला त निकै आइसकेको थियो नि त होइन गोर्खालीहरू?
5: धेरै आइसक्नु भएको थियो तर पनि त्यतिखेर अल्ट्रासाउन्डमा बोलाउँदाखेरि हामीले 104 भन्थ्यौँ, घर नम्बर भन्थ्यौँ. त्यति थोरै माथि काउन्टेबल थियौँ कि हामी त्यतिखेर त्यति थोरै थियौँ. तर जब पछि धेरै हुन थालेपछि मैले यता स्टेजको छोडेर ड्राइभिङ इन्स्ट्रक्टर गर्न थालेपछि चाहिँ फेरि हजुरको हाम्रो धेरै एक्सहरू आउने काम सुरु भयो. र अब नेपाली ड्राइभिङ सर त्यतिखेर अल्ट्रासाउन्डमा मैले ड्राइभिङ सिकाउँदाखेरि हजुरको नेपालीले ड्राइभिङ सिकाउँछ र भन्थे, किनभने नेपालीले
4: नेपालीले त्यस्तो भन्थ्यो कि अरूहरूले
5: नेपालीले नै त्यसो भन्नुहुन्थ्यो. नेपालीले पनि ड्राइभिङ सिकाउँछ र नेपालीले ड्राइभिङ नेपालीमा सिकाएर गोराले इङ्ग्लिसमा टेस्ट लिएर फेल गर्छ भन्नुहुन्थ्यो. अनि पछि पछि मान्छेलाई कहिलेकाहीँ के हुन्छ नि होइन गर्दैन होला भन्ने, किनभने नदेखेको नेपाली नदेखेको गोरा मात्रै देखेको, त्यो भएर त्यस्तो फिलिङ भएको होला. अनि पछि पछि सिकाउँदै गएपछि राम्रो भयो. र त्यो 2009-11 भित्र चाहिँ एकदमै धेरै एक्सहरू आउनुभयो अनि उहाँहरूलाई पनि त्यही प्रब्लम थियो. जुन चाहिँ बस्ने त अलिअलि साथीभाइसँग चिनजान भएकोले गर्दा बस्न प्रब्लम भएन तर कामको चाहिँ एकदम प्रब्लम थियो.
4: त्यसमा एउटा जोडिहाल्छु, तपाईँले यहाँको गोराहरूलाई पनि सिकाउनु भयो होला, अरूलाई पनि सिकाउनु भयो होला, उहाँहरूको इनिसियल थट चाहिँ के थियो, कसरी रेस्पोन्ड गर्नुहुन्थ्यो
5: भन्नाले हाम्रो नेपाली
4: किन जस्तै अब यो नेपाली रहेछ यसले सिकाउनु सक्नुहुन्छ नि एउटा, मतलब गोराहरूले त्यो भन्ने त कुरा आएन, तर तपाईँले चाहिँ के बुझ्नुहुन्थ्यो उहाँको चाहिँ भित्र यसो तपाईँको उमा चाहिँ?
5: होइन हजुरले भनेको एकदम ठिक कुरो हो. फर्स्टमा हामीसँग गोराहरू आउँदैन थियो तर जब हाम्रो रेकर्डहरू डिभिएसए ड्राइभिङ स्ट्यान्डर्ड एजेन्सीमा हाम्रो रेकर्डहरू हाम्रो पास रेटहरू हेर्न थाल्यो अनि हजुर हामीले भन्छौँ नि सबैभन्दा स्ट्रङ एडभर्टाइज भनेको वर्ड अफ माउथ भन्छौँ नि. जब मान्छेहरूले हो फलानु डिआई नि भन्न थालेपछि मात्रै गोराहरू आउन थालेको हामीसँग.
4: पास रेट चाहिँ कस्तो हुन्थ्यो तपाईँको?
5: हाम्रो नर्मली 45% भन्दा लेस भयो भने चाहिँ उनीहरूले हामीलाई अब्जर्भेसन दिन्छ के कारणले यसको धेरै स्टुडेन्ट फेल भयो भनेर ड्राइभिङ स्ट्यान्डर्ड एजेन्सीले चाहिँ हाम्रो रेकर्ड राख्छ. तर अब धेरै नै पास भयो भने चाहिँ अब नर्मल्ली सबैलाई फिल हुन्छ नि, आफ्नो स्टुडेन्टले पास गर्यो भने आफूलाई पनि प्राउड फिल हुन्छ, उनीहरू पनि ह्याप्पी हुन्छ. अनि डिभिएसएले पनि त्यसरी नै जति हाई पास त्यति राम्रो इन्स्ट्रक्टर भन्ने राख्छ. गर्दाखेरि मेरो अल्ट्रासाउन्डमा त्यतिखेर झन्नै 75-85% पुग्थ्यो. तर त्यतिखेर दुःख चाहिँ के थियो भने मैले हजुरलाई भन्न चाहेको चाहिँ भर्खर एक्सहरू आउने चलन थियो, सुरु गरेको थियो र उहाँहरूको काममा प्रब्लम थियो र इन्टरभ्यू जानुहुन्थ्यो ड्राइभिङ गर्छस् भनिदिन्छु कामबाट. अब मसँग आएर उहाँहरूले के भन्नु भाइ मलाई बिहान 4 बजे बोला राति 12 बजे बोला प्रब्लम छैन, ल मलाई एक महिनाभित्र लाइसेन्स चाहियो अथवा 2 महिनाभित्र लाइसेन्स चाहिन्छ भन्नुहुन्थ्यो. त्यतिखेर अल्ट्रासाउन्डमा बस्दाखेरि मैले राति 12 बजेसम्म गाडी सिकाएँ तर मेरो लागि भन्दा पनि उहाँहरूको लागि, जसलाई चाहिँ मैले आएर फर्स्टमा सेटलमेन्ट गर्दा जति दुःख पाएँ त्यो दुःख देखेर नै उहाँहरूलाई राति 12 बजेसम्म नै गाडी सिकाएँ मैले.
4: अहिले छिट्टो सिक्न सक्नेलाई कति घन्टा चाहिँ पर्याप्त हुन्छ? लेट्स से क्याट बीबाट जाउँ न.
5: दुईटा क्याटेगोरी छ हजुर. यहाँ युकेमै हुर्केका बच्चाहरू अथवा युकेकै रेसिडेन्टहरू हो भने चाहिँ उहाँहरूले 20-30 घन्टा 35 घन्टा मजाले पास गर्नुहुन्छ. तर हामी जब ओभरसिजबाट आएका छौँ भने चाहिँ हामीलाई अलिकति अप्ठ्यारो के हुन्छ भने हामीलाई दुईटा चिजको प्रब्लम हुन्छ. यहाँकाले जुन दिन हस्पिटलबाट डिस्चार्ज भयो त्यो दिनदेखि नै बाउले ट्राफिक लाइटमा रोक्छ, बाउले सिग्नल दिन्छ, के गरेको, किन गरेको, किन रोकेको, कहाँ गरेको भन्छ, उनीहरूले सबै थाहा हुन्छ। हामीभन्दा अगाडि साइन हेर्न सक्छ उनीहरूले, तर हामी जुन ओभरसिजबाट आएका हुन्छौँ, ओभरसिजबाट आएकाहरूलाई चाहिँ कन्ट्रोलिङ त छँदैछ, च्यालेन्जिङ नै, तर यतातिर रोड साइन र रोड मार्किङले ठुलो मार्का पर्छ। त्यो रिजनले गर्दा हामीलाई चाहिँ झन्नै 35-40-50 घन्टासम्म लाग्छ कसैलाई।
4: तपाईँले सिकाएको स्टुडेन्टहरू चाहिँ कति सालसम्म वर्स्ट हुन्छ नि त, कोही त प्र्याक्टिकलमा अब नगर्नु सक्ने होइन, एकजना हाम्रो गुरुजी हुनुहुन्थ्यो एघार तालमा पास गरे भन्नुहुन्थ्यो होइन, तपाईँको स्टुडेन्ट चाहिँ वर्स्ट गर्नेमा कति टाइमसम्म पास हुनु भएको छ?
5: अब वर्स पनि दुई किसिमको हुन्छ। कसरी वर्स भने, कोही कोही चाहिँ उहाँहरूको नेचुरल कोअर्डिनेसनले गर्दा वर्स हुनुहुन्छ, कसै कसैको त कोअर्डिनेसन आउँदैन, किनभने मान्छे आफ्नो आफ्नो तालको भन्छौँ नि, आफ्नो आफ्नो नेचरको भन्छौँ नि, अर्को चिज पर्फेक्ट गर्छ उहाँले तर यो चिज नगर्न सक्छ, यो चिज गर्छ अर्को गर्न नसक्छ, त्यसले गर्दा आफ्नो आफ्नो नेचरको हुन्छ, एक चाहिँ कोअर्डिनेसन नभएर। अर्को वर्स चाहिँ कस्तो हुन्छ भन्नुहुन्छ भने, उहाँहरूलाई थाहा छ तर उहाँहरू चाहिँ पेसेन्ट हुनुहुन्न, थाहा छ त उहाँहरू नाइस ड्राइभिङ छ, त्यसमा पठाए फेल भएर आउँछ। अब त्यही भन्ने पर्दा यहाँ वेम्लीमा आएपछि एकजना नेपालको 15 वर्ष ट्याक्सी ड्राइभर गरेको भाइ हुनुहुन्थ्यो, अनि उहाँलाई ड्राइभिङ टेस्टमा पठायो, फेल भएर आउने।
4: मै पनि अहिले टेस्टमा चाहिँ फेल हुन्छु, किनभने त्यो प्रोसिजर हो नि त, अल अबाउट प्रोसिजर अब्जर्भेसन
5: होइन। हजुरलाई चाहिँ कस्तो हुन्छ भने, हजुर चाहिँ केही समय भइसकेपछि आफ्नै स्टाइलमा मान्छेहरू हिँड्न सक्छन्, त्यो स्वाभाविक हो, तर उहाँलाई त मैले एभ्री स्टेप सिकाउँदै उहाँलाई प्रोसिजर फलो गर्दै पठाएको हो नि त, त्यो प्रोसिजर फलो नै नगर्ने ट्याक्सी ड्राइभर उहाँकै याद आइहाल्छ, अरे सानो जग्गा भेटेपछि गइदिइहाल्ने, अनि अघि फेल भयो, 7 पल्टमा पास हुनुभयो उहाँ गर्दाखेरि, त्यो चाहिँ एउटा पेसेन्ट नभएर नजानेर होइन। कसै कसैलाई चाहिँ हजुरको कोअर्डिनेसनमा एकदम डिफिकल्ट हुन्छ, किनभने त्यो स्पेसली पहिलेको क्लच म्यानुअल कारमा त, अहिले त अटोमेटिक निस्केर ठिक धेरै अटोमेटिकमा छन् मान्छेहरू, तर कोअर्डिनेसन नमिलेर एकदमै प्रब्लम हुन्थ्यो कसैलाई चाहिँ क्लचको स्पेसल्ली।
4: अब ब्याक टु आर्मीतिर जाउँ दाइ, त्यति बेला त अब यो रियालिटी कुरा भएकै कुरा भनौँ न, अब मान्छे जान्थ्यो, त्यसपछि जाने दिनसम्म आइडी कार्ड हराएर फेरि एक हप्तापछि फेरि उताबाट आउने त्यो थियो, त्यो कहिले सोच्नु भएन तपाईँले त्यस्तो?
5: यो मैले भने नि, मैले पल्टन घरमा पहिलो कुरो त अब त्यो पल्टन घरमा आउने भन्ने प्लान पनि क्लासमेटहरूकोबाट भयो, अनि अचानक आइयो, आएर पनि टिडिबिजी र जिएम टेस्टमा मात्रै अलिकति अप्ठ्यारो फिल भयो भने, त्योभन्दा मेरो 20 वर्षको नोकरी मलाई यति फिल भयो कि 2 दिनमै गयो, त्यसले गर्दा मैले कुनै त्यस्तो सोच्नै सोचिनँ, किनभने नर्मल्ली गएर अब भयो नेपालमै बस्ने, किनभने नेपालमा गएर चाहिँ स्पेसली नेपालमा त्यो रिसेटलमेन्ट कोर्समा काठमाडौँमा स्टाम्प टिकट बोक्ने, फोटो बोक्ने, किनभने नेपालको अफिसमा जाँदाखेरि हरेक चिजको प्रब्लम हुन्थ्यो नि होइन, त्यो कोर्स मैले क्वाइट युजफुल पाएँ, किनभने त्यहाँ गएर सेटल हुनु पऱ्यो नेपालमा, गर्दाखेरि त्यो कोर्स गरेपछि चाहिँ ठिकै छ नेपालमै बस्ने भन्ने हिसाबले नै बसिराखेको थियो।
4: जिआरयू जाने चलन थियो नि त?
5: जिआरयू पनि मैले खोइ त्यति साह्रो, किनभने मैले के सोचेँ भने, 20 वर्ष नोकरी गर्यो ब्रिटिस आर्मीमा भनेपछि अब चाहिँ यसो लाइफ त नेपालमै बिताउने हो कि भन्ने हिसाबले नै नेपाल बसिरहेको थिएँ क्या म, तर पछि अचानक अब यता खुल्यो, यता खुलेपछि सबै आउनु थाल्यो, अनि स्पेसली युकेमा युकेको एजुकेसन भन्थ्यो कि, त्यो रिजनले पनि आयो।
4: छोराको त पढाइ एकदमै राम्रो बुझ्यो, छोरीको चाहिँ?
5: छोरीको भन्नै पर्दा, छोरीको पनि अलिकति मेरो, हामी नेपालीहरूले भन्ने गर्छौँ, मेरो त लाइफ बित्न लागि यो छोराछोरीको लागि दुःख भनेर भन्ने गर्छौँ, र त्यही भन्ने दौडनमै मैले त्यही छोराछोरीको लागि अघि भने नेपालमै बस्ने प्लान गरेको, युकेको एजुकेसन भनेर युके आइयो, र युके आउको मेरो छोराछोरीको बारेमा चाहिँ म गुड एचिभमेन्ट भन्छु। मेरो छोरी आर्किटेक्चर इन्जिनियर हो, अनि 2019 मिस इङ्ल्यान्ड सेकेन्ड रनर पनि हो,
4: मिस इङ्ल्यान्ड सेकेन्ड रनर,
5: उसको त्यो क्राउन पनि त्यहीँ छ, ऊ मिस इङ्ल्यान्ड युकेको मिस इङ्ल्यान्ड सेकेन्ड
4: रनर। कति सालको भन्नुभयो?
5: 2019।
4: ओहो, ल एउटा इन्टरभ्यू त उहाँसँगै मिलाउनु पर्नेछ, नेपाली त्यसै राम्रो बोल्नुहुन्छ?
5: राम्रो बोल्छ, गर्दाखेरि नेपालीको पहिलो मिस इङ्ल्यान्ड सेकेन्ड रनर अप हो 2000।
4: ओहो, यो कुरा थाहा थिएन, ल नोटेड है दाइ, कुनै दिन टेलिफोनमा हामी कुराकानी गरौँला छोरीसँग।
5: हस्, थ्याङ्क यू।
4: हुन्छ, यो बिचमा 2 गीत सुनाउला दाइ, त्यसपछि फेरि सेकेन्ड पार्टमा हामी कुराकानी गर्नेछौँ है त।
5: हस्, थ्याङ्क यू।
4: हजुर, सेकेन्ड पार्ट केही बेरमै, र बिचमा हाम्रो यशोदा गुरुङ दिदीको कविता उहाँले इमेल गरेर पठाउनु भएको छ, तर MP4 पठाउनु भएको रहेछ। MP4 चाहिँ हाम्रो सिस्टमले सपोर्ट गर्दैन दिदी, त्यसले गर्दा MP3 पठाउनु होला, MP4 होइन MP3 पठाउनु होला, र त्यसले चाहिँ लेस स्पेस पनि खान्छ अनि छिटो पनि जान्छ है, त्यो आग्रह गरे। र यदि त्यो मिल्दैन भने यहीँ फेसबुकमै पठाउनु होला, मेसेन्जरमै, म यहाँबाट प्ले, कहिले कहिले यो एकदमै इन्टरनेट स्लो भएर घुमिरहेको छ, मैले तपाईँलाई चाहिँ इन्टरनेट पठाउनु है, इमेल गर्नु भनेको यदि सुन्दै हुनुहुन्छ भने MP3 फर्मेटमा पठाउनु होला है त दिदी। हजुर, यति भन्दै हाम्रो मेक मल्लज्यू हुनुहुन्छ र उहाँले यो बिग सल्युटको डोनेसनको लागि लिङ्क पनि मगाउनु भएको छ, एउटा गीत मगाउनु भएको छ, मौसम गुरुङ दीपिका चाहिँ मगरले गाउनु भएको र यो गीत चाहिँ उहाँले आफ्नो चाहिँ श्रीमतीको सम्झनामा सुनाउन चाहनु भएको छ, आशा छ उहाँले पनि सुन्दै हुनुहुन्छ होला। ल त हजुर, यो गीत त सुनाऊ, त्यसपछि एउटा प्रोमो ब्रेक, एउटा गीत, अनि फेरि हामी चाहिँ दोस्रो पार्ट सुन्नेछौँ। हाम्रो निर्मला परिवेश राई बहिनीको गीत चाहिँ प्रोमोपछि सुन्न सक्नुहुन्छ है त, जुन गीत चाहिँ मैले राजेश पाल राईको आवाजमा राखेको छु। नरेश नाति भाइ हुनुहुन्छ, उहाँको चाहिँ शब्द रचना, अनि चाहिँ हाम्रो चोक गुरुङ भाइको कम्पोजमा।

0: यो BFBS गोर्खा रेडियो हो।
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो MOD तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै

राष्ट्रिय परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ पनि

0: यो BFBS गोर्खा रेडियो हो।
1: हजुर, यो BFBS गोर्खा रेडियो नै हो। कार्यक्रम छड्के सलाममा हाम्रो चाहिँ प्रकाश रावत दाईसँग कुराकानी गरिरहेका छौँ। समाजसेवी पनि हुनुहुन्छ, अफकोर्स बिग्रा गोर्खासको चाहिँ अब श्रोता हुनुहुन्छ अथवा मेम्बर हुनुहुन्छ, अनि सङ्खुवा सभा समाज युकेको पनि अहिले अध्यक्ष गरिराख्नु भएको छ, उहाँसँग मैले कुराकानी गरिरहेको छु। दाई, फेरि वेलकम छ हजुरलाई।
2: थ्याङ्क यू।
1: अब चाहिँ ब्याक टु गाउँतिर जाउँ। बाल्यकाल चाहिँ कस्तो थियो दाई? अब हाम्रो पनि घाँस दाउरा गर्नुपर्ने होइन, भेडा बाख्रा भैँसी चढाउनु पर्ने, त्यस्तो ब्याकग्राउन्डबाट आएको तपाईँको कस्तो थियो?
2: म रियलमै भन्नुपर्दा किसानको छोरा हो। अब नर्मल्ली जुनै जातिहरूको पनि आफ्नो आफ्नो स्ट्यान्डर्ड हुन्छ, फ्यामिली स्ट्यान्डर्ड अनुसार हुन्छ। अल्दो म छेत्री समाजमा, छेत्रीको समाजबाट हुर्केको भए पनि मेरो बुवाहरू किसान नै हो। त्यसले गर्दाखेरि मैले घाँस काट्ने, हलो जोत्ने, गोठ लाने, भैँसी चराउने इत्यादि सबै गरेर नेपालमा गरेर आएको।
1: स्कुलिङहरू चाहिँ कस्तो थियो? म पनि सम्झिन्छु, हाम्रो गाउँमा स्कुल थिएन, बाबाले पछि आफ्नै जग्गा दिएर एउटा स्कुल खोल्नु भएको थियो होइन, तपाईँकोमा चाहिँ स्कुलहरू कस्तो थियो पाउच?
2: स्कुलको कहानी अब मेरो भने नि, मैले मेरो लाइफमा ट्विस्ट नै ट्विस्ट छ भनेर, यहाँ पनि अर्को ट्विस्ट छ अब स्कुलको बारेमा पनि। के ट्विस्ट छ भन्नुहुन्छ भने, सङ्खुवा सभा जुन मेरो ठाउँ छ त्यहाँ चाहिँ स्कुल थिएन, नजिक स्कुल थिएन, स्कुल जानुपर्दा 2-2.5 घन्टा हिँडेर जानु पर्थ्यो। त्यो रिजनले गर्दाखेरि मलाई मेरो हजुर मेरो मामालाई चाहिँ भोजपुर दावा हो, अनि दावामा चाहिँ
1: त्यो दावा त हामी कम्ता हिँडेको, त्यो नुन बोक्ने बाटो हो नि त त्यो हाम्रो
2: हो गर्दाखेरि हो, त्यो दावा चाहिँ जुन एकदम बसेको प्लेट ठाउँ थियो। अनि त्यो दावाको स्कुल चाहिँ सिद्धेश्वर माध्यमिक विद्यालय हो म पढेको, त्यहाँ एकपल्ट जान्छु भनेर
1: मामाको बसेर पढ्नुभयो।
2: अनि मेरो चाहिँ मामाको घरबाट 4-5 मिनटमा हिँडेर त्यहीँ नजिकै छ। त्यो रिजनले गर्दाखेरि चाहिँ म दावामा बसेर 1 क्लासदेखि SLC पनि भोजपुरको विद्युतबाट दिएको मैले।
1: अब हामी त पहिला मामा घर जानु पाउँदा एकदमै त्यो संसार भुलिन्थ्यो। मामा घरको बसाइ चाहिँ कस्तो हुन्थ्यो दाइ? कस्तो अब तपाईँ त एउटा मामाहरूले भने चाहिँ तपाईँलाई त एकदमै राम्रो ट्रिट हुन्छ नि त होइन?
2: अनफोर्चुनेटली कहिले काहीँ जानु र सधैँ बस्नुमा फरक हुन्छ होइन, तर फेरि अब मेरो चाहिँ मेरो केसमा चाहिँ मेरो मामाहरू थियो, हुनुहुन्न थियो त्यो भएर, अनि हजुरआमा मात्रै भएकोले गर्दाखेरि मेरो छोरा हो भनेर उहाँले हजुरआमाले लगेर पाल्नुभयो। पालन पोषण र शिक्षा दीक्षा उहाँले नै दिनुभयो, र त्यहीँबाट SLC दिएर पछि म भर्ती हुन चाहिँ सङ्घर्षबाट आएर भर्ती भएको छु।
1: ओके, झोलमोलमै भर्ती भयो भन्नुभयो। त्योभन्दा अगाडि चाहिँ बाबाको सपना चाहिँ के थियो त?
2: बाबाको सपना चाहिँ मलाई लाग्छ अब नेपालमै छोराले केही गरोस् भन्ने नै थियो होइन, किनभने अब आफू त किसान भएँ, मैले त हलो जोतेँ भनेपछि छोराले मेरो त्यही काम, हलो जोत्ने काम नगरोस् भन्ने नै उहाँको थियो। त्यही भएर पढाउनमा चाहिँ उहाँले प्रोत्साहन गर्नुभयो, अथवा भनौँ न त्यतिखेर त छोराले एउटा एक मेलो गरिदियो भने हुन्थ्यो भन्ने सिचुएसन थियो नि। तर
1: म त 8 वर्षको उमेरमा शिशुमा भर्ती भएको दाइ, 3 क्लास पास गर्नुको लागि शिशुमा 1 वर्ष, 1 क्लास 2 क्लास हुन्थ्यो। तपाईँको पालोमा कस्तो थियो थाहा भएन?
2: मेरो पालोमा म
1: शिशु क्लास थियो कि थिएन? 0 क्लास भनौँ न, शिशु भनेको
2: थिएन त्यतिखेर, थिएन त्यतिखेर। हामी डाइरेक्ट 1 क्लासमा भर्ती भयौँ, अब कह पनि जान्दैन थियौँ जान चाहिँ, तर 1 क्लासमा भर्ती भएर 1-2 गर्दै पढेको हो। र पछि त्यहीँ मेरो क्लासमेट चाहिँ एकपल्ट फेरि त्यहाँ पनि सिस्टम चाहिँ अलिकति अप्ठ्यारो थियो कि, मेरै क्लासमेट 5मा ऊ 6 महिना हरायो, 6 महिना पछि त त्यही स्कुलको टिचर भएर आएको थियो।
1: 5 महिना हरायो?
2: 5-6 महिना हराएर फेरि त्यही स्कुलको टिचर भएर आएको थियो, प्राइमेरी स्कुलको टिचर भएर आएको थियो।
1: कसरी त्यस्तो भयो त?
2: उहाँको चाहिँ 2 दाजुहरू त्यहीँको स्कुलको हाई स्कुलको टिचर हुनुहुन्थ्यो, पछि त्यतिखेर चाहिँ उनीहरूले कता के मिलाएर टिचर कोर्स मात्रै गराएर ल्याएर प्राइमेरी टिचर बनाउनु भएछ।
1: अनि सक्नुभयो त?
2: अब त्यो भनौँ न उहाँको ब्याकग्राउन्ड टिचिङ भएकोले गर्दा सायद अब त्यो प्राइमेरीलाई पढाउनु त सकिहाल्यो होला नि, तर 5 क्लासमा भनेपछि हामी चाहिँ झन्डै निकै ठुलै थियौँ त्यतिखेर त। अब 7 हजुरले भने 7-8 वर्षमा 1 क्लास पढ्थ्यौँ, त्यो चाहिँ मलाई अलिकति अप्ठ्यारो लाग्यो, किनभने अब उहाँ
1: भनेपछि साथीले पढाउनु भयो?
2: होइन होइन, हामीलाई त पढाउनु भएन, हामीलाई 5 क्लासपछि उहाँ डिसिपियर हुनुभयो, तर हामी 5 क्लासमा हुँदाखेरि, तर 6 महिनापछि तल प्राइमेरी स्कुललाई पढाउने भएर आउनुभयो।
1: भर्ती हुन्छु भन्ने चाहिँ कसरी, त्यो कसरी भयो त्यो चाहिँ?
2: यहाँ भर्ती हुन्छु नै भन्ने कुरो चाहिँ मलाई कुनै पनि लागेको थिएन। अनि यो त्यतिखेर भर्तीवाले भन्थे, ब्रिटिस लाउरे भन्दैन थिए, भर्तीवाले आयो भन्थे हाम्रो गाउँतिर होइन। जब एसएलसी दिइसक्यौँ, एसएलसी दिइसकेपछि चाहिँ अब कलेज कहाँ जाने, के गर्ने होइन भन्ने कुरोमा चाहिँ एक दिन हामी फेरि पहाडमा चाहिँ स्विमिङ पुलहरू हुँदैन होइन, माछा मार्न जाने, दुवाली खेल्ने भन्ने हुन्थ्यो होइन, हात हालेर माछा समाउने हुन्थ्यो। त्यतिखेर चाहिँ गएको लु, उहाँ चाभुइँमा चाहिँ गल्ला छ, इन्जिनियरकै दाई हुनुहुँदो रहेछ उहाँ, सार्जन फत्तमान राई, अनि उहाँले चाहिँ उहाँ चाहिँ गल्लावाल हुनुहुँदो रहेछ। अनि त्यही सम्बन्धमा त्यो खोला जाँदाखेरि के भयो भने, लु पर्सि चाहिँ हामी उहाँ चाभुइँ जाने, गल्ला भेट्ने भन्ने कुरो, अनि के गल्ला भेट्ने भनेको, भर्ती हुन जाने भने, अनि कता कता भर्तीवाले सुनेको थियो, अनि लोहिन त पनि भनेर गयौँ, गएर सबै लुगा खोलेर झापझाप गरेँ। अनि मैले त्यतिखेर सुनेको थिएँ नि राई लिम्बू मात्रै लान्छ अरे, छेत्री पाउनु लाँदैन अरे भन्ने सुनेको थिएँ नि त मैले, किनभने त्यतिखेरको समय टाइमिङले गर्दा म गइनँ कि, म गइनँ, म चाहिँ यतै बसिराखेँ, उहाँहरू नापजाप गर्नुभयो, अनि त्यहाँदेखि
1: वडाबाट हेरिराख्नुभयो,
2: हेरिरहेको थिएँ, अनि ए त यहाँ आइज भन्नुभयो उहाँले नै गल्लाबल्ले नै अँ अनि लु यो तेरो टी सर्ट खोल भनेर नापजाप्ज गर्नुभयो। नापजाप्ज गर्दै गर्दाखेरि त्यो पुसमाघको बेला हुनसक्छ किनभने तोरी उखलेको थियो त्यतिखेर, तोरी उखलेर नेपालको त्यो कुखुराको मल छर्छ नि त्यसमा उडुस हजुरलाई थाहा छ नि उप्या त्यो सानो टिक्क उड उफ्रेर आएर टोक्छ नि उहाँले नाप्दै हुनुहुन्थ्यो। अनि त्यो चाहिँ कुरो मैले कहिल्यै बिर्सिनँ त्यो कुरो, त्यो टोकेको बेला उँधो हेरेछु मलाई टाउको यस्तो गरेर उहाँले है म पल्टन जाने हो अरिङ्गालले टोके पनि चल्नुहुन्न भनेको चाहिँ म त्यो याद गर्छु भर्ती हुन फर्स्ट नाप्दाखेरिको कुरो। अनि उहाँ चाहिँ पछि इन्जिनियरबाट सार्जनबाट रिटायर्नुबाट अनि त्यसपछि चाहिँ उहाँले के भन्नुभयो भने हामी 16 क्लासमेट लाई चाहिँ उहाँले नापजाप गर्नुभयो।
1: 16 जानुभएको एउटै स्कुलबाट?
2: एउटै स्कुलबाट, एउटै हामी क्लासमेट हो।
1: क्लास त सुन्ने भयो होला नि त?
2: होइन, एसएलसी पास गरिसकेपछि, एसएलसी पास गरिसकेपछि कुरो। अनि त्यहाँदेखि चाहिँ उहाँले चाहिँ ल अब माघमा चाहिँ तिमीहरू तुमलिङटार आउने भनेर भन्नुभयो।
1: त्यहाँ चाहिँ के चेक गर्यो
2: सबै? अब हजुरको वेस्टदेखि लिएर कम्बरदेखि लिएर छातीदेखि लिएर होइन आँखाहरू डेडा छ कि अथवा खुट्टाहरू यता बाङ्गो छ कि भन्छ नि त्यो हो नर्मल। उहाँहरूले गल्लावलले जतिको उहाँहरूको भ्यूमा हेर्नुपर्ने चिज छ सबै कुरो हेर्नुभयो, जस्तै कट्टु मात्रै राखेर अरू सबै खोलेर सबै हेर्नुभयो उहाँले।
1: अब सबैभन्दा गतिलो त तपाईँ नै हुनुहुन्थ्यो होला नि त, हाइट पनि भएको होइन?
2: त्यही भएर नै उहाँले चाहिँ त्यो क्लासमा गतिलो नै मै थिएँ अनि त्यही भएर नै उहाँले आफैले मलाई आइज भनेको हो कि। म त्यो नापजाँच गर्दाखेरि म अगाडि गएको थिइनँ, सबै मेरो क्लासमेटहरू जानुभएको थियो, म चाहिँ गएको थिइनँ, त्यही भएर उहाँले नै बोलाएर अनि त्यसपछि हामीलाई चाहिँ माघमा चाहिँ तुम्लिङटार बोलाउनु भयो।
1: पेपर वर्कहरू केही चाहिन्थेन होला? डकुमेन्टहरू
2: केही नै थिएन किनभने उहाँले त हामीलाई त्यो लोकल्ली चिन्नुहुन्थ्यो नि त, लोकल्ली चिन्नुहुन्थ्यो नि त, अनि त्यो रिजनले नै हामी लोकल एरियाकै हो। अनि त्यहाँदेखि त्यतिखेर केही भएन के अरे।
1: अनि यो कुरा घरमा बाबालाई भन्नुभयो होला, के भन्नुभयो त परिवारमा?
2: सरी यो चाहिँ भनेको छुइनँ मैले, कसैलाई पनि भनेको छुइनँ घरमा, किनभने
1: डरले हो कि
2: किनभने बुवाले अलिकति स्ट्रिक्ट गर्नुहुन्थ्यो बाहिर हिँड्न, त्यतिखेरको जमाना पनि थियो होइन, बाहिर हिँड्नु हुँदैन, छोरा छोरी हिँड्नु हुँदैन घरबाट बाहिर, बाबामाको भ्यू भन्दा बाहेक अथवा बाबामाले भनेको ठाउँभन्दा बाहेक जानु हुँदैन भन्नुहुन्थ्यो।

0: ले त्यो फर्स्ट टाइम देखाएपछि घरमा गएर अलिक एक्सर्साइजहरू गर्नुभयो कि त्यतिकै आउनुभयो?
1: केही पनि गरिनँ मैले, किनभने
0: अनि त्यो अब कुद्न सुत्न त सकियो होला, त्यो हेभिङ सेट अप द प्र्याक्टिस चाहिन्छ नि त,
1: त्यो चाहिँदो रहेछ, त्यो गरिनँ मैले। तर पनि अरूसँगै कम्पिटेटिभ गरेँ मैले। जब तुमलिङ टारमा हामी सातजना सिलेक्ट भयौँ, अब धरान जाने अनि फेरि 51 वाला र हामी सँगसँगै भर्ती भएको, अनि 51 वाला र हामी
0: तुमलिङ टारमा भर्ती भएपछि चाहिँ आमालाई त भन्नुभयो, आमाले बाउलाई भन्नुभयो कि भन्नुभएन त?
1: त्यो चाहिँ अलिकति थाहा भएन, किनभने त्यहाँ थाहा भनेको भएदेखि कुरो उठिहाल्थ्यो।
0: भनेपछि आमाले बाबालाई भन्यो भने यसले बुढाले दिन्न भनेपछि आमा पनि चुप लाग्नु भयो?
1: आमा पनि सेक्रेट, किनभने नभए त बुवाले मलाई भनिहाल्नुहुन्थ्यो, होइन, केही पनि भन्नु भएन बुवाले। भनेपछि आमालाई मैले भनेको थिएँ म यसरी जाँदैछु, बुवालाई भन्नुभयो भने गाली गर्नुहुन्छ, गर्दाखेरि नभन्नु।
0: आमाले चाहिँ के भन्नुभयो त? अब खर्च पनि चाहियो होला नि धरान हुनुको लागि त।
1: आमाले त नजा भन्छु मैले त, होइन, तर अब फेरि छोराले अब आमालाई अलिक दङ्गाउँछ नि त, आमा अलिक पैसा धेर चाहियो भनेर अलिकति एक दुई दिन साथीसँग घुमेर आउने हो, ठिक छ नि त, म आइहाल्छु नि भन्ने हिसाबले गइयो त्यहाँबाट।
0: अब म पनि सानोमा हुँदा हाम्रो गाउँतिर लाउरे भने सबले मान्थे के, त्यो एउटा क्रेज थियो क्या हाम्रो गाउँतिर। तपाईँहरूकोमा चाहिँ कस्तो थियो?
1: त्यही त, हामी यो क्षेत्रीय समुदायमा त्यति कनेक्सन हुन्थेन,
0: तै पनि गाउँमा त थियो होला नि त लाउरेहरू।
1: भर्तीवाल आयो रे भन्थे, अनि भर्तीवालले फलान ठाउँमा जग्गा किन्यो रे, घर किन्यो रे भन्ने अलिअलि त सुनिन्थ्यो, तर त्यति कनेक्सन नभएकोले गर्दा साह्रै त्यस्तो चाहिँ थिएन। किन त्यही कारणले नै हो कि मेरो बुवाले भनेले उहाँलाई त्यत्रो इन्ट्रेस्ट पनि थिएन कि त्यतिर।
0: अब कस्तो लागेको छ त यो अन्तर्वार्ता चाहिँ कस्तो लागेको छ? एउटा अब रेडियोमा आउँदा बेग्लै होला होइन, कस्तो फिल गरिराख्नु भएको छ आज?
1: होइन, यो इम्पोर्टेन्टली के लाग्यो भने हजुरले के को बारेमा सोध्नुहुन्छ, कस्तो हुन्छ होला भन्ने फिल भएको थियो, होइन। तर जिन्दगीमा भएका चिजहरू कति राम्रा कति नराम्रा, नराम्रा भन्दा पनि धेरै चाहिँ पल्टन घरमा आएर धेरै राम्रै नै छन्, नराम्रा भन्ने त्यस्ता केही पनि छैनन्। भन्छ नि लाइफ चाहिँ अप्स एन्ड डाउन त भन्छ नि, छन् तिनीहरू। तर मैले भने नि 20 वर्षको नोकरी र 20 वर्षपछि यो गरेको 25 वर्ष भयो, अब यो सिभिलमा आएको 25 वर्ष भइसक्यो, र पनि मैले चाहिँ एकजना मया भर्ती हुनुभन्दा अगाडि हाम्रो 15 वालाहरू आउँदाखेरि उहाँ रेजिमेन्ट छोड्नु भएको ओसीबाट, कर्नल ब्रिजर भन्छन्, कर्नल ब्रिजरले चाहिँ हाम्रो लागि भन्यो भने म चाहिँ पहिल्यै रिटायर भएको, अझैसम्म एकदम फिट फाइन अनि सबैसँग ऊ गर्ने के, अनि उहाँलाई मैले पल्टनमा भेट्दाखेरि रेजिमेन्टतिर भेटिन्छ नि त, अनि त्यो भेट्दाखेरि मैले उहाँलाई के सोधेँ, साहब हामी पल्टनमा आउँदा तपाईँ रिटायर भइसक्नु भएको थियो, अनि तपाईँ कर्नलबाट रिटायर भएर पनि कति वर्ष भइसक्यो, तपाईँ यति नै ह्याप्पी हुनुहुन्छ, तपाईँको सिक्रेट के छ मलाई भन्नुहोस् न भन्दै क्या मैले कहिले काहीँ पीरनगर प्रकाश तैँले हेर, आफूलाई स्ट्रेस नदे, स्ट्रेसले चाहिँ मान्छेलाई एकदमै डाउन हिल लान्छ, आफूलाई चाहिँ अलवेज ह्याप्पी राख र गेट कनेक्टेड, कुनै ठाउँमा पनि त स्ट्रेस दिएर कुनै ठाउँमा नि नजा, तर गेट कनेक्टेड, तँ ह्याप्पी हुन्छस् भने त्यो इङ्गेज गर आफूलाई, आफूलाई जति इङ्गेज गर्छस् तँलाई बुढो भएको फिल हुँदैन भन्नुहुन्थ्यो क्या उहाँले, अनि त्यो चाहिँ अब हो र भन्थेँ क्या मैले। अनि अहिले म पनि अलिअलि यसो सामाजिक समाजतिर पनि यताउति हिँड्छु, अनि हजुरले भन्ने गर्दाखेरि क्युओजिएलआरको चेयरम्यान पनि मैले गरेको छु अहिले, एक्स क्युओजिएलआर एक्स सर्भिसमेन एसोसिएसनको चेयरम्यान पनि मैले गर्छु।
0: हुन्छ दा, यो तेस्रो एपिसोडमा यति नै गरौँ। तपाईँ अब तुमलिङ टारबाट धरानतिर आउँदै हुनुहुन्छ, त्यसको प्रसङ्ग चाहिँ एपिसोड 4 हामी गर्नेछौँ है त दाई। हजुरको टाइमको लागि धेरै धेरै धन्यवाद।
1: थ्याङ्क यू राजी।

0: Pilain Padi.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: आन्तरिक वायुसेवा कम्पनीहरूले स्वीकृत भाडादरभन्दा सस्तोमै टिकट बिक्री गरिरहेको दावी गरेका छन्। प्रधानमन्त्री पालेन्द्र शाह र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशको पहलमा कम्पनीका प्रतिनिधिसँग भएको भेटमा कम्पनीहरूले सस्तो टिकट बिक्री भइरहेको दावी गरेका हुन्। नजिकै चाडपर्वको मौका छोपेर हवाई भाडादर बढाएको गुनासो आएपछि प्रधानमन्त्री शाहले चासो देखाउनु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्री शाहको निर्देशन अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले सम्बन्धित आन्तरिक वायु सेवा कम्पनीका प्रतिनिधिसँग छलफल गरेको छ। छलफलपछि क्यानका महानिर्देशक मुकेश डङ्गोलले स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्ने र भाडादरको सूची निकाल्ने सहमति भएको जानकारी दिनुभएको छ। यता बुद्ध एयर भन

0: ले भने काठमाडौँबाट धनगढीसम्मको भाडादर सम्बन्धी गलत सूची एआईबाट तयार गरेर सामाजिक सञ्जालमा फैलाइएको स्वीकृति गरेको छ। व्यवसायी दीपक भट्टसहित 14 विरुद्ध 3,46 करोड बढी बिगो सहित सम्पत्ति शुद्धिकरणको मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले हिमालयन री इन्स्योरेन्स कम्पनी लिमिटेडको बिमा कोष अपचलन र सम्पत्ति शुद्धिकरण गरेको अभियोगमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो। विभागले प्रतिवादीको बैङ्क खातामा रहेको रकम र उनीहरूको नाममा रहेको सम्पत्ति समेत जफतको माग गरेको छ। भट्टसहित हिमालयन रे इन्स्योरेन्स कम्पनीका सञ्चालक समितिमा रहेका शेखर गोल्छा, अमित मोर, साहिल अग्रवाल, सुभाष कुमार झुन्झुनवा, साक्षी वंशलाल गुप्ता, रोहित गुप्ता, राजीव मोरलाई प्रतिवादी बनाइएको छ। हिमालयन रे इन्स्योरेन्स लिमिटेडले एलिएन्ट इन्स्योरेन्स ब्रोकर्स मार्फत जीवन बिमा कम्पनीहरूबाट व्यवसाय प्राप्त गरेको देखाएर 23,92,00,000 रुपियाँ खर्च गरेर अपचलन गरेको विभागको भनाइ छ। भट्टले अपचलन गरेको रकम छोरी आयुष्मा र सासूको नाममा पठाएर आफै कहाँ फिर्ता ल्याउने गरेको खुलेको छ। बेलायतको एक्सर्साइज क्याम्ब्रियन पेट्रोल 2026 द ब्यान्ड अफ द ब्रिगेड अफ गोर्खासले पहिलोपटकको सहभागितामै रजत पदक जितेर इतिहास रचेको छ।
1: बेलायतको सशस्त्र फौजबाट पहिलोपटक ब्यान्डको प्रतिनिधित्व गर्दै सहभागी भएको ब्रिगेड ब्यान्डले सार्जेन्ट दोरन गुरुङको व्यवस्थापकीय नेतृत्वमा रजत पदक जितेको हो। 35 देखि 40 केजी तोल बोकेर 48 घण्टामा 65 किलोमिटर दूरी पार गर्नुपर्ने प्रतियोगितामा 2RGR लगातार 7 वर्ष पनि स्वर्ण पदक जितेको छ। सार्जेन्ट हिमाल बलालको नेतृत्वमा 2RGR स्वर्ण जितेको छ। वेल्समा हरेक वर्ष यो प्रतियोगिता हुने गरेको छ। प्रतियोगितामा नेपाली सेनाको टोलीले स्वर्ण पदक जितेको नेपाली सेनाले जनाएको छ। बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोक राज सिग्देलको उपस्थितिमा अभ्यासको पदक वितरण भएको थियो। प्रतियोगितामा बेलायतसहित 35 राष्ट्रका 130 टोलीले सहभागिता जनाएका थिए। 1960 प्रत्येक वर्ष हुँदै आएको यो अभ्यासमा नेपाली सेना 2014 सहभागी हुँदै आएको छ। हतियार प्रयोग, विस्फोटक छल्ने, सूचना सङ्कलन, कैदी र बिरामीको उद्धार लगायत युद्धकला यो प्रतियोगितामा देखाउने गरिन्छ।
0: काठमाडौँको जडीबुटी पुलमुनि प्रहरीले गोली हानेर पक्राउ गरेका युवामाथि यसअघि नै 27 मुद्दा परेको खुलेको छ।
2: प्रहरीले हिजो साँझ गोली हानेर सिन्धुली मरिन 5 आयन माझीलाई पक्राउ गरेको थियो। पक्राउ परेका 24 वर्षीय माझी विरुद्ध यसअघि नै 27 मुद्दा परेको प्रहरीले जानकारी दिएको हो। माझीले प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि 2 राउन्ड हवाई फायर र घुँडामुनि समेत गोली हानिएको काठमाडौँ प्रहरीले जनाएको छ। माझीले बेला बेलामा काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा मोटरसाइकल चोरी, गरगहना, लुटपाट गर्ने गरेको प्रहरीको दावी छ। माझी पक्राउपछि खोजीका क्रममा मकवानपुर बकैया 7 मनोज कुमार मक्तान र राकेश थिङलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। यो समूहले इन्ड्राइभ पठाउको बहाना बनाएर यात्रु र चालकलाई समेत लक्षित गर्ने गरेको प्रहरीको भनाइ छ। माझी समूहले काठमाडौँका विभिन्न ठाउँबाट 15 भन्दा बढी मोटरसाइकल समेत चोरी गरेको खुलेको छ। प्रहरीले उनीहरूबाट 2 मोटरसाइकल, खुकुरी, नक्कली नम्बर प्लेट पनि बरामद गरेको छ। यो समूहले 8 महिनादेखि काठमाडौँ उपत्यकामा लुटपाट मचाउन थालेको प्रहरीको दावी छ।
0: क्यानाडाकी कवि तथा लेखक आन कार्सनले 2026 नोबेल साहित्य पुरस्कार जित्नु भएको छ। समसामयिक र साहित्यमा नयाँ धार समातेर योगदान दिएको भन्दै पुरस्कार दिने निष्कर्षमा पुगिएको स्वीडिस एकाडेमीले जनाएको छ। एकाडेमीका सचिव इन्ग्रिड कार्लबर्गले आइसल्यान्डमा पुगेकी कार्सनलाई पुरस्कारको जानकारी दिएको बताउनु भएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
3: यो BFBS गोर्खा रेडियो हो।

हजुर भीम चापाकाई शान्ति सिली फरियार र साथीहरूले गाउनुभएको यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। हामी थर्ड आवरमा प्रवेश गरेका छौँ, 6:10 गइसकेको छ र दसैँ पनि नजिक नजिक आउँदैछ। यो आउँदो सन्डे त अब घटस्थापना हो र तपाईँहरू चाहिँ जमरा राख्नको लागि रेडी पनि हुनुहुन्छ होला। 10:15 एकोर्डिङ टु हाम्रो विगडप गोर्खाजको चाहिँ अब पण्डितजीहरूले त्यो सायद निकाल्नुहुन्छ, गर्दा विगडप गोर्खाजको विभिन्न मन्दिरहरूमा पूजा हुन्छ अनि जमरा राख्नुहुन्छ अनि तपाईँले घर घरमा पनि राख्नुहुन्छ, त्यो कार्यक्रम रहेको छ है त। हजुर अब अलिकति यहाँ माफ पनि माग्नु पऱ्यो, हाम्रो देवी आले दिदी हुनुहुन्छ, उहाँले आज सबैभन्दा पहिला भन्दा पनि बिहानै उहाँले म्यासेज पठाउनु भएको रहेछ। यो म्यासेज चाहिँ कसरी हामीले मिस गरेछ, सबैको म्यासेज पढेको जस्तो लाग्यो, तर अहिले दिदीले फोन गरेर जानकारी गराइदिनुभयो। दिदी धेरै धेरै धन्यवाद भन्न चाहिँ चाहन्छु र उहाँले प्रश्नको उत्तर पनि दिनुभयो, ठिक उत्तर पनि दिनुभएको छ अनि जस लिङ्क पनि मगाउनु भएको रहेछ। दिदीलाई धेरै धेरै धन्यवाद। अनि चाहिँ हाम्रो घन थापाज्यूको एउटा गीत पनि उहाँले मगाउनु भएको रहेछ बिहान चाहिँ साउथ इस्ट लन्डनबाट, र अहिले मैले चाहिँ लिङ्क पठाइदिएको, दिदीले कति छिटो पैसा हालिदिनु भएछ। दिदी धेरै धेरै धन्यवाद तपाईँलाई है त, यो गुटकजको लागि यति धेरै पैसा हालिदिनु भएको रहेछ, दिदीलाई धन्यवाद भन्न चाहन्छु। अनि हाम्रो कैलाश भाइ ननिटनबाट हुनुहुन्छ, उहाँले पनि पैसा हालिदिनु भएको रहेछ, भाइलाई पनि धेरै धेरै धन्यवाद दिन चाहिँ चाहन्छु। र अहिले 1000+ पुग्यो होला जस्तो लाग्छ, यो पुरा काउन्ट चाहिँ गर्न भएको छैन, र अहिलेसम्म एक्रोस बिएबएसको चाहिँ भन्नुपर्दा 9,957 pounds चाहिँ उठेको छ, गर्दा गोर्खा सर्भिसले चाहिँ धेरै उठाए जस्तो मलाई लाग्छ, किन इङ्ग्लिस सर्भिस त धेरै स्टेसनहरू छ नि त, तर तुलनात्मक रूपमा हामीले धेरै उठाए जस्तो लाग्छ। गत वर्ष त 3,000+ चाहिँ हामीले गरेका थियौँ र यसपटक यो नेपालको बाढीले गर्दा अलिकति हामी पनि अलिक लो प्रोफाइलमै रह्यौँ, नत्र भने हाम्रो श्रोता यति साह्रो हुनुहुन्छ कि लिङ्क पठाउने बित्तिकै अथवा हामीले भन्ने बित्तिकै उहाँले जो सक्दो अमाउन्ट डोनेट गरि नै हाल्नुहुन्छ, र त्यो चाहिँ एकदमै के भन्नु अब तपाईँहरूले हामीप्रति देखाएको माया सद्भाव हो, त्यसरी हामी दिन्छौँ। अनि हाम्रो देवी आली दिदीलाई धेरै धेरै धन्यवाद है त। र तपाईँलाई कुनै पनि गीत सुन्न मनपर्छ भने र यहाँ फोन गर्नुहोस्, नम्बर तपाईँलाई थाहा रहेछ, गर्दा यसो टेक्स्ट गर्नु होला। कहिलेकाहीँ चाहिँ कसरी भुलेन, दुईजना हुनुपर्ने, हाम्रो दुईजना थियौँ आज बिहान, अर्थ दिदीले सायद पहिला क्लिक गर्नुभयो कि मैले पहिला क्लिक गरेँ, त्यसरी दुईजनाले क्लिक गर्दा सायद दिदीको त्यसरी छुट्टिन गयो होला। हामीलाई यस्तो श्रोताहरूले माया गर्नुहुन्छ त हामीले त्यो टेक्स्ट नपढ्ने त कुरै छैन दिदी, त्यसको लागि एकदमै क्षमा चाहन्छु। अब दिदीले भन्नुभएको गीत म सुनाउन चाहिँ चाहन्छु, यो गीत मलाई पनि एकदमै मनपर्छ। घन थापाज्यू एकदमै हिडन ट्यालेन्ट भन्नाले कति उहाँ गीत पनि गाउनु हुँदो रहेछ, गीत त एकदमै मिठो मिठो लेख्नु हुँदो रहेछ। यो श्रेयसी च्याम्जोङले गाउनु भएको गीत एकदमै मेरो फेभरेट हो, यो गीत इनफ्याक्ट उहाँले लेख्नु भएको रहेछ, अब मलाई पनि थाहा थिएन। अनि हाम्रो चाहिँ बिहान पनि रामकृष्ण ढकालले गाउनुभएको एउटा गीत उहाँको कलमबाट सृजित, त्यो पनि राजकुमार बगरजीले कम्पोज गरेको, यो पनि राजकुमार बगरजीले नै कम्पोज गरेको। राजकुमार बगरज्यूको चाहिँ कम्पोज मलाई एकदमै मनपर्छ, अब गीत लेख्न सके त एउटा गीत चाहिँ उहाँले चाहिँ कम्पोज गरिदिएको चाहिँ चाहना छ, तर के गर्नु अब गीत लेख्न आउँदैन, त्यही भएर न ल दिदी हजुरको लागि यो गीत है त, र सायद सुन्दै हुनुहुन्छ होला, म त 24/7 सुन्छु भाइ भन्दै हुनुहुन्थ्यो, हजुरको लागि यो गीत सुन्दै गर्नु।

40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइभ, RAF हाइभ वा RN फोरममा गएर।

हजुर, सुमित्रा कोइराला र साथीहरूले गाउनुभएको यो गीत हामीले सुन्दै थियौँ। निकै जोसिलो गीत थियो। 6:25 गइसकेको छ। गीतहरू तपाईँले सुन्न चाहनुहुन्छ भने सो भ्याकेन्सी छ, मलाई जानकारी गराउनु होला है। त 7 बजीसम्म तपाईँहरूको सेवामा रहनेछु। आज बिहिबार हो, भोलि त फ्राइडे हो। जस फ्राइडे चाहिँ भोलि बिहान कार्यक्रम लिएर सोन्य बहिनी आउनुहुनेछ र बिहान चाहिँ भोलि 8 बजेको समाचारपछि 8:28 जाँदा चाहिँ गोर्खा कम्पनीको ओसी हुनुहुन्छ मेजर ज्ञान ढेङ्गा साहब, र उहाँसँग गरेको कुराकानी तपाईँले सुन्न सक्नुहुन्छ। उहाँहरूले चाहिँ यो महिना भनौँ च्यारिटी इभेन्टहरू गएर 11,000+ चाहिँ यो फ्लड्स भिक्टिमहरूको लागि कलेक्ट गर्नुभयो, त्यस सम्बन्धी गरेको कुराकानी, अनि अलिकति भाइहरूको ट्रेनिङ, दसैँको प्रोग्राम सम्बन्धी पनि गरेको कुराकानी पुनः प्रसारण हो, भोलि सुन्ने प्रयास गर्नुहोला। अनि दिउँसो चाहिँ हाम्रो सिरिज बहिनी आउनुहुन्छ, अनि इभिनिङमा चाहिँ मेरै पालो हुनेछ है। त आदरणीय श्रोताहरू, हजुर, तपाईँहरूले यो चाहिँ एउटा चाहिँ जबको कुरा आएको रहेछ, भन्दा पनि यो गोर्खा वेलफेयर एडभाइजर रोलको कुरा आएको छ। यदि तपाईँहरूले कोही इन्ट्रेस्टेड हुनुहुन्छ भने, र गोर्खा वेलफेयर एडभाइजर हो यो चाहिँ आइदर सोल्सबरी अथवा अर्डर सर्टको लागि हो। स्यालेरी पनि 28,500 यो चाहिँ सुरु हो, 32,500 पाउनुहुन्छ, डिपेन्डिङ अन तपाईँको एक्सपिरियन्समा है। त पर्मानेन्ट जब हो, प्रोबेसन पिरियड अब यहाँ युकेमा 6 त्यो प्रा स्ट्यान्डर्डै हो, अनि फुल टाइम 37.5 यानि कि 37.5 तपाईँहरूले पाउनुहुन्छ। हाइब्रिड वर्किङ हो, 3 चाहिँ अफिसमा, 2 चाहिँ घरबाट काम गर्न चाहिँ सक्नुहुन्छ। यता अहिले यो कोभिडपछि धेरै यो हाइब्रिड काम चाहिँ सुरु भएको छ, हाम्रो पनि यहाँ हाइब्रिड हामीले काम गर्न चाहिँ सक्छौँ, एज लङ एज घरबाट काम गर्न सकिने कुनै कामहरू छ भने घरबाट बसेर मजाले काम पनि गर्न सकिन्छ। यसको धेरै फाइदाहरू पनि छ होइन, अब अलिकति जस्तो वातावरणमा पनि अब गाडीहरूको कुद्दैन नि त, त्यसले गर्दा अलिकति वातावरणलाई पनि राम्रो, आफ्नो हेल्थको लागि पनि राम्रो, सबै कुरा राम्रो हुन्छ जस्तो मलाई लाग्छ होइन। गर्दा यो सिस्टम पनि धेरैमा त्यो प्र्याक्टिसहरू चाहिँ देखिन्छ, र यहाँ पनि कति सापहरू भाइहरू देख्छु, म त वर्क फ्रम होम गर्छु भनेर भन्नुहुन्छ, त्यो राम्रो पनि हो होइन। 25 हलिडे प्लस ब्याङ्क हलिडे तपाईँहरूले चाहिँ पाउनुहुन्छ, अनि कन्ट्रिब्युसन तपाईँले जति कन्ट्रिब्युट गर्नुहुन्छ तपाईँको इम्प्लोयरले चाहिँ 10% चाहिँ यो पेन्सनको लागि हालिदिनेछ है। त गर्दा थुप्रै थुप्रै चाहिँ यो फेसिलिटीहरू, एप्लिकेसन डेट लाइन चाहिँ 11 अक्टोबरसम्म छ, अनि चाहिँ इन्टरभ्यू चाहिँ 19-26 अक्टोबरभित्र राखिएको छ। गर्दा तपाईँ जो जसले एप्लाई गर्नुहुन्छ गुड लक भन्न चाहिँ चाहन्छु है। त अनि तमुलम परिवार युकेको चाहिँ यो भेटघाट कार्यक्रम, पहिलो वार्षिक भेटघाट कार्यक्रम रहेको छ, र 10 अक्टोबरको दिन एम्पायर हल अर्डरसनमा 4 सुरु हुन्छ, र तपाईँहरू चाहिँ जान सक्नुहुन्छ अनि इन्जोय गर्न चाहिँ सक्नुहुन्छ। अनि तमुलम परिवार युकेको अध्यक्ष चन्द्रजी हुनुहुन्छ, अस्ति मैले यसै सम्बन्धी कुरा पनि गरेको थिएँ, सायद तपाईँहरूले सुन्ने मौका पनि पाउनुभयो होला। अनि विशेष गरेर आमा बाबाहरूको लागि चाहिँ यो वर्क इन हेल्थ क्लिनिक्स हुँदैछ, र जो जो तपाईँहरू फार्मबाट अल्डरसट त्यो एरियातिर बसोबास गर्नु हुन्छ तपाईँहरू त्यहाँ चाहिँ जान सक्नुहुन्छ। यो चाहिँ फ्री चेकअप हो, अनि नो एपोइन्टमेन्ट गर्नु पर्दैन। अब यहाँ त युकेमा त एपोइन्टमेन्ट बिना कुनै पनि काम यहाँ हुँदैन होइन। 10 अक्टोबरमा चाहिँ मेफिल्ड सेन्टरमा हुँदैछ, 10 अक्टोबर भने चाहिँ स्याटरडेको है। त यो चाहिँ मेफिल्ड कम्युनिटी सेन्टर फार्मबरमा चाहिँ 9:00-3:00 हुन्छ, र यो चाहिँ अर्गनाइज बाई ग्रेटर लक्ष्मी नेपाली कम्युनिटीले हो। अनि 17 चाहिँ हुँदैछ अक्टोबरमा, यो चाहिँ भिक्टोरिया रोड अल्डरसटमा है। त त्यहाँ 9:00-4:00 त्यहाँ चाहिँ कार्यक्रम हुन्छ, र मैले भनिहालेँ तपाईँहरूले कुनै पनि एपोइन्टमेन्ट बनाउनु पर्दैन, तपाईँ जस चाहिँ जान सक्नुहुन्छ, अनि तपाईँहरूले त्यहाँ चाहिँ जस त्यहाँको सेवा लिन सक्नुहुन्छ है। त ब्रिटिस गोर्खास नेपालीस कम्युनिटी क्याट्रिक अनि डार्लिङटनको दसैँ सेलिब्रेसन 17 अक्टोबरमा हुँदैछ, 6:00-11:30 कार्यक्रम उहाँले गर्दै हुनुहुन्छ ले काठियो प्राइमरी स्कुलमा है। त DL9 3ED तपाईँहरू जान चाहिँ सक्नुहुन्छ। विस्तृत जानकारीको लागि चाहिँ मिस्टर दिनेश कुमार साके, भाइस प्रेसिडेन्ट, चेयरमेन अथवा प्रेसिडेन्ट भनौँ, अथवा मुकेश सुब्बाज्यूलाई कन्ट्याक्ट गर्न चाहिँ सक्नुहुन्छ यस सम्बन्धी। अनि हिलिङडन गोर्खा नेपालीस कम्युनिटीको चाहिँ उहाँहरूले जस दसैँ सेलिब्रेसन यसपटक चाहिँ 20th एनिभर्सरी सेलिब्रेसन गर्दै हुनुहुन्छ, 17 अक्टोबरको दिन जुन चाहिँ स्याटरडे पर्दछ, 4:00 चाहिँ जस 12:00 कार्यक्रम राख्नु भएको छ, जो चाहिँ क्लाजिटन ओएसिस बटवल लेन हेजमा हुँदैछ है। त UB3 2AB तपाईँहरू जान सक्नुहुन्छ। टिकट प्राइस एडल्टहरूको लागि 30 6-12 नानीहरूको लागि 15 चाइल्ड अन्डर 6 हुनुहुन्छ भने फ्री, अनि मेम्बर्सहरूलाई चाहिँ 50% डिस्काउन्ट रहेछ है। त अनि तपाईँहरू कविता सुन्न चाहनुहुन्छ भने हाम्रो कवि नरेश काङबाङ हुनुहुन्छ, 22 नोभेम्बरमा चाहिँ तपाईँहरू
गोडिङटन भिलेज हल आसपोर्ट क्यानमा जान सक्नुहुन्छ। टी एन्ड 23:30 समय 1 बजेबाट हुन्छ। इकोस अफ पर्वतले यो चाहिँ आयोजना गरेको हो। अनि 17 अक्टोबरमा चाहिँ तितवर नेपालीज कम्युनिटीको दसैँ पार्टी हुँदैछ सिभिक सेन्टरमा। त्यहाँको पोस्ट कोड चाहिँ एसपी 97QQ जान सक्नुहुन्छ। 3 बजेबाट राति 11:30 कार्यक्रम रहेको छ। टिकट प्राइज चाहिँ 6 वर्षको नानीहरू अनि मुनिको चाहिँ फ्री हो। चिल्ड्रेन 7-12 £10 अनि चिल्ड्रेन 13-17 £20, ओभर 18 चाहिँ अल £25 तपाईँहरूले तिर्नुपर्नेछ है त। हजुर, जानकारीहरू यति नै गरौँ र सो तपाईँहरूको गीतहरूको रिक्वेस्ट आएको छैन। हाम्रो यशोदा दिदीको कविता अस्ति अघि MP3 उहाँले पठाउनु भएको त्यो भएन र यदि तपाईँले चाहिँ यही हाम्रो म्यासेन्जरमै पठाइदिनु भयो भने त्यो ठिकै छ, म त्यहीँबाट प्ले गर्छु दिदी। र इन्टरनेटबाट प्ले तपाईँले सायद तपाईँको सिस्टममा मिल्छ कि मिल्दैन, त्यो MP4 MP3 बनाउन सायद नमिल्न पनि सक्छ। ठिकै छ, तपाईँले हाम्रो सधैँ जसरी पठाउनुहुन्छ त्यसरी पठाउनु भयो भने पनि ठिकै हुन्छ। तर इमेलको चाहिँ अलिक ठिकै डाउनलोड गरेर अलिकति हामीले एडिट गर्नु पनि मिल्छ भनेर मैले त्यो भनेको थिएँ। यदि सुन्दै हुनुहुन्छ भने यसमै पठाइदिनु होला दिदी, तपाईँको दसैँको कविता जस म प्ले गर्नेछु है त। हजुर, अब निता पुन बहिनीले लेख्नु भएको गीत अञ्जना गुरुङ र नवराज थापाले गाउँदै हुनुहुन्छ, यो गीत सुनाऊ है त।

ब्युटिफुल गीत नवराज थापा र अञ्जना गुरुङले गाउँदै हुनुहुन्थ्यो. बिचमा चाहिँ डोर्सेट ब्लानफोर्डबाट हाम्रो चाहिँ विष्णु गुरुङ भाइले फोन गर्नुभएको थियो र फोन कलको लागि धेरै धेरै धन्यवाद. एउटा गीत मगाउनु भएको छ चलचित्र चाहिँ यो पेन्सन फट्टाबाट शान्तिश्री परियार र सुरज थापाले गाउँदै हुनुहुन्छ. शब्द सङ्गीत सुरज थापाकै रहेको छ है त, सुरज तमु भनौँ न थापा भन्दा पनि. ल त भाइ धेरै धेरै धन्यवाद. अरू श्रोताले पनि गीत सुन्न चाहनुहुन्छ भने एक दुईवटा गीतहरू अटाउन सक्छु. ल त भाइ गुड इभिनिङ अनि इन्जोय गर्नु होला है त चलचित्र पेन्सन पट्टाको यो गीत.

भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् मिलिट्री कोवर्किङ.uk। गोरखा रेडियो।

हजुर अमन प्रधान र साथीहरूले गाउनुभएको यो गीत सुन्दै हुनुहुन्छ, यो गीत सुनौ। त्यसपछि हाम्रो यशोदा गुरुङ दिदी रेडिङबाट हुनुहुन्छ र उहाँले कविता पठाइदिनु भएको छ, बल्ल यहाँ आएको छ, त्यो कविता सुन्नेछौँ है त दिदी। थ्याङ्क यू भेरी मच र आशा छ यो राम्रै प्ले हुन्छ होला। कहिले काहीँ चाहिँ यो एकदमै घुमेको घुमेको छ, एकदमै स्लो इन्टरनेट छ अब हाम्रो, त्यसले गर्दा पनि हो, आशा छ प्ले हुन्छ होला। यो गीत एकछिन सुनौ, त्यसपछि दिदीको गीत कविता, आइएम सरी।

0: हजुर, यो गीतबाट पक्कै पनि तपाईँले इन्जोय गर्नुभयो होला। र अब भने अघि जानकारी गराएअनुसार हाम्रो यशोदा गुरुङ दिदी हुनुहुन्छ र उहाँले चाहिँ दसैँ शीर्षकमा लेखेको कविता चाहिँ उहाँले रेकर्ड गरेर पठाउनु भएको छ जिन्दगी पुस्तक सङ्ग्रहबाट। यो उहाँको चाहिँ कविता म यहाँ सुनाउन चाहन्छु, उहाँले रेकर्ड गरेर पठाउनु भएको छ। दिदी थ्याङ्क यू हजुरलाई।
1: नमस्ते युगराज भाइ लगायत बिएबिएस परिवार र सम्पूर्ण श्रोता वृन्दमा म यशोदा गुरुङको तर्फबाट आज पनि म जिन्दगी कविता सङ्ग्रह पुस्तकबाट दसैँ शीर्षकको कवितालाई वाचन गर्ने जमर्को गरेकी छु। दसैँ शीर्षक कविताको लेखिका हुनुहुन्छ साहित्यकार मेरो प्रिय मित्र माया गुरुङज्यू। उहाँ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टर की आमा प्रमुख पनि हुनुहुन्छ र हाल बेलायत वेलिङ केन्टमा बसोबास गर्नुहुन्छ। दसैँ आमा तिम्रो हातको दसैँको टिका लगाएर दुर्गा माताको जमरा र तिम्रो मनज्ञ आशीर्वाद थापेर सारा देवी देवता भाकेर छिट्टै फर्किन्छु भनी भर्खर लगाएको निधारको टिका चिसो टिकासँगै विदेशको बाटो लागेको थिए। देवी थानको चौतारीमा बसेर प्रार्थना गरेको थिए, श्रद्धा र भक्ति राखेर अक्षतापाती पनि चढाएको थिए। तिमीलाई सुखमा राख्न सकुँ बुझौलीमा लागेको तिम्रो मुहारमा खुसी सिगार्न सकुँ भनी देवी देवतासँग बारम्बार आशिष मागेको थिए। परन्तु देखेका सबै सपनाहरू पुरा नहुँदो रहेछ आमा। गरिबको सपना केवल सपना मात्र हुँदो रहेछ। आवश्यकता परिस्थितिले म घर देश छोडी परदेश आए, तर आमा परबाट देख्दा टल्किने सबै वस्तु हिरा नहुँदो रहेछ। परदेश पनि हामी जस्ताको लागि होइन रहेछ आमा। समयका निर्दयी छालहरू जीवनको किनारामा अनेकौँ बहाना गर्दै ठक्कर दिइरहे, ऋतुहरू आइरहे गइरहे, तर मेरा हत्केलाका रेखाहरू खै कता अल्झिए केमा अल्झिए। जाडो होस् या गर्मी होस्, पानी परोस् या आधी चलोस्, रत्तिभर वास्ता गरिन आमा, कर्म गरिरहे। तर आजसम्म तिमीलाई सुखमा राख्न नसक्दा अन्यलमा परिरहे म आफै बादलभित्रको काग जस्तै रुमलिरहे। धन्यवाद योगराज भाइ, यो कविता सङ्ग्रह जिन्दगी पुस्तकबाट दसैँ शीर्षकका लेखिका हुनुहुन्छ साहित्यकार मेरो प्रिय मित्र श्रीमती माया गुरुङज्यू। धन्यवाद।

सब कुरा रचनानी मालिकाउनु भएको यो गीतलाई राख्न चाहिँ चाहन्छु र ह्याभ अ लभली इभिनिङ र यदि बिग सल्युटको लागि डोनेट गर्न चाहनुहुन्छ भने त्यहाँ हाम्रो पेजमा गए डोनेट गर्न सक्नुहुन्छ लिङ्क चाहिएको खण्डमा एनी टाइम मलाई जानकारी गराउनु होला है तपाईँ हामीलाई हस् त सी यु टुमारो बाई बाई

0: સાથે લાઈવ ભરી
1: ઓન એર
0: એપમાં
1: અને સ્માર્ટ સ્પીકર માં બંધ હોસ
2: પ્લે BFBS
0: યુ BFBS ગોઠા રેડિયો
1: ગોઠા રેડિયો
3: सशस्त्र प्रहरीले चाडपर्वका बेला 28,126 जनशक्ति परिचालन गरिएको जनाएको छ।
4: सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार सशस्त्रका 4,500 जनशक्तिलाई तत्कालै खटाउन सक्ने गरी तयारी अवस्थामा राखिएको छ। सशस्त्र प्रहरीले अन्तर्राष्ट्रिय सीमा जोडिएका भारत र चीनका समकक्षी सुरक्षा निकायसँगको समन्वयमा 141 स्थानमा नागरिक सहायता कक्ष, 16 स्थानमा नागरिक स्वास्थ्य कक्ष र 13 स्थानमा पर्यटक सहायता कक्ष सञ्चालनमा ल्याएको छ। ठुला दुर्घटनाको जोखिमलाई ध्यानमा राखी एकैपटक ठुलो संख्यामा घाइतेलाई अस्पतालसम्म लैजान सकिने खालका सवारी साधन उपत्यकासहित सातै प्रदेशमा तैनात गरिएका छन्। संवेदनशील स्थानको सुरक्षा निगरानीका लागि 21 ड्रोन परिचालन गरिएको छ।
3: सभामुख डोलप्रसाद रयालले जलवायु सम्झेर कूटनीतिको वकालत गर्नुभएको छ। अन्तर्व्यवस्थापिका सङ्घ आइपियुको महासभामा नेपाली भाषामा सम्बोधन गर्दै अर्याल
5: जलवायु वित्तलाई प्रभावित समुदायसम्म पुर्याउने प्रभावकारी संयन्त्र विकासका विकास र विस्तार गरौं। सबैभन्दा महत्वपूर्ण कुरा जलवायु संकटबाट प्रभावित नागरिकहरूको आवाज र विश्वको संसदहरूको आवाज बनाऊ। जलवायु संसदीय कूटनीतिको शुरूआत गरौं। यी सबै पहल कदमी यही गरिमामय सभाबाट शुरूआत गरौं।
3: महासभाले जलवायु सम्बन्धी नेपालले प्रस्तुत गरेको आपतकालीन एजेन्डा पारित गरेको छ। त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थीको रोजाई व्यवस्थापन संकाय देखिएको छ।

0: रजिस्ट्रार डाक्टर रविन्द्र शिवाकोटीका अनुसार हाल त्रिवीमा 95,500 विद्यार्थी अध्ययन गर्दैछन्। उनीहरूमध्ये व्यवस्थापन संकायमा करिब 43,000, शिक्षा शास्त्रमा 19,500 र मानविकी तथा सामाजिक शास्त्रमा 15,500 विद्यार्थी छन्। त्यस्तै विज्ञान प्रविधिमा 6,700, इन्जिनियरिङमा 5,200 र कानुनमा 3,000 विद्यार्थी छन्। चिकित्सा शास्त्रमा 1,900, कृषि तथा पशुविज्ञानमा 460 र वन विज्ञानमा 192 विद्यार्थी पढ्दै गरेको डाक्टर शिवाकोटीले जानकारी दिनुभएको छ। त्यस्तै एमफिल तहमा 253 र विद्यावारिधि तहमा 196 विद्यार्थी अध्ययनरत छन्। त्रिभुवन विश्वविद्यालयको 67 वार्षिक दिवसमा प्रस्तुत विवरण अनुसार प्राविधिक तर्फ 15% र साधारण तर्फ 85% विद्यार्थी छन्।
1: दशैं आउन केही दिन मात्र बाँकी रहँदा नेपालगंजका मूर्तिकारहरूलाई दुर्गा मूर्ति बनाउन भ्याइ नभए भएको छ। तिलबहादुर केसीको यो रिपोर्ट।
2: दशैं आउन केही दिन मात्रै बाँकी रहँदा उनीहरूको व्यस्तता काठ, बाँस, सुतरी, पराल र माटोबाट दुर्गा मूर्ति बनाउन भ्याइ नभ्याइ भएको हो। मूर्तिकार विनय लखेर:
3: तिन दिन चार दिन जतिसम्म एउटा मूर्तिमा लगिहाल्छ, कम्तीमा चाहियो त चाहियो, लकडी चाहियो, बाँस चाहियो र डेकोरेसनको सामान पनि ल्याउनु पर्छ इन्डियाबाट।
2: केही वर्ष अघिसम्म देवीको मूर्ति भारतबाट ल्याउनु पर्ने बाध्यता थियो, तर नेपालगंजकै मूर्तिकारहरूले मूर्ति बनाउन थालेपछि भारतबाट हुने आयात कम हुँदै गएको छ। अर्का एकजना मूर्तिकार सिद्धार्थ लखेर:
4: अब म्याक्सिमम एउटा 20-22 टोकेरा मात्रै बन्छ, अनि तपाईँको अरू पनि धेरै कलाकार त नेपालगंजमा छन्। फेरि इन्डिया पनिबाट आउँछ मूर्तिहरू एउटा दुईवटा।
2: राजकुमार हरिजनले दशैंका लागि भनेर दुर्गा मूर्ति बनाउन थालेको 6 महिना भइसक्यो। उहाँले एउटा मूर्ति 15,000-25,000 रुपियाँसम्ममा बिक्री गर्ने गरेको बताउनुहुन्छ।
5: मेहनत त धेरै छ, 3 महिना भएको नसुधेको राम्रोसँग। एउटा मूर्तिलाई मैले 20,000-22,000 24,000 मैले बेच्यो, त्यो मूर्तिमा कमसेकम 10,000-12,000 खर्च छ एउटा मूर्तिमा।
2: मूर्तिको सजावटका आधारमा एउटा मूर्तिको मूल्य 15,000-80,000 रुपियाँसम्ममा बिक्री भइरहेको मूर्तिकारहरू बताउँछन्। घटस्थापनाका दिन बाँकेमा करिब 500 ठाउँमा दुर्गा मूर्ति स्थापना गरेर नवरात्रभरि पूजापाठ र भजन कीर्तन गर्ने गरिन्छ।
1: अब खबर फटाफट।
0: भक्तपुरको सूर्य विनायकमा ट्याक्सी चालकलाई खुकुरी तेर्स्याएर नगद र मोबाइल लुट्ने 4 प्रहरी फन्दामा। दोलखाका 19 सौरभ मगर, 20 अस्मित गजमेर, रामेछापका 19 नवीन राउत र काठमाडौँ किर्तिपुरका 30 निलकुमार बस्नेत हिरासतमा। मुलुकभरका सामुदायिक विद्यालय मध्ये 85% इन्टरनेट सुविधा पुगेको शिक्षा मन्त्रालयको तथ्याङ्क। करिब 30% सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला समेत विस्तार। गुल्मीको सत्यवती 3 ठुलो लुम्पेकमा वर्षा र हुरीले गोलभेडा खेतीमा मार। करिब 400 टनलको गोलभेडा सखाप। एउटै टनलमा 5 क्विन्टलसम्म फल्ने गोलभेडा सखाप हुँदा किसान मारमा। गाउँपालिकाले किलोमा 30 अनुदान दिन थालेपछि अर्का खाँची। माला रानीका किसान खसी बोका उत्पादनमा आकर्षित। माला रानी 3 खन्दहगी लक्ष्मी चुदालीले हुर्काएको बोका 75 किलोको पुग्यो। बोकाको मूल्य 46,875 र पालिकाले किलोको 30 दरले थपिदिँदा झन्डै 50,000 हातमा। मधेसमा बिजुलीको बिल तिर्न अटेरी गर्ने ग्राहकको लाइन भटाभट काटिँदै। साउन र भदौको शुल्क नतिर्ने 8,800 ग्राहकको लाइन काटेपछि 8,200
6: यो BFBS गोर्खा रेडियो।

बीएफबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज विक्रम सम्बत 2083 साल असोज महिनाको 21 गते तदनुसार अक्टोबर महिनाको 7 तारिक सन् 2026 को कार्यक्रममा हुनुहुन्छ र आज द्वादशी पनि परेको छ र आश्विन महिनाको 21 गते बुधबार र फर्पिङमा हरिशंकर यात्रा पनि हो र बुधबारको कार्यक्रम सदस्य तपाईँले म धनजङ गुरुङको साथमा सुन्दै आइरहनु भएको छ र कार्यक्रमको शुभारम्भमा भने सुप्रसिद्ध गजल गायक एवं भजन पनि त्यतिकै राम्रो गाउने गायक हुनुहुन्छ उस्मान मीर र उहाँले गाउनु भएको यस गीतमा यस गजलमा शब्द भने पर्सा जयपुरीको रहेको थियो र यसमा संगीत भने उस्मान मीरकै रहेको थियो र आवाज उस्मान मीरकै र यो सांगीतिक कोशीलीबाटै मैले कार्यक्रमलाई उठान गरिसकेको छु भने लागौं आजको बसाईमा हामीसँग रहेका विषयवस्तुहरू के छन् त। कार्यक्रम नेपाल कलिङमा सधैँ त हामीले समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे रहेको छ र इस्यु अफ द डेमा आज भने पोखरा विमानस्थलमा फ्लाइ दुबईले नियमित उडान सुरु गरेको सन्दर्भमा पोखराका होटल व्यवसायको अनुभव र विचार के छ त उहाँले यसलाई कसरी हेर्नु भएको छ र यसलाई निरन्तरता दिनको लागि पनि के गर्नुपर्छ भनेर छोटकरीमा कुराकानी गरेका छौँ होटल व्यवसाय संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीसँग सुन्न सक्नुहुनेछ र त्यसै गरी अन्य विषयवस्तुमा सम्पादकीय रहेको छ र सम्पादकीयलाई लिएका छौँ यी कान्तिपुरको अनलाइन संस्करणबाट र साथमा मिठा मिठा गीत सङ्गीत छँदैछ।

0: मोहम्मद रफीको आवाजमा रहेको यस गीतमा शब्द भने एसएस बिहारीको रहेको थियो र सङ्गीत डाइरेक्टरको रूपमा ओपी नायर रहेको थियो र चलचित्र कश्मीर की कलीको यो साङ्गीतिक कोसेली सँगसँगै अब भने सन्देश त हामीले कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा सम्पादकीयतर्फ यहाँलाई जोड्न चाहन्छु र सम्पादकीय भने लिएका छौँ इकान्तिपुरको अनलाइन संस्करणबाट। शीर्षक छ एक पछि संवादमा प्रधानमन्त्री, यो शीर्षकमा इकान्तिपुरले आफ्नो सम्पादकीयमा लेख्दछ। आइतबार राति प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो निजी फेसबुक पेजमा स्टाटस लेखे, धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्। आइतबार नै खुला मञ्चमा आयोजित नेपाली काङ्ग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोहमा गरिएका भाषणलाई उनले लक्षित गरेको बुझ्न सकिन्छ। फेसबुक स्टाटस मार्फत आफ्नो धारणा राख्ने प्रधानमन्त्रीको परिचित शैली छ। आइतबारको स्टाटसलाई त्यसैका निरन्तरताको रूपमा हेर्न सकिन्छ। तर प्रधानमन्त्रीले एउटा पार्टीको महाधिवेशनलाई कटाक्ष मात्र गरेनन्, त्यहाँ गरिएका भाषणलाई गालीको रूपमा अर्थ्याए। काङ्ग्रेस महाधिवेशनको उद्घाटन समारोह पछिल्ला धेरै राजनीतिक कार्यक्रममा हुने गरेका गाली गलौज युक्त चर्का भाषणबाजी भन्दा केही फरक थियो। अर्कोतर्फ नयाँ पार्टी भनेर अप्रष्ट शब्द प्रयोग गरेका छन्। आइतबारको स्ट्याटस प्रधानमन्त्रीको संचार गर्ने शैलीलाई चिनाउने सन्दर्भ हो। अब यस किसिमको शैलीमा सुधार ल्याउनु पर्छ भन्दै इकान्तिपुरले सम्पादकीयमा लेख्दछ। वैशाख 2079 स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेद्वार दिनुअघि बालेन्द्र शाहले प्रशस्तै अन्तर्वार्ताहरू दिने गरेका थिए। मेयर निर्वाचित भएपछि कार्यपालिका बैठकलाई लाइभ गराउने अभ्यास सुरु गरेका उनले पारदर्शी र जवाबदेही शासन शैलीलाई प्राथमिकता दिने अपेक्षा गरेको थियो। तर उनले नागरिकसँगको प्रत्यक्ष सम्पर्क करिब विच्छेद गराए। पत्रकारको प्रश्नको जवाब दिन पनि अरुचि देखाए। उनले सामाजिक सञ्जाल मार्फत नै आफ्नो धारणा राखिरहे, ती मध्ये कतिपय विवादित पनि भए। स्वतन्त्र उम्मेद्वारका रूपमा मेयर निर्वाचित भएका उनले कार्यकाल पूरा नगरी राजीनामा दिए। त्यसबारे आफ्नै मतदातालाई पनि जानकारी दिएनन्। 21 फागुनको निर्वाचनमा उनी रासोपाका तर्फबाट प्रधानमन्त्रीका उम्मेद्वारका रूपमा अघि बढे। त्यसक्रममा केही ठाउँमा भाषण गरे पनि निर्वाचित भएपछि मतदातालाई समेत धन्यवाद नभनेकामा अचेल आलोचकहरूले बेला बेलामा चर्चा गर्छन्। प्रधानमन्त्री बनेको 6 महिना बितिसक्दा समेत द्विपक्षीय अन्तर्क्रिया नगर्ने उनको स्वभाव यथावत छ भन्दै इकान्तिपुरले सम्पादकीयमा लेख्दछ। लोकतान्त्रिक शासन व्यवस्थामा जनताबाट निर्वाचित प्रधानमन्त्रीले नागरिकसँग निरन्तर संवाद गर्नुपर्छ। त्यसले नै जवाबदेही र उत्तरदायी शासन व्यवस्थालाई आधार प्रदान गर्छ। जेएनजी आन्दोलनको जगमा अहिलेको सरकार गठन भएकाले पनि त्यस्तो अन्तर्क्रिया अझै बढी अपेक्षित छ। त्यस्तो अन्तर्क्रियाका विविध माध्यम र आयाम छन्। एउटा प्रचलित माध्यम जनप्रतिनिधित्वको सर्वोच्च थलो संसद हो। संसदलाई बढी समय दिने, सांसदहरूले सोधेका प्रश्नको जवाब दिने, सार्वजनिक सरकारका विषय सम्बोधन गर्ने जस्ता कामबाट प्रधानमन्त्री जनतासँग जोडिन सक्छन्। त्यसले संसदको पनि गरिमा वृद्धि हुन्छ, प्रणाली पनि बलियो बन्छ। तर प्रधानमन्त्री शाहले संसदलाई सकेसम्म छल्न खोजिरहेको पाइन्छ। दोस्रो, प्रधानमन्त्री वा राजनीतिक जिम्मेवारीमा रहेका जो कोहीले पत्रकार सम्मेलन गर्ने प्रचलन पनि छ। प्राकृतिक विपद तथा राजनीतिक घटनाक्रमका बारेमा जानकारी दिनु आवश्यक पनि हुन्छ। त्यसलाई आफूप्रति समाजमा रहेका प्रश्नको जवाफ दिने अवसर र दायित्वका रूपमा लिइन्छ। तर प्रधानमन्त्रीले यस्तो दायित्वलाई पनि टार्ने गरेका छन् भन्दै इकान्तिपुरले सम्पादकीयमा लेख्दछ। टेलिभिजन तथा रेडियो जस्ता माध्यमबाट जनतासँग सिधै कुराकानी गर्ने अभ्यास पनि नेपालमा विगतमा अपनाइएको थियो। त्यस्तै सार्वजनिक सम्बोधन गर्ने अभ्यासले दुविधा र अन्यल अन्त्य गर्ने सहयोग पुग्छ। विभिन्न सरकारवाला संस्थाका प्रतिनिधिहरूसँग छलफल गर्दा सम्बन्धित क्षेत्रका समस्या थाहा हुन्छ र समाधानका लागि पहल गर्न सहज हुन्छ। पार्टीका आन्तरिक कार्यक्रममा पनि सहभागिताले जनतासँग जोडिएका कार्यकर्ता मार्फत जनताको समस्या र सवाल थाहा हुन्छ, त्यसलाई सम्बोधन गर्न सकिन्छ भन्दै इकान्तिपुरले सम्पादकीयमा लेख्दछ। सामाजिक सञ्जाल पनि आफैमा अन्तर्क्रियाको माध्यम हो। त्यसबाट पनि जनतामा सूचना पुर्याउन सकिन्छ। जस्तो कि सोमबार बेलुका मात्रै प्रधानमन्त्रीले भूमि समस्या समाधानमा भइरहेका प्रगतिको विवरण र आश्वासन फेसबुक स्टाटस मार्फत सार्वजनिक गरेका छन्। यो राम्रो पछि हो, तर सामाजिक सञ्जालका अतिरिक्त अन्तर्क्रिया अन्य सबै माध्यमको समुचित प्रयोग नहुँदा प्रश्न उठेको हो। उनले यस्तो शैलीले हामीले अपनाएको राजनीतिक प्रणालीलाई जवाबदेही शासन प्रणालीलाई बलियो बनाउन मद्दत पुग्दैन। प्रधानमन्त्री शाह यसैमै चुक्दै आएका छन्। उनी म्युजिसियनका रूपमा आफूलाई चिनाइएको व्यक्तिगत फेसबुक पेजबाट राज्य सूचना तथा जानकारी प्रवाह गरिरहेका हुन्छन्। जनतासँग अन्तर्क्रिया राजनीतिक कर्मीको न्यूनतम दायित्व हो। विगतमा धेरै प्रभावशाली नेताहरूले जनताको घर घर पुगेर उनीहरूसँग छलफल गरेका, समस्या सुनेका, भरोसा निर्देशा दिएका अनेकौं सन्दर्भ पढ्न पाइन्छ। यस्तो अन्तर्क्रियाले जनताले नेताका सबल र दुर्बल पक्ष केलाउन पाउँछन्, त्यसै आधारमा समर्थन वा आलोचना गर्न पाउँछन्। प्रधानमन्त्री शाहले भने आफूलाई लोकतन्त्र र त्यस्ता माथहातको राजनीतिक अभ्यासको आधारभूत मान्यताबाट बाहिर राखेका छन्। यसबाट उनले आफूले चाहे जस्तो आफ्नो छविलाई निरन्तरता दिन त सकेका होलान्, तर जनताले भने अझै पनि आफ्ना प्रधानमन्त्रीको निर्णय प्रति आकलन नै गर्न नसकिने अवस्था बनिरहेको छ। सामाजिक सञ्जालको स्टाटस मार्फत एकपछि र संवाद गर्न रुचि राख्दा उनी पटक पटक परिपक्व साबित भएका छन्। त्यसको पछिल्लो उदाहरण आइतबार रातिको फेसबुक स्टाटस हो। प्रधानमन्त्रीको रूपमा देशको अभिभावकको त्यस्तो स्टाटसले उनमा उदारता र अरूप्रतिको सम्मान भावको अभाव देखाउँछ। यसले राजनीतिक सहकार्यलाई प्रोत्साहन गर्दैन, बरु प्रतिशोध बढाउन सक्छ। प्रधानमन्त्रीका लागि त्यस्तो राजनीतिक वातावरण झनै चुनौतीपूर्ण हुन्छ भन्दै एकान्तिपुरले सम्पादकीयमा लेख्दछ। शीर्षक थियो एकपछि संवादमा प्रधानमन्त्री। अब यो सम्पादकीय पछि भने लागौ छोटो विश्रामतर्फ।
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
0: तपाईँ अहिले BABS गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ। म धनजङ गुरुङको साथमा अब भने लागौँ सदस्य हामीले कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे तर्फ। BABS गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तुता धनजङ गुरुङको तहबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौँ। फ्लाइ दुबईले नियमित उडान सुरु गर्ने जुन समाचार आयो त्यसले एउटा उत्साह पनि जगाएको थियो र असोजको 7 गतेबाट दुबई पोखरा नियमित उडान सुरु भइसकेको छ र अहिले पर्यटनको सिजन पनि हो। पर्यटकहरू आगमन हुने विभिन्न क्षेत्रका विभिन्न ठाउँका विभिन्न देशका होइन विभिन्न अभिरुचि राखेर नेपाल आउने पर्यटकहरू रहन्छ। यतिखेर चाहिँ हामी पोखरामै रहेर होटल व्यवसाय सञ्चालन गर्दै आउनुभएका पर्यटन व्यवसायी हुनुहुन्छ। होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, उहाँसँग हामी पछिल्लो यो फ्लाइ दुबईले पोखराको एयरपोर्टबाट सेवा सुरु भएपछिको अहिलेको पर्यटकको आगमन कस्तो छ, उत्साह कस्तो छ, अब यसले चाहिँ नियमित सबैभन्दा ठुलो कुरा त निरन्तरताको कुरा आयो होइन, यो विषयमा कुराकानी गर्दैछौँ। धेरै बेर नपर्खौँ, लक्ष्मण सर कार्यक्रममा स्वागत छ यहाँलाई।
3: धन्यवाद सर,
0: समय दिनुभएको धेरै धेरै धन्यवाद छ। अब लगभग 7 गते भनेपछि त 2 साता बितिसक्यो होइन, अब लगभग यो अवधिमा त तपाईँहरूले पनि देख्नुभयो होला कि यो पर्यटकहरूको आउने क्रम त जारी नै रहेको छ। पहिला काठमाडौँबाट पोखरा जानु पर्थ्यो, अहिले डाइरेक्ट पोखरामा आउनु पाउने अवस्था पनि छ र कतिपय त अब पोखरा जानको लागि फेरि काठमाडौँ पनिबाट जान्छ। के छ सर यो पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा तपाईँहरूसँग चाहिँ यो भनौँ न हेर्दाखेरि चाहिँ सेवाको हिसाबले फ्लाइ दुबईले दिएको सेवा कस्तो छ सर?
3: यहाँलाई विशेष धन्यवाद यहाँले यहाँको कार्यक्रममा जोड्नु भयो पहिलो कुरा त, र अर्को कुरा पनि यहाँलाई म धन्यवाद दिन चाहन्छु। अहिलेको समसामयिक विषयवस्तुको रूपमा हामीले लिन्छौँ पोखरामा एयरपोर्ट, ठुलो लगानीमा एयरपोर्ट बनेको अवस्था, तर चाहिँ यो डोमेस्टिकमै खुम्चिन परिराखेको अवस्थामा अहिले फ्लाइट दुबईले जुन प्रयास गरेको छ, यो पहिलो नियमित फ्लाइट हो। पोखराबाट चार्टर फ्लाइटहरू त भए, तर नियमित पहिलो फ्लाइट फ्लाइट दुबईले गर्यो। हामीले विशेष धन्यवाद पनि उहाँलाई दिन चाहन्छौँ। पोखरेलीको सपना, ठुलो लगानीको बावजुद बनेको एयरपोर्टलाई सुचारू गर्नु सबैभन्दा ठुलो कुरा थियो. बन्नु मात्रै भन्दा पनि यसलाई सुचारू गर्नु र नियमित गर्नु ठुलो कुरा थियो. यसमा फ्लाइट दुवै अग्रसर भएर अगाडि बढ्यो र आज केही दिन भयो, लगभग आज हामी 20 गतेमा छौँ र आजसम्म चाहिँ धेरै फ्लाइटहरू भइसकेको अवस्था भयो. आज लगभग 12 फ्लाइट भइसकेको अवस्था छ भने यसमा उताबाट आउने उत्साहजनक उपस्थिति छ.
0: भनेपछि जो मान्छेहरू नेपाल घुम्न आउन चाहन्थे कुनै समय नेपाल घुम्नको लागि उनीहरू डाइरेक्ट फ्लाइटको कुरा गर्थे होइन, नेपाल एयरलाइन्सको यति धेरै रुटहरू थियो होइन, ती रुटहरू सबै खुम्चिसकेको छ. अब विश्वको चाहिँ पर्यटकीय बजारको हिसाबले हेर्दाखेरि नेपाल चाहिँ दोस्रो स्थानमा पुगिसकेको होइन, यस्तो राम्रो छवि भएको चाहिँ मार्केटलाई हामीले दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल त्यसैमा पनि निजगढ विमानस्थलको कुरा गरियो, त्यो अझै बन्न सकेका छैन. भैरवा र पोखरा भयो, पोखरा सुरु भयो, भैरवा पनि सुरु भयो, तर अहिले भैरवा चाहिँ खुम्चिरहेको छ, सुतिरहेको स्थिति नै छ. अब पोखराले अलिकति चाहिँ आश जगाएको छ. यहाँले भन्नुभयो कि निरन्तरता भनेपछि यसमा अझै फ्लाइटहरू थप्न सकिने, अब सेवा सुविधाको हिसाबले अब डोमेस्टिक सेवाहरू पनि बढाउनु पर्ने हुन्छ होइन, के छ यसमा चाहिँ अलि आश त जगाइयो.
3: यसमा यस्तो छ, यसलाई सस्टेन गर्नको लागि, दिगो गर्नका लागि हामी पोखरेलीहरूले ठुलो प्रयास गर्नुपर्छ र यो संघीय सरकार एयरलाइन्स र चाहिँ गण्डकी प्रदेश सरकार र महानगरपालिका र हामी समग्र पर्यटन क्षेत्रमा लागेका निजी क्षेत्रले चाहिँ यसलाई प्रयास गर्नु आवश्यक छ. किनभने पोखरालाई, पोखराबाट भएको जुन डोमेस्टिक फ्लाइटहरू छ नि, यो सातै प्रदेशलाई जोड्न सकियो भने हरेक प्रदेशबाट पोखरा सहज रूपमा आउन सकिन्छ र पोखरा आएका चाहिँ आन्तरिक तथा बाह्य पर्यटकहरू पनि एक ठाउँबाट अर्को ठाउँमा सजिलै जान सक्नुभयो भने यो फ्लाइट चाहिँ हामीले कन्टिन्यू दिन सकिन्छ. मान्नुहोस् कुनै एउटा लुम्बिनी प्रदेशमा पुग्न पर्ने हाम्रो नेपाली अथवा विदेशी लुम्बिनी प्रदेश जानु छ, तर उहाँहरू चाहिँ काठमाडौँ सिधै कुनै पनि देशबाट पोखरा आउनुभयो र तुरन्तै यहाँ चाहिँ डोमेस्टिक फ्लाइट भयो भने उहाँहरू सहज रूपमा काठमाडौँ नगइकन पोखरा आउनुहुन्छ. यदि अन्य प्रदेशसँग जोड्ने चाहिँ फ्लाइट भएन भनेदेखि उहाँहरू फेरि काठमाडौँमै झर्न बाध्य हुनुहुन्छ. त्यसले गर्दा यो गण्डकी प्रदेश र समग्र पोखराको विकासका लागि पोखराबाट हरेक क्षेत्र चाहिँ एयरलाइन्सले जुन डोमेस्टिक एयरलाइन्स छन् उहाँहरूले चाहिँ हरेक क्षेत्रमा आफ्नो फ्लाइट हाल्नुभयो भनेदेखि अझ सहज रूपमा पोखरा उत्रेर उहाँहरू चाहिँ अन्य प्रदेश पनि जानुहुन्छ. यो कास्की के अरे गण्डकी प्रदेशको 11 जिल्ला त छँदैछ, त्यहाँभन्दा बाहेकका अन्य जिल्लाहरूलाई पनि हामीले जोड्न सकियो भने अझ यसलाई हरेक जिल्लाबाट पोखरा आएर पोखराबाट अन्य 255 ठाउँहरूमा कनेक्टिङ फ्लाइट छ. फ्लाइट दुवै मार्फत संसारभरिका 255 ठाउँहरूमा कनेक्ट हुँदै उहाँहरू चाहिँ अन्य देश जान सक्ने कारणले गर्दा पनि यो सस्टेन हुन सक्छ.
0: अब तपाईँले यही भनिरहँदाखेरि नेपालीहरू त धेरै ठाउँमा चाहिँ संसारभरि छरिएर रहनु भएको छ होइन, अब यो जुन तपाईँ र म बिचको संवाद त उहाँले अवश्य पनि सुन्नुहुन्छ, अब सुन्नु भएको छैन भने पनि साथीभाइले सुनाइदिनुहुन्छ, विभिन्न माध्यमबाट जान्छ. अब यसमा चाहिँ हाम्रो ब्रिगेड अफ गोर्खाज पनि एउटा हाम्रो नियमित चाहिँ सेवा लिन पाउने एउटा हाम्रो चाहिँ भनौँ यात्रुहरूमा पर्नुहुन्छ, सँगसँगै अब अवकाश प्राप्त गरेका अरू गोर्खाली दाजुभाइहरू हुनुहुन्छ, नेपाल घुम्न आउने पर्यटकहरूको त भइहाले होइन, अब यस्तो थुप्रै चिजहरू छ. अब सेवाको हिसाबले जस्तै भारतीय पर्यटकहरू मानसरोवर जानको लागि पनि एउटा माध्यम हुन सक्छ, यी थुप्रै सम्भावनाहरू छ होइन. यो सम्भावनालाई जोगाइराख्नु लागि फ्लाइट दुबईले सुरु गरिदियो. अब अरूले के भन्थे भने चाहिँ त्यहाँ त ल्यान्ड गर्नै गाह्रो छ, एकदमै टर्निङ लिन पनि गाह्रो छ भनेर भनिरहँदाखेरि फ्लाइट दुबईले के भन्यो पोखरा एयरपोर्टको विषयमा ल्यान्ड गर्दाखेरि उनीहरूले कस्तो अनुभव गरे, त्यो त केही त सेयर गरे होला होइन, तपाईँहरूसँग पनि त्यहाँ जाँदै भयो, तपाईँहरू पनि जानुभयो, के भन्यो उहाँले चाहिँ सर त्यतिखेर चाहिँ?
3: वास्तवमा कुनै पनि प्रकारको समस्या छैन. हिजो चार्टर फ्लाइट पनि पोखरा छन्दुको फ्लाइटहरू भन्दा बढी फ्लाइटहरू चाइना पठायौँ, चाइनाबाट पोखरा आए, सहज रूपमा आएर अरू चार्टर फ्लाइटहरू पनि आएर तपाईँको चाहिँ हिमालय एयरलाइन्सले त लगभग चाहिँ लामो समयसम्म पेसेन्जर कम थियो पोखरा आउने र पोखराबाट जाने, तर उहाँले आफ्नो तरिकाले फ्लाइट रेगुलर फ्लाइट गरिराख्नु भयो, तर त्यति धेरै हामीसँग समन्वय नगरेका कारणले गर्दा उहाँले यसलाई लामो समय टिकाउन सक्नु भएन. तर कुनै पनि एयरलाइन्स कम्पनी, अब फ्लाइट दुबई होस् अथवा जुन चाइनाको चाहिँ चार्टर फ्लाइट गर्यो, उहाँहरूले पनि कुनै अप्ठ्यारो यहाँ ल्यान्ड गर्न नसकिने अथवा यहाँबाट कुर्न नसकिने भन्ने कुरा कहीँ कतैबाट पनि आएको छैन. त्यो भन्नेहरूका लागि एउटा यो च्यालेन्ज हो र चाहिँ अहिले आज 12-13 फ्लाइट भइसकेको अवस्था छ, बिना कठिनाई कुनै अप्ठ्यारो छैन, यो भन्नेहरूका लागि मात्रै हो भन्ने कुरा प्रमाणित भयो.
0: भनेपछि जुन किसिमको हावा पिटिएको थियो पोखरा विमानस्थलमा, ठुला चाहिँ जहाजहरू चाहिँ अवतरण गर्न सक्दैन भन्दाखेरि, अहिले जुन अवतरण गरिएको त मध्यम खालको हो नि होइन सर?
3: हो, अब यसो छ, तपाईँको चाहिँ यो धावन मार्ग चाहिँ 500 मिटर मात्रै छ, यो चाहिँ ठुला फ्लाइटहरूका लागि चाहिँ प्लेनहरूका लागि 3000 मिटर मिनिमम चाहिन्छ, यो मापदण्ड त्यो हो. त्यसका कारणले गर्दा पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट बन्न सक्दैन भन्ने खालका जुन कुराहरू आएका थिए, पोखरामा मा ठाउँ हुँदा हुँदै पनि 2500 मिटरमा बनाइयो, हामी 500 मिटर लम्ब्याउने ठाउँ छ, अझै पनि छ। यसलाई धरमको रूपमा र यसलाई हुनै सक्दैन, एयरपोर्ट चाहिँ इन्टरनेसनल होइन, यो क्षेत्रीय विमानस्थल हो भन्ने कुराहरू चाहिँ फैलाइएको थियो। त्यसलाई चाहिँ तिर्दै अहिले चाहिँ अब फ्लाइ दुबईले जुन प्रयासहरू त्यसले गर्दा अरू एयरलाइन्सहरू पनि अब बिस्तारै आउँछन् भन्ने कुरामा हामी चाहिँ पोखरेलिएर आशावादी
0: छौँ। हजुर, अब यो सँगसँगै अब बेलायतमा भनौँ न आवश्यक भिसा लिएर बस्ने धेरै नेपाली हुनुहुन्छ, पोखरा आउनुहुन्छ, काठमाडौँ भएरै जानै पर्छ होइन, अथवा चाहिँ पूर्वतिरको लागि भैरव विमानस्थल एकदम उपयुक्त हुन्छ, अथवा चाहिँ विराटनगरबाट सिधै फ्लाइट गरेर पोखरा आउन पनि सक्नुहुन्छ, उहाँले तपाईँले भन्नुभएको जस्तै चाहिँ होइन, धेरै चाहिँ अवसरहरू छ। अब अहिले जुन तपाईँ र म बिचको कुराकानीमा पनि यसले एउटा चाहिँ सम्भावना चाहिँ हामीले जगाउन सक्छौँ उहाँलाई होइन, अब फ्लाइट दुबई बाहेक अरूले पनि त सेवा दिन सक्छ नि होइन, अरू एयरलाइन्सहरू पनि त आउन, उनीहरूको इन्ट्रेस्ट के छ त्यसमा चाहिँ, केही कुराहरू आएको छ सर यसमा चाहिँ?
3: होइन, यो सुरुवाती चरणमा छ, अरू एयरलाइन्सहरूले पनि चासो देखाउँदै आउनु भएको कुरा चाहिँ बाहिर शून्यमा आउँछ, हामीसँग सिधै कुरा चाहिँ गर्नुभएको छैन। यो फ्लाइट दुबई चाहिँ हामीले फेरि दुबईको राजदूतसँग होटल एसोसिएसन पोखरा नेपाल र पोखरामा रहेका समग्र पोखराका पर्यटन व्यवसायहरूको संस्थागत रूपमा हामीले उहाँलाई भेटेर यसको प्रयास गरिदिनु भनेर पटक पटक उहाँहरूसँग मिटिङ पनि गऱ्यौँ र आज हामी चाहिँ फ्लाइट दुबईलाई पोखरामा पाएका छौँ। र हामी किनभने एकैचोटि सबैलाई अब पेसेन्जर सबैभन्दा ठुलो कुरा प्राइभेट एयरलाइन्सले उहाँहरूले बिजनेसै खोज्नुहुन्छ, प्राप्त पेसेन्जर भयो भने थप एयरलाइन्सहरू पनि आउनुहुन्छ, उहाँहरू पनि सस्टेन हुनुहुन्छ, त्यसले गर्दा बिस्तारै फ्लाइट दुबई राम्रो चल्यो भने अरू एयरलाइन्सहरूले पनि इन्ट्रेस्ट देखाउनुहुन्छ, अन्य क्षेत्रमा पनि फ्लाइटहरू हुन्छ, अरूले पनि अहिले चासो दिइराखेको अवस्था चाहिँ छ, बिस्तारै आउनुहुन्छ।
0: अब होटल सेवाको हिसाबले हेर्दाखेरि चाहिँ अब के छ अहिले पोखरामा भएका होटलहरू कुन स्तरका छन् र अहिले अन्तर्राष्ट्रिय जुन बजारको हिसाबले गर्दाखेरि नेपालमा त अब माउन्टेन फ्लाइटको लागि अब माउन्टेन टुरिज्मको पनि त्यतिकै छ, एडभेन्स टुरिज्मको पनि त्यतिकै छ होइन, पदमार्गको कुराहरू भए अब पोखराबाट जानुपर्ने हुन्छ होइन, अन्नपूर्ण चाहिँ पदमार्गको यात्राको लागि, अब यसलाई तपाईँले अझ यसलाई चाहिँ प्रभावकारी रूपमा चाहिँ भनौँ न यसलाई दिगोता दिनको लागि, निरन्तरता दिनको लागि चाहिँ अब कहाँ कहाँ चाहिँ समस्या छ, त्यसलाई कसरी चाहिँ समाधान गर्नु पर्ला सक्छ तपाईँले चाहिँ यसो?
3: एकदमै राम्रो प्रसङ्ग यहाँले चलाउनु भयो। वास्तवमा कस्तो भने हामी अन्तर्राष्ट्रिय सहरसँग संसारका अघि नै मैले जोडे 255 सिटीसँग ठाउँसँग चाहिँ फ्लाइट दुबईले कनेक्टिङ फ्लाइट गर्छ, त्यहाँबाट चाहिँ पोखराबाट 200 दुबईसम्म गएर त्यहाँबाट 255 सहरहरूसम्म जोडिएको एयरलाइन पोखरामा भित्री राख्दाखेरि संसारको कुनै पनि कुनाबाट पोखरा सहज रूपमा चाहिँ पोखरामा अवतरण गर्न सकिने अवस्था छ। हामीले जुन जब एयरपोर्ट पोखरामा बन्न थाल्यो त्यस पछाडि विशेष गरी होटल क्षेत्रमा खरबौँको लगानी, हामी यो एयरपोर्ट बनेका कारणले गर्दा 2 खर्ब भन्दा बढीको लगानी त हामीले बिचको 4 वर्षमा कोभिड पछाडि नै हामीले थपेको अवस्था छ। किनभने अब हामी अन्तर्राष्ट्रिय सहरसँग सिधै जोडिन्छौँ र त्यहाँ चाहिँ अलिक क्वालिटीको पर्यटकहरू सिधै पोखरा आउनुहुन्छ, अहिले पनि पोखरा क्वालिटीको पर्यटक नआउने चाहिँ होइन, तर काठमाडौँ आएको 30% 35-40% हाराहारीमा मात्रै पर्यटकहरू पोखरा आउनुहुन्थ्यो भने अब त सिधै फ्लाइट दुबईबाट आउने पर्यटक त 100% पोखरामा आउनुहुन्छ, यहीँ अवतरण गर्नुहुन्छ। त्यसका कारणले गर्दा क्वालिटीका होटलहरू तपाईँको तारे होटलहरू पनि पोखरामा प्राप्त छन् र चाहिँ अब टुरिस्ट स्ट्यान्डर्डका होटलहरू पनि छन्, अन्य ट्राभल ट्रेकिङहरू पनि प्राप्त मात्रामा छन् र अन्य पूर्वाधारहरू पनि प्राप्त मात्रामा भएका कारणले नै पोखरा पर्यटनको राजधानी, नेपालकै पर्यटकीय राजधानी पोखरा र संसारमा पर्यटकीय राजधानीहरू एकदमै कमी हुन्छन्, त्यो मध्ये पनि संसारकै एउटा पर्यटकीय राजधानीको रूपमा पोखरा अहिले चिनिएको छ र विदेशी पर्यटकहरू पनि एउटा पर्यटकको राजधानी भएको हिसाबले पनि एकपटक नै जानुपर्छ भनेर आउनेहरू र पदयात्रामा जानेहरू, अन्नपूर्ण पदयात्रामा जाने पर्यटक पनि सिधै अब पोखराबाट जान पाउने भएको हुनाले उहाँहरू पनि हर्षित हुनुहुन्छ।
0: हजुर, अब यो सँगसँगै अब बेलायतमा भनौँ न आवश्यक भिसा लिएर बस्ने धेरै नेपाली हुनुहुन्छ, पोखरा आउनुहुन्छ, काठमाडौँ भएरै जानै पर्छ होइन, अथवा चाहिँ पूर्वतिरको लागि भैरव विमानस्थल एकदम उपयुक्त हुन्छ, अथवा चाहिँ विराटनगरबाट सिधै फ्लाइट गरेर पोखरा आउन पनि सक्नुहुन्छ, उहाँले तपाईँले भन्नुभएको जस्तै होइन, धेरै अवसरहरू छ। अब अहिले जुन तपाईँ र म बिचको कुराकानीमा पनि यसले एउटा चाहिँ सम्भावना चाहिँ हामीले जगाउन सक्छौँ उहाँलाई होइन, अब फ्लाइट दुबई बाहेक अरूले पनि त सेवा दिन सक्छ नि होइन, अरू एयरलाइन्सहरू पनि त आउनु, उनीहरूको इन्ट्रेस्ट के छ देशमा, केही कुराहरू आएको छ सर यसमा चाहिँ?
3: होइन, यो सुरुवाती चरणमा छ, अरू एयरलाइन्सहरूले पनि चासो देखाउँदै आउनुभएको कुरा चाहिँ बाहिर सुन्नेमा आउँछ, हामीसँग सिधै कुरा चाहिँ गर्नुभएको छैन। यो फ्लाइट दुबई चाहिँ हामीले फेरि दुबईको राजुसँग होटल एसोसिएसन पोखरा नेपाल र पोखरामा रहेका समग्र पोखराका पर्यटन व्यवसायहरूको संस्थागत रूपमा हामीले उहाँलाई भेटेर यसको प्रयास गरिदिनु भनेर पटक पटक उहाँसँग मिटिङ पनि गऱ्यौँ र आज हामी चाहिँ फ्लाइट दुबईलाई पोखरामा पाएका छौँ। र हामी किनभने एकैचोटि सबैलाई अब पेसेन्जर, सबैभन्दा ठुलो कुरा प्राइभेट एयरलाइन्सले उहाँहरूले बिजनेसै खोज्नुहुन्छ, प्राप्त पेसेन्जर भयो भने थप एयरलाइन्सहरू पनि आउनुहुन्छ, उहाँहरू पनि सस्टेन हुनुहुन्छ। त्यसले गर्दा बिस्तारै फ्लाइट दुबई राम्रो चल्यो भने अरू एयरलाइन्सहरूले पनि इन्ट्रेस्ट देखाउनुहुन्छ, अन्य क्षेत्रमा पनि फ्लाइटहरू हुन्छ, अरूले पनि अहिले चासो दिइराखेको अवस्था चाहिँ छ, बिस्तारै आउनुहुन्छ।
0: अब होटल सेवाको हिसाबले हेर्दाखेरि चाहिँ अब के छ अहिले पोखरामा भएका होटलहरू कुन स्तरका छन्, र अहिले अन्तर्राष्ट्रिय जुन बजारको हिसाबले गर्दाखेरि नेपालमा त अब माउन्टेन फ्लाइटको लागि अब माउन्टेन टुरिज्मको पनि त्यतिकै छ, एडभेन्चर टुरिज्मको पनि त्यतिकै छ, होइन, पदमार्गको कुराहरू भए अब पोखराबाट जानुपर्ने हुन्छ, होइन, अन्नपूर्ण चाहिँ पदमार्गको यात्राको लागि, अब यसलाई तपाईँले अझ यसलाई चाहिँ प्रभावकारी रूपमा चाहिँ भनौँ न यसलाई दिगोता दिनको लागि, निरन्तरता दिनको लागि चाहिँ अब कहाँ चाहिँ समस्या छ, त्यसलाई कसरी चाहिँ समाधान गर्नु पर्ला जस्तो लाग्छ तपाईँले चाहिँ? यसो
3: एकदमै राम्रो प्रसङ्ग यहाँले चलाउनु भयो। वास्तवमा कस्तो भने हामी अन्तर्राष्ट्रिय सहरसँग संसारका अघि नै मैले जोडेँ 255 सिटीसँग ठाउँसँग चाहिँ फ्लाइट दुबईले कनेक्टिङ फ्लाइट गर्छ। त्यहाँबाट चाहिँ पोखराबाट दुबईसम्म गएर त्यहाँबाट 255 सहरहरूसम्म जोडिएको एयरलाइन पोखरामा भित्री राख्दाखेरि संसारको कुनै पनि कुनाबाट पोखरा सहज रूपमा चाहिँ पोखरामा अवतरण गर्न सकिने अवस्था छ। हामीले जुन जब एयरपोर्ट पोखरामा बन्न थाल्यो त्यस पछाडि विशेष गरी होटल क्षेत्रमा खरबौँको लगानी, हामी यो एयरपोर्ट बनेका कारणले गर्दा 2 खर्ब भन्दा बढीको लगानी त हामीले बिचको 4 वर्षमा कोभिड पछाडि नै हामीले थपेको अवस्था छ। किनभने अब हामी अन्तर्राष्ट्रिय सहरसँग सिधै जोडिन्छौँ र त्यहाँबाट चाहिँ अलिक क्वालिटीको पर्यटकहरू सिधै पोखरा आउनुहुन्छ। अहिले पनि पोखरा क्वालिटीको पर्यटक नआउने चाहिँ होइन, तर काठमाडौँ आएको 35-40% का हाराहारीमा मात्रै पर्यटकहरू पोखरा आउनुहुन्थ्यो भने अब त सिधै फ्लाइट दुबईबाट आउने पर्यटक त 100% पोखरामा आउनुहुन्छ, यहीँ अवतरण गर्नुहुन्छ। त्यसका कारणले गर्दा क्वालिटीका होटलहरू, तपाईँको स्तरीय होटलहरू पनि पोखरामा प्राप्त छन् र चाहिँ अब टुरिस्ट स्ट्यान्डर्डका होटलहरू पनि छन्, अन्य ट्राभल ट्रेकिङहरू पनि प्राप्त मात्रामा छन् र अन्य पूर्वाधारहरू पनि प्राप्त मात्रामा भएका कारणले नै पोखरा पर्यटनको राजधानी, नेपालकै पर्यटकीय राजधानी पोखरा र संसारमा पर्यटकीय राजधानीहरू एकदमै कमी हुन्छन्, त्यो मध्ये पनि संसारकै एउटा पर्यटकीय राजधानीको रूपमा पोखरा अहिले चिनिएको छ र विदेशी पर्यटकहरू पनि एउटा पर्यटकको राजधानी भएको हिसाबले पनि एकपटक नै जानुपर्छ भनेर आउनेहरू र पदयात्रामा जानेहरू, अन्नपूर्ण पदयात्रामा जाने पर्यटक पनि सिधै अब पोखराबाट जान पाउने भएको हुनाले उहाँहरू पनि हर्षित हुनुहुन्छ।
0: हजुर, अब यही भनिरहँदाखेरि त्यहाँको ताल तलैयालाई पनि जगाउनु पर्ने हुन्छ, होइन, सरसफाइको कुराहरू भए, होइन, त्यहाँ ट्रान्सपोर्टेसनको कुराहरू भए, कम्युनिकेसनको कुराहरू भए, सुरक्षाको कुराहरू भए, यी सबै जोडिँदाखेरि फ्लाइट दुबईले एउटा ढोका खोलिदियो, होइन, यहाँले पनि एउटा उत्साह देखाइदिनु भयो कि अब हामी यसलाई निरन्तरता दिनुपर्छ भनेर। सरकारको पनि त्यत्तिकै भूमिका रहन्छ, पर्यटन मन्त्रालयको, पर्यटन बोर्डको, पर्यटन व्यवसायहरूको, जहाँ जहाँ नेपालीहरू पर्यटन क्षेत्रमा संलग्न भएर कनेक्टेड भएका छन्, जो जसले हामीलाई सुनिरहनु भएको छ, अब यो हामी पोखराको मात्रै नभएको चाहिँ प्रदेश स्तरीय भनौँ न, अब एयरपोर्टहरूसँग चाहिँ कनेक्ट भनौँ न, समन्वय गर्नुपर्ने, सेवा प्रवाह गर्नुपर्ने कुराहरू हुन्छ। सूचनाको हिसाबले जुन नेपालमा आएको एरोप्लेनको सन्दर्भमा पर्याप्त मात्रामा चाहिँ सूचना प्रवाह भएको पाउनु भयो कि भएन तपाईँले चाहिँ त्यहाँ आएको यात्रुहरूको स्थिति यसो हेर्दाखेरि चाहिँ?
3: यस्तो छ, यो सुरुवाती चरण छ, आज केही दिन मात्रै, 2 हप्ता मात्रै भएको अवस्था छ भने हामीले स्वागत गर्न जाने क्रममा पनि कोही न्युजिल्यान्डबाट, कोही कतैबाट, संसारका विभिन्न क्षेत्रबाट त्यहाँ चाहिँ आएको फ्लाइट दुबईको पहिलो फ्लाइटमा आउन पाइन्छ भनेर उहाँहरू खुसी भएर हर्षका साथ चाहिँ यो पोखरा मात्रै नभइकन अन्य क्षेत्रका मानिसहरू पनि सिधै पोखरा उत्रेर बरु चाहिँ डोमेस्टिक फ्लाइटमा काठमाडौँ अथवा विराटनगर अथवा कतै हामी जाम्ला भन्ने हिसाबले उहाँहरू आएको अवस्था देखियो। त्यसले गर्दा जुन मात्रामा प्रचार प्रसार हुनुपर्ने हो त्यो अझ कमी भएको हामीले महसुस गरेका छौँ। अब यसलाई चाहिँ हामी प्राप्त मात्रामा संसारबाट आउने मान्छेहरूका लागि, हाम्रा नेपाली दाजुभाइ अथवा विदेशीहरूका लागि पनि अब सिधै पोखरा चाहिँ फ्लाइटमा जान सकिन्छ भन्ने खालको कुराहरू तपाईँको जस्तै मिडिया मार्फत, हामी विभिन्न मिडिया मार्फत र हाम्रो पहुँचमा भएका मिडियाहरू मार्फत चाहिँ हामीले पोखराको समग्र गण्डकी प्रदेशको र नेपालकै प्रवर्तन गर्छौँ।
0: अन्तमा यसमा छुटेको केही छन् सर, अब तपाईँले भन्नुपर्ने कुराकानीको क्रममा केही तपाईँलाई छुटेको लागेको छ? अन्तमा बिट मार्नु पर्छ,
3: यहाँले अघि नै विशेष गरी यहाँले यहाँको रेडियो मार्फत मेरा कुराहरू राख्ने जुन अवसर दिनुभयो यसप्रति रेडियो प्रति म विशेष धन्यवाद दिन चाहन्छु होटल एसोसिएसन पोखरा नेपाल र मेरो व्यक्तिगत तर्फबाट। र अहिले हामी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल पाएका छौँ। पोखरेलीहरू एकदम हौसित छन्। हिजो हाम्रो सङ्घर्षका बावजुद बनेको एयरपोर्ट हो र यसलाई फ्लाइ दुबईलाई सस्टेन गर्नका लागि र पोखराको प्रवर्धन गर्नलाई नै हाम्रो जुन आतिथ्यता छ नि सबैभन्दा ठुलो कुरो चाहिँ आतिथ्यता हो। आएका पर्यटकहरूलाई खुसी राख्ने र पटक पटक आउने बनाउने चाहिँ हाम्रा पूर्वाधार र हाम्रो आतिथ्यता र हाम्रो सेवा सुविधा नै प्रमुख कुरा हो। यो कुरामा हामी एकदम सजग छौँ र प्रतिबद्ध छौँ भन्न चाहन्छु। धन्यवाद।
0: तपाईँ अहिले बिएबिएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ म धनजन गुरुङको साथमा। अब भने लागौँ छोटो विश्रामतर्फ र यो विश्रामपछि पुनः फेरि हामी सेवामा उपस्थित हुन नै छौँ। बिएबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला।
2: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनुभयो अनि साथीकै घरमा रात पनि बिताउनुभयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौँ, जीवनलाई भाग्यको सहारामा नछोडौँ।

लता मङ्गेशकरको आवाजमा रहेको यस गीतमा शब्द भने कैफिक अजमीको रहेको थियो र सङ्गीत गुलाम मोहम्मदको रहेको थियो र यो गीत सँगसँगै अब भने लागौँ अर्को एउटा साङ्गीतिक विश्रामतर्फ। तपाईँ अहिले बिएबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र म धनजङ गुरुङ, कार्यक्रम हो नाम नेपाल कलिङ र लागौँ अर्को एउटा साङ्गीतिक विश्रामतर्फ।

0: सुरेन्द्र राणाको शब्द र एसटी योगी र रेशमा पुनको आवाजमा रहेको यसमा सङ्गीत डाइरेक्टरको रूपमा एसटी योगी नै रहेको थियो र यो साङ्गीतिक कोसेली सँगसँगै लगभग हामी कार्यक्रमबाट पनि छुटिने बेला भइसकेको छ र आजको यो बसाइबाट म पनि बिदा हुन्छु। भोलि पुनः फेरि तपाईँहरूको सेवामा उपस्थित हुने नै छौँ विविध विषयहरू लिएर। तबसम्मको लागि आज्ञा चाहन्छु, नमस्कार।
1: सैन्य समुदायमा
2: बेलायत भरि
1: अन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: फ्लाइ बीएफबीएस।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।
1: गोर्खा रेडियो हो।
4: नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशको पहलमा कम्पनीका प्रतिनिधिसँग भएको भेटमा कम्पनीहरूले सस्तो टिकट बिक्री भइरहेको दावी गरेका हुन्। नजिकै चाडपर्वको मौका छोपेर हवाई भाडा दर बढाएको गुनासो आएपछि प्रधानमन्त्री शाहले चासो देखाउनु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्री शाहको निर्देशन अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले सम्बन्धित आन्तरिक वायु सेवा कम्पनीका प्रतिनिधिसँग छलफल गरेको छ। छलफलपछि क्यानका महानिर्देशक मुकेश डङ्गोलले स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्ने र भाडादरको सूची निकाल्ने सहमति भएको जानकारी दिनुभएको छ। यता बुद्ध एयरभनले भने काठमाडौँबाट धनगढीसम्मको भाडादर सम्बन्धी गलत सूची एआईबाट तयार गरेर सामाजिक सञ्जालमा फैलाइएको जिकिर गरेको छ। व्यवसायी दीपक भट्टसहित 14 विरुद्ध 3,46 करोड बढी बिगो सहित सम्पत्ति शुद्धिकरणको मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले हिमालयन री इन्स्योरेन्स कम्पनी लिमिटेडको बिमा कोष अप्रचलन र सम्पत्ति शुद्धिकरण गरेको अभियोगमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो। विभागले प्रतिवादीको बैङ्क खातामा रहेको रकम र उनीहरूको नाममा रहेको सम्पत्ति समेत जफतको माग गरेको छ। भट्टसहित हिमालयन रे इन्स्योरेन्स कम्पनीका सञ्चालक समितिमा रहेका शेखर गोल्छा, अमित मोर, साहिल अग्रवाल, सुभाष कुमार झुन्झुनुवा, साक्षी वंशलाल गुप्ता, रोहित गुप्ता, राजीव मोरलाई प्रतिवादी बनाइएको छ। हिमालयन री इन्स्योरेन्स लिमिटेडले एलिएन्ट इन्स्योरेन्स ब्रोकर्स मार्फत जीवन बिमा कम्पनीहरूबाट

0: व्यवसाय प्राप्त गरेको देखाएर 23.92 करोड रुपियाँ खर्च गरेर अपचलन गरेको विभागको भनाइ छ। भट्टले अपचलन गरेको रकम छोरी आयुष्मा र सासूको नाममा पठाएर आफै कहाँ फिर्ता ल्याउने गरेको खुलेको छ। बेलायतको एक्सरसाइज क्याम्ब्रियन पेट्रोल 2026 द ब्यान्ड अफ द ब्रिगेड अफ गोर्खासले पहिलो पटकको सहभागितामै रजत पदक जितेर इतिहास रचेको छ।
1: बेलायतको सशस्त्र फौजबाट पहिलोपटक ब्यान्डको प्रतिनिधित्व गर्दै सहभागी भएको ब्रिगेड ब्यान्डले सार्जेन्ट दोरन गुरुङको व्यवस्थापकीय नेतृत्वमा रजत पदक जितेको हो। 35 देखि 40 केजी तौल बोकेर 48 घण्टामा 65 किलोमिटर दूरी पार गर्नुपर्ने प्रतियोगितामा 2RGR-ले लगातार 7 वर्ष पनि स्वर्ण पदक जितेको छ। सार्जेन्ट हिमाल बलालको नेतृत्वमा 2RGR-ले स्वर्ण जितेको छ। वेल्समा हरेक वर्ष यो प्रतियोगिता हुने गरेको छ। प्रतियोगितामा नेपाली सेनाको टोलीले स्वर्ण पदक जितेको नेपाली सेनाले जनाएको छ। बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोक राज सिग्देलको उपस्थितिमा अभ्यासको पदक वितरण भएको थियो। प्रतियोगितामा बेलायत सहित 35 राष्ट्रका 130 टोलीले सहभागिता जनाएका थिए। 1960 प्रत्येक वर्ष हुँदै आएको यो अभ्यासमा नेपाली सेना 2014 सहभागी हुँदै आएको छ। हतियार प्रयोग, विस्फोटक छल्ने, सूचना सङ्कलन, कैदी र बिरामीको उद्धार लगायत युद्धकला यो प्रतियोगितामा देखाउने गरिन्छ।
0: काठमाडौँको जडीबुटी पुलमुनी प्रहरीले गोली हानेर पक्राउ गरेका युवामाथि यसअघि नै 27 मुद्दा परेको खुलेको छ।
2: प्रहरीले हिजो साँझ गोली हानेर सिन्धुली मरिन 5 आयन माझीलाई पक्राउ गरेको थियो। पक्राउ परेका 24 वर्षीय माझी विरुद्ध यसअघि नै 27 मुद्दा परेको प्रहरीले जानकारी दिएको हो। माझीले प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि 2 राउन्ड हवाई फायर र घुँडामुनि समेत गोली हानिएको काठमाडौँ प्रहरीले जनाएको छ। माझीले बेला बेलामा काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा मोटरसाइकल चोरी, गरगहना, लुटपाट गर्ने गरेको प्रहरीको दावी छ। माझी पक्राउपछि खोजीका क्रममा मकवानपुर बकैया साथका मनोज कुमार मक्तान र राकेश थिङलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। यो समूहले इन्ड्राइभ पठाउको बहाना बनाएर यात्रु र चालकलाई समेत लक्षित गर्ने गरेको प्रहरीको भनाइ छ। माझी समूहले काठमाडौँका विभिन्न ठाउँबाट 15 भन्दा बढी मोटरसाइकल समेत चोरी गरेको खुलेको छ। प्रहरीले उनीहरूबाट 2 मोटरसाइकल, खुकुरी, नक्कली नम्बर प्लेट पनि बरामद गरेको छ। यो समूहले 8 महिनादेखि काठमाडौँ उपत्यकामा लुटपाट मचाउन थालेको प्रहरीको दावी छ।
0: क्यानाडाकी कवि तथा लेखक आन कार्सनले 2026 नोबेल साहित्य पुरस्कार जित्नुभएको छ। समसामयिक र साहित्यमा नयाँ धार समातेर योगदान दिएको भन्दै पुरस्कार दिने निष्कर्षमा पुगिएको स्वेडिस एकाडेमीले जनाएको छ। एकाडेमीका सचिव इन्ग्रिड कार्लबर्गले आइसल्यान्डमा पुगेकी कार्सनलाई पुरस्कारको जानकारी दिएको बताउनु भएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: यो PFBS गोर्खा रेडियो हो।

तपाईँ अहिले बिएबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यो गीत रहेको थियो पवित्र सुब्बाको आवाजमा, शब्द भने सरोज कार्तिकको रहेको थियो र सङ्गीत पनि सरोज कार्तिकको रहेको थियो र प्रीतिको फुल। यो बोलको गीत सँगसँगै अब भने प्रस्तुत छ रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रम।

0: रेडियो। हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: गोर्खा रेडियो
1: बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
0: BF

0: તમારી સ્માર્ટ સ્પીકર માં બંધ હોસ
1: પ્લે BFBS યુ BFBS ગોરખા રેડિયો હો રેડિયો
0: ગોરખા રેડિયો
2: सशस्त्रका प्रवक्ता नेत्र बहादुर कार्कीका अनुसार सशस्त्रका 4,500 जनशक्तिलाई तत्कालै खटाउन सक्ने गरी तयारी अवस्थामा राखिएको छ। सशस्त्र प्रहरले अन्तर्राष्ट्रिय सीमा जोडिएका भारत र चीनका समकक्षी सुरक्षा निकायसँगको समन्वयमा 141 स्थानमा नागरिक सहायता कक्ष, 16 स्थानमा नागरिक स्वास्थ्य कक्ष र 13 स्थानमा पर्यटक सहायता कक्ष सञ्चालनमा ल्याएको छ। ठुला दुर्घटनाको जोखिमलाई ध्यानमा राखी एकैपटक ठुलो संख्यामा घाइतेलाई अस्पतालसम्म लैजान सकिने खालका सवारी साधन उपत्यकासहित सातै प्रदेशमा तैनात गरिएका छन्। संवेदनशील स्थानको सुरक्षा निगरानीका लागि 21 ड्रोन परिचालन गरिएको छ।
3: सभामुख डोलप्रसाद रयालले जलवायु संशोधित कूटनीतिको वकालत गर्नुभएको छ। अन्तर्व्यवस्थापिका संघ आइपियुको महासभामा नेपाली भाषामा सम्बोधन गर्दै अर्याल
4: जलवायु भित्तलाई प्रभावित समुदायसम्म पुर्याउने प्रभावकारी संयन्त्र विकासका विकास र विस्तार गरौं। सबैभन्दा महत्वपूर्ण कुरा जलवायु संकटबाट प्रभावित नागरिकहरूको आवाज र विश्वको संसदहरूको आवाज बनाऊ। जलवायु संसदीय कूटनीतिको शुरूआत गरौं। यी सबै पहल कदमी यही गरिमामय सभाबाट शुरूआत गरौं।
3: महासभाले जलवायु सम्बन्धी नेपालले प्रस्तुत गरेको आपतकालीन एजेन्डा पारित गरेको छ। त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थीको रोजाई व्यवस्थापन संकाय देखिएको छ।
5: रजिस्ट्रार डाक्टर रविन्द्र शिवाकोटीका अनुसार हाल त्रिवीमा 95,500 विद्यार्थी अध्ययन गर्दैछन्। उनीहरूमध्ये व्यवस्थापन संकायमा करिब 43,000, शिक्षा शास्त्रमा 19,500 र मानविकी तथा सामाजिक शास्त्रमा 15,500 विद्यार्थी छन्। त्यस्तै विज्ञान प्रविधिमा 6,700, इन्जिनियरिङमा 5,200 र कानुनमा 3,000 विद्यार्थी छन्। चिकित्सा शास्त्रमा 1,900, कृषि तथा पशुविज्ञानमा 460 र वन विज्ञानमा 192 विद्यार्थी पढ्दै गरेको डाक्टर शिवाकोटीले जानकारी दिनुभएको छ। त्यस्तै एमफिल तहमा 253 र विद्यावारिधि तहमा 196 विद्यार्थी अध्ययनरत छन्। त्रिभुवन विश्वविद्यालयको 67 वार्षिक दिवसमा प्रस्तुत विवरण अनुसार प्राविधिक तर्फ 15% र साधारणतर्फ 85% विद्यार्थी छन्।
3: दशैं आउन केही दिन मात्र बाँकी रहँदा नेपालगञ्जका मूर्तिकारहरूलाई दुर्गा मूर्ति बनाउन भ्याइ नभए भएको छ। तिलबहादुर केसीको यो रिपोर्ट।
6: दशैं आउन केही दिन मात्रै बाँकी रहँदा उनीहरूको व्यस्तता काठ, बाँस, सुतरी, पराल र माटोबाट दुर्गा मूर्ति बनाउन भ्याइ नभए भएको हो। मूर्तिकार विनय लखेर,
7: 3 दिन 4 दिन जतिसम्म एउटा मूर्तिमा लगिहाल्छ, कम्तीमा चाहियो, बाँस चाहियो र

0: केही वर्ष अघिसम्म देवीको मूर्ति भारतबाट ल्याउनु पर्ने बाध्यता थियो, तर नेपालगञ्जकै मूर्तिकारहरूले मूर्ति बनाउन थालेपछि भारतबाट हुने आयात कम हुँदै गएको छ। अर्का एकजना मूर्तिकार सिद्धार्थ लखेर,
1: अब म्याक्सिमम एउटा 20-22 टोकेरा मात्रै बन्छ, अनि तपाईँको अरू पनि धेरै कलाकार त नेपालगञ्जमा छन्। फेरि इन्डापनीबाट आउँछ मूर्तिहरू एउटा दुईटा।
0: राजकुमार हरिजनले दसैँका लागि भनेर दुर्गा मूर्ति बनाउन थालेको 6 महिना भइसक्यो। उहाँले एउटा मूर्ति 15-25 हजार रुपियाँसम्ममा बिक्री गर्ने गरेको बताउनुहुन्छ।
2: मेहनत त धेरै छ, 6 महिना भएको नसुधेको राम्रोसँग। एउटा मूर्तिलाई मैले 20,000-22,000 24,000 मैले बेच्यो। त्यो मूर्तिमा कमसेकम 10,000 खर्च छ एउटा मूर्तिमा।
0: मूर्तिको सजावटका आधारमा एउटा मूर्तिको मूल्य 15-80 हजार रुपियाँसम्ममा बिक्री भइरहेको मूर्तिकारहरू बताउँछन्। घटस्थापनाका दिन बाँकेमा करिब 500 ठाउँमा दुर्गा मूर्ति स्थापना गरेर नवरात्रभरि पूजापाठ र भजन कीर्तन गर्ने गरिन्छ।
3: अब खबर फटाफट।
4: भक्तपुरको सूर्य विनायकमा ट्याक्सी चालकलाई खुकुरी तेर्स्याएर नगद र मोबाइल लुट्ने 4 जना प्रहरी फन्दामा। दोलखाका 19 वर्षीय सौरभ मगर, 20 वर्षीय अस्मित गजमेर, रामेछापका 19 वर्षीय नवीन राउत र काठमाडौँ किर्तिपुरका 30 वर्षीय निलकुमार बस्नेत हिरासतमा। मुलुकभरका सामुदायिक विद्यालय मध्ये 85% इन्टरनेट सुविधा पुगेको शिक्षा मन्त्रालयको तथ्याङ्क। करिब 30% सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला समेत विस्तार। गुल्मीको सत्यवती तीन ठुलो लुम्पेकमा वर्षा र हुरीले गोलभेडा खेतीमा मार। करिब 400 मध्ये 80 टनलको गोलभेडा सखाप। एउटै टनलमा 5 क्विन्टलसम्म फल्ने गोलभेडा सखाप हुँदा किसान मारमा। गाउँपालिकाले किलोमा 30 रुपियाँ अनुदान दिन थालेपछि अर्का खाँची। माला रानीका किसान खसी बोका उत्पादनमा आकर्षित। माला रानी तीन खन्दहगी लक्ष्मी चुदालीले हुर्काएको बोका 75 किलोको पुग्यो। बोकाको मूल्य 46,875 र पालिकाले किलोको 30 रुपियाँका दरले थपिदिँदा झन्डै 50,000 हातमा। मधेसमा बिजुलीको बिल तिर्न अटेरी गर्ने ग्राहकको लाइन भटाभट काटिँदै। साउन र भदौको शुल्क नतिर्ने 8,800 ग्राहकको लाइन काटेपछि 8,200 जनाले।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: आन्तरिक वायुसेवा कम्पनीहरूले स्वीकृत भाडादरभन्दा सस्तोमै टिकट बिक्री गरिरहेको दावी गरेका छन्। प्रधानमन्त्री पालेन्द्र शाह र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशको पहलमा कम्पनीका प्रतिनिधिसँग भएको भेटमा कम्पनीहरूले सस्तो टिकट बिक्री भइरहेको दावी गरेका हुन्। नजिकै चाडपर्वको मौका छोपेर हवाई भाडादर बढाएको गुनासो आएपछि प्रधानमन्त्री शाहले चासो देखाउनु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्री शाहको निर्देशन अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले सम्बन्धित आन्तरिक वायु सेवा कम्पनीका प्रतिनिधिसँग छलफल गरेको छ। छलफलपछि क्यानका महानिर्देशक मुकेश डङ्गोलले स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्ने र भाडादरको सूची निकाल्ने सहमति भएको जानकारी दिनुभएको छ। यता बुद्ध एयरभन ले भने काठमाडौँबाट धनगढीसम्मको भाडादर सम्बन्धी गलत सूची एआईबाट तयार गरेर सामाजिक सञ्जालमा फैलाइएको जिकिर गरेको छ। व्यवसायी दीपक भट्टसहित 14 विरुद्ध 3,46,00,000,000 बढी बिगो सहित सम्पत्ति शुद्धिकरणको मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले हिमालयन री इन्स्योरेन्स कम्पनी लिमिटेडको बिमा कोष अपचलन र सम्पत्ति शुद्धिकरण गरेको अभियोगमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो। विभागले प्रतिवादीको बैङ्क खातामा रहेको रकम र उनीहरूको नाममा रहेको सम्पत्ति समेत जफतको माग गरेको छ। भट्टसहित हिमालयन रे इन्स्योरेन्स कम्पनीका सञ्चालक समितिमा रहेका शेखर गोल्छा, अमित मोर, साहिल अग्रवाल, सुभाष कुमार झुन्झुनवा, साक्षी वंशलाल गुप्ता, रोहित गुप्ता, राजीव मोरलाई प्रतिवादी बनाइएको छ। हिमालयन री इन्स्योरेन्स लिमिटेडले एलिएन्ट इन्स्योरेन्स ब्रोकर्स मार्फत जीवन बिमा कम्पनीहरूबाट व्यवसाय प्राप्त गरेको देखाएर 23,92,00,000 रुपियाँ खर्च गरेर अपचलन गरेको विभागको भनाइ छ। भट्टले अपचलन गरेको रकम छोरी आयुष्मा र सासूको नाममा पठाएर आफै कहाँ फिर्ता ल्याउने गरेको खुलेको छ। बेलायतको एक्सर्साइज क्याम्ब्रियन पेट्रोल 2026 द ब्यान्ड अफ द ब्रिगेड अफ गोर्खासले पहिलोपटकको सहभागितामै रजत पदक जितेर इतिहास रचेको छ।
1: बेलायतको सशस्त्र फौजबाट पहिलोपटक ब्यान्डको प्रतिनिधित्व गर्दै सहभागी भएको ब्रिगेड ब्यान्डले सार्जेन्ट दोरन गुरुङको व्यवस्थापकीय नेतृत्वमा रजत पदक जितेको हो। 35-40 केजी तौल बोकेर 48 घण्टामा 65 किलोमिटर दूरी पार गर्नुपर्ने प्रतियोगितामा 2RGR-ले लगातार 7 वर्ष पनि स्वर्ण पदक जितेको छ। सार्जेन्ट हिमाल बलालको नेतृत्वमा 2RGR-ले स्वर्ण जितेको छ। वेल्समा हरेक वर्ष यो प्रतियोगिता हुने गरेको छ। प्रतियोगितामा नेपाली सेनाको टोलीले स्वर्ण पदक जितेको नेपाली सेनाले जनाएको छ। बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोक राज सिग्देलको उपस्थितिमा अभ्यासको पदक वितरण भएको थियो। प्रतियोगितामा बेलायतसहित 35 राष्ट्रका 130 टोलीले सहभागिता जनाएका थिए। सन् 1960 प्रत्येक वर्ष हुँदै

0: वर्षको यो अभ्यासमा नेपाली सेना 2014 सहभागी हुँदै आएको छ। हतियार प्रयोग, विस्फोटक छल्ने, सूचना सङ्कलन, कैदी र बिरामीको उद्धार लगायत युद्धकला यो प्रतियोगितामा देखाउने गरिन्छ।
1: काठमाडौँको जडीबुटी पुलमुनि प्रहरीले गोली हानेर पक्राउ गरेका युवामाथि यसअघि नै 27 मुद्दा परेको खुलेको छ।
2: प्रहरीले हिजो साँझ गोली हानेर सिन्धुली मरिन 5 आयन माझीलाई पक्राउ गरेको थियो। पक्राउ परेका 24 वर्षीय माझी विरुद्ध यसअघि नै 27 मुद्दा परेको प्रहरीले जानकारी दिएको हो। माझीले प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि 2 हवाई फायर र घुँडामुनि समेत गोली हानिएको काठमाडौँ प्रहरीले जनाएको छ। माझीले बेला बेलामा काठमाडौँ उपत्यका विभिन्न ठाउँमा मोटरसाइकल चोरी, गरगहना लुटपाट गर्ने गरेको प्रहरीको दावी छ। माझी पक्राउपछि खोजीका क्रममा मकवानपुर बकैया 7 मनोज कुमार मक्तान र राकेश थिङलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। यो समूहले इनड्राइभ पठाएको बहाना बनाएर यात्रु र चालकलाई समेत लक्षित गर्ने गरेको प्रहरीको भनाइ छ। माझी समूहले काठमाडौँका विभिन्न ठाउँबाट 15+ मोटरसाइकल समेत चोरी गरेको खुलेको छ। प्रहरीले उनीहरूबाट 2 मोटरसाइकल, खुकुरी, नक्कली नम्बर प्लेट पनि बरामद गरेको छ। यो समूहले 8 काठमाडौँ उपत्यकामा लुटपाट मचाउन थालेको प्रहरीको दावी छ।
1: क्यानाडाकी कवि तथा लेखक आन कार्सनले 2026 नोबेल साहित्य पुरस्कार जित्नु भएको छ। समसामयिक र साहित्यमा नयाँ धार समातेर योगदान दिएको भन्दै पुरस्कार दिने निष्कर्षमा पुगिएको स्वेडिस एकाडेमीले जनाएको छ। एकाडेमीका सचिव इन्ग्रिड कार्लबर्गले आइसल्यान्डमा पुगेकी कार्सनलाई पुरस्कारको जानकारी दिएको बताउनु भएको छ।
3: यो BFBS कुल खर्मा रेडियो हो।

SBS Gorkha Radio. BFB's Gorkha Radio सुनेर अनुसार कार्यक्रमले हामी छौं यो समय हल्का फुल्काको दोस्रो घण्टामा तपाईं सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु म सनीको तर्फबाट इन्ट्रेस्टिङ फ्याक्ट्सहरू यानि कि रोचक तथ्यहरू तपाईँको माझमा लिएर उपस्थित भइरहेको छु र हामीले कार्यक्रमको पहिलो घन्टामा सेयर गरेको थिएँ जसरी छवटा रोचक तथ्य अलरेडी सुन्नुभएको छ कुकुरको सम्बन्धीमा र म पनि कार्यक्रमको यो आवरमा पनि बाँकी रहेको रोचक तथ्य राख्नेछु अहिले सेभेन्थ रहेको छ केही कुकुरहरूले स्वास्थ्य समस्याहरू पत्ता लगाउन सक्छन् मेडिकल डिटेक्सन र अलर्ट एसिस्टेन्स कुकुरहरूलाई विभिन्न प्रकारका स्वास्थ्य अवस्थाहरू सुँगेर पत्ता लगाउन तालिम दिएको छ क्यान्सर पत्ता लगाउनेदेखि लिएर सिजर जस्ता आसन्न स्वास्थ्य समस्याहरूको लागि चाहिँ यो सचेत गराउनेसम्म यी कुकुरहरूले उनीहरूको मालिकको लागि जीवन परिवर्तन गर्ने भिन्नता ल्याउन सक्छन् बेलायतमा लगभग 80 मेडिकल अलर्ट एसिस्टेन्स कुकुरहरूले काम गरिसकेका छन् जबकि कुकुरहरूले COVID-19 पनि पत्ता लगाउन सक्छन् कि भनेर अनुसन्धान जारी छ र अवश्य पनि कार्यक्रममा म केही क्षणमा आठौँ यी हाई कुकुरलाई पनि सर्छ भन्ने कुरा म जानकारी राख्ने नै छु तपाईँको माझमा अहिले केही क्षणमा हामी कार्यक्रममा राख्ने नै छौँ जानकारी र अहिलेको लागि भने आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

0: SBS Gorkar Radio. Gorkar Radio.
1: BFB's Gorkha Radio सुन्ने हुनुहुन्छ कार्यक्रम हल्का फुल्का कहिले हामी दोस्रो घण्टामा छौँ र तपाईँको समक्षमा चर्चा गरिरहेको छु कुकुर सम्बन्धी यी 13 रोचक तथ्य र यो 8 रोचक तथ्य तपाईँको माझमा राख्नेछु हाई कुकुरलाई पनि सर्छ अर्को पटक तपाईँले हाई गर्दा तपाईँको कुकुरले पनि हाई गर्छ कि गर्दैन भनेर हेर्नुहोस् अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन् कि सुरुवा हुने हाईले मानिसहरूलाई मात्र होइन कुकुरहरूलाई पनि असर गर्छ मानिसहरूमा यो सामाजिक सञ्जालसँग जोडिएको छ र सहानुभूतिको सङ्केत हुन सक्छ यद्यपि यो हाम्रो कुकुरहरूको लागि पनि ठ्याक्कै त्यस्तै हो कि होइन भन्ने हामीलाई थाहा छैन तर कुकुरहरूमा हाई थकानको लक्षण हुनुका साथै तनावको सङ्केत पनि हुन सक्छ भन्ने कुरा ध्यानमा राख्नुहोस् तपाईँको कुकुरको शरीरको भाषाको सन्दर्भलाई अवलोकन गर्नु सधैँ महत्त्वपूर्ण हुन्छ र यसै गरी केही क्षणमा हुनेछ अधिकांश कुकुरहरूले 100 शब्दहरू बुझ्छन् यो बारेमा पनि म जानकारी राख्ने नै छु अहिलेलाई पनि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ
0: गोर्खा रेडियो

0: रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: गोरखा रेडियो।

BFB स्कोरकार्ड रेडियो सुन्ने हुनुहुन्छ र कार्यक्रममा हामी छौँ श्रोता हल्का फुल्काको दोस्रो घण्टामा र यी समय मैले कुकुरको यी 13 रोचक तथ्यको बारेमा चाहिँ तपाईँको माझमा सेयर गरिरहेको छु। त्यसै गरी 9 रहेको छ अधिकांश कुकुरहरूले 100 शब्दहरू बुझ्छन्। हाम्रा कुकुरहरू बस अडी र घुम्न जा भन्दा मात्रै 13 शब्दहरू बुझ्छ सक्षम हुन्छन्। अनुसन्धानले सुझाव दिन्छ कि अधिकांश कुकुरहरूले औसतमा 100 शब्दहरूमा प्रतिक्रिया दिन्छन्। लगभग 2 वर्षको बच्चाले बुझे जति उनीहरूले विशिष्ट इसाराहरू पनि चिन्न सक्छन्, 5 गणना गर्न सक्छन् र केहीले त गणितीय गणना पनि गर्न सक्छन्। कुकुरको बुद्धिमत्ता परीक्षणहरूले सबैभन्दा चलाक कुकुरलाई परिभाषित गर्छ, जसले केवल 5 दोहोऱ्याएपछि नयाँ आदेश वा शब्द बुझ्न सक्छन् र पहिलो पटक दिएको आदेश 95% समयमा पालना गर्छन्। र कुकुरको यो रोचक तथ्यहरू रद्दै गर्नेछ श्रोता। केही क्षणमा कुकुरहरूले विभिन्न प्रकारका भावनाहरू महसुस गर्न सक्छन्, यो बारेमा पनि म जानकारी राख्ने नै छु। अहिलेलाई आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

Borkhan Radio. Borkhan Radio. BFB Skorkar Radio sunuyor. Nünsa Rakari Kramali Hemi Halka Fulka Kudusrugan Dama Sosruda Radabiko Mazama Meli Rutsok Tatiru Rakire Kusu Kukurali Bivina Prakarka Bhavana Aru Masas Karna Saksan Bani Bishay Mapini Yuki Jankari Rai Kusal Utsa Dikhilera Chinta Ra Udasipan Samma Hamra Kukuraru Dere Farak Bhavana Aru Anubab Karna Sakcham Chan Chusko Pusti Praya उनीहरूका मालिकहरूले गर्न सक्छन् यद्यपि कुकुरले लज्जा जस्ता थप जटिल भावनाहरू महसुस गर्छन् कि गर्दैनन् भन्नेमा बहस जारी छ केही विशेषज्ञहरू विश्वास गर्छन् कि तपाईँको कुकुरले केही गल्ती गर्दा देखाउने दोषी हेराई पश्चातापभन्दा बढी तपाईँ खुसी हुनुहुन्न भन्ने पहिचान गरेर तपाईँलाई शान्त पार्ने प्रयाससम्म सम्बन्धित हुन सक्छ अनुसन्धानकर्ताहरूले पत्ता लगाएको छन् कि कुकुरहरूले ईर्ष्या अनुभव गर्न सक्छन् जसलाई परम्परागत रूपमा जटिल मानव मात्र भावना मानिन्थ्यो र विषय नि श्रोता केही क्षणमा म यो रोचक तथ्यहरू तपाईँको माझमा राख्दिने गर्नेछु अहिलेको लागि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

0: Gorkha Radio.
1: BFB's Gorkha Radio सुन्ने अनुसार अहिले कार्यक्रम हामी छौँ श्रोता यो समय हल्का फुल्काको सेकेन्ड आवरमा र 13 रोचक तथ्य मैले तपाईँको माझमा राखिरहेको छु र 11 रहेको छ कुकुरको नाकको छाप फरक फरक हुन्छ यहाँ एउटा अनौठो तथ्य छ जसरी औलाको छाप हरेक मानिसका लागि फरक हुन्छ प्रत्येक कुकुरको नाकको छाप पनि फरक फरक हुन्छ यसै गरी 12 रहेको छ दिशा गरेपछि कुकुरहरू किन पछाडि लात्ता हान्छन् त के तपाईँको कुकुरले दिशा गरेपछि पछाडि लात हान्छ धेरै मानिसहरू अनुमान गर्छन् कि यो उनीहरूको दिशालाई घाँस माटो बालुवा वा अन्य कुनै चिजले छोपेर तरिका हो तर यो त्यस्तो होइन कुकुरहरूले आफ्नो इलाकामा चिन्ह लगाउन यसो गर्छन् याद गर्नुहोस् हामीले पहिले उल्लेख गरेका थियौँ कि कुकुरहरूको पन्जा तल एप्राइन एपोक्राइन यो चाहिँ ग्रन्थिहरू हुन्छन् जसले फोरेमोनहरू छोड्छन् यो तिनीहरूले तिनीहरूलाई प्रयोग गर्ने एक तरिका हो कुकुरहरू प्राय आफ्नो इलाका चिन्ह लगाउन पिसाब गर्छन् तर खस्ने व्यवहार जुन उनीहरूले दिशा गरेपछि पछाडि लात हान्छन् त्यो आफ्नो गन्ध पछाडि छोड्ने अझ लामो समय टिकाउने तरिका हो र कार्यक्रम हल्का फुल्कामा म अवश्य पनि रोचक तथ्यहरू राखिरहेको छु र आजको हाम्रो अन्तिम रोचक तथ्य चाहिँ कुकुरहरूको 3 परेला हुन्छन् यो बारेमा जानकारी राख्ने नै छु श्रोता अहिलेलाई भने आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

पीएफपीज गोर्खा रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम हल्का फुल्काको हामी यो दोस्रो यानि कि आखिरी घण्टामा छौँ श्रोता र तपाईँको समक्षमा चाहिँ मैले कुकुर सम्बन्धी यी 13 रोचक तथ्यहरू चाहिँ राख्दै गरिरहेको छु र अन्तमा रहेको छ कुकुरहरूको 3 परेला हुन्छन्। धेरै कुकुर मालिकलाई यो रोचक तथ्यको बारेमा थाहा नहुन सक्छ तर के तपाईँलाई थाहा छ कि तपाईँको 4 साथीको 3 परेला हुन्छन्। नजिकबाट हेर्नुहोस् तिनीहरूको यो माथिल्लो र तल्लो परेलाहरू हुन्छन् तर तिनीहरूका निक्टिटेटिङ मेम्ब्रेन भनेर चिनिने तेस्रो परेला पनि हुन्छ। यो झिल्लीहरूले धेरै कामहरू गर्दछन् जसमा आँखाको बाहिरी भाग कोर्नियालाई धेरै पनि कुनै पनि कण र फोहोरबाट सफा गर्ने आँसु उत्पादन गर्ने र कुनै पनि सम्भावित सङ्क्रमणसँग लड्न यो लिम्फ नोडको रूपमा काम गर्ने कार्यहरूमा समावेश छन्। र श्रोता आज कार्यक्रम हल्का फुल्कामा यो रोचक तथ्यहरू थियो, अवश्य पनि फाइदाजनक भएको छ भनी म आशा गर्दछु। कुकुर सम्बन्धी रहेको थियो र यसै रोचक तथ्यहरू म कार्यक्रममा नेक्स्ट विक पनि ल्याउनेछु। जाँदा जाँदै एउटा मिठो गीत पनि राख्नेछु, इन्जोय गर्नुहोला श्रोता भन्दै अहिलेको लागि म सोनिया, आई विल बी साइनिङ अफ फर नाउ। नमस्ते, बाई बाई।

0: सशस्त्र प्रहरीले चाडपर्वका बेला 28,126 जनशक्ति परिचालन गरिएको जनाएको छ।
1: सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार सशस्त्रका 4,500 जनशक्तिलाई तत्कालै खटाउन सक्ने गरी तयारी अवस्थामा राखिएको छ। सशस्त्र प्रहरीले अन्तर्राष्ट्रिय सीमा जोडिएका भारत र चीनका समकक्षी सुरक्षा निकायसँगको समन्वयमा 141 स्थानमा नागरिक सहायता कक्ष, 16 स्थानमा नागरिक स्वास्थ्य कक्ष र 13 स्थानमा पर्यटक सहायता कक्ष सञ्चालनमा ल्याएको छ। ठूला दुर्घटनाको जोखिमलाई ध्यानमा राखी एकैपटक ठूलो सङ्ख्यामा घाइतेलाई अस्पतालसम्म लैजान सकिने खालका सवारी साधन उपत्यकासहित 7 प्रदेशमा तैनात गरिएका छन्। संवेदनशील स्थानको सुरक्षा निगरानीका लागि 21 ड्रोन परिचालन गरिएको छ।
0: सभामुख डोलप्रसाद रयालले जलवायु संशोधित कूटनीतिको वकालत गर्नुभएको छ। अन्तर्व्यवस्थापिका संघ आइपिओको महासभामा नेपाली भाषामा सम्बोधन गर्दै अर्याल
2: जलवायु वित्तलाई प्रभावित समुदायसम्म पुर्याउने प्रभावकारी संयन्त्र विकासका विकास र विस्तार गरौं। सबैभन्दा महत्वपूर्ण कुरा जलवायु संकटबाट प्रभावित नागरिकहरूको आवाज र विश्वको संसदहरूको आवाज बनाऊ। जलवायु संसदीय कूटनीतिको शुरूआत गरौं। यी सबै पहल कदमी यही गरिमामय सभाबाट शुरूआत गरौं।
0: महासभाले जलवायु सम्बन्धी नेपालले प्रस्तुत गरेको आपतकालीन एजेन्डा पारित गरेको छ। त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थीको रोजाई व्यवस्थापन शंकाय देखिएको छ।
3: रजिस्ट्रार डाक्टर रविन्द्र शिवाकोटीका अनुसार हाल त्रिवीमा 95,500 विद्यार्थी अध्ययन गर्दैछन्। उनीहरूमध्ये व्यवस्थापन संकायमा करिब 43,000, शिक्षा शास्त्रमा 19,500 र मानविकी तथा सामाजिक शास्त्रमा 15,500 विद्यार्थी छन्। त्यस्तै विज्ञान प्रविधिमा 6,700, इन्जिनियरिङमा 5,200 र कानूनमा 3,000 विद्यार्थी छन्। चिकित्सा शास्त्रमा 1,900, कृषि तथा पशुविज्ञानमा 460 र वन विज्ञानमा 192 विद्यार्थी पढ्दै गरेको डाक्टर शिवाकोटीले जानकारी दिनुभएको छ। त्यस्तै एमफिल तहमा 253 र विद्यावारिधि तहमा 196 जना विद्यार्थी अध्ययनरत छन्। त्रिभुवन विश्वविद्यालयको 67 वार्षिक दिवसमा प्रस्तुत विवरण अनुसार प्राविधिक तर्फ 15% र साधारण तर्फ 85% विद्यार्थी छन्।
0: दशैं आउन केही दिन मात्र बाँकी रहँदा नेपालगंजका मूर्तिकारहरूलाई दुर्गा मूर्ति बनाउन भ्याइ नभए भएको छ। तिलबहादुर केसीको यो रिपोर्ट।
4: दशैं आउन केही दिन मात्रै बाँकी रहँदा उनीहरूको व्यस्तता काठ, बाँस, सुतरी, पराल र माटोबाट दुर्गा मूर्ति बनाउन भ्याइ नभए भएको हो। मूर्तिकार विनय लखेर
5: बाँस चाहियो र डेकोरेसनको सामान पनि ल्याउनु पर्छ इन्डियाबाट।
4: केही वर्ष अघिसम्म देवीको मूर्ति भारतबाट ल्याउनु पर्ने बाध्यता थियो, तर नेपालगंजकै मूर्तिकारहरूले मूर्ति बनाउन थालेपछि भारतबाट हुने आयात कम हुँदै गएको छ। अर्का एकजना मूर्तिकार सिद्धार्थ लखेर,
6: अब म्याक्सिमम एउटा 20-22 टोकेरा मात्रै बन्छ, अनि तपाईँको अरू पनि धेरै कलाकार त नेपालगंजमा छन्। फेरि इन्डिया पनिबाट आउँछ मूर्तिहरू एउटा दुईटा।
4: राजकुमार हरिजनले दसैँका लागि भनेर दुर्गा मूर्ति बनाउन थालेको 6 महिना भइसक्यो। उहाँले एउटा मूर्ति 15,000-25,000 रुपियाँसम्ममा बिक्री गर्ने गरेको बताउनुहुन्छ। मूर्तिको सजावटका आधारमा एउटा मूर्तिको मूल्य 15,000-80,000 रुपियाँसम्ममा बिक्री भइरहेको मूर्तिकारहरू बताउँछन्। घटस्थापनाका दिन बाँकेमा करिब 500 ठाउँमा दुर्गा मूर्ति स्थापना गरेर नवरात्रभरि पूजापाठ र भजन कीर्तन गर्ने गरिन्छ।
0: अब खबर फटाफट।
3: भक्तपुरको सूर्य विनायकमा ट्याक्सी चालकलाई खुकुरी तेर्स्याएर नगद र मोबाइल लुट्ने 4 जना प्रहरी फन्दामा। दोलखाका 19 वर्षीय सौरभ

बीस वर्षे अस्मित गजमेर, रामेछापका उन्नाइस वर्षे नवीन राउत र काठमाडौँ किर्तिपुरका तीस वर्षे निलकुमार बस्नेत हिरासतमा। मुलुकभरका सामुदायिक विद्यालय मध्ये 85% इन्टरनेट सुविधा पुगेको शिक्षा मन्त्रालयको तथ्याङ्क, करिब 30% सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला समेत विस्तार। गुल्मीको सत्यवती तीन ठुलो लुम्पेकमा वर्षा र हुरीले गोलभेडा खेतीमा मार, करिब 400 मध्ये 80 टनलको गोलभेडा सखाप, एउटै टनलमा 5 क्विन्टलसम्म फल्ने गोलभेडा सखाप हुँदा किसान मारमा। गाउँपालिकाले किलोमा 30 रुपियाँ अनुदान दिन थालेपछि अर्का खाँची, मालारानीका किसान खसी बोका उत्पादनमा आकर्षित, मालारानी तीन खन्दहगी लक्ष्मी चुदालीले हुर्काएको बोका 75 किलोको पुग्यो, बोकाको मूल्य 46,875 र पालिकाले किलोको 30 रुपियाँका दरले थपिदिँदा झन्डै 50,000 हातमा। मधेसमा बिजुलीको बिल तिर्न अटेरी गर्ने ग्राहकको लाइन भटाभट काटिँदै, साउन र भदौको शुल्क नतिर्ने 8,800 ग्राहकको लाइन काटेपछि 8,200 जनाले।

सबैलाई म मरी मरी बाँचेको हेर्न मन रहेछ, मायाको थैलीमा विश्वास नअटेको हेर, धोको समग्रमा सबैको एउटै त होला, धोको समग्रमा सबैको एउटै त होला, चाहना पुर्याउँदैछु मेरो लास आज।

जति भोग्नु थियो लेखनमा भोगे अब सकिन, जति थाम्नु थियो जीवनमा थामे अब सकिन। धोको समग्रमा सबैको एउटै त होला, धोको समग्रमा सबैको एउटै त होला। ढुकढुकी बिसाउँदैछु मेरो लास आज।

मेरो सम्झना कसैको बरेलीमा फुलेछ भने, मेरो सम्झना कसैको बरेलीमा फुलेछ भने, मेरो वचनले कसैको जिन्दगी दुखेछ भने, धोको समग्रमा सबैको एउटै त होला, जीवन अडाउँदैछु मेरो लास आज हेर।

0: आन्तरिक वायुसेवा कम्पनीहरूले स्वीकृत भाडादरभन्दा सस्तोमै टिकट बिक्री गरिरहेको दावी गरेका छन्। प्रधानमन्त्री पालेन्द्र शाह र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशको पहलमा कम्पनीका प्रतिनिधिसँग भएको भेटमा कम्पनीहरूले सस्तो टिकट बिक्री भइरहेको दावी गरेका हुन्। नजिकै चाडपर्वको मौका छोपेर हवाई भाडादर बढाएको गुनासो आएपछि प्रधानमन्त्री शाहले चासो देखाउनु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्री शाहको निर्देशन अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले सम्बन्धित आन्तरिक वायु सेवा कम्पनीका प्रतिनिधिसँग छलफल गरेको छ। छलफलपछि क्यानका महानिर्देशक मुकेश डङ्गोलले स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्ने र भाडादरको सूची निकाल्ने सहमति भएको जानकारी दिनुभएको छ। यता बुद्ध एयरभन ले भने काठमाडौँबाट धनगढीसम्मको भाडादर सम्बन्धी गलत सूची एआईबाट तयार गरेर सामाजिक सञ्जालमा फैलाइएको जिकिर गरेको छ। व्यवसायी दीपक भट्टसहित 14 विरुद्ध 3,46 करोड बढी बिगो सहित सम्पत्ति शुद्धिकरणको मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले हिमालयन री इन्स्योरेन्स कम्पनी लिमिटेडको बिमा कोष अपचलन र सम्पत्ति शुद्धिकरण गरेको अभियोगमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो। विभागले प्रतिवादीको बैङ्क खातामा रहेको रकम र उनीहरूको नाममा रहेको सम्पत्ति समेत जफतको माग गरेको छ। भट्टसहित हिमालयन रे इन्स्योरेन्स कम्पनीका सञ्चालक समितिमा रहेका शेखर गोल्छा, अमित मोर, साहिल अग्रवाल, सुभाष कुमार झुन्झुनवा, साक्षी वंशलाल गुप्ता, रोहित गुप्ता, राजीव मोरलाई प्रतिवादी बनाइएको छ। हिमालयन री इन्स्योरेन्स लिमिटेडले एलिएन्ट इन्स्योरेन्स ब्रोकर्स मार्फत जीवन बिमा कम्पनीहरूबाट व्यवसाय प्राप्त गरेको देखाएर 23,92,00,000 रुपियाँ खर्च गरेर अपचलन गरेको विभागको भनाइ छ। भट्टले अपचलन गरेको रकम छोरी आयुष्मा र सासूको नाममा पठाएर आफै कहाँ फिर्ता ल्याउने गरेको खुलेको छ। बेलायतको एक्सर्साइज क्याम्ब्रियन पेट्रोल 2026 द ब्यान्ड अफ द ब्रिगेड अफ गोर्खासले पहिलोपटकको सहभागितामै रजत पदक जितेर इतिहास रचेको छ।
1: बेलायतको सशस्त्र फौजबाट पहिलोपटक ब्यान्डको प्रतिनिधित्व गर्दै सहभागी भएको ब्रिगेड ब्यान्डले सार्जेन्ट दोरन गुरुङको व्यवस्थापकीय नेतृत्वमा रजत पदक जितेको हो। 35-40 केजी तौल बोकेर 48 घण्टामा 65 किलोमिटर दूरी पार गर्नुपर्ने प्रतियोगितामा 2RGR-ले लगातार 7 वर्ष पनि स्वर्ण पदक जितेको छ। सार्जेन्ट हिमाल बलालको नेतृत्वमा 2RGR-ले स्वर्ण जितेको छ। वेल्समा हरेक वर्ष यो प्रतियोगिता हुने गरेको छ। प्रतियोगितामा नेपाली सेनाको टोलीले स्वर्ण पदक जितेको नेपाली सेनाले जनाएको छ। बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा अभ्यासको पदक वितरण भएको थियो। प्रतियोगितामा बेलायत सहित 35 राष्ट्रका 130 टोलीले सहभागिता जनाएका थिए। सन् 1960 प्रत्येक वर्ष हुँदै आएको यो अभ्यासमा नेपाली सेना 2014 सहभागी हुँदै आएको छ। हतियार प्रयोग, विस्फोटक छल्ने, सूचना सङ्कलन, घाइते र बिरामीको उद्धार लगायत युद्धकला यो प्रतियोगितामा देखाउने गरिन्छ।
0: काठमाडौँको जडीबुटी पुलमुनि प्रहरीले गोली हानेर पक्राउ गरेका युवामाथि यसअघि नै 27 मुद्दा परेको खुलेको छ।
2: प्रहरीले हिजो साँझ गोली हानेर सिन्धुली मरिन 5 आयन माझीलाई पक्राउ गरेको थियो। पक्राउ परेका 24 वर्षीय माझी विरुद्ध यसअघि नै 27 मुद्दा परेको प्रहरीले जानकारी दिएको हो। माझीले प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि 2 राउन्ड हवाई फायर र घुँडामुनि समेत गोली हानिएको काठमाडौँ प्रहरीले जनाएको छ। माझीले बेला बेलामा काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा मोटरसाइकल चोरी, गरगहना, लुटपाट गर्ने गरेको प्रहरीको दावी छ। माझी पक्राउपछि खोजीका क्रममा मकवानपुर बकैया 7 मनोज कुमार मोक्तान र राकेश थिङलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। यो समूहले इन्ड्राइभ पठाउको बहाना बनाएर यात्रु र चालकलाई समेत लक्षित गर्ने गरेको प्रहरीको भनाइ छ। माझी समूहले काठमाडौँका विभिन्न ठाउँबाट 15+ मोटरसाइकल समेत चोरी गरेको खुलेको छ। प्रहरीले उनीहरूबाट 2 मोटरसाइकल, खुकुरी, नक्कली नम्बर प्लेट पनि बरामद गरेको छ। यो समूहले 8 महिनादेखि काठमाडौँ उपत्यकामा लुटपाट मचाउन थालेको प्रहरीको दावी छ।
0: क्यानाडाकी कवि तथा लेखक आन कार्सनले सन् 2026 नोबेल

0: साहित्य पुरस्कार जित्नु भएको छ। समसामयिक र साहित्यमा नयाँ धार समातेर योगदान दिएको भन्दै पुरस्कार दिने निष्कर्षमा पुगिएको स्विडिस एकाडेमीले जनाएको छ। एकाडेमीका सचिव इन्ग्रिड कार्लबर्गले आइसल्यान्डमा पुगेकी कार्सनलाई पुरस्कारको जानकारी दिएको बताउनु भएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म
1: यो BFBS गोर्खा रेडियो हो।

नमस्कार अनि शुभ प्रभात बीएफएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोतालाई म कार्यक्रम प्रस्तुता बिना गुरुङको तर्फबाट फेरि पनि नमस्ते अनि हार्दिक स्वागत। गुड मर्निङ, हाम्रो ब्रुनाईको प्रसारण हो, त्यसकारणले गर्दाखेरि अहिले हाम्रो ब्रुनाईमा बिहानको 7:09 गएको छ। श्रोता, धेरैजसो हाम्रो ब्रेकफास्ट सो, धेरैजस्तो नभनौँ सधैँ नियमित हाम्रो प्रस्तुता दाई लाल दाईको सट्टा चाहिँ म आज ब्रेकफास्ट सो यानि कि प्रभातकालीन आवाज कार्यक्रम सञ्चालन गरिरहेकी छु। र आजको यो 3 घन्टे बसाइमा तपाईँहरूले सुनेर भने पक्कै पनि साथ दिनुहोस्। हाम्रो कार्यक्रम बिहानको 7:00 देखि 10:00 सञ्चालन हुने गर्दछ र यो ब्रुनाईको प्रसारण भएको कारणले गर्दाखेरि ब्रुनाईको समय बताए भर्खरै श्रोता। ब्रुनाई लगायत विभिन्न विश्वका पूर्ण देशहरूबाट, विशेष गरी नेपाल, युके, साउथ कोरिया, युएसएहरूबाट सुनेर नियमित बस्नुभएका श्रोताहरूलाई पनि आउनुहोस्, स्वागत गरे अनि आजको दिन सुरु गरौँ है त। हुन त दिनको सुरुवात गरिसकेका छौँ एकदमै मिठो राष्ट्रभाव अनि एकदमै आफ्नो परिचय चिनारीको महत्त्वले भरिएको मिठो गीतबाट समृद्धि राईको आवाजमा सुन्नुभयो म चाहिँ नेपाली कार्यक्रमको सुरुवातमै। र म पनि नेपाली, हामी सबै नेपाली, हाम्रो नेपालको माया वर्णनै गर्न सकिँदैन, त्यसकारणले राष्ट्र प्रेमको भाव सबैमा बसेको हुन्छ र गीत सङ्गीतहरू सुनेर फेरि एकचोटि उजागर गर्यो र बिहान बिहान यस्तो राष्ट्र प्रेमको भाव बोकिएको गीतहरू सुन्दा छुट्टै आनन्द आउँछ, छुट्टै प्रेरणा पनि मिल्ने गर्दछ। आउनुहोस् आजको विचारबाट सुरु गरौँ, थट फर द डेबाट। र आजको थट फर द डेमा ठुला सपना देख तर आजको यात्राको आनन्द भने लिन नबिर्स। जीवन केवल शिखर चुम्ने कुरा होइन, प्रत्येक डाँडा पार गर्दै सिक्ने र रमाउने प्रक्रिया पनि हो। हजुर श्रोता, हामी जीवनमा ठुलो लक्ष्यहरू राख्ने गर्छौँ तर हरेक सानो उपलब्धिको आनन्द पनि लिन बिर्सिराखेका हुन्छौँ। शिखरभन्दा यो यात्रा लामो र सुन्दर हुन्छ र यात्राको क्रममा आउने खुसीलाई तपाईँले यदि जिउन सक्नु भएन भने सधैँ तपाईँ त्यो शिखरको पछाडि मात्रै दौडेर एक दिन बुढो हुनुहुन्छ अनि बुढो भएपछि तपाईँले कति कुराहरू चाहिँ आफ्नो जीवनमा मिस गर्न सक्नुहुन्छ। त्यसकारणले यात्राको दौरानमा पनि इन्जोय गर्ने बानी गर्नुहोस्, प्रेजेन्टमा बाँच्ने बानी गर्नुहोस्। हजुर, प्रेजेन्ट समयमा चाहिँ अहिले ब्रुनाईमा चाहिँ चिया कफी खाने बेला भएको छ, त्यसकारणले म अब बजाउँदैछु सुगम पोखरेल अनि इन्दिरा जोशीको आवाजमा चिया कफी भन्ने गीत। चिया कफी खाँदै गर्नुहोस्, म मौसमी विवरण लिएर उपस्थित हुनेछु।

पोखरेल अनि इन्दिरा जोशीको आवाजमा सुन्नुभयो यो निकै नै मिठो गीत चिया कफी। तपाईँहरू चिया कफी खाँदै पनि हुनुहुन्छ होला सायद। हजुर, लागौँ अब मौसमी विवरणतर्फ। ब्रुनाईको अहिलेको समय बिहानको 7:16, यसै गरी काठमाडौँबाट सुन्दै हुनुहुन्छ भने काठमाडौँमा बिहानको 5:01 गयो। यसै गरी लन्डन युनाइटेड किङडममा भने मध्यरात ठ्याक्कै कटेर 16 गयो। श्रोता, हजुर, सेरियाको अहिलेको तापक्रम रहेको छ 25°C, अधिकतम तापक्रम रहनेछ 30°C र न्यूनतम तापक्रम रहनेछ 24°C। सेरिया ब्रुनाईमा दिनभरि सनी इन्टरवल्स एन्ड लाइट विन्ड्स बनिएको छ। घमाइलो अन्तरालको सहित मन्द गतिमा हावा बहनेछ र आज सूर्योदय बिहानको 6:09 भएको थियो। काठमाडौँ नेपालको अहिलेको तापक्रम रहेको छ 16°C र दिउँसो चाहिँ दिनमा चाहिँ अधिकतम तापक्रम रहनेछ 24°C र न्यूनतम तापक्रम 14°C। दिउँसो भने थन्डरी सावर्स एन्ड लाइट विन्ड्स अनुमान गरिएको छ। मेघ गर्जनसहित वर्षा अनि मन्द गतिमा हावा भनिएको छ। हजुर, लन्डन युनाइटेड किङडममा भने अहिले मध्यरात मात्र 17 कटेको छ र अहिलेको तापक्रम 11°C रहेको छ। लाइट रेन एन्ड अ जेन्टल ब्रिज रहेछ लन्डनमा चाहिँ। हल्का वर्षा अनि मन्द गतिमा हावा बहँदै रहेछ श्रोता। र दिनमा भने लाइट रेन एन्ड मोडरेट ब्रिज भनिएको छ। दिनमा पनि त्यस्तै पानी पर्ने सम्भावना छ तर हल्का। अनि सूर्योदय लन्डनमा हुनेछ बिहानको 7:14। हजुर श्रोता, आज 9 अक्टोबर, आज माफ गर्नुहोस्, आज त मैले दिनको कुरा गर्नै बिर्सेछु। आज चाहिँ हप्ताको अन्तिम दिन शुक्रबार 9 अक्टोबर 2026 साल, तदनुसार असोज महिनाको 23 2083 विक्रम सम्वत। र आजको दिन भने युनिभर्सल पोस्टल युनियनको स्थापना भएको थियो 1874। र त्यसै अवसरमा आज भने वर्ल्ड पोस्ट डे अथवा विश्व हुलाक दिवस पनि मनाइन्छ आज 9 अक्टोबरको दिन। र अब भने हामी कार्यक्रम निरन्तर गर्छौँ मिठो गीतबाट। ओसिस थापाको भिखारी सुन्नुहोस्।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

हजुर, सजन राज वैद्यको निकै नै चर्चित गीत सस्तो मोटु सुनिहाल्नुभयो श्रोता। हजुर, यस्तै मिठा मिठा गीत सङ्गीत मन छुने गीत अनि आफूले मन परेको व्यक्तिको लागि गीत समर्पित गर्न चाहनुहुन्छ भने पक्कै पनि सम्पर्क गर्नुहोस् हाम्रो कार्यक्रममा। र ब्रुनाईको स्टुडियोमा तपाईँ कल गर्न सक्नुहुन्छ। दुईवटा नम्बर रहेका छन्, 3224167 र 3220098। ब्रुनाई बाहिरबाट कल गर्न चाहनुहुन्छ भने ब्रुनाईको कन्ट्री कोड रहेको छ 00673। यसै गरी वाट्सएप गर्न सक्नुहुन्छ। हाम्रो ब्रुनाईको वर्क फोनमा चाहिँ ब्रुनाईको नम्बर रहेको छ र नम्बर 8644931। अनि इमेल पनि गर्न सक्नुहुन्छ bfpsgorkha@bfps.com। अनि फेसबुकमा चाहिँ हाम्रो आधिकारिक पेज बिएफपिएस गोर्खामा गएर मेसेन्जरको मार्फत हामीसँग जोडिनुहोस्, सन्देश पठाउनुहोस्, गीत अनुरोध गर्नुहोस् र आफ्नो के प्रतिक्रिया छ भने दिन पनि सक्नुहुन्छ। र कुनै कुरा सेयर गर्न चाहनुहुन्छ हाम्रो कार्यक्रममा र सहभागी हुन चाहनुहुन्छ भने पक्कै पनि प्लिज गो हेड भन्न चाहन्छु। हजुर, आज ब्रिटिस फोर्सेस ब्रुनाईमा विशेष गरी हर्नबिल स्कुलमा चाहिँ पासिटन पोइट्री बुक लन्च हुँदैछ दिउँसोको 1:15 बजेदेखि 2:15 बजेसम्म। हजुर, यो लगभग घर जाने बेलामा चाहिँ हर्नबिल स्कुलमा यो भइरहेको छ र यसमा चाहिँ लन्च हुँदैछ। फ्यामिलीको ग्रुप्सहरूको लागि आउनको लागि अनुरोध पनि गर्नुभएको छ। अनि सेयर्ड एक्टिभिटी अनि फ्यामिलीको कपी अफ द, यो चाहिँ अलिकति मलाई क्लियर भएन, तर समथिङ यहाँनिर एकदमै सरप्राइजिङ रहेको छ। अभिभावकहरू यदि तपाईँले भ्याउनुहुन्छ भने यो समयमा हर्नबिल स्कुल पासिटाउन पोएट्री बुक लन्चमा भने जरुर जानुहोला। स्कुल पिकअप टाइमभन्दा अलिकति अघि पुग्न सक्नुहुन्छ।

हजुर, निमा रुम्बाको नेपाली परदेशी। हामी परदेशी भएपछि आफ्नै नेपालमा भए पनि विदेशमा भए पनि हाम्रो देश सबैलाई प्यारो लाग्छ, आफ्नो देश प्यारो, आफ्नै नेपालीपन प्यारो, होइन? अनि यो गीत सुनेर पक्कै पनि आनन्द लिनुभयो होला। हजुर, आज 9 अक्टोबर ब्रिटिस फोर्सेस ब्रुनाईमा भने साफाद्वारा आयोजना गरिएको किड्स ड्रइङ कम्पिटिसनको यो आवर बिएफबी कम्युनिटी भन्ने शीर्षकमा यदि तपाईँको बालबालिकाहरूले चित्रकला केही आर्टवर्क गर्नुभएको छ भने बुझाउने अन्तिम दिन रहेको छ। आज नै तपाईँले बुझाउन सक्नुहुन्छ कुनै पनि हाइफ अफिसेसमा, मुमङ होस् अथवा चिटच्याट कम्युनिटी सेन्टरमा, र यसको नतिजा जसको चाहिँ सबैभन्दा उत्कृष्ट हुन्छ त्यो क्रिएटिभ आर्ट भने साफाको 2027 क्यालेन्डरको फ्रन्ट कभरमा राखिनेछ। हजुर, आज यो गर्नको लागि भने पक्कै नछुटाउनु होला, आज अन्तिम दिन हो भनेर सम्झाएँ फेरि पनि। अब पनि गीत सङ्गीतले नै कार्यक्रम अगाडि बढाउनेछु। अब सुनौ अर्को एउटा मधुर मिठो मन छुने गीत। यो गीत सुनेर म हुर्किएकी हुँ, अनि बिहान बिहान नेपालको रेडियोहरूमा यो गीत सुन्दा पनि छुट्टै आनन्द आउने गर्थ्यो। र हिजोको बिएफबिएस बिग सल्युट अन्तर्गत कतिपयले यो गीत पनि अनुरोध गर्नुभएको थियो, अनि विशेष गरी हाम्रो ब्रिटिस फोर्सेस ब्रुनाईमा चाहिँ जति पनि फ्यामिलीज कपल्सहरू हुनुहुन्छ त्यहाँ, त्यो उहाँहरूको जीवनीसँग र सम्पूर्णलाई पनि मिल्ने यो एकदमै सान्दर्भिक गीत हो। तर पुरानो छ तर एकदम मन छुने छ। उदय सोताङ अनि मनिला सोताङको आवाजमा सुन्नुहोस् आधी बाटो हिँडेपछि।

0: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: यो PFBS गोर्खा रेडियो हो।

हजुर, निकै नै मिठो गीत सुप्न सुमन त्रिशाला गुरुङको आवाजमा सुन्नुभयो मायालु। अब पालो भएको छ नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको अन्तर्राष्ट्रिय खुला बजार बिक्री विनिमय दरको जानकारी बुझ्ने। हजुर, अमेरिकी डलर एकको खरिद दर 154.56 रुपियाँ र बिक्री दर 155.16 रुपियाँ। यसै गरी एक युरोको खरिद दर 172.83 रुपियाँ र बिक्री दर 173.50 रुपियाँ। यसै गरी पाउन्ड स्टर्लिङ एकको खरिद दर 203.87 रुपियाँ र बिक्री दर 204.66 रुपियाँ। स्विस फ्रङ्क एकको खरिद दर 185.28 रुपियाँ र बिक्री दर 186 रुपियाँ। एक अस्ट्रेलियन डलरको खरिद दर 107.44 रुपियाँ र बिक्री दर 107.86 रुपियाँ। कनेडियन डलर एकको खरिद दर 108.36 रुपियाँ र बिक्री दर 108.78 रुपियाँ। सिङ्गापुर डलर एकको खरिद दर 120.55 रुपियाँ र बिक्री दर 121.02 रुपियाँ। जापानिज येन 10 को खरिद दर 9.77 रुपियाँ र बिक्री दर 9.80 रुपियाँ। चाइनिज युआन एकको खरिद दर 23.06 रुपियाँ र बिक्री दर 23.15 रुपियाँ। यसै गरी साउदी अरेबियन रियाल एकको खरिद दर 41.17 रुपियाँ र बिक्री दर 41.33 रुपियाँ। कतारी रियाल एकको खरिद दर 42.40 रुपियाँ र बिक्री दर 42.57 रुपियाँ। थाई भाट एकको खरिद दर 4.59 रुपियाँ र बिक्री दर 4.61 रुपियाँ। युएई दिरम एकको खरिद दर 42.08 रुपियाँ र बिक्री दर 42.25 रुपियाँ। मलेसियन रिङ्गिट एकको खरिद दर 37.77 रुपियाँ र बिक्री दर 37.92 रुपियाँ। साउथ कोरियन वन 100 को खरिद दर 11.50 रुपियाँ र बिक्री दर 11.54 रुपियाँ। स्विडिश क्रोनर एकको खरिद दर 15.43 रुपियाँ र बिक्री दर 15.49 रुपियाँ। डेनिस क्रोनर एकको खरिद दर 23.12 रुपियाँ र बिक्री दर 23.21 रुपियाँ। हङकङ डलर एकको खरिद दर 19.70 रुपियाँ र बिक्री दर 19.77 रुपियाँ। कुवेती दिनार एकको खरिद दर 501.57 रुपियाँ र बिक्री दर 503.52 रुपियाँ। बहरेन दिनार एकको खरिद दर 409.81 रुपियाँ र बिक्री दर 411.40 रुपियाँ। अन्तमा ओमानी रियाल एकको खरिद दर 401.46 रुपियाँ र बिक्री दर 403.02 रुपियाँ। यी थिए आजको नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको खुला बजार वैदेशिक विनिमय दर भावको जानकारी। यस जानकारी सँगै अब सुनौ 1974 एडीको परेलीमा।

हजुर, परेलीमा लुकाई राखन 1974 AD को एकदमै बहुचर्चित गीत, तपाईँहरूले पक्कै पनि यो गीतमा गिटार भने फर्स्ट लेसन यही गीतमा सिक्नु भएको थियो होला, र गीत पनि अति मिठो छ, सुनेर मैले पनि इन्जोय गरेँ, तपाईँहरूले पनि अवश्य पनि इन्जोय गर्नुभयो होला। र ब्रिटिस फोर्सेस ब्रुनाई परिवारहरूको लागि विशेष गरी यदि तपाईँहरू चाहिँ बेलुकी साँझ पख वक गर्ने बानी छ तपाईँहरूको अनि यताउता हिँडुल गर्न मन लाग्छ भने सबै ब्रिटिस फोर्सेस ब्रुनाईका सबै दाजुभाइ दिदीबहिनी अनि परिवार सदस्यहरूका लागि चाहिँ अँधेरो अथवा रातिको समयमा सार्वजनिक सडकमा व्यायाम अथवा हिँडुल गर्दाखेरि चाहिँ तपाईँहरूले अवश्य एकदमै ठुलो आवश्यकता हो हाई भिजिबिलिटी भएका कपडाहरू लगाउनु। हजुर, हाई भिजिबिलिटी कपडा लगाउनु भयो भने सडकमा आउने सवारी चालकहरूलाई तपाईँलाई टाढैबाट स्पष्ट रूपमा देख्न मद्दत गर्छ, जसले उनीहरूलाई समयमा उचित प्रतिक्रिया जनाई सुरक्षित रूपमा अघि बढ्न सहयोग पुर्याउँछ, र एकदमै ठुलो कुरा छ, दुर्घटनाको जोखिमबाट बच्न पनि सक्छौँ। हजुर, यो एकदमै सेफ्टी सूचना त भनिराख्नु पर्दैन, तर पनि कहिलेकाहीँ बिर्सिन्छौँ हामी, ठिकै छ, तर आफ्नो ज्यान भनेको त जोगाउनु पऱ्यो नि, आफ्नो स्वास्थ्य अनि ज्यान नै सबैभन्दा ठुलो कुरा हो। यति भन्दै अब कार्यक्रम प्रभातकालीन आवाजको यो पहिलो घन्टे प्रहरबाट म बिदा लिन चाहन्छु। अब बज्न गइरहेको गीतको बोल रहेको छ एकदेव लिम्बू, फिजेको केस भने निकै नै मिठो गीत बजाउँदैछु, र त्यस लगत्तै नेपालबाट प्रसारण हुने नेपाली समाचार सुन्नुहुनेछ। त्यसपछि म फेरि पनि कार्यक्रम प्रस्तुता बिना गुरुङ उपस्थित हुने नै छु प्रभातकालीन आवाजको दोस्रो घन्टे बसाइमा। अहिलेलाई सुम्पिँदै फिजेको केस र दोस्रो घन्टे बसाइमा भने राशिफलको साथ पुनः उपस्थित हुने नै छु।